0: ले आजको दिन आएको विज्ञहरूको तर्क छ। खोइ जीबी राई, सहकारी ठगीमा चर्चित व्यक्ति जितेन्द्र बहादुर राई जीबी कहाँ छन् अझै पत्तो छैन। रासोपा नेतृत्वको सरकार आएपछि सहकारी काण्डमा मुछिएका पार्टी सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्दा जीबी लगायत सहकारी ठगीमा मुछिएकाहरूको समेत मुद्दा फिर्ता भएको छ। रासोपाको सरकार आएपछि जीबी राईलाई आकाशमा होस् पातालमा होस् पक्राउ गरिन्छ लामिछानेले भनेका थिए, तर रासोपा सरकारले त सहकारी ठगीमा संलग्नहरूलाई धमाधम उन्मुक्ति दिन थालेको छ। तहस नहस सहकारी पूरा भएन बाचा शीर्षकमा मध्याह दैनिकमा छापिएको खबर हो।
1: सार्वजनिक प्रशासनलाई जनउत्तरदायी पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यका साथ सरकारले निजामती कर्मचारीहरूका लागि नयाँ आचार संहिता जारी गरेको छ। सरकारी कार्यालयहरूमा सेवाग्राहीले शास्ति पाउने, कर्मचारीहरू काम छाडेर सामाजिक सञ्जालमा भुलिने तथा अनावश्यक प्रक्रियागत ढिलासुस्ती गर्ने जनगुनासो बढ़िरहेका बेला भूमि व्यवस्था संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 निर्माण गरी लागू गरेको हो। राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट पछिल्लो 6 महिनामा 37,55,000 रुपियाँ जरिवाना असुल गरेको छ। महानिर्देशक समर कुमार पोखरेलका अनुसार 2082 पुस 11 गतेदेखि जरिवाना असुलीलाई सेवा सुविधासँग जोड्ने निर्णय लागू भएपछि रकम असुली प्रभावकारी बनेको छ।

Club 2026 को अवसरमा CGTV-ले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप CGTV खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। इमाली अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा 87.6% मत रहेको एक सर्वेक्षणले देखाएको छ। 21 फागुनको निर्वाचनको परिणामलाई लिएर एमालेभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला केन्द्रीय सदस्य गजेन्द्र थपलियाको संयोजकत्वमा गरिएको सर्वेक्षणमा नेतृत्व पुनर्गठनको पक्षमा 2/3 भन्दा बढी मत देखिएको हो। ओलीकै नेतृत्व ठिक छ भन्ने पक्षमा 10.5% मात्र मत रहेको छ।
2: लामो समयदेखि उखुको भुक्तानी नपाएर समस्यामा पर्दै आएका किसानलाई सरकारले करिब 1.5 अर्ब रुपियाँ अनुदान उपलब्ध गराएको छ। वर्तमान सरकारको 100 कार्यदिन पूरा भएको अवसरमा कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार उखु किसानलाई उपलब्ध गराइने 1.51 अर्ब रुपियाँ अनुदान भुक्तानी गरेको छ।
1: सरकारले गत वैशाखमा ल्याएका 8 अध्यादेश मध्ये 4 अध्यादेश संघीय संसदका दुवै सदनबाट पारित भएका छन्। संविधानले तोकेको 60 दिनको समय सीमाभित्र संसदबाट पारित हुन नसकेका अन्य 4 अध्यादेश भने स्वत निष्क्रिय भएका छन्।
2: सरकारले 12 वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर हेटौँडा 400 केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ। बुधबारको मन्त्री परिषद निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो।
1: एसियाली विकास बैंक एडीबीले नेपालका लागि चालु आर्थिक वर्ष 2082-83 को आर्थिक वृद्धि प्रक्षेपण बढाएको छ भने आगामी आर्थिक वर्ष 2083-84 को अनुमान घटाएको छ। जलविद्युत आयोजनासँग सम्बन्धित औद्योगिक गतिविधि अपेक्षा भन्दा बलियो भएकाले चालु वर्षको वृद्धि अनुमान बढाइएको एडीबीले जनाएको छ।
2: सड़क पूर्वाधारतर्फ 250 आयोजना रुग्ड रहेको पाइएको छ। 122 अलपत्र र 153 आयोजना निर्माणमा ढिलाइ भएको देखिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिने कार्यसूचीमा रुग्ड आयोजना, ठेक्का तोडिएका परियोजना र प्रतिफलविहीन लगानी भइरहने समस्या समाधान गर्न अध्ययन टोली गठन गरी आयोजनाको औचित्य र सम्भाव्यता मूल्याङ्कन गरी निरन्तरता दिनुपर्ने वा नपर्ने अवस्थाबारे सिफारिस गर्ने उल्लेख छ।
1: सीमित घरेलु प्रयोगका लागि भएको एक प्रकारको गाँजा खेती भइरहेको गण्डकी प्रदेशमा अब यसको दायरा फराकिलो भएको छ। गण्डकी प्रदेश सभाले बिहिबार औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 पारित गरेको छ।
2: सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले पछिल्ला 5 वर्षमा व्यवसाय विस्तारसँगै निक्षेप, कर्जा प्रवाह र बजार हिस्सा बढाएको छ। चुनौतीपूर्ण आर्थिक व्यवस्था बीच पनि वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र जिम्मेवार ब्याङ्किङ अभ्यासलाई प्राथमिकतामा राख्दै आफ्नो वित्तीय अवस्था थप मजबुत बनाएको ब्याङ्कले जनाएको हो।
1: अब शेयर बजार। दिनको कारोबार सकिनु अन्तिम मिनटमा शेयर बजार 2600 बिन्दु मुनिबाट फर्किएको छ। 2595.67 बिन्दुसम्म झरेको नेप्से परिसूचक अन्तिम छेडको खरिद चापपछि 2600 बिन्दुको मनोवैज्ञानिक स्तर जोगाउन सफल भएको हो। तर अन्तिम समयको वृद्धिले पनि शेयर बजारको गिरावट भने जोगिन सकेन। नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 19.67 अङ्कबाट घटेर 2601.92 अङ्कमा बन्द भएको छ।

Mikäs bonus pal? साइट मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारत र अस्ट्रेलिया बीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणका क्रममा यो सम्झौता भएको भारतीय समाचार समिति पीटीआईले जनाएको छ। भारतका प्रधानमन्त्री मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज बीचको छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अगाडि बढाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको थियो।
2: अब खेल खबर। किलियन एम्बापे र उस्मान डेम्बेलको गोल मद्दतमा मोरक्कोलाई 2-0 पराजित गर्दै साबेक विजेता फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। बोस्टन स्थित जिलेट स्टेडियममा बिहिबार राति भएको खेलको 60 मिनटमा एम्बापेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिलाएका थिए। जारी प्रतियोगितामा यो उनको 8 गोल हो। त्यसको 6 मिनट बित्न नपाउँदै डेम्बेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो। यो जितसँगै सन् 2018 विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको अलिगट मा हुने सेमी फाइनलमा स्पेन र बेल्जियम मध्ये एकको सामना गर्नेछ। एक महिनाभन्दा बढी लामो रोमाञ्चक प्रतिस्पर्धापछि प्रतियोगिता अब हरेक खेल टोलीका लागि गर या मरको अवस्थामा पुगेको छ। क्वार्टर फाइनलमा हुने एउटा जितले सेमी फाइनलमा ढोका खुल्नेछ भने एउटा हारले 4 वर्षदेखिको मेहनत तयारी र समर्थकका सपना एकै छटकामा समाप्त पार्नेछ। त्यसैले अब प्रत्येक पास, प्रत्येक गोल, प्रत्येक बचाउ र प्रत्येक रणनीति इतिहाससँग जोडिनेछन्।
1: कृषि पर्यटन अर्थतन्त्रको आधार शीर्षकमा नम्रता शर्माको विचार नागरिक दैनिकमा छापिएको छ। नेपालले अरुणाचलबाट पर्यटन र स्थानीय उत्पादनको प्रवर्धनबारे धेरै कुरा सिक्न सक्छ। गोर्खाको सुन्तला र जुम्लाको स्याउलाई अरुणाचलको सुन्तला जस्तै अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास गर्न सकिन्छ। अरुणाचल प्रदेशका मानिसमा नेपाल र नेपाली समुदायप्रति विशेष आत्मीयता छ। नेपाली गीतहरू त्यहाँ अत्यन्तै लोकप्रिय छन्। विभिन्न नेपाली ब्यान्डलाई नियमित रूपमा कार्यक्रममा आमन्त्रण गरिन्छ र अरुणाचलीहरू स्वयंले पनि नेपाली गीत प्रस्तुत गर्छन्।
2: उद्योगबाट रोजगारी शीर्षकमा उद्धव सिलवालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। वर्तमान अवस्थामा अधिकांश स्वदेशी उद्योगको क्षमता उपयोग निकै न्यून रहेकाले त्यस्ता उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक पर्ने श्रमिक, सुरक्षा, भरपर्दो विद्युत आपूर्ति, कच्चा पदार्थको उपलब्धता र स्वदेशी उत्पादनका लागि उचित बजार लगायतमा राज्यले उच्च प्राथमिकता दिनुपर्नेछ। यसो हुन सकेमा मात्र देशमा औद्योगिक वातावरण सिर्जना हुनेछ। स्थापना भइसकेका उद्योग पनि पूँजी अभाव र बजारीकरणको समस्याबाट विस्थापित हुन सक्ने देखिएकाले त्यसतर्फ पनि राज्यबाट आवश्यक समन्वय गरी स्थापित कल कारखानालाई पलायन हुनबाट रोक्नुपर्छ।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
3: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
4: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
3: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण
2: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 26 गते शुक्रबार, सन् 2026 जुलाई 10 तारिक असार कृष्ण पक्षको एकादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडा मापदण्ड सहितको नयाँ आचार संहिता। पूर्व प्रधानमन्त्री सहित 13,000 भन्दा धेरैले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण।
0: सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सडकदेखि सदनसम्म विरोध। पुराना सम्झौता कार्यान्वयनको माग गर्दै मिटर ब्याज पीडित फेरि आन्दोलित। काठमाडौँमा हिजो जलनबाट घाइते भएका गणेशको उपचार खर्च सरकारले बेहोर्ने।
1: बर्ड फ्लू संक्रमणबाट किसान सहित पोल्ट्री व्यवसायमा संलग्न विभिन्न क्षेत्र मर्कामा थप फैलिन नदिन ठाउँ ठाउँमा अस्थायी क्वारेन्टिन चेकपोस्ट राख्ने तयारी।
4: जहाँ जहाँ रोग छैन त्यो क्षेत्रमा अस्थायी क्वारेन्टाइन चेक पोस्टहरू ठाउँ ठाउँमा राखेर नै हामीले नियन्त्रण गर्न सक्छौँ कि भन्ने विषयमा चाहिँ अहिले छलफल भइराखेको छ।
0: इरान र अमेरिका बीच प्रत्यक्ष युद्धको जोखिम बढ्दै दुवै पक्षलाई वार्तामा ल्याउन राष्ट्रसङ्घ तथा शक्ति राष्ट्रहरूको कूटनीतिक दौड तीव्र।
1: र एम्बापे र डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्ससम्म।
5: सरकारले कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडा मापदण्ड सहितको नयाँ आचार संहिता जारी गरेको छ। सरकारी सेवाको मर्यादा, अनुशासन र पारदर्शिता कायम गर्न सामाजिक सञ्जालको प्रयोगदेखि सार्वजनिक अभिव्यक्तिसम्म कडाइ गर्ने आचार संहितामा उल्लेख छ। कर्मचारीले कार्यालय समय वा कार्यालय परिसरमा टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालका लागि वदनात्मक वा शैक्षिक उद्देश्य बाहेक अरू फोटो तथा भिडियो सामग्री बनाउन वा सार्वजनिक गर्न पाउने छैनन्। आचार संहितामा उल्लेख छ, कार्यालय समय बाहेक सामाजिक सञ्जाल प्रयोग गर्न पाइने भए पनि सरकारी सेवाको गरिमा, मर्यादा र जनविश्वासमा आँच पुग्ने, कर्मचारीको मानमर्दन हुने वा भ्रम सिर्जना गर्ने सामग्री पोस्ट वा सेयर गर्नमा रोक लगाइएको छ। आचार संहिताले कर्मचारीलाई कार्यालय समयभर आफूलाई तोकेको ठाउँमा रहे जिम्मेवारी पूरा गर्न, कार्यकक्ष सफा राख्न, शाखागत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा नियमित अध्यावधि गर्न तथा आफ्नो नाममा रहेको बेरुजु समयमा फर्चुट गर्नुपर्ने व्यवस्था गरेको छ। आचार संहिता अनुसार कर्मचारीले सार्वजनिक तथा व्यक्तिगत जीवनमा सत्यनिष्ठ र सदाचारी व्यवहार गर्नुपर्ने पनि उल्लेख छ। सेवाग्राही वा सरोकारवालासँग कार्यस्थल बाहिर भेटघाट गर्न नपाइने, कुनै सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न नहुने तथा पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन नपाइने व्यवस्था पनि नयाँ आचार संहितामा उल्लेख छ। नयाँ आचार संहिता अनुसार सरुवा अवकाश वा जिम्मेवारी परिवर्तन हुँदा आफ्नो जिम्मामा रहेका फाइल, कागजात, पासवर्ड, नगदी, जिन्सी तथा अरू महत्त्वपूर्ण सूचना अनिवार्य रूपमा बर बुझारत गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै प्रत्यक्ष निजी स्वार्थ जोडिने विषयमा निर्णय गर्न नपाइने र सार्वजनिक तथा निजी स्वार्थ बीच द्वन्द भए सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्ने पनि आचार संहितामा उल्लेख छ।
6: लाभको पदमा रहेका सार्वजनिक पदाधिकारीहरूको अस्वाभाविक आर्थिक आय आर्जनबारे छानबिनका लागि गठित सम्पत्ति छानबिन आयोगमा 13,660 जनाले सम्पत्ति विवरण बुझाएका छन्। त्यस्तै गैर कानुनी सम्पत्तिबारे 1500 उजुरी परेका छन्। आयोगका अनुसार पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधान सेनापतिदेखि कर्मचारीसम्मले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगले वैशाख 31 गोर्खापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर छानबिनको दायरामा पर्ने प्रकृतिका पदाधिकारी उल्लेख गरी एक महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण दाखिला गर्न आह्वान गरेको थियो। तर त्यो अवधिमा अपेक्षित संख्यामा विवरण र उजुरी नआएपछि आयोगले एक महिना अर्थात् असार मसान्तसम्मका लागि

0: गरी छानबिन हुने आयोगले जनाएको खबर आजको नयाँ पत्रिकामा छ।
1: सरकारले गएको वैशाखमा ल्याएका 8 अध्यादेश मध्ये 4 अध्यादेश संघीय संसदका दुवै सदनबाट पारित भएका छन्। संविधानले तोकेको 60 दिनको समय सीमाभित्र संसदबाट पारित हुन नसकेका अरू 4 अध्यादेश पनि स्वत निष्क्रिय भएका छन्। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 17 22 वैशाखसम्म 8 अध्यादेश जारी गर्नुभएको थियो। त्यो अध्यादेश वैशाख 28 संघीय संसदका दुवै सदनमा पेश गरिएका थिए। संविधानको धारा 114 अनुसार संसदमा दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ, नत्र अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था छ। सरकारले जारी गरेका 8 अध्यादेश मध्ये शुरूबाटै राजनीतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढाई होल्ड गरिएको थियो। ती अध्यादेश हिजोदेखि निष्क्रिय भएका हुन्, जसमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। कान्तिपुरमा खबर छ।
0: सरकारले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई वैकल्पिक व्यवस्था नगरी बलजफ्ती हटाउन थालेपछि सड़कदेखि सदनसम्म विरोध शुरू भएको छ। विद्यार्थी संगठन नेपाल जात व्यवस्था उन्मूलन मोर्चा, सुकुम्बासी सरोकार र समिति लगायतले हिजो माइतीगढ़ क्षेत्रमा प्रदर्शन गरेका छन्। सदनमा प्रतिपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले पनि विज्ञप्ति निकाल्दै वैकल्पिक व्यवस्था बिना नहटाउन सरकारलाई निर्देशन दिएको छ। माइतीगढ़मा प्रदर्शनमा उत्रिएकाहरूले सरकारले सुकुम्बासीहरूलाई अमानवीय व्यवहार गरेको भन्दै विरोध गरेका छन्। बागमती नदी क्षेत्रबाट हटाएर सुकुम्बासीको बिल्लीबाट बनाएको र उनीहरूको हक अधिकार हनन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
1: त्रिपुरेश्वरको राहदानी विभाग अगाडि हिजो भएको घटनामा परि गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सबै उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ। वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स लैजाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरूङ र प्रधानमन्त्री सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुगेका थिए। डाक्टरसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको हो। 25 नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफूलाई जलाउनु भएको थियो।
0: आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितहरूले हिजो जनकपुर धामबाट काठमाडौँ मार्च थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गएको चुनावताका आफ्नो पहिलो चुनावी सभा तिरहुतियागाछीबाट गरेको बाचा सम्झाउन भन्दै उनीहरू 15 पैदल मार्चमा काठमाडौँतर्फ लागेका छन्। मिटर ब्याजी विरूद्ध किसान मजदूर आन्दोलन नेपालको आयोजनामा शुरू भएको मार्चमा 500 ब्याज पीड़ित सहभागी छन्। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने बाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। नयाँ पत्रिकामा खबर छ।
1: काहियाकैरनमा बर्ड फ्लू संक्रमण र रोकथामका प्रयास बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0828 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई। एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: हाम्रा ऐतिहासिक
1: ज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडा मापदण्ड सहितको नयाँ आचार संहिता, पूर्व प्रधानमन्त्रीहरूसहित 13,000 भन्दा धेरैले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण, संवैधानिक परिषद सम्बन्धी 4 अध्यादेश निष्क्रिय, सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सडकदेखि सदनसम्म विरोध, पुराना सम्झौता कार्यान्वयनको माग गर्दै मिटर ब्याज पीडित फेरि आन्दोलित, काठमाडौँमा हिजो जलनबाट घाइते भएका गणेशको उपचार खर्च सरकारले बेहोर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। गएको चैतमा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट 11 जिल्ला प्रभावित भए। तीमध्ये तराईका 7 जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको छ, तर काठमाडौँ उपत्यका सहित काभ्रेमा अहिले पनि रोकथाम हुन सकेको छैन। पछिल्लो संक्रमणबाट झण्डै 77 करोड रुपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको छ। किसान सहित कुखुराजन्य व्यवसायमा संलग्न विभिन्न क्षेत्र यसको मारमा परेका छन्। बर्ड फ्लू फैलिएका क्षेत्रमा रोकथाम अनि थप फैलिन नदिन के भइरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
8: 2065-66 सालतिर नेपालमा पहिलो पटक बर्ड फ्लूको संक्रमण देखिएको थियो। त्यस यता विभिन्न ठाउँमा पटक पटक संक्रमण देखिँदै आएको छ। यस वर्ष सुरुवातमा देखिएको मोरङ सहित सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। तराईका ती 7 जिल्लामा नियन्त्रण हुँदा काठमाडौँ उपत्यका अनि काभ्रेमा चाहिँ रोकथामका लागि अहिले

0: यस सबै निकायहरू एकदम गम्भीरताका साथ यसमा लागिराख्नु भएको छ, रोग चाहिँ नियन्त्रणको क्रममा छ।
1: काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे बर्ड फ्लूका लागि हटस्पट जस्तै छन्। ललितपुरको सदर चिडियाखानामा समेत यसपटक बर्ड फ्लू देखिएको थियो। यससँगै प्रभावित जिल्लामा संक्रमण नियन्त्रणका लागि 7,54,500 पन्छी, 10,91,000 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। यो किसानले भोगेको क्षति भयो, तर कुखुराजन्य व्यवसाय, कुखुरा ओसार पसार गर्ने, बेच्ने तथा उपभोग गर्ने उपभोक्तासम्म प्रभावित भएका छन्। बर्ड फ्लूकै त्रासका कारण कतिपय उपभोक्ताले कुखुराको मासु र अण्डा ढुक्कसँग उपभोग गर्न नसकेको पनि अवस्था छ। मासु काट्ने वा बेच्नेले मापदण्डको पालना गर्नु अति आवश्यक छ, अनि उपभोक्ताले पनि कुखुराको मासु र अण्डा निर्धक्कसँग खान सक्ने तर राम्रोसँग पकाएको या उमालेको भने हुनुपर्ने वरिष्ठ पशु चिकित्सक डाक्टर शाही बताउनुहुन्छ।
0: काठमाडौँ भनेको करिब करिब दैनिक चाहिँ 2-2.5 लाख केजी कुखुराको मासु खपत गर्ने ठुलो मार्केट पनि हो। अब अहिले किसानहरू अलिकति, उपभोक्ताहरू पनि अलिकति त्रसित भइरहेको अवस्था छ, तर बारम्बार चाहिँ पशु स्याहार विभाग लगायतका आधिकारिक निकायहरूले चाहिँ मासु उपभोग गर्ने विषयमा चाहिँ जे निर्देशन दिन्छन् त्यो निर्देशनको पालन गरेर मासु खाँदाखेरि चाहिँ त्यति असर गर्दैन।
1: अहिलेसम्म बर्ड फ्लूको न प्रभावकारी औषधि छ न त खोप, त्यसकारण जहाँ यो संक्रमण देखिन्छ त्यहाँ तत्काल पन्छी अनि पन्छीजन्य पदार्थ नष्ट गर्नुको विकल्प छैन। यस वर्ष देशका पूर्व र मध्य क्षेत्रमा संक्रमण देखिए पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सुरक्षित नै छ, तर पश्चिम क्षेत्रमा पनि जुनसुकै बेला रोग पुग्न सक्ने जोखिम छ। ती क्षेत्रमा संक्रमण पुग्न नदिन र बेलैमा सतर्कता अपनाउन के कस्तो प्रयास भइरहेको छ त? फेरि कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही,
0: नभएका क्षेत्रमा चाहिँ सर्न नदिनुको लागि जहाँ जहाँ रोग छैन त्यो क्षेत्रमा अस्थायी क्वारेन्टाइन चेक पोस्टहरू ठाउँ ठाउँमा राखेर हामीले नियन्त्रण गर्न सक्छौँ कि भन्ने विषयमा चाहिँ अहिले छलफल भइरहेको छ।
1: बर्ड फ्लूबाट हुने क्षति र त्यसको रोकथामका लागि कुखुरा पालक किसान, ओसार पसारमा संलग्न मानिस तथा पोल्ट्री क्षेत्रका व्यवसायी सजग हुनुपर्ने खाँचो छ। जंगली काग अनि चराचुरुङ्गीमा पनि बर्ड फ्लू देखिएको अवस्थामा उनीहरू जतासुकै जान सक्ने भएकोले आफ्नो घर छेउछाउ त्यस्ता पन्छी मरेको देखिए तत्कालै सम्बन्धित निकायमा जानकारी गराउन आवश्यक छ।
2: बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि यसले कृषि अर्थतन्त्रमा पारेको प्रभाव बारे कृषि मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार साईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, देशका धेरै ठाउँमा गए राति हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाड़का 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। साथै मध्य प्रदेशका र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा समेत ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो निर्माण व्यवसायीलाई भेट्नु भएको छ। समयमा आयोजना सम्पन्न गर्न व्यावहारिक समस्या र नीतिगत सुधार गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता छ। बैठकमा निर्माण व्यवसायीले नीतिगत र व्यावहारिक समस्या रहेका थिए। व्यवसायको कुरा सुनेपछि प्रधानमन्त्री शाहले समस्या समाधानका विकल्पबारे पनि सुझाव माग गर्नुभयो। प्रधानमन्त्री शाहले निर्माण क्षेत्र देशको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको उहाँको भनाई छ। आजको कान्तिपुरले यो खबर छापेको छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
7: होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
10: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा
2: उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। मलमास र अक्सिजनमा समेत नेपाल भित्रिएका भारतीय पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट, स्थानीय व्यापार र पर्यटनसँग सम्बन्धित व्यवसायमा उत्साह थपिएको छ। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार पहिले धार्मिक यात्रा र व्यापार व्यवसायको प्रयोजनमा नेपाल आउने गरेका भारतीय पर्यटक पछिल्लो समय पदयात्रा, साहसिक पर्यटन, विधा तथा मनोरञ्जन र पारिवारिक भ्रमण लगायतका अन्य पर्यटकीय गतिविधिमा

0: अब विदेशको खबर. अमेरिका र इरान बीच केही हप्ता अघिको युद्ध विराम तथा समझदारी अन्त्य हुने अवस्था आएसँगै दुई देश बीच फेरि प्रत्यक्ष सैन्य टकराको अवस्था सिर्जना भएको छ. अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र, प्रक्षेपण स्थल, नौसैनिक इलाका, बन्दरगाह, रेलमार्ग तथा सामरिक पूर्वाधारमा आक्रमण गरेको जनाएको छ. इरानले अमेरिकी आक्रमण जारी रहे मध्य पूर्वका अरू अमेरिकी सैन्य अड्डा समेत निशानामा पर्ने चेतावनी दिएको छ. पूर्व सर्वोच्च नेता आयतोल्ला अली खामेनीको अन्त्येष्टिका क्रममा समेत अमेरिकी आक्रमण जारी रहे इरानी नेतृत्वले प्रतिरोधको नीति निरन्तर रहने सन्देश दिएको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ. इरानले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ. इरानी प्रतिनिधिले संयुक्त राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन भएको भन्दै सुरक्षा परिषदलाई सक्रिय हस्तक्षेप गर्न आग्रह गरेका छन्. राष्ट्रसङ्घले प्रत्यक्ष रूपमा संयम अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गर्दै आएको छ. अन्तर्राष्ट्रिय विश्लेषकहरूले पनि युद्ध विस्तार भए विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्. विभिन्न देशहरूले पाकिस्तानले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै यसअघि भएको समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन्.
1: अब खेल खबर. साबिक विजेता फ्रान्स विश्वकप फुटबल 2026 सेमी फाइनलमा प्रवेश गरेको छ. अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वार्टर फाइनलमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो. फ्रान्सको जितमा कप्तान किलियन एम्बापे र उस्मान डेम्बेले एक एक गोल गरेका छन्. खेलको सुरुवातमै गोल गर्ने अवसर पाए पनि एम्बापेले पेनाल्टीमा चुकेका थिए. पहिलो हाफको 28 मिनटमा मोरक्कोका नौसहिर मजराउरीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो. तर एम्बापेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बुनुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई तत्काल सङ्कटबाट जोगाएका थिए. दोस्रो हाफमा भने फ्रान्सले खेलमा पुनः नियन्त्रण जमाएको हो. खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए. त्यसको 5 मिनटपछि अर्थात् 65 मिनटमा उस्मान डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुर्याएका हुन्. त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षा पंक्ति र गोल रक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन भने सकेन. निर्धारित समयसम्म थप गोल हुन नसकेपछि फ्रान्स सहज जितसहित सेमी फाइनलमा प्रवेश गरेको हो. यो जितसँगै सन् 2018 विश्व विजेता तथा साबिक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ. पराजित मोरक्को यसपटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ. यसैबीच फ्रान्सका कप्तान किलियन एम्बापेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। 27 वर्षको उमेरमा आफ्नो 20 विश्वकप खेल खेल्दै उनी विश्वकपमा 20 खेल पुरा गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्। मोरक्कोसँगको खेलमा एक गोल गर्दै एम्बापेले विश्वकपमा आफ्नो कुल गोल सङ्ख्या 20 पुर्याएका छन्। साथै पेनाल्टी बाहेक सर्वाधिक विश्वकप गोल गर्ने खेलाडीको सूचीमा उनले अर्जेन्टिनाका लियोनल मेसीको 17 गोलको कीर्तिमानी समेत बराबरी गरेका छन्.
0: काया कैरनमा अब केही खबर संक्षेपमा. एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा 87.6% मत रहेको एक सर्वेक्षणले देखाएको छ. फागुन 21 चुनावको परिणामलाई लिएर एमालेभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला केन्द्रीय सदस्य गजेन्द्र थपलियाको संयोजकत्वमा गरिएको सर्वेक्षणमा नेतृत्व पुनर्गठनको पक्षमा 2/3 भन्दा बढी मत देखिएको हो.
1: बङ्गलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको सेटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिङ्कलाई दक्षिण एसियाली देशमा ब्यान्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको छ. बङ्गलादेशको दूरसञ्चार नियामक आयोगले स्टारलिङ्कलाई आफ्नो पूर्वाधार प्रयोग गरी सीमापार इन्टरनेट ट्राफिक लैजान स्वीकृति दिएको हो.
0: चालु आर्थिक वर्षको सार्वजनिक खर्चको भुक्तानी गएको मध्यरातदेखि बन्द भएको छ.
1: सडक पूर्वाधारतर्फ 250 आयोजना त रुग्ण रहेको पाइएको छ. 122 अलपत्र र 153 आयोजना निर्माणमा ढिलाइ भएको खबर आजको कान्तिपुरमा छ.
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो 100 पूरा गरेसँगै आर्थिक विकास र निजी क्षेत्रका विषयमा नयाँ राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ. मन्त्री परिषदको बैठकले गएको हप्ता स्वीकृत गरेको नयाँ राष्ट्रिय प्रतिबद्धतामा उत्पादनमूलक क्षेत्रको विकास, निजी क्षेत्रसँगको सहकार्य र दिगो आर्थिक रूपान्तरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ.
1: एसियाली विकास बैङ्क एडिबीले चालु आर्थिक वर्ष 2082-83 नेपालको आर्थिक वृद्धि दर 3.9% हुने अनुमान गरेको छ. यो सरकारले चालु आर्थिक वर्षका लागि गरेको संशोधित अनुमान हाराहारीकै आँकडा रहेको छ.
0: धेरै जिल्लामा मल बिनै रोपाई भएको छ. कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनसँग मौजदात हुँदा पनि कतिपय सरकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै

0: नलाँदा किसानले पाएनन्, सरकारले दिन सकेन मल, आफै ल्याउँदा पक्राउ पर्छन् किसान, कान्तिपुरमा खबर छ।
1: गण्डकी प्रदेशमा गाजा खेतीले वैधानिकता पाएको छ। अवैध मानिँदै आएको गाजा खेतीलाई गण्डकी प्रदेशले कानुनी मान्यता दिएको हो, तर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि मात्रै गाजा खेती गर्न पाइने भएको खबर नागरिक दैनिकमा छ।
0: केयरगिभर रोजगारीका लागि इजरायल जाने करिब 1,200 नेपाली कामदारको छनौट प्रक्रिया चलिरहेको बेला नेपाल र इजरायल बीच घरायसी केयरगिभर पठाउने नयाँ प्रोटोकललाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
1: हेटौँडा ढल्केभर 400 KV प्रसारण लाइन निर्माणमा रुख कटान र वन क्षेत्र प्रयोग सम्बन्धी अवरोध हटेको छ। अस्ति बुधबार बसेको मन्त्री परिषद बैठकले आयोजना प्रभावित वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि लामो समयदेखि अवरुद्ध निर्माण सुरु हुने भएको हो।
0: काया कैरनमा अब पालो उखानको,
1: मान्छेको मन र पिपलको पात।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडा मापदण्ड सहितको नयाँ आचार संहिता। पूर्व प्रधानमन्त्रीहरू सहित 13,000 भन्दा धेरैले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण।
0: सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सडकदेखि सदनसम्म विरोध। पुराना सम्झौता कार्यान्वयनको माग गर्दै मिटर ब्याज पीडित फेरि आन्दोलित। काठमाडौँमा हिजो जलनबाट घाइते भएका गणेशको उपचार खर्च सरकारले बेहोर्ने।
1: बर्ड फ्लूको संक्रमणबाट किसान सहित पोल्ट्री व्यवसायमा संलग्न विभिन्न क्षेत्र मर्कामा थप फैलिन नदिन ठाउँ ठाउँमा अस्थायी क्वारेन्टिन चेकपोस्ट राख्ने तयारी।
0: इरान र अमेरिका बीच प्रत्यक्ष युद्धको जोखिम बढ्दै दुवै पक्षलाई वार्तामा ल्याउन राष्ट्रसङ्घ तथा शक्ति राष्ट्रहरूको कूटनीतिक दौड तीव्र।
1: र एम्बापे र डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौँ। सरकारले विस्थापित सुकुम्बासीलाई झन बिजोग बनाएको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ आकाशबाट। सानो थोत्रो पालमुनि सुकुम्बासी दम्पति मलिन अनुहार बनाएर बसिरहेका छन्। उनीहरूको हाल खबर बुझ्न त्यहाँ एकजना पत्रकार पुगेका छन् अनि पत्रकारसँग ती दम्पति भन्दैछन्, बरु बाढी पसोस् तर गरिबका घरमा सरकार नपसोस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहस बाटो खेम्बम उपस्थित भइसकेको छु। आदरणीय श्रोता, पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे गणेशले? आज यो निकै ठुलो एउटा पेचिलो प्रश्न यतिखेर खडा भएको छ। काठमाडौँ महानगर प्रहरीको व्हील आतंकका कारण मुगुका एकजना असहाय युवकको कारुणिक घटनाको समाचार पनि आएको छ। किनभने महानगरभित्र सवारी साधन चलाउने प्रत्येक सर्वसाधारणले यो आतंकबाट पछिल्ला दिनमा प्रताडित हुँदै गइरहेको विषय पनि छ। के यस्तो आतंक र बर्बरता मचाउने छुट राज्य र महानगरलाई छ? कतै त सवारी साधन एकछिन ठड्याउनै पर्छ, उभ्याउनै पर्छ। 13 असारमा गाउँका भतिज पर्नेलाई मेसेज पठाएका थिए, जसमा लेखिएको थियो, हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो, 1000 तिर्नुपर्ने भयो। यस्तो लेखिएको मेसेजको अन्तिममा रोइरहेको दुईटा इमोजी समेत उनले पठाएको विषय बाहिर आएको छ। राजधानी काठमाडौँको बेच सहरमा बिहिबार आत्मदाहको प्रयास गरेका गणेश नेपाली नगर प्रहरीको व्यवहारबाट आजित बनेका थिए। उनले 13 असारमा गाउँका भतिज पर्नेलाई मेसेज समेत पठाएका थिए। मदन नेपाली बालाजु हाइटमा रहेको डेरामै थिए। उनलाई नचिनेको नम्बरबाट फोन आयो। फोनमा बोल्ने थिए नेपाल प्रहरीका एक प्रतिनिधि। उनले जुन खबर सुनाए त्यो मदनले पत्याउने खालको थिएन। उनी हानिएर वीर अस्पताल पुगे। उनी नपुग्दै उनका 26 वर्षीय भाइ गणेशलाई इमर्जेन्सी वार्डमा लगिसकिएको थियो। वीर अस्पतालमा अस्पताल परिसरमा रहेका उनले भक्कानिँदै सुनाए, म त अक्क न भक्क भएँ, यहाँ आएर पो सबै कुरा थाहा पाए। मदनका भाइ गणेश राइड सियरिङ एप मार्फत राइडरको काम गर्थे। भक्तपुरमा श्रीमती र झन्डै 3 वर्षकी छोरीसहित डेरा गरी बस्ने गणेश बुधबार भने दाईकै डेरामा पुगेका थिए। मदनले सुनाए, बिहान 5 बजे राइड गर्न निस्केको थियो। 81 यस्तो खबर सुन्नमा आयो। मुगुको सोरु गाउँपालिका एक स्थायी घर भएका गणेश केही वर्ष यता काठमाडौँमा बस्दै आएका थिए। यो व्हील आतंकका कारणले गर्दाखेरि एउटा व्यक्ति आत्मदाहको प्रयास गर्न विवश भएको कारुणिक कथाबाट आजको नेपाली भाषा हामीले सुरु गर्यौँ। आदरणीय श्रोता, यो धेरैको बाध्यता छ। काठमाडौँमा एकपटक पार्किङमा नभएको ठाउँमा एकपटक फुटपाथमा ठड्याउँदा पनि हुई लाग्ने हामीले पनि शास्ति बेहोरिरहेका छौँ। यो कारणले गर्दाखेरि, यो आतंकले गर्दाखेरि अब नागरिकहरू छन् प्रताडित बनेका छन्। सरकारले मल दिन सकिरहेको छैन, तर आफै ल्याउँछन् किसानहरू। बिचरा अब के गर्ने, मल चाहियो, खेतीबारी लाउनै पर्यो, रोपाई गर्नै पर्यो, तर पक्राउ पर्छन् उनीहरू मल आफैले ल्याउँदाखेरि। धेरै जिल्लामा मल बिनै रोपाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनसँग मौजदा हुँदा पनि कतिपय सहकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै नलादा किसानले मल पाएका छैनन्। विशेष गरी किसानहरू यतिखेर मलका लागि आतंकित छन्, प्रताडित छन्, मल पाइरहेका छैनन्। अब बाली कस्तो हुन्छ, मल नपाउँदाखेरि, सिजनमा मल नपाउँदाखेरि बाली सप्रिने कुरै भएन। त्यस कारणले गर्दाखेरि मलको व्यवस्थापन अहिलेको सरकारले गर्न सकेन। आदरणीय श्रोता, आजको नेपाली बजमा हामी चर्चा गर्न चाहन्छौँ संविधान संशोधनको मुद्दाबाट बाहिरी प्रमुख विपक्षी दल कार्यदलले संविधानको आधारभूत संरचना भत्काउन खोजेको आरोप पनि लागेको छ। सरकारले संविधानका आधारभूत मूल्य मान्यता प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस् भन्ने विषय आएको छ। प्रदेशसभा खारेज संविधानको आधारभूत संरचनाभित्रको प्रहार पनि हो। टिकाराम भट्टराईले चाहिँ बोल्नु भएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौँ, बहस गर्न चाहन्छौँ, संविधान संशोधन गर्दा एकैचोटि सबै चलाउन खोजे देश भुङ्रोमा पर्न सक्ने चेतावनी नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले दिनुभएको छ। निजामती कर्मचारीलाई नयाँ आचार संहिता लागू हुँदैछ। कार्यकक्ष बाहिर भेटघाटमा रोक। सामाजिक सञ्जालको प्रयोगमा कडा अङ्कुश लगाउने काम निजामती कर्मचारीमाथि भएको छ। सरकारले यो प्रक्रियाको थालनी गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ र विशेष गरी लागु औषध कारोबार राष्ट्रिय चुनौती यतिखेर बनिरहेको छ। सहकार्यमा मात्र नियन्त्रण सम्भव हुन सक्छ। यसको लागु औषधको नियन्त्रण नहुँदाखेरि समस्या यतिखेर सृजना भएको छ। सरकारको लोकप्रियताको विषय गर्ने हो भने सरकारप्रति यतिखेर नागरिकहरू आजित बनिरहेका छन्। समयमा मल नपाउँदाखेरि र विभिन्न बाहनामा सरकारले नागरिकहरूलाई पीडा दिने, नागरिकलाई शास्ति दिने विभिन्न किसिमका कामहरू गर्दै गर्दाखेरि यो निकै दर्दनाक चित्र यतिखेर देखिएको छ। मुगुका गणेश नेपालीको कथा तपाईँले सुनिसक्नु भयो। एउटा राइडिङ सियर जो एकपटक एकछिनलाई बाइक स्कुटी वा सवारी साधन ठड्याउँदाखेरि हुइल लाग्छ। यतिखेर म आग्रह गर्न चाहन्छु आदरणीय श्रोता, यतिखेर कर्मचारी अर्थात् नेपाल प्रहरी अर्थात् ट्राफिक प्रहरी अर्थात् नगर प्रहरी आखिर जनताको सुरक्षाका लागि खटिएको होइन हो, त्यहाँ ठड्याउँदाखेरि समस्या हुनसक्छ, अनि सवारी साधन आउन सक्छन् जसलाई चाहिँ चेतावनी दिने हो, निगरानी गर्ने हो, सम्झाउने हो, मानेन भने कारवाही गर्ने हो, तर व्हील लगाइदिएर जाम पारिदिएर त्यो मोटरसाइकल 1,000 2,000 तिर्न नसक्ने नागरिकहरू पनि नेपालमा बस्न सक्छन् बसेका छन् भन्ने कुरालाई नबिर्सेर यस्ता कामहरूमा सरकार तदारुकताका साथ अगाडि बढ्नुपर्छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ सहकारी यतिखेर तहस नहस बनेका छन्, सहकारीका पीडाहरू आफ्ना आफ्ना पीडाहरू छन्। राज्यको भरपर्दो नियमन नहुँदा ग्रामीण अर्थतन्त्रको सहारा मानिएको सहकारी क्षेत्र बदनाम हुन गइरहेको छ। अनाधिकृत कारोबार र बचत अपचलनका कारण नेपाली अर्थतन्त्रका 3 खम्बे मध्येको एउटा सहकारीले जनविश्वास गुमाएको छ। सहकारी क्षेत्रमा 1 करोड भन्दा बढी व्यक्तिहरू यतिखेर प्रभावित बनेका विषयहरू बाहिरिएका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्नेछौँ। नेपाली कङ्ग्रेस यतिखेर विभाजनको ड्रिलमै हो त। नेपाली कङ्ग्रेसले आफूलाई किन एक ढिक्का बनाउन सकेन? क्रियाशील सदस्यलाई अध्यापति गर्नका निम्ति संस्थापन इतरका केही नेताहरू किन आनाकानी गरिरहेका छन्? संस्थापन इतरका नेताहरूले संविधान नमान्ने हो, निर्वाचन आयोग नमान्ने हो, सर्वोच्चको निर्णय नमान्ने हो? गगन कुमार थापाको हस्ताक्षरबाट टिकट लगेर निर्वाचन लडेका कतिपय नेपाली कङ्ग्रेसका नेताहरू यतिखेर पार्टी विभाजन, पार्टी फुटाउनका निम्ति तत्पर रहेको र लागिरहेको द्वारनबाटै बल निकालिरहेको भन्ने खालका विषयहरू जोडिएर आएका छन्। आज हामी यसका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
1: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डढेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट chitwannationalpark.gov.np।
3: जसले त्यो संगठन नाममा बदमासी गरेका छन्, नगर्नु गरेका छन्, तिनलाई त कानुन छ, नियम छ, कारवाही गर्ने हो नि।
0: होइन, अब अहिलेको अवस्थामा चाहिँ सुकुम्बासीहरूको पीडा छ, उनीहरूले खान पाएका छैनन्, भोक भोकै छन्, खाना पानी दाना पानी बन्द गरिदिया छ, होइन होल्डिङ सेन्टरबाट हट्नुहोस् भन्ने विषय आइसकेको छ। बागमती सभ्यता होइन समितिले चाहिँ हटाउनका लागि प्रयास गरिरहेको छ भन्दा, अनि उहाँको पक्षमा बोल्ने तपाईँहरू चाहिँ कुन दुलोमा हो? उहाँहरूको पक्षमा बोल्न छोडेर तपाईँहरू चाहिँ कुन दुलोमा हो यतिखेर केसीजी?
3: होइन, हामी बोलिरहेका छौँ नि, त्यो जुन दिन त्यहाँ चाहिँ लखेटियो, जुन दिन तपाईँ चाहिँ विध्वंस गरियो, हामी लगातार तपाईँले थाहा नपाएको हुनाले चाहिँ नबोलेको हुन्छ। हो तपाईँको चाहिँ अमेरिकन चाहिँ साम्राज्यवादको योजनामा बार बार फाउन्डेसनलाई चाहिँ कार्यान्वयन गरेर तपाईँको चाहिँ अब संसद कब्जा गरेको, सर्वोच्च कब्जा गरेको, मिडिया कब्जा गरेको, यसको बारेमा चाहिँ खुलेआम काठमाडौँमै राष्ट्रिय जनमोर्चाले कति कार्यक्रम गर्यो, राष्ट्रिय जनमोर्चामा कति बोलिरहेछ, त्यो तपाईँले थाहा पाउनु भएको छैन भन्ने होइन, थाहा पाएर पनि तपाईँले कुरा गरिरहनु भएको छ। सबै चाहिँ दुलाभित्र पसेका बेलामा खुलेआम अमेरिकी साम्राज्यवादका विरुद्धमा भन्न फोहोर गर्ने कुन चाहिँ पार्टी हो नेपालमा भन्नुहुन, त्यो चाहिँ भदौ चौ त्याग चौबीदेखि यता।
0: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने, अब पनि देश बनेन भने के हुन्छ त्यसपछि? फेरि अर्को तयारी हो आन्दोलनको, विद्रोहको?
3: होइन, अब राणा फाले, नेपाली जनताले राजतन्त्र फाले, पञ्चायत फाले, अनि तपाईँको चाहिँ नि यो चाहिँ अमेरिकन डिजाइनमा बनाएका यिनी विदेशीहरूका एजेन्टहरूलाई सधैँ यहाँ रमाइरहन दिन, या त देश खतम हुन्छ या त यिनलाई हटाउनुपर्छ। आन्दोलनको विकल्प के छ? यस मैले यति कुरा गर्नु मतलब हिजो चाहिँ सत्तामा शक्तिमा बसेकाले राम्रो गरेका थिए भन्ने होइन, तिनकै कुकर्मले, तिनकै बदमासीले, तिनकै भ्रष्टाचारलाई चाहिँ आधार बनाएर आज नेपाली जनतालाई यो अवस्थामा पुर्याए, त्यस कारणले यिनलाई पुराना पार्टीहरूलाई हटाइसकेपछि जुन विकल्प चाहिँ यहाँ अमेरिका तयार पारिरहेको छ, देश चाहिँ अत्यन्तै एउटा डरलाग्दो चाहिँ अप्ठ्यारो दिशातिर गइरहेको छ। त्यसो हुँदा नेपाली जनताले देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको पक्षमा जसरी विगतमा तपाईँ चाहिँ प्रतिगमनका विरुद्धमा, शक्ति राष्ट्रका विरुद्धमा चाहिँ नेपाली जनताले सङ्गठित आवाज उठाए र अब चाहिँ देशलाई जोगाउने कुरामा पनि विगतमा जे जति गल्ती कमजोरी गरेको भए पनि सबै देशभक्त जनतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू मिडियाहरू फेरि पनि एक ढिक्का भएर नेपाल राष्ट्रलाई बचाउनुको विकल्प छैन, होइन साम्राज्यवादको दलाली गर्ने, साम्राज्यवादीबाट कलो खाने, त्यतिबाट पालिने हो भने जसरी सिक्किम सिद्धियो, भेनेजुएला आज तपाईँ चाहिँ भेनेजुएलाको जे गति भएको छ, युक्रेनको जे गति भएको छ, नेपालले पनि ढिलो चाँडो त्यही गति बिहोर्नु पर्नेछ। त्यस हुनाले तपाईँको लोकप्रिय मिडियाबाट नेपाली जनतालाई म अपिल गर्छु कि देश रहेन भने हामीले जतिसुकै कुरा गरे पनि हाम्रो बिजोग हुन्छ, देशको अस्तित्वसित चाहिँ अस्तित्व चाहिँ को समस्या छ। त्यस कारणले सबै देशभक्त जनतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू फेरि पनि एक ढिक्का भएर नेपाल राष्ट्रलाई बचाउने कुरामा एक ढिक्का भएर अगाडि बढ्नुपर्छ, मेरो यही सुझाव छ नेपाल जनतासित।
0: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आदले सूचना नेपाली बसमा छोटो विषय हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: कृषि विकास नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
1: माडी नगरपालिका, बसन्तपुर, चितवन।
2: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230। स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
4: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
6: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
5: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
6: प्लास्टिक सर्जरी सम्बन्धी
0: हाम्रो बेसमा नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसाल हुनुहुन्छ भुसाल जी नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब तपाईँसँग कुरा नभएको पनि अलिकति धेरै भएछ नेपाली कङ्ग्रेस पनि अर्को सम्पर्क कार्यालय खोलेर अब फुटको तयारीमा विभाजनको डिलमै पुगेछ कहाँनिर के कुरामा संवाद हुन सकेन किन मिल्न नसक्ने दिशामा चाहिँ किन गयो नेपाली कङ्ग्रेस अब राष्ट्रिय कङ्ग्रेस चुनाव चिन्ह शङ्क होइन त्यो ढङ्गले अगाडि बढिसक्यो
7: होइन मलाई अहिले त्यसको सङ्केत पनि पटक्कै लाग्दैन किनभने अब विभिन्न किसिमबाट 15 महाधिवेशनको तयारीको लागि विभिन्न किसिमको आफ्नो समूह तयारी गर्ने कुरा त आफ्नो एउटा पार्टीभित्र 15 महाधिवेशनमा प्रतिस्पर्धा गर्नको लागि देशव्यापी रूपमा तयारी गर्ने एउटा आफ्नो मन्त्रालयले होला तर अब पार्टी नै खोल्ने गरी अब नेपाली काङ्ग्रेसको सङ्गठनलाई कमजोर गराउने विधानभन्दा बाहिर गएर अब 15 महाधिवेशन गर्छु भन्ने कुरा त अब हामीले परिकल्पना पनि गर्न सक्दैनौँ यस कारण मलाई लाग्छ यो केवल महाधिवेशनको तयारी हो र अहिलेको काङ्ग्रेसको जुन विधान छ त्यसले तोकेको जुन न्यूनतम मापदण्डहरू छ सदस्यतालाई अध्यावधि गराउने र त्यसबाट अब निर्वाचनमा भाग लिने भन्ने जुन कुरा छ मलाई लाग्छ त्यसमा सबैको एकमत हुन्छ होला र अब हामी यो साउनको 3 गते सदस्यतालाई अब रोकेर महाधिवेशनको वडाबाट निर्वाचनको तयारी प्रारम्भ गर्नै पर्छ हाम्रो बाध्यता छ किनभने हामीले अब असोजमा त महाधिवेशन गर्ने भनेका छौँ र मङ्सिरभित्र त गर्नै पर्ने हाम्रो संवैधानिक बाध्यता पनि छ विधानको बाध्यता छ त्यसबाट अब भदौबाट महाधिवेशन प्रारम्भ गर्दालाई पनि साउनको 3 गते अब यो अध्यावधिको काम नयाँ सदस्यता दिने काम किनभने नयाँ सदस्यतामा नेपाली काङ्ग्रेसप्रति आकर्षण भएर धेरै नयाँ युवाहरू महिलाहरू धेरै सदस्यताहरू लिने क्रमहरू जारी छ हामी 75-77 जिल्लामै सूचनाहरू लिइरहेछौँ जानकारीहरू लिइरहेछौँ त्यही भएर मलाई के लाग्छ भने अब अर्को पार्टी फुटभन्दा पनि अर्को पार्टी खोलेर काङ्ग्रेसको सङ्गठनलाई यति धेरै काङ्ग्रेसको लागि लामो समय काम गरेर आउनुभएका नेताहरूले नै फेरि नेपाली काङ्ग्रेसको सङ्गठनलाई कमजोर गराउने गरी अर्को पार्टी खोल्छु भन्ने कुरा त मलाई लाग्छ यो काङ्ग्रेसमा आस्था राख्ने लोकतन्त्रमा आस्था राख्ने कसैले पनि यो कुरालाई चाहिँ स्वीकार पनि गर्दैन र यो राम्रो उपयुक्त
0: होइन अब क्रियाशील सदस्यता रेनु नगरिसके पछाडि महाधिवेशनमा सहभागी हुन पाइँदैन अब महाधिवेशनमा सहभागी हुन नपाइसके पछाडि त अर्को लाइनमा त लाग्नै पर्यो नि होइन
7: अनि यो हामी पहिला पनि पहिलादेखि नै हाम्रो एउटा मान्यता के हो भने नेपाली काङ्ग्रेस एउटा सिस्टमले जानुपर्छ विधानले को कुराहरू मान्नुपर्छ विधान संविधानभन्दा माथि गयौँ भने फेरि हामी पार्टी लोकतान्त्रिकरण हुन्छ भन्ने कुरालाई कसरी विश्वास दिलाउँछौँ र पार्टीको विधानले लेखिसकेको विषयवस्तुलाई एउटा सिस्टमले अगाडि पार्टीलाई चलाउनुपर्छ नयाँ ढङ्गबाट अब डिजिटल मेम्बरसिपको माध्यमबाट अब पार्टीलाई नेपाली काङ्ग्रेसको केन्द्रसँग जोड्नुपर्छ एउटा सक्रिय सदस्यलाई गाउँमा बसेको सक्रिय सदस्यलाई जसले गर्दा सङ्गठन पनि मजबुत हुन्छ काङ्ग्रेसका विचारहरू प्रवाह हुन सक्छ 3 निर्वाचनमा एउटा भनौँ एउटा प्रचारको माध्यम नेपाली काङ्ग्रेसले डिजिटल माध्यमबाट गर्न सक्छ जसले गर्दा काङ्ग्रेसको उम्मेदवारलाई पनि सहजता हुन्छ काङ्ग्रेसको हरेक सूचना आफ्नो अभियन्ताहरूलाई प्रचारकहरूलाई सक्रिय सदस्यहरू कहाँ पुग्न सक्नुहुन्छ त्यही भएर यो एउटा माध्यमलाई स्वीकार गर्दिनँ भन्ने कुरा एक त सङ्गठनको लागि अत्यन्त महत्त्वपूर्ण र उपयुक्त देखिन्छ अहिले दोस्रो कुरा विधानमा लेखिसकेको कुरालाई हामी मान्दैनौँ भन्ने बित्तिकै त फेरि पार्टीभित्र स्वेच्छाचारिता फेरि नै निरन्तरता अगाडि बढेर पार्टीको सङ्गठन कमजोर हुन्छ यस्तो मलाई के लाग्छ यसलाई चाहिँ अब यो साउन 3 गतेभित्र जुन अध्यावधि गर्ने भन्ने कुरा छ, त्यसमा चाहिँ सबैजनाको एकमत हुन्छ।
0: तर अब नेपाली कङ्ग्रेसमा चाहिँ जुन किसिमले अब एउटा कार्यालय त अनामनगरमा थियो होइन, त्यो कुन्दन काप्लेजीले चाहिँ त्यहाँ खोजेर निर्माण गरेको कार्यालय, अर्को चुनदेवीमा कार्यालय स्थापना भयो, अब चुनदेवीमा त पूर्णबहादुर खड्काजीले ताला नै खोलेर चाहिँ उद्घाटन गरेको दृश्य पनि आएको थियो, त्यहाँ पनि केही नेताहरूका अनुहारहरू त्यो कार्यालय परिसरमा त्यो कार्यालयभित्र पनि देखिए। यो सहमतिको बिन्दुमा गन्तव्यमा पुग्न नसक्नुको प्रमुख कारण भनेको चाहिँ क्रियाशील सदस्यता हामी रिन्यु गर्दैनौँ, सभापति गगन थापा चिन्दैनौँ भन्न खोजे उहाँहरूले।
7: त्यतातिर अहिले व्याख्या पनि नगरौँ, तर हाम्रो चाहिँ मान्यता के हो भने अब काङ्ग्रेसलाई यति लामो समयसम्म काङ्ग्रेसको सङ्गठन बनाउनको लागि होइन अब विभिन्न लिगेसीबाट आउनुभएका नेताहरू हुनुहुन्छ, आफै काङ्ग्रेसलाई निर्माण गर्नको लागि लामो समय काम गर्नुभएका नेताहरू पनि हुनुहुन्छ, र हामीले परिकल्पना पनि गर्दैनौँ कि उहाँहरूले फेरि नेपाली काङ्ग्रेसलाई कमजोर गराउनको लागि उहाँहरूको कुनै पनि भूमिका रहन्छ भन्ने कुरा त कुनै पनि काङ्ग्रेसमा विश्वास गर्ने, लोकतान्त्रिक पार्टीमा विश्वास गर्ने कुनै पनि सदस्यको चाहना पनि होइन, किनभने हामी पार्टीलाई गुट उपगुटबाट मुक्त गराउनुपर्छ। हिजोको समयमा पनि चाहे स्थानीय चुनाव चाहे प्रदेशको केन्द्रको चुनाव हेरियो भने त्यहाँ गुट उपगुटको कारणले पनि काङ्ग्रेसले धेरै पटक जित्ने ठाउँमा पनि पराजय को सामना गर्नु पर्यो। त्यसकारण हामी लाग्छ महाधिवेशनको पूर्व सन्ध्यामा प्रतिस्पर्धा हुन सक्छ, स्वच्छ प्रतिस्पर्धा गर्ने, महाधिवेशनमा कसैलाई पनि सदस्यता हुनबाट वञ्चित नगर्ने भन्ने प्रमुख मुद्दा हो। त्यही भएर कसैलाई पनि वञ्चित नगर्ने भनेर स्वयं सक्रिय सदस्यले आफैले अध्यावधि गर्ने अधिकार पनि पार्टीले दिएको छ, पहिलो कुरा। दोस्रो कुरा, नयाँ सदस्यतालाई धेरै मात्रामा हामीले खोलेका छौँ र त्यसमा हरेक एउटा लोकतन्त्रमा पार्टीमा काङ्ग्रेसलाई मजबुत बनाउँछु भनेर आउने नयाँ पुस्तालाई पनि त्यहाँ सदस्यता दिने खुला छ। यसकारण पन्ध्रौँ महाधिवेशन योभन्दा निष्पक्षता मलाई लाग्छ यो पहिलो पटक यति धेरै निष्पक्षता, यति धेरै सदस्यताको लागि आह्वानहरू भएको, यो त पार्टीको एउटा सकारात्मक कदम भनेर मान्नुपर्छ। र तपाईँले भने जस्तै सदस्यता अत्यावधिकै नगर्ने, अब जुन विधानमा लेखिएको कुरालाई नै हामी स्वीकार नगर्ने, विशेष अधिवेशनले विधानलाई संशोधन गरेको कुरालाई नै हामी स्वीकार नगर्ने भन्नेको अर्थ त कतै नेतृत्व स्वीकार नगरेको हो कि भन्ने एउटा आभास
0: छ। यसको मतलब क्रियाशील सदस्यता नवीकरणका निम्ति तपाईँहरू चाहिँ एकदमै फ्लेक्सिबल हुनुहुन्छ होइन, असार छ सात गतेसम्म नै अध्यावधिक हुन सक्छ होइन, नवीकरण हुन सक्छ होइन।
7: कुनै पनि यो साउन तिन गतेभित्र त अब सबै कुरा ओपन राखेका पनि छौँ, किनभने हामीले भदौदेखि त महाधिवेशनको पहिलो चरणको चुनाव सुरु गर्नुपर्छ र त्यसको लागि तयारी पनि आवश्यक पर्छ। हरेक वार्डमा एउटा केन्द्रबाट भोटर लिस्टहरू पठाउनु पर्छ होइन, एक खालको त्यो केही तयारी पनि हुन्छ, निर्वाचन समितिले आफ्नो कामहरू प्रारम्भ गर्नुपर्छ। यो त हाम्रो पहिलेदेखिको चलिआएको अभ्यास हो। यसकारण मलाई के लाग्छ भने यो पार्टीको सङ्गठनलाई कमजोर गराउने, पार्टीमा सुधार गर्न नदिने, पार्टीलाई एउटा नयाँ रूपता दिने, नयाँ ताजगी दिने किसिमका जुन अभ्यासहरू अगाडि बढिरहेछ, विधानमा त्यसको व्यवस्था भइराखेको छ, अब त हामी पन्ध्रौँ महाधिवेशनमा अझै योभन्दा पनि अझै कसरी आधुनिकीकरण र लोकतान्त्रिकरण पार्टीको सङ्गठनलाई गर्न सक्छौँ, पार्टी मजबुत बनाउन सक्छौँ, एकजुट बनाउन सक्छौँ, गुट उपगुटबाट अब त्यसको गन्ध पनि पार्टी सङ्गठनभित्र दिनु हुँदैन, कस्तो किसिमबाट हामी अब यो पार्टीको विधानलाई संशोधन गर्न सक्छौँ भन्ने कुराहरूमा जानुको सट्टा अब हामी त्यही परम्परावादी सोचबाट फेरि पनि भनौँ गुट गुट मतभेद, एकअर्कालाई स्वीकार नगर्ने, विधानलाई नमान्ने भन्ने किसिमबाट त्यस्तो किसिमको मलाई लाग्छ सूचना प्रवाह बाहिर हुनु हुँदैन। त्यस कारण मलाई अहिले पनि विश्वास के छ भने अब एउटा सम्पर्क कार्यालय खोल्ने भनेको त पन्ध्रौँ महाधिवेशनको तयारीको लागि भन्ने उहाँहरूले सूचना बाहिर आइराखेको छ, तर अब विधान अन्तर्गत रहेरै पन्ध्रौँ महाधिवेशनमा अगाडि बढ्नुको विकल्प चाहिँ छैन।
0: अब कङ्ग्रेसमा चाहिँ अलिकति सभापति गगन कुमार थापाजी लचक बन्न खोज्नु भएन, उहाँले पिलेरी जाने सिद्धान्त अवलम्बन गर्नुभयो भन्ने आइरहेको छ।
7: होइन, यो अब हेर्नुहोस् अब अभ्यासले त कुरालाई स्वीकार गर्दैन, अभ्यासले त कुरालाई प्रमाणित पनि गर्दैन, किनभने पहिलो माध्यम भनेको सक्रिय सदस्यताको अध्यावधि गर्नको लागि नवीकरण गरिसक्नुभएका सम्पूर्ण नेता सदस्यहरूलाई अध्यावधिको लागि आफैले गर्न सक्ने भन्ने जुन एउटा रणनीति एउटा माध्यम बनाएको छ. पार्टीले पटक पटक भनिराखेको छ सदस्यता नवीकरण गर्ने जुन समिति बनेको छ त्यसको संयोजकै महामन्त्री हुनुहुन्छ प्रदीप पौडेल. उहाँले पटक पटक आफ्नो प्रेस रिलिज गरेर नवीकरण गरेकाहरूले आफै अध्यावधिक आफ्नो मोबाइलबाट आफै अध्यावधि गर्न सकिन्छ भनेर यति धेरै भने ओपन भएर सदस्यताहरू अध्यावधि गर्ने माध्यमहरूको बारेमा बाहिर आइराखेको छ. यसमा सभापति बनाएर सभापतिकोले त पार्टीको नेतृत्व गरेर सङ्गठन मजबुत गर्ने अगाडि बढ्ने काम गर्नुभएको छ. सदस्यतालाई यसको सन्दर्भमा जुन समिति बनेको छ महामन्त्रीले संयोजक कर्मी राख्नुभएको छ यसमा कुनै पनि कसैलाई पनि बन्देज गर्ने कसैलाई पनि नदिने आफ्नालाई मात्रै दिने अरूलाई नदिने भन्ने कुरा त अभ्यासै छैन. यसकारण चाहिँ सभापति लक्षक नबन्ने भन्ने कुरा त यो प्रारम्भिक चरणमै सदस्यता अध्यावधिको हो र नयाँ सदस्यता दिने हो. त काङ्ग्रेसको मलाई त पहिलो पटक होला यति निष्पक्ष ढङ्गबाट सदस्यताहरू दिने र काङ्ग्रेसको सङ्गठन मजबुत गर्न नयाँ पुस्तालाई यति धेरै भनौँ आफ्नो अहिले पनि प्रतिनिधि 77 जिल्लामा प्रतिनिधिहरू पठाएको छ पठाएर चाहिँ नयाँ सदस्यताहरू कसरी लिन सकिन्छ त्यहाँको जिल्ला सङ्गठनलाई त्यहाँको प्रदेशलाई त्यहाँको क्षेत्रीय सङ्गठन र वडा सङ्गठनलाई कसरी नयाँ सदस्यताहरू ल्याउनको लागि अब नयाँ पुस्तालाई कसरी काङ्ग्रेसको सदस्यता दिने भन्दाखेरि यति धेरै 15 महाधिवेशनको मतदाताहरू सङ्गठनभित्र ल्याउने जुन उदार प्रणाली मलाई लाग्छ काङ्ग्रेसमा जुन किसिमबाट अगाडि गएको छ कसैलाई पनि जिल्लामा कुनै सभापतिले कुनै वडा सभापतिले नयाँ सदस्यता दिन्छु भन्दाखेरि राम्रा जेन्युन व्यक्तिहरूलाई दिन्छु भन्दाखेरि कहीँ पनि रोकटोक छैन भन्दा यति धेरै आन्तरिक रूपबाट यति धेरै खुला रूपबाट खुला दिलले जुन कामहरू भइरहेको छ सदस्यता वितरण अब यसमा सभापति लक्षक हुनुहुन्न भन्ने कुरा त यसमा कुनै मेल खाएन तपाईँले भनेको रह्यो. हामीले अब हाम्रा शीर्ष नेताहरू जुन अहिले अलग समूह बनाएर विभिन्न बैठकहरू गरिराख्नु भएको छ तरवारले पनि 15 महाधिवेशनको तयारी भन्नुभएको छ त्यसलाई त अब काङ्ग्रेसको विधान तह नै एकजुट भएर 15 महाधिवेशन सम्पन्न गर्नुपर्ने ठाउँमा आउनै पर्छ त्यसको विकल्पै छैन.
0: अहिले भित्रभित्र चाहिँ क्रियाशील सदस्यता पनि लिनु भइरहेछ अरे होइन धेरैले गरिरहनु भएको छ उता पनि जाने यतातिर सट्ट क्रियाशील सदस्यता लिनु पनि गरिहाल्ने काम पनि भइरहेछ होइन.
7: होइन अहिले हेर्ने हो भने हामीले अब सदस्यताको सबै अभिलेखहरू केन्द्रीय कार्यालयको मा तुरन्तै अध्यावधि गर्ने बित्तिकै त्यसको अभिलेख त केन्द्रीय कार्यालयमा आइसकेको हुन्छ. यो एउटा भनौँ प्रविधिले त्यसलाई दिएको छ. त्यसमा तपाईँले भने जस्तै अधिकांश साथीहरू कतिपय अध्यावधि गर्नुभएको छ उहाँहरू उता समूहमा गइराख्नु भएको छ होइन अब मिलेर जानुपर्छ भन्ने सन्दर्भमा पनि कुरा गर्दै हुनुहुन्छ होला. त्यही भएर के देखिन्छ भने धेरैजसो के मात्रै नेतृत्वहरूले मात्रै अध्यावधि गर्नुभएको छैन अन्यथा हाम्रो अभिलेखमा अधिकांशले चाहिँ अध्यावधि गरिसक्नुभएको छ.
0: अब कङ्ग्रेसको आजको मूल्य मान्यता के हो किनभने प्रमुख प्रतिपक्षी दलको हैसियतमा सदनमा संसदमा आफ्नो आवाजहरू नेपाली कङ्ग्रेसले उठाइरहेको छ तर अहिले किसानले मल पाएका छैनन्. तपाईँ त पार्टीको जिम्मेवार उपसभापति हो नि त होइन यो कहिलेसम्मको दुःख हो किसानहरूको बर्खा लाग्यो नि त अब मल पाइन्न.
7: हामीले हिजो पनि संविधान संशोधनका केही आफ्नो दृष्टिकोणहरू नेपाली काङ्ग्रेसले आफ्नो दृष्टिकोणहरू अगाडि सार्दाखेरि हामीले त्यहाँ पनि त्यो कुरा हाम्रो सभापतिज्यूले पनि घोषणा गर्दाखेरि उहाँले विभिन्न अहिलेको संविधानको न्यूनतम मापदण्डभित्र बसेर मात्रै संशोधनको प्रक्रिया अगाडि बढाउन सकिन्छ काङ्ग्रेस त्यसको लागि तयार छ भन्नुभएको छ. एउटा संविधान जुन गम्भीरतापूर्वक संविधान बन्यो सबै सर्वदलीय सर्वपक्षीय संविधान सभा बाहिर रहेका विभिन्न समुदायहरू समावेशीकरणलाई विश्वास गर्ने अधिकारमा विश्वास गर्ने समूहहरूको कुराहरू जुन ढङ्गबाट गम्भीरतापूर्वक छलफल गरेर 8 वर्ष लगाएर संविधान बन्यो अहिले पनि त्यही विधि र प्रक्रिया अनुसारै एउटा संयन्त्र बनेर एउटा आधिकारिक संयन्त्र बनेर संविधान संशोधनतिर जानुपर्छ भन्नुभयो. र तेस्रो कुरा अहिले पनि हामी संविधान संशोधनको एउटा पाटा छ तर अहिले विभिन्न किसिमका जनजीविकाको सवालमा तपाईँले भन्नुभयो अब चाहिँ एउटा मलको अभावमा हामी चाहिँ कृषि प्रधान देश जहाँ कृषिबाटै उत्पादन र यसको बजारीकरण र आधुनिकीकरण र मुलुक समृद्ध बन्न सक्छ भन्दाखेरि तर यसको प्रारम्भिक कुरा चाहिँ मलको जुन किसिमबाट दिनुपर्ने समयमा दिनुपर्ने थियो त्यसमा सरकार चुकेको चाहिँ महसुस भएको छ र पार्टीमा पार्टीकाबाट हाम्रो प्रतिनिधि गर्नुभएका मान्यजीहरूले सदनमा पटक पटक यो वर्षभन्दा पहिल्यै यो कुरालाई एउटा सदनमा यो कुरालाई उठाइसक्नु भएको र सरकारलाई यो विषयमा गम्भीर बन्नुपर्छ भनेर उहाँहरूले त्यो विषय उठाउनु भएको, जस्तो बाढी पहिरोका कुराहरूभन्दा पूर्व संज्ञा नै सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारलाई गम्भीर हुनको लागि विभिन्न तयारीको लागि होइन आवाजहरू उठाउने, अब अहिले सुकुम्बासीको नाममा एउटा व्यक्तिको मानव अधिकार हनन हुनु भनेको यो सबभन्दा ठुलो भनौँ राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा एउटा हास्यास्पद उदाहरण भइराखेको छ। हामी देखिराखेका छौँ सुकुम्बासीको नाममा चाहिँ उहाँहरूको व्यवस्थापन गर्नुपर्नेमा उहाँहरूको मानवतालाई नै उपहास गर्ने गरी जुन सरकारले कामहरू गरिराखेको छ त्यसको बारेमा पनि अहिले सदनमा कुरा उठिराखेको छ। तपाईँले देख्नुभयो अस्ति भर्खरै ट्राफिक रुलको एउटा सानो ट्राफिक रुलको मिस्टेकले गर्दाखेरि एउटा युवाले आफ्नो भनौँ आफ्नो त्यो दुर्घटना भएको हामी देखिराखेका छौँ। भन्दाखेरि यो के भने समाजलाई भयभीत गर्ने आतंकित गर्ने समाजमा रहेका उद्योगपतिदेखि लिएर एउटा सामान्य नागरिकले आफ्नो जनजीविकालाई स्वतन्त्रतापूर्वक सञ्चालन गर्नुपर्ने व्यवस्थापन गर्नुपर्ने सरकार त्यसमा लाग्नुको सट्टा चाहिँ के देख्यो भने सबैलाई भयभीत पार्ने र कुनै पनि यस्ता गम्भीर भएका जनजीविकासँग जोडिएका मान्छेको परिवारसँग घरभित्रको चुलोसँग जोडिएको कुराहरू होइन किनभने हामी त एउटा चुनी मध्यम परिवारबाट अधिक मात्रामा जनसङ्ख्या हेर्ने भने मध्यम परिवारको व्यक्ति बढी छौँ, गरिबीको रेखा मुनि 20% हामी मध्यम परिवारका पनि परिवारका छौँ। त्यो विषयवस्तुहरूमा सरकार चाहिँ त्यो आर्थिक पक्षमा गम्भीर हुन छोडेर मलाई लाग्छ सरकार अर्कोतिर ध्यान दृष्टिहरू सत्तालाई कब्जा गर्ने राज्यलाई कब्जा गर्ने जुन नियतिको साथ अगाडि बढ्ने एउटा समाजमा भयभीत गराउने जनतालाई जनतादेखि लिएर उद्योगपतिलाई भयभीत गराउने जुन किसिमको वातावरण सृजना भइराखेको छ यसले राम्रो सङ्केतहरू दिइराखेको छैन। त्यो तपाईँले भनेपछि प्रमुख प्रतिपक्षी दलको रूपमा हामी संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दल बलियो भएन भने संसदीय प्रणाली बलियो हुन सक्दैन, अधिकारलाई प्रयोग गर्न सकिनौ भने फेरि लोकतन्त्रको अनुभूति गर्न सकिँदैन। यसकारण अहिले एकदम गम्भीरतापूर्वक प्रमुख प्रतिपक्षी दलको रूपमा हाम्रो संसद दलको नेताले पनि पटक पटक सदनमा ती कुरा उठाएर सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ र मलाई लाग्छ अब सरकार यी विषयहरूमा एकदम जुन किसिमबाट गम्भीर हुनु पर्थ्यो, जुन किसिमबाट यत्रो ठुलो लहर जनलहर यो सरकारलाई यो पार्टीलाई निर्वाचनको माध्यमबाट जुन विश्वास आशा भरोसा गरेर मतहरू दिएको थियो त्यसको 3 महिनाभित्रै के हो भने एकदम नकारात्मक र निराशाजनक जुन सङ्केतहरू देखा परेको छ। मलाई चाहिँ अहिले पनि सरकारमा रहेको दल जनताप्रति गम्भीर हुनुपर्छ।
0: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषाल, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
9: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4950 5480 र 98 5570 2640।
10: It's 7 o'clock. अहिले 7 बजेको छ।
11: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
12: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
13: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। बाघ र गैंडाको आक्रमणमा परि पूर्ण रूपमा आसक्त भएका माडीका दुईजना पीड़ितलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनही 5-5 लाख रुपियाँ जीविकोपार्जन खर्च सहयोग गरेको छ। बाघको आक्रमणमा परि पूर्ण रूपमा आसक्त भएका माडी एक सिरुवा निवासी सूर्य महतो र गैंडाको आक्रमणमा परि पूर्ण आसक्त हुन पुगेका माडी एक बनकटा निवासी मंगली बोटलाई निकुञ्ज प्रशासनले जीविकोपार्जन खर्च उपलब्ध गराएको हो। निकुञ्जका मुख्य संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन, मध्यवर्ती काउन्सिलका अध्यक्ष शिवजी गायक, निकुञ्जका प्रवक्ता अविनाश थापा, पाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाठक लगायतको टोली बिहिबार पीड़ित दुईको घर घरमै पुगी निकुञ्जको पत्र प्रदान गर्दै बैंकिङ विधिबाट सहयोग पठाइएको जानकारी गराइएको थियो। यसअघि वन्यजन्तु पीड़ितहरूलाई उपचार खर्च र मृतकहरूलाई 10 लाख रुपियाँ मात्र प्रदान गरिआएको निकुञ्जले हालै वन्यजन्तुहरूको आक्रमणबाट अशक्त भएका व्यक्तिहरूलाई जीविकोपार्जनमा सघाउन जनै 5 लाख रुपियाँ दिन शुरू गरेको पाण्डव मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले जानकारी दिनुभयो। चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर 19 स्थित ऐतिहासिक दासढुङ्गामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा मदन भण्डारी पार्क निर्माण भइरहेको छ। नेपालको कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेता भण्डारीको निधन भएको स्थललाई संरक्षण गर्दै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले पार्क निर्माणको काम अगाडि बढाइएको हो। पार्क निर्माणसँगै दासढुङ्गा क्षेत्रलाई पर्यटकीय तथा ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। चितवन स्थित स्पा होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचबिखन र यौन शोषणको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ। सामरी उत्थान सेवाले तयार पारेको अध्ययन पत्रकार माझ भरतपुरमा सार्वजनिक गर्दै जातीय विभेद, हिंसा र बहिष्करणमा परेका दलित, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका 85% मानिस आन्तरिक मानव बेचबिखन र यौन शोषणबाट पीड़ित बन्नु परेको उल्लेख गरिएको छ। संस्थाका कार्यक्रम प्रबन्धक शिवहरि गेवालीले सन् 2024-25 भरतपुर महानगरभित्र 3 वटा स्पा सञ्चालन भइरहेकोमा सन् 2025-26 त्यो संख्या 21 पुगेको छ, जुन 600% वृद्धि भएको जानकारी दिनुभयो। उहाँले होटल, डान्स बार, दोहोरी र स्पा जस्ता मनोरञ्जन क्षेत्रको नियमनका लागि छुट्टै कानून नहुनु तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अनुगमन अधिकार प्रभावकारी रूपमा कार्यान्वयन नभएको, बेचबिखन र यौन शोषणको जोखिम बढ्दै गएको बताउनुभयो। कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्त्वका साथ खरिद गर्दथे, अहिले कारागारबाट उत्पादित सामग्रीको माग घटेको छ। कारागार कार्यालयमा मुडा, गलैँचा, झोला लगायतका सामग्री बिक्री हुने गर्दथ्यो, तर अहिले माग घटेको कारागारमा रहेका बन्दीहरूले गुनासो गरेका छन्। विगतका वर्षहरूमा बजार सहज हुँदा कारागार कार्यालयमा बन्दी जीवन बिताइरहेका आफ्नो खर्च र परिवारलाई केही सहयोग पुर्याउँदै आएका थिए, तर अहिले त्यस्तो छैन। कारागारमा विगत 13 वर्षदेखि बन्दी जीवन बिताउँदै आउनुभएका विकास प्रजा नाम परिवर्तनले अहिले मुडाको माग घट्दा समस्या भएको बताउनुभयो। भरतपुर महानगरपालिका वडा नम्बर 16 का दूध उत्पादन गर्ने किसानहरूलाई दूध ल्याउने क्यान वितरण गरिएको छ। भरतपुर 16 रहेको किसान बहुद्देश्य सहकारी संस्थाले 110 जना किसानलाई दूध बोक्ने क्यान वितरण गरेको हो। संस्थाका व्यवस्थापक सरस्वती सिलवालका अनुसार वडा नम्बर 16 को कार्यालय र सरकारी सहकारी संस्थाको संयुक्त लगानीमा खरिद गरिएको दूध बोक्ने क्यान किसानहरूलाई प्रदान गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। काठमाडौँको धोबी खोलामा हाम फालेकी महिला मृत अवस्थामा भेटिएकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार बल्खु कुमारी क्लब भन्दा तल खोलामा ती महिला मृत अवस्थामा फेला परेकी हुन्। कालो पुल र रातो पुल बीचको धोबी खोलामा एक महिलाले हाम फालेको थिइन्। अन्दाजे 35 वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ। यद्यपि उनको परिचय भने खुलिसकेको छैन, के कारणले उनले खोलामा हाम फालिन् भन्ने पनि खुलेको छैन। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो 2:15 राहदानी विभागको 3 नम्बर गेट अगाडि मुगुको सोरु गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका हुन्। राइड सेयरिङको काम गर्दै आएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले ह्विल लक लगाइदिएपछि विवाद समेत भएको पाइएको छ। पछि नेपालीले आफ्नै मोटरसाइकल
पसलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएको पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ। शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। बिहिबार ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित संविधान संशोधनमा नेपाली काङ्ग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा बोल्दै थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न उठाउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रदेशसभामा बिहिबार सामान्य छलफल भएको छ। बजेटमाथि सत्तापक्षका सांसदहरूबाटै तीव्र असन्तुष्टि र विरोध भएपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो। नेकपा एमाले भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको निर्णय नम्बर 177 अन्तर्गतको सिफारिस सच्याउन माग गरेको छ। एमाले नेता महेश बर्दौलाले बिहिबार आयोगका अध्यक्ष तप बहादुर मगरलाई आयोगको कार्यालयमा भेटेर उक्त मुद्दा सच्याउन माग गर्नुभएको हो। नेपाल सरकारले काठमाडौँ जिल्लाको बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुम्बासीहरूको होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सुकुम्बासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। कृषि उपज खरिद गरेपछि अधिकतम 25 दिनभित्र किसानलाई अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था सरकारले गरे पनि पश्चिमी नवलप्रासिकाको किसानले वर्षौंदेखिको बक्यौता रकम पाउन सकेका छैनन्। सरकारले 2082 साल चैतमा सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 141 कार्यसूची अन्तर्गत मुद्दा नम्बर 90 कृषकबाट खरिद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्नुपर्ने व्यवस्था छ। उक्त कार्यालय जिल्ला प्रशासन कार्यालयहरूमा समेत कार्यान्वयनका लागि पठाइएको थियो। हिमालय निकट युवाहरूले पार्टी रूपान्तरण र पुनर्संरचनाका लागि गरेको पुनर्जागरण अभियान 2082 अन्तर्गतको मत सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ। असार 12 गते सुरु भएको अभियान अन्तर्गतको मत सर्वेक्षण असार 22 सञ्चालन गरिएको अभियानकर्ताहरूले बताएका छन्। मत सर्वेक्षणका लागि खुला रूपमा गुगल फर्म मार्फत विभिन्न 18 प्रश्न सोधिएको थियो। नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा नियमावली विरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरेको छ। प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र राष्ट्रसभाका सचेतक पदम परियारले रिट दायर गरेका हुन्। सर्वोच्च अदालतमा पेश भएको रिट अध्ययनका लागि राखिएको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोरेलाले जानकारी दिनुभयो। प्रतिनिधि सभा नियमावलीमा भएको संविधान संशोधन र विशेष अधिकारका रूपमा लागू हुने व्यवस्था गैर संवैधानिक रहेको दावीसहित रिट दायर गरिएको हो। र जनकपुर धामको ऐतिहासिक तिरहुतिया गाँसेदेखि मिटर ब्याज पीडितहरू काठमाडौँका लागि पैदल मार्च पास प्रारम्भ गरेका छन्। गत माघ 4 गते उक्त ठाउँमा आयोजित राजसभाको सभाबाट उद्घोष गर्दै वर्तमान प्रधानमन्त्री रहेका बालेन शाह अब मिटर ब्याज पीडितलाई अधिकार माग्न काठमाडौँ नै जान नपर्ने बताउनु भएको थियो। तर मिटर ब्याज पीडितको न्यायका लागि कुनै कदम नचालेपछि 6 सूत्रे मागसहित उनीहरू पैदल मार्च गर्दै काठमाडौँ जान लागेका हुन्। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्ववरुण प्रधानमन्त्री चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। आवाज अहिले सुन्दै हुनुहुन्छ? ठिक छ, अहिले आवाज दिनचर्या कसरी चल्दैछ? चित्रबहादुर केसीजी, देशको अवस्थालाई कसरी हेरिराख्नु भएको छ यतिखेर?
1: म त यहाँ परिवारको अवस्था धेरै खराब भएको हुनाले म त अब घर धन्दैमा घर बिरामीतै छु। अब केहरू अप्ठ्यारा परेछ।
0: के छ देश राष्ट्र यतिखेर? अब 100 दिन पुरा गर्यो, मधुमास पुरा गर्यो सरकारले, होइन? सरकारका गतिविधिहरूलाई पनि त नियालित रहनु भएको छ नि त, होइन? नजिकबाट
1: हेरेको छु,
0: कस्तो छ? कस्तो छ? कति नम्बर दिनुहुन्छ सरकारलाई अब यो एक महिना, यो के अरे 100 दिनको हिसाब गर?
1: नम्बर दिने भन्दा पनि अब अहिलेसम्म आएका सरकारका कयौँ कमी कमजोरी गल्ती बदमासीहरू थिए, तर अहिले चाहिँ नम्बर त उल्टो दिनुपर्छ जस्तो लाग्छ।
0: कसरी उल्टो नम्बर दिने?
1: उल्टो भनेको चाहिँ कुशासन, राष्ट्रियतामाथि खेलवाड, 72 को संविधानलाई नै चाहिँ च्याचुत पार्ने दुष्प्रयास, यी सबै जोड्दाखेरि नम्बर त उल्टो दिनुपर्ने स्थिति आयो।
0: तर सरकार त सुशासनको पक्षमा केन्द्रित छ, जनताको पक्षमा केन्द्रित छ भनेर चाहिँ आफूलाई बलियो र सकारात्मक भएतर्फ लागेको साबित गर्दैछ नि त, होइन?
1: नै कुन चाहिँ सरकारले भन्दैन, संसारको चाहिँ चाहे चाहिँ भ्रष्ट होस्, चाहे फासिस्ट होस्, चाहे राष्ट्र जनतामाथि कुशासन गरिरहेको होस्, जुनसुकै सरकारले पनि आफूले राम्रो गरेको छु त भनिहाल्छ।
0: तपाईँले देख्नु
1: अब सिंहदरबार डढालेर, सर्वोच्च डढालेर, संसद डढालेर तपाईँ चाहिँ त्यताबाट सुरु भएको न हो यो सरकारको चाहिँ अभियान त, त्यो गरेर न तपाईँको चाहिँ यहाँ चाहिँ स्थापित भएको हो। त्यस कारणले डे वानदेखि नै कसरी आएको, पुराना पार्टीहरू पुराना सरकारहरू चाहिँ भ्रष्ट थिए, बदमासी गरेका थिए, गल्ती कमजोरी गरेका थिए, त्यो सबैले थाहा पाएको कुरा हो। उनीहरूलाई चाहिँ विस्थापन गर्नुपर्छ, तर विस्थापन गर्ने नाममा के गरे भन्नु त।
0: तर आज जुन तरिकाले देश भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको थियो, भ्रष्टाचारीहरूले चाहिँ एउटा बिचौलियाले चाहिँ सत्ता र सरकारलाई चाहिँ जसरी चलाउन खोजिरहेको थियो, आज त्योलाई त क्रम भङ्गता भएको छ नि त, त्यसलाई त तोडेको छ नि त सरकारले, होइन? बालेन सरकारले
1: होइन, पुराना चाहिँ भ्रष्टाचारीहरूलाई कारवाही गर्न त चाहिँ कारवाही गर्ने त भ्रष्टाचारबाट मुक्त हुनु पर्यो नि, र अहिले आएकाहरू भ्रष्टाचारबाट मुक्त छन् कि छैनन्? उनीहरूले पुराना भ्रष्टाचारीले गरेका कुकर्महरू त्यसलाई चाहिँ जोगाउँदै गएका छन् छैनन्? भ्रष्टाचारीहरू छन् छैन अहिले सत्तामा शक्तिमा? बदनाम भएका भ्रष्टाचारीहरू छन् कि छैनन्?
0: होइन, अब उहाँहरू प्रमाणित त होइन नि त, होइन? आरोप त लागेको छ, प्रमाणित भएपछि भोलि जो पनि कारवाहीको धारामा आउनु पर्छ।
1: प्रमाणित गर्ने ठाउँ कब्जा गरेपछि, संसद कब्जा गरेपछि, अनि तपाईँ चाहिँ न्यायपालिका कब्जा गरेपछि, अनि सम्बन्धित ठाउँ कब्जा गरिसकेपछि त तपाईँ चाहिँ प्रमाणित गर्ने ठाउँकै कब्जा भएपछि त अब ती संस्थाहरूले चाहिँ अब जसलाई निर्दोष देखाउन पर्ने हो त्यसलाई निर्दोष देखायो, अब जसमा बदला लिन पर्ने थियो त्यो बदला लिने काम अभियान सुरु भइहाल्यो।
0: होइन, यो अब बदला त भन्दा पनि कानुन कार्यान्वयनतर्फ सरकार अगाडि बढ्या होइन, यो चाहिँ एमालेका उपाध्यक्ष विश्व पौडेलमाथि छानबिन हुँदैछ, होइन? विभिन्न घरानाका व्यक्तिहरूमाथि छानबिन हुँदैछ, बिचौलियाहरूमाथि छानबिन हुँदैछ, नकली भुटानी शरणार्थी पनि आइसकेका छ,
1: छानबिन गरेको कुरामा तपाईँ हाम्रो केही आपत्ति होइन। ती छानबिन गर्दा आएकाहरू कहाँबाट सञ्चालित छन्? ती छानबिन गर्दा आएकाको इतिहास के हो? उनीहरू यी छानबिन आएका सत्तामा आएकाहरूले के गरेर आएका हुन्? उनीहरू माथिको चाहिँ छानबिन चाहिँ टुङ्गियो सत्तामा आएपछि?
0: होइन, यो सरकार त नेपाली जनताले निर्माण गरेको सरकार होइन र भने केसीजी?
1: होइन,
0: जनताको मतबाट बनेको सरकार होइन यो।
1: युक्रेनको चाहिँ जेलेन्स्कीलाई पनि चुनेका थिए, अनि तपाईँको चाहिँ अब विभिन्न देशका सरकारहरू त जनताको माध्यमबाटै आउँछन्।
0: जनता त धेरैलाई चुने नि, जनताहरूले हिटलरलाई चुने होइन, ल्यान्ड्रु जोर्जेहरूलाई चुने, विश्वका विभिन्न मान्छेहरूलाई पनि चुने, ट्रम्पलाई पनि चुनेकै हुन् होइन। जनताले धेरैलाई चुने भनेको के विदेशमा, अब विभिन्न देशहरूमा हिटलरलाई चुने, ल्यान्ड्रु जोर्जेलाई चुने,
1: जनताले नै चुनेका थिए। आखिर परिणाम के हो, त्यो चुन्न त जनताले हो। तपाईँलाई सिधै कुरा गरौँ, पुरानो पार्टीले अमेरिकनको एजेन्डा जुन बेलासम्म चाहिँ कार्यान्वयन गर्दै गए, त्यो बेलासम्म पुरानो पार्टीले चाहिँ अब शासन गरे, सत्तामा बसे, भ्रष्टाचार गरे। जब चाहिँ अमेरिकनको एजेन्डा चाहिँ सबै पालन गर्न चाहिँ मानेनन् पुरानो पार्टीले, त्यसपछि तिनलाई गलत तयार निकालेर तपाईँ चाहिँ यो अहिलेको घन्टी आएको न हो, कहिले जाने होइन र भन्न नसक्ने बेग्लै कुरा हो।
0: होइन अब यो अरूले चलाएको अर्को इसारामा चल्ने सरकार भन्नु खोज्नु भयो, यो आरोप लाउनु खोज्नु भयो तपाईँले?
1: होइन, सिधै सिधै सिधै कुरा छ नि, कसले कसले विघटन गरे अब संसद, अनि त्यो चाहिँ चुनाव बनाउन को को आएको, कसले ल्याएको? सुशीला कार्कीलाई सत्तामा चाहिँ संविधान सम्मत तरिकाले आएकी हुन् सुशीला कार्की। त्यसो हुनाले सिधै अरू अरू देशमा तपाईँ चाहिँ अब सेना पठाएर, ड्रोन पठाएर, बम बारुद पठाएर, सैनिक पठाएर कब्जा गर्थ्यो सिआइएले। नेपालमा तपाईँ चाहिँ अब चुनावको माध्यमद्वारा नेपालको संसद कब्जा गर्यो, अदालत कब्जा गर्यो, सेना कब्जा गर्यो, पार्टी देशका कतिपय मिडियाहरू पनि कब्जा गरेका छ। अहिले मुलुकको तस्विर के छ भन्नु त, नढाँटिकन भन्दाखेरि
0: होइन, मुलुक त अहिले त अब सुशासनको बाटोमा अघि बढिरहेछ नि त होइन?
1: होइन, बढिहाल्यो नि। सबभन्दा त यो सरकार आउन बित्तिकै चाहिँ हजारौँ हजार सुकुम्बासीहरूलाई पारेको बिचल्ली, अब त्यो त पहिले कुरा त त्यही देखिहाल्यो नि। अनि तपाईँको चाहिँ नि अब स्वास्थ्यमा कर, शिक्षामा कर, अनि चाहिँ लोकतान्त्रिक चाहिँ अब अधिकारमाथि चाहिँ प्रतिबन्ध, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध, अरू विभिन्न खालका चाहिँ नि मजदुरहरूमाथि प्रतिबन्ध लगाएपछि त यो त सुरुवातदेखि नै फाँसी चरित्र देखाइहाल्यो। अब 72 को संविधानलाई च्याच्युत पारेर फेरि तपाईँको चाहिँ नि एउटा निरङ्कुश सत्तातिर जानको लागि चाहिँ षड्यन्त्र भइरहेको छ। त्यो नेपाली जनताले सतर्क भएनन्, सजग भएनन् भने देश फेरि तपाईँको चाहिँ एउटा ठुलो प्रतिगमनको बाटोतिर जानको लागि 72 को संविधानलाई समेत ध्वस्त पार्ने, अब मिडियामा पनि तपाईँको चाहिँ जसले यी फासिस्टहरूलाई चाहिँ नि अब समर्थन गर्दा अब तिनीहरूलाई चाहिँ अब विज्ञापन दिने, अरूलाई चाहिँ नदिने, कुन बाटो हिँडिरहेको छ भन्नु छ, त्यो त सबैले देखिरहनु भएको छ। तपाईँ हामीले
0: अहिले यो वर्षेनीको पीडा किन भनेको किसानहरूलाई, यो त बर्खा लाग्यो, सरकारले मल दिन सकेन, अब आफै ल्याउँदा किसानलाई पक्राउ पर्ने डर छ होइन, ठाउँ ठाउँमा एउटा समस्या छ।
1: किसानको सरकारै होइन, मजदुरको सरकार होइन, यो राष्ट्रियताको तपाईँ चाहिँ संरक्षण गर्ने यो सरकारै होइन, यो सिधै चाहिँ अमेरिकी साम्राज्यवादले चाहिँ स्थापना गरेको, यो चाहिँ अमेरिकी साम्राज्यवादको तपाईँ चाहिँ नि ले बनाएको चाहिँ सरकार हो। सिआइएका एजेन्डाहरू, सिआइएको निर्देशनलाई पालन गर्ने कहाँ यहाँ मजदुरको हक हित, किसानको हक हित गर्ने कुरा हो र सुरुमै तपाईँ चाहिँ आउन बित्तिकै अब इन्डियाको सिमानामा बस्ने तपाईँ चाहिँ नि अब नेपालीहरूलाई चाहिँ 100 रुपियाँको सामान ल्याउँदाखेरि तिनलाई तङ गरेर त्यहाँ चाहिँ ल्याउन नदिएर गऱ्यो, पछि चाहिँ अब तस्करहरूले भ्रष्टाचारीहरूले जति ल्याए पनि यहाँ चाहिँ बेच्न पाए। त्यस हुनाले सुरुबाटै नै उसले तपाईँको चाहिँ नि नेपाली जनतामाथि दिन लागेको तपाईँको चाहिँ नि यातना, दिन लागेको चाहिँ पीडा तपाईँ

0: गर्छु आफ्ना साथमा भएका भ्रष्टाचारीहरूलाई जोगाउने, अब संसद कब्जा गरिसकेपछि अदालत कब्जा गरिसकेपछि ढाई सुक्क ढुक्क भयो नि, सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा, ठगी सम्बन्धी मुद्दा अदालतले घुरु घुरु फिर्ता लिने भएपछि त अब राज्य सत्ता त कसका हातमा गयो?
1: होइन, अब चाहिँ जस्तो सरकारले चाहिँ हरेक बेलाका सरकार त जनताका पक्षमा लागू हुनुपर्ने होइन, जनताका भावनाहरूमा चाहिँ केन्द्रित हुनुपर्ने होइन। आज स्वास्थ्य बिमाको विषयमा अर्थमन्त्रीले भन्नुभएको थियो, अब 35,000ले 1,00,000को बिमा धान्न सकिन्न, होइन यो जनताको सरकार होइन, जनताको समस्या जनताका पीडाहरू यो सरकारले बुझ्दैन।
0: यो साम्राज्यवादको गोटी हो, अब यसले तपाईँको चाहिँ नि अब साम्राज्यवाद खास गरेर अमेरिकी साम्राज्यवादको गोटी हो, त्यो अमेरिकी साम्राज्यवादले जे जे निर्देशन दिन्छ त्यही पालन गर्न आएको हो। यद्यपि नेपाली जनताले चुपचाप घन्टी छाप त भने, अब नेपाली जनताले आफ्नो खुट्टामा आफै बन्चर हाने, अब अब पुरानो पार्टी पनि भ्रष्ट थिए, बदमासी गर्थे, उनलाई विस्थापन गरेर त वास्तवमा तपाईँको चाहिँ नि अहिले राष्ट्रघात गर्ने, अब अब चाहिँ हामी सबै नेपाली जनताले थाहा पाएको हो, तपाईँको चाहिँ भारतीय साम्राज्यवादले नेपालका प्राकृतिक साधन स्रोत, नेपालमाथि गरेको अत्याचार, नेपालको भूभाग चाहिँ मिचीको कुरा सबलाई जगजाहेर छ। नेपाली जनताले चुपचाप घन्टी छाप बनाएर आएको प्रधानमन्त्रीले नेपालले चाहिँ भारतको जमिन मिचिया छ भनेपछि त देखिहाल्यो नि, चाहिँ अब राष्ट्रियताको बारेमा यिनी कति चाहिँ अब स्पष्ट रहेछन्, कसरी चाहिँ साम्राज्यवादको दलाली गरेर साम्राज्यवादको निर्देशनमा साम्राज्यवादको डिजाइनमा यिनी नेपालको राज्य सत्तामा आएरहेछन् भन्ने कुरा त जुन घाम चाहिँ छर्लम्मै देखियो नि।
1: अब पनि देश बन्दैन चित्रबहादुर केसी, देश बन्दैन, अब पनि राष्ट्र बन्दैन,
0: देश त बन्न लागिहाल्यो नि, अब चाहिँ अमेरिकन सेना ल्याउनको लागि अब एसपिपी चाहिँ अब अघिल्लो पुरानो पार्टीहरूले पास गरिदिएको भए उनीहरूले यो सजाय भोग्नु पर्ने थिएन, चिनसँगको सबै सम्बन्ध विच्छेद गरेको भए पनि अब सायद पुराना पार्टीहरूले यो गोता खानु पर्ने थिएन, पुराना पार्टीहरूलाई विस्थापन त गर्नै पर्थ्यो, तर पुराना पार्टीलाई विस्थापन गरेर अमेरिकाको तपाईँ चाहिँ निर्देशनमा सिआइएको तपाईँ चाहिँ योजनामा चाहिँ काम गर्ने र दलाई लामाको चाहिँ जन्मदिवस चाहिँ अमेरिकामा अहिलेसम्म कुनै सरकारका पालामा दलाई लामाको चाहिँ अब ऊ चाहिँ शुभ जन्मोत्सव नेपालमा मनाइएको थियो, दलाई लामाले अहिलेसम्म तपाईँ चाहिँ नेपालमा बन्ने कुनै सरकारलाई बधाई दिएको थियो? दलाई लामाले बधाई किन दिएको रहेछ? दलाई लामालाई तपाईँ चाहिँ नि कसरी चाहिँ प्रयोग गरे रहेछन् अमेरिकनहरूले भारतीयहरूले, यो त जम्मै थाहा छर्लङ्गै भएन।
1: दलाई लामाको जन्मोत्सव मनाउनका निम्ति सरकारी स्तरबाटै कर्मचारीलाई पनि निर्देशन गएको भन्ने विषय आएको थियो
0: हो जब चाहिँ सर अमेरिकनको निर्देशनमा अमेरिकनको डिजाइनमा चुनाव हुन्छ, संसद विघटन हुन्छ, बार बार फाउन्डेसनद्वारा त्यहाँ काम गरेका पालिएका चाहिँ कर्मचारीहरू त्यहाँका चाहिँ मानिसहरू चाहिँ अब सरकारमा जान्छन्, सरकार बन्छ, त्यस कारणले अब युथ काउन्सिलबाट तयार भएका मानिसहरू तपाईँको चाहिँ कति चाहिँ त्यहाँ चाहिँ राज्य सत्तामा पुगेका छन्, त्यो सारा डिजाइन त तपाईँको चाहिँ अमेरिकनहरूकै डिजाइन हो नि, त्यस अनुसार चलिरहेको छ, त्यस कारणले अहिलेको सरकारले नेपालको राष्ट्रियता सार्वभौमता र अखण्डताको रक्षा गर्छ भन्ने होइन, नेपालको लोकतन्त्र गणतन्त्रको रक्षा गर्छ भन्ने होइन, यी सबै कुरालाई ध्वस्त पारेर चाहिँ अमेरिकनको चाहना अमेरिकनको योजना अनुसार उनीहरू यहाँ चल्ने छन् र देशलाई तपाईँको चाहिँ भयङ्कर चाहिँ द्वन्द्वको स्थितिमा लैजाने छन् भन्ने कुरा यो छोटै 100 दिनको चाहिँ क्रियाकलापले नेपाली जनताले देखिसके, जसले चुपचाप घन्टी छाप भने उनले त बुझ्नुपर्ने हो त्यो चाहिँ यहाँ घन्टी चाहिँ किन स्थापना भएको रहेछ, 79 स्थापना भएको घन्टी स्थापना भएको 4 महिनामा 20 सिट 21 सिट कसरी ल्याएर रहेछ त्यो त नेपाली जनताले बुझ्नु पर्थ्यो, त्यस कारणले देश चाहिँ एउटा अँध्यारो चाहिँ एउटा चाहिँ बाटोतिर अप्ठ्यारो भिरको टाकुरातिर नेपाल राष्ट्र गइरहेको छ।
1: होइन अब तपाईँहरूलाई त किनारा लगाइदिइहाले होइन जनताले, साइज तपाईँहरूलाई त साइडमा लगाइहाले जनताले,
0: होइन, नेपाली जनताले साइडमा लागेको होइन, कम

0: एकदम अमेरिकी साम्राज्यवादका विरुद्धमा राष्ट्रिय जनमोर्चा नै एउटा चेतो पार्टी हो, जसले चाहिँ जुन बेला चाहिँ अमेरिकी साम्राज्यवादको इसारामा तिनले तयार पारेका चाहिँ एजेन्टहरूले सिंहदरबार डढाए, संसद भवन डढाए, राष्ट्रपति भवन डढाए, त्यो दिनदेखि नै राष्ट्रिय जनमोर्चा चाहिँ मैदानमा आएर सिधै अमेरिकी साम्राज्यवादको विरुद्धमा चाहिँ भन्नफोर गरेको छ र जनताको बिचमा गएको छ। त्यस कारणले अरूले चाहिँ मन्टु लुकाएर तपाईँ चाहिँ थचक्क चाहिँ लुकिराखे बोजिराखेको बेलामा यस्तो नेपालमा राष्ट्रिय जनमोर्चा नै हो जसले चाहिँ अमेरिकी साम्राज्यवादका विरुद्धमा चाहिँ लगातार नेपाली जनतालाई खबरदारी गरिरहेछ, देशको राष्ट्रियता सार्वभौमता अखण्डता खतम पायो, यो भू राजनीतिलाई चाहिँ प्रयोग गरेर जसरी चाहिँ आज मध्य पूर्वका देशहरूमा अमेरिकी साम्राज्यवादले तपाईँ चाहिँ आक्रमण गरिरहेछ, ती देशका प्राकृतिक साधन स्रोतमाथि लुट मचाएछ, नेपालमा पनि त्यही स्थिति गर्छ र चिनसँग चाहिँ लड्नको लागि चाहिँ नेपालको भूभाग चाहिँ अमेरिकी साम्राज्यवादले प्रयोग गर्नेछ, दलाई लामालाई चाहिँ तिब्बतमा पुनस्थापना गर्ने चाहिँ योजनाका साथ ऊ आइरहेको छ। त्यस कारणले यहाँको नेपालको राज्य सत्ता प्राय चाहिँ शान्तिपूर्ण किसिमले उसले कब्जा गरिसकेको छ।
1: तर आजको दिनमा चाहिँ अहिले पनि अब यो सरकारले पनि नागरिकहरूका दुःख पीडा बुझ्न सकेन, देश नबन्ने स्थिति आयो, कुशासनतर्फ गयो। यहाँले भन्नुभयो संविधान संशोधनका नाममा प्रदेश संरचना खारेजदेखि स्थानीय तह दलबिन बनाउने लाइनमा राष्ट्रपाको चाहिँ एजेन्डा अगाडि बढिरहेको छ। अब प्रदेश संरचनाको त खासै उपाध्येयता रहेन नि त, होइन? स्थानीय तह पनि दलबिन बनाऊ भन्ने छ क्या उहाँहरूको?
0: के भन्नु?
1: प्रदेश संरचनाको त त्यति धेरै उपाध्येयता रहेन नि त, होइन? विवादै विवादमा रहेन।
0: प्रदेश त तपाईँ चाहिँ नेपाल राष्ट्रको नेपाली जनताको आवश्यकतालाई राखेर त आएकै होइन। दुईटै संविधान सभामा राष्ट्रिय जनमोर्चा छ र चाहिँ त्यो सङ्घीयता को नेपालमा चाहिँ सङ्घीय प्रणाली तपाईँ चाहिँ नि अब त्यो यसको आवश्यकतै होइन। प्रदेशका कारणले प्रदेशमा हुने खर्च ती सारा कुराले प्रदेश मात्रै खारेज गर्ने हो भने नेपाली जनताको स्वास्थ्य र शिक्षा तपाईँ चाहिँ निशुल्क गर्न मिल्छ भनेर राष्ट्रिय जनमोर्चा त सुरुदेखि नै हो। त्यस कारणले चाहिँ अब तपाईँ हामीले के बुझ्नु पर्ने भयो भने यहाँ नेपालमा नेपाली टोपी लभेदा सुरुवाल लागेकाहरूलाई चाहिँ देखाएर विदेशीहरूले नै नेपाललाई चाहिँ चलाइराखेको कुरा अहिले झन् जुन घाम चाहिँ प्रष्ट भएको थियो। राणा शासन पनि हामीले देख्यौँ, पञ्चायती शासन देख्यौँ, बौद्धलीय शासन आयो, शासन यहाँकाले गर्ने, वास्तवमा डिजाइन योजना चाहिँ शक्ति राष्ट्रले गराएर नेपाललाई आज यो हबीगतमा पुर्यायो भन्ने कुरा नेपाली जनताले बुझ्नुपर्छ र सबै प्रकारका तपाईँ चाहिँ नि अब विदेशी शक्तिहरूको यो चलखेललाई हटाएर राष्ट्रलाई तपाईँ चाहिँ नि स्वतन्त्र पार्न सकिएन भने देश तपाईँ चाहिँ नि अब दुर्गति हुन्छ र देशको अस्तित्वमै तपाईँ प्रश्न चिन्ह खडा भएको छ। किनभने प्राकृतिक साधन स्रोतले नेपाल धनी देश छ, युरेनियम छ, फलाम छ, तामा छ, जल स्रोत छ, यी सबै देखिरहेका छन् विदेशीहरूले। त्यस कारणले शक्ति सत्तामा गएर चाहिँ नि अब सत्ताको दुरुपयोग गरेर तपाईँ चाहिँ नि सम्पत्ति कमाउनेहरू भ्रष्टाचार गर्नेहरूले पनि नेपालका शासकहरूले पनि चाहिँ विदेशीहरूलाई छलखेल गर्नलाई यो चाहिँ बाटो खुला गरिदिए र चाहिँ विदेशीका चाहिँ कैयौँ चाहिँ अब मान्नै नहुने तपाईँ चाहिँ सम्झौताहरू गरे, अब विदेशीहरूलाई नागरिकता दिने चाहिँ तयार हुने अनि विदेशीहरूका चाहिँ नि एजेन्डा एमसिसी जस्तो चाहिँ राष्ट्रघाती तपाईँ चाहिँ सम्झौता गर्न तयार हुने, त्यसो भएको हुनाले विदेशीहरूले जुन खालले नेपाललाई तपाईँ चाहिँ आफ्नो एउटा अब रणभूमि बनाउने योजना गराइरहेको छ, विशेष गरेर अमेरिकाले अहिले आएर यसमा चाहिँ नेपाली जनता सतर्क भएनन् र चाहिँ पुराना पार्टीका रिसैले मात्रै साम्राज्यवादीहरूको दलाली गर्ने उनका एजेन्डालाई चाहिँ बोकेर हिँड्ने हो भने देशको अस्तित्वमै प्रश्न चिन्ह खडा भयो।
1: अघि यहाँले भन्नुभयो अब युरेनियम पनि उत्खनन गर्ने गरी चाहिँ विज्ञहरूले चाहिँ अनुसन्धान गर्दैछन्, अध्ययन गर्दैछन् भन्ने आएको छ।
0: हो, यहाँ तपाईँको चाहिँ नि अरबका मुलुकहरूको तेल ग्यासको लागि जसरी अमेरिकनहरूले चाहिँ कब्जा गरिरहेका छन्, त्यहाँ सेना राखिरहेका छन्, त्यहाँका शासकहरूलाई पनि बताइरहेका छन्, ठिक त्यस्तै नेपालमा पनि जो प्राकृतिक साधन स्वरूप छ त्यसमाथि उनीहरूले चाहिँ आँखा लगाइरहेका छन् र उपयोग गर्नको लागि सबै योजना मिलाइरहेका छन्। दोस्रो कुरा चाहिँ अमेरिकाको समस्या तम चाहिँ चिनसँग चाहिँ लड्नको लागि अब तिब्बत एक चिनको नीति चाहिँ उनीहरूले सिद्धान्त त माने पनि तपाईँ चाहिँ चिनलाई चाहिँ छेक्नको लागि चिनसँग लड्नको लागि नेपाललाई तपाईँ प्रयोग गर्ने कुरामा अमेरिकाले लामो समयदेखि यहाँ योजना बनाइरहेको छ। अमेरिकाले आज तपाईँ चाहिँ संसारभरि नै जुन खालको तपाईँ चाहिँ अत्याचार गरिरहेको छ, जुन खालको लुटपाट गरेको छ, जुन खालको हत्या गरेको छ, त्यस कारणले अहिलेका संसारका मानिसहरूको समस्या साम्राज्यवादकै तपाईँको चाहिँ समस्या हो। साम्राज्यवादका विरुद्धमा कसरी एकीबद्धता देखाउनुपर्छ भन्ने कुरा नेपाली जनताले पनि इरानबाट सिक्नुपर्छ, प्यालेस्टाइनबाट सिक्नुपर्छ। अब चाहिँ हामी यहाँ चाहिँ विभिन्न खालले चाहिँ साम्राज्यवादको भारी बोकेर निर्देशन बोकेर आएका भ्रष्टाचारीहरू देश लुट्ने लुटेराहरू फासिदहरूको तपाईँ चाहिँ लैलैमा लाएर होइन, ती देशको राष्ट्रियता सार्वभौमता र अखण्डता अब धेरै अप्ठ्यारोमा परिसकेको छ। त्यस कारणले नेपाली जनताले इरानका जनताबाट प्यालेस्टाइनका जनताबाट बुझे पाठ टिकेर देशको राष्ट्रियता सार्वभौमता र अखण्डता जोगाउनको लागि फेरि पनि मैदानमा आउनुपर्छ। लुटेर छिपेर साम्राज्यवादको दलाली गरेर त्यसैबाट पालिएर त्यो गर्यो भने तपाईँ चाहिँ नेपालको चाहिँ अस्तित्वै समाप्त हुने खतरा छ।
1: होइन चित्रबहादुर केसीजी, अब तपाईँलाई यहाँ नागरिकले प्रश्न गर्दैछन् क्या, अस्तिको जनताको आक्रोश बिर्सनु भयो तपाईँ हदैज्यू भन्दैछन् जनताले।
0: हजुर,
1: अस्तिको जनताको आक्रोश बिर्सनु भयो यति चाँडै, जनताको वित्तीय बिर्सनु भयो, फेरि अमेरिका र सीआईए भन्दै हिँड्नु भएको छ।
0: छैन, जनताको आक्रोशबाट चाहिँ विस्थापन त गर्नुपर्छ। अमेरिकाको विस्थापन गरेर अमेरिकनको चाहिँ साम्राज्यवादीहरूको चाहिँ एजेन्डा बोकेर त्यसलाई कार्यान्वयन गर्ने शक्तिलाई ल्याएर चाहिँ जनताले ठिक भयो त।
1: अनि प्रश्न आउँछ क्या, तपाईं अमेरिकी एजेन्ट
0: मेरो कुनै छैन भन्नु,
1: अमेरिकी एजेन्ट सीआईए का एजेन्ट भन्ने प्रमाणित गर्नुस् भन्दैछन् नि नागरिक तपाईलाई।
0: होइन, खुली आम थाहा भइसकेका छन् तपाईँ चाहिँ कहाँ कहाँबाट सञ्चालित भएका छन्। अब दीपक सापकोटासँग सम्बन्ध भएको मान्छे कसैलाई झेल हाल्नु पर्ने, कसैलाई राख्नु पर्ने, त्यो त प्रमाणित भइसकेका छ, संसारले देखिसकेका छन् नि।
1: दीपक भट्टको कुरा गर्नुभयो, बिचौलिया भनेर चिनिनुहुन्छ दीपक भट्टजीको,
0: दीपक भट्टसित सम्पर्क भएकालाई कसैलाई सत्तामा लगेर रजाई गराउनु पर्ने, त्यही कसुर गर्ने, कसैलाई चाहिँ दीपक भट्टसँगको सम्बन्धलाई देखाएर कारवाही गर्नुपर्ने, त्यस कारणले दुवै दीपक भट्टसँग चाहिँ सम्पर्क गरेर बदमासी गर्ने भ्रष्टाचार गर्नेलाई चाहिँ बराबर कारवाही हुनु पर्यो नि, कसैलाई काखा कसैलाई पाखा गर्न पाइएन नि।
1: होइन, दीपक भट्टसँगको सम्बन्ध त कुनै पनि सम्बन्ध छैन रे नि त, होइन गृहमन्त्रीज्यूको त
0: होइन, त्यो त उनीहरूले आयोग बनाएर अब चाहिँ छानबिन गरेर थाहा भयो नि अहिलेको गृहमन्त्रीको सम्बन्ध कहाँ हो, कहाँबाट हो सञ्चालित भएको, त्यो त थाहा भइसक्यो नि। यदि बाबेन प्रधानमन्त्री नभएको भए त दीप त्यो चाहिँ अहिलेको गृहमन्त्रीहरू छानबिन हुन्थ्यो नि तथ्य सत्य। त्यसो हुनाले यो चाहिँ त्यसरी ठलेर ठग्न पाइन्छ। अब सत्तामा शक्तिमा बसेकाहरूको चाहिँ सम्पत्ति छानबिन गर्नु नपर्ने, सत्ता बाहिर भएकाको चाहिँ सम्पत्ति छानबिन गर्नुपर्ने, सत्तामा गएकाहरू चाहिँ सिंहदरबार जलाए पनि, सर्वोच्च जलाए पनि, अब तपाईँ राष्ट्रपति भवन जलाए पनि, संसद भवन जलाए पनि उनीहरूलाई केही नहुने, अनि अरूलाई चाहिँ कारवाही हुने, यो भेदभाव भएन, यो कति दिन चाहिँ चल्छ।
1: होइन, सरकारले त अब काम गर्दैछ नि त, अहिले त अब करिब करिब 100 दिन मात्रै पुरा गरेका छ, होइन 5 वर्षसम्म हिजोका विगतका व्यथितहरूका विरुद्धमा काम गर्दैछौँ भनिरहेछ क्या सरकारले।
0: होइन, कुन चाहिँ फासिस्टले तपाईँ चाहिँ नि राष्ट्रको अहितमा जनताको अहितमा काम गर्छु भनेर कहाँको फासिस्टले भन्छ र, त्यो त जनतालाई चाहिँ झुक्क्याउने, जनतालाई चिल्ला कुरा गर्ने, अब चिफ्ला कुरा गरेर नै उनीहरूले चाहिँ देश खतम पार्ने हुन्। यो 100 दिनमा त देखिहालियो नि, त्यो सुकुम्बासीको चाहिँ हालत के भएको छ, उनका छोराछोरीलाई अहिले उनका घरबाट लखेटिदियो, अहिले सत्तामा बस्ने प्रधानमन्त्री गृहमन्त्री सत्तामा बस्नेहरूलाई उनका छोराछोरी उनलाई चाहिँ घरबाट निकालिदियो, अहिले के हालत होला, ती सुकुम्बासी जसलाई लखेटियो, जसलाई आज चाहिँ चिल्ली बिल्ली पारिएछ, तिनी कहाँ कहाँ हुन्, ती विदेशी हुन्, त्यसो गर्न पाइन्छ। विद्यार्थी सङ्गठनमाथि अनि कर्मचारी सङ्गठनमाथि तपाईँ प्रतिबन्ध लाउन पाइन्छ। जसले त्यो सङ्गठनको नाममा बदमासी गरेका छन्।

0: गर्नु गरेका छन् तिनलाई त कानुन छ, नियम छ, कारवाही गर्ने हो नि।
1: होइन, अब अहिलेको अवस्थामा चाहिँ सुकुम्बासीहरूको पीडा छ, उनीहरूले खाना पाएका छैनन्, भोक भोकै छन्, खाना पानी दाना पानी बन्द गरिदिया छ, होइन होल्डिङ सेन्टरबाट हट्नुहोस् भन्ने विषय आइसकेको छ। बागमती सभ्यता होइन समितिले चाहिँ हटाउनका लागि प्रयास गरिरहेको छ भन्दा, अनि उहाँको पक्षमा बोल्ने तपाईँहरू चाहिँ कुन दुलोमा हो? उहाँहरूको पक्षमा बोल्न छोडेर तपाईँहरू चाहिँ कुन दुलोमा हो यतिखेर केसीजी?
0: होइन, हामी बोलिरहेका छौँ नि, त्यो जुन दिन त्यहाँ चाहिँ लखेटियो, जुन दिन तपाईँ चाहिँ विध्वंस गरियो, हामी लगातार तपाईँले थाहा नपाएको हुनाले चाहिँ नबोलेको हुन्छ।
1: खै हामीले त सुनेको छैन
0: हो, तपाईँ चाहिँ अमेरिकन चाहिँ साम्राज्यवादको योजनामा बार बार फाउन्डेसनलाई चाहिँ कार्यान्वयन गरेर तपाईँ चाहिँ अब संसद कब्जा गरेको, सर्वोच्च कब्जा गरेको, मिडिया कब्जा गरेको, यसको बारेमा चाहिँ खुलेआम काठमाडौँमै राष्ट्रिय जनमोर्चाले कति कार्यक्रम गर्यो, राष्ट्रिय जनमोर्चामा कति बोलिरहेछ, त्यो तपाईँले थाहा पाउनु भएको छैन भन्ने होइन, थाहा पाएर पनि तपाईँले कुरा गरिरहनु भएको छ। सबै चाहिँ दुलाभित्र पसेको बेलामा खुलेआम अमेरिकी साम्राज्यवादका विरुद्धमा भन्न फोहोर गर्ने कुन चाहिँ पार्टी हो नेपालमा भन्नु न, त्यो चाहिँ भदौ चौ त्याग चौबीदेखि यता।
1: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने, अब पनि देश बनेन भने के हुन्छ त्यसपछि? फेरि अर्को तयारी हो आन्दोलनको, विद्रोहको?
0: होइन, अब राणा फाले, नेपाली जनताले राजतन्त्र फाले, पञ्चायत फाले, अनि तपाईँ चाहिँ नि यो चाहिँ अमेरिकन डिजाइनमा बनाएका यिनी विदेशीहरूका एजेन्टहरूलाई सधैँ यहाँ रमाइरहन दिन्छ, या त देश खतम हुन्छ या त यिनलाई हटाउनु पर्छ, आन्दोलनको विकल्प के छ? यसको मैले यति कुरा गर्नु मतलब हिजो चाहिँ सत्तामा शक्तिमा बसेकाले राम्रो गरेका थिए भन्ने होइन, तिनकै कुकर्मले, तिनकै बदमासीले, तिनकै भ्रष्टाचारलाई चाहिँ आधार बनाएर आज नेपाली जनतालाई यो अवस्थामा पुर्याए, त्यस कारणले यिनलाई पुराना पार्टीहरूलाई हटाइसकेपछि जुन विकल्प चाहिँ यहाँ अमेरिकाले तयार पारिरहेछ, देश चाहिँ अत्यन्तै एउटा डरलाग्दो चाहिँ अप्ठ्यारो दिशातिर गइरहेछ, त्यस हुँदा नेपाली जनताले देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको पक्षमा जसरी विगतमा तपाईँ चाहिँ प्रतिगमनका विरुद्धमा, शक्ति राष्ट्रका विरुद्धमा चाहिँ नेपाली जनताले सङ्गठित आवाज उठाए र अब चाहिँ देशलाई जोगाउने कुरामा पनि विगतमा जे जति गल्ती कमजोरी गरेको भए पनि सबै देशभक्त जनतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू मिडियाहरू फेरि पनि एक ढिक्का भएर नेपाल राष्ट्रलाई बचाउनुको विकल्प छैन, होइन साम्राज्यवादको दलाली गर्ने, साम्राज्यवादीबाट कलो खाने, त्यतिबाट पालिने हो भने जसरी सिक्किम सिद्धियो, भेनेजुएला आज तपाईँ चाहिँ भेनेजुएलाको जे गति भएको छ, युक्रेनको जे गति भएको छ, नेपालले पनि ढिलो चाँडो त्यही गति बिहोर्नु पर्नेछ। त्यस हुनाले तपाईँको लोकप्रिय मिडियाबाट नेपाली जनतालाई म अपिल गर्छु कि देश रहेन भने हामीले जतिसुकै कुरा गरे पनि हाम्रो बिजोग हुन्छ, देशको अस्तित्वसित चाहिँ अस्तित्व चाहिँको समस्या छ, त्यस कारणले सबै देशभक्त जनतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू फेरि पनि एक ढिक्का भएर नेपाल राष्ट्रलाई बचाउने कुरामा एक ढिक्का भएर अगाडि बढ्नुपर्छ, मेरो यही सुझाव छ नेपाल जनतासित।
1: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित।

0: आन्दोलनलाई जनताले कसरी हेरिरहेका छन्? के कम्युनिस्टहरूलाई जनताले हेर्न चाहेका छन् अथवा कम्युनिस्टहरूको आवश्यकता देशको लागि छ वा छैन? यिनै प्रश्नको जवाफ आज खोज्ने प्रयास गर्नेछौ संवादमा, र संवादको निम्ति आज मेरो पाहुना हुनुहुन्छ पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता मेटमणि चौधरी। चौधरी सर, स्वागत छ। आराम हुनुहुन्छ?
1: ठिक छ।
0: अब काले काले मिली खाउँ भाले भने जस्तो हिजो एउटा काठमाडौँ

0: मा भेला देख्यो जहाँ कम्युनिस्ट नेता बनाउँदाहरू शिखर नेता बनाऊ आफूलाई शीर्ष नेता भन्नुहुन्छ उहाँहरू पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओली माधव कुमार नेपाल झरनाथ खनाल र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एउटै मञ्चमा उभिनुभयो र प्रतिगामी विरुद्ध अब एक हुनुको विकल्प छैन भनेर त्यहाँबाट आफ्नो आफ्नो विचार राख्नुभयो तपाईँ यो कुरासँग सहमत हुनुहुन्छ
1: मेरो आफ्नो विचारमा नेपालमा कम्युनिस्ट आन्दोलनको एकता अथवा अपरिहार्यता छ जति कम्युनिस्ट पार्टीहरू छौँ हामी सबै कम्युनिस्ट पार्टीहरूको बिचमा एकता गर्ने कुरा अझ बलियो सशक्त बनाएर आफूलाई अगाडि बढाउने त्यो आवश्यकता छ तर हिजोको भेलामा के देखियो भने जब नेतृत्वहरूमा सङ्कट आइपर्छ त्यो बेला त्यो सङ्कट टार्नको लागि डाइभर्ट गर्ने एउटा कडीको रूपमा वामपन्थी एकता कम्युनिस्ट एकता भन्ने कुरालाई अगाडि सार्ने गरिन्छ जब आज पनि ओलीमाथि पार्टीभित्रैबाट निकै ठुलो सङ्कट आएको छ ओलीले हटाउने एउटा क्याम्पेनिङ नै चलिरहेको छ र हामीभित्र पनि नेतृत्वमाथि अनेकौँ प्रश्नहरू उठिरहेको छ त्यो प्रश्नलाई डाइभर्ट गर्ने एउटाले ए उतै छेक्ने उतै छेक्ने र आफूले फेरि सेफ साइडमा राख्ने त्यो एउटा स्ट्राटेजी पनि हुनसक्छ भन्ने मलाई लाग्छ आवश्यक त हो तर यिनै नेतृत्व यिनै नेता यिनकै नेतृत्वमा फेरि कम्युनिस्ट आन्दोलन एकदम हराभरा हुने कुरा समृद्ध बन्ने कुरा करोडौँ जनताको आकर्षणको पार्टी बन्ने कुरा मलाई चाहिँ धेरै विश्वास त्यो लाग्दैन देख्दैन किनकि पहिलो कुरो त आफूलाई नै सबैभन्दा पहिले राम्रो बनाउनु पर्यो नि त आफू करेक्सन नहुने आफूहरूले छोड्न नचाहने गणतान्त्रिक राज्य व्यवस्थामा सामन्तवादी चेतना चिन्तन संस्कार देखाइराख्ने अनि फेरि पनि कम्युनिस्ट पार्टी एकता गर्ने कुरा अथवा बलियो बनाउने कुरा हामी पाँचजना मिल्यौँ भने सशक्त बन्ने कुरा चाहिँ मलाई धेरै विश्वास छैन
0: भनेपछि कम्युनिस्ट आन्दोलनको आवश्यकता छ तर त्यो आवश्यकताभित्रको पात्र चाहिँ पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओली माधव कुमार नेपाल झरनाथ खनाल यी चार पात्र यो कम्युनिस्ट आन्दोलनका पात्र हुन सक्दैनन् त्यसो भए
1: उहाँहरू आफूलाई सच्याउनु पर्यो
0: अब त के सच्याउने हो र यो उमेरमा आइसकेपछि
1: जस्तै सुरुदेखि कम्युनिस्ट पार्टीभित्र अथवा हामी मान्ने तपाईँ मालिकको धारको मान्छे भएको कारणले 2071 सालमा पार्टीको 9 राष्ट्रिय महाधिवेशन चलिरहेको थियो त्यो बेला केपी ओली 70 वर्षको हुनुहुन्न थियो र उहाँले सशक्त रूपमा 70 वर्ष उमेर काटेका मान्छे नेतृत्वमा रहनुहुन्न भन्ने कुरालाई अगाडि सार्नुभयो
0: विधानमै लेख्नुभयो
1: सबै गर्नुभयो जसको कारणले भरत मोहन अधिकारी लगायतका नेतृत्वहरू पार्टीबाट बिदा लिनुभयो तर आज केपी ओली 70 वर्ष दुईपटक क्रस गरिसक्नु भएको छ भन्नाले 70 भइसक्नु भएको छ दुईपटक अध्यक्ष बनिराख्दाखेरि 70 वर्षको उमेर हदलाई सधैँभरि उहाँले नकार गर्नुभयो अथवा हटाउनुभयो पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठक बसेर त्यसलाई
0: 70 वर्षको उमेर हद भन्ने बुदा नै
1: हटाइदिनुभयो भनेपछि हामी कति ढोङ्गी रहेछौँ कति बदमास रहेछौँ कति राजनीतिक रूपमा त्यो के भन बदमासी गर्ने रहेछौँ भन्ने कुरा स्वार्थ केन्द्रित राजनीति कति गर्ने रहेछौँ भन्ने कुरा त बुझ्यौँ नि त तर यो नियम सबै नेतृत्वहरूमा लागू भइरहेछ एउटा यो त एउटा आफूलाई बाँच्दासम्म रहँदासम्म डुल्ने सक्ने सामर्थ्य रहेसम्म नेतृत्व नछोड्ने कुरा त राम्रो होइन नि त उहाँले नेतृत्वमा उहाँहरूले
0: उहाँले मात्रै कि तपाईँहरूको पार्टीका संयोजकमा पनि
1: सबैले उहाँहरू
0: माधव कुमार नेपालमा पनि
1: माधव कुमार भने सबैमा भन्दैछु त किन अनि उहाँहरू नेतृत्वमा पुग्दा 30 वर्ष 31 वर्षको हुनुहुन्थ्यो नेतृत्व गर्नुभयो र आज हामीले 50 वर्ष 60 वर्ष पुगेका मान्छेहरूले पनि विश्वास नगर्ने कुरा त्यसको सामन्ती चेतनाले काम गरेको छ नि त जसले यो चेतनाबाट माथि उठ्नुपर्छ उहाँहरूले फ्रिक्वेन्टली नेतृत्व अब हामी छोड्छौँ तपाईँहरू चलाउनुहोस् तयार हुनुहोस् भन्न सक्नुपर्छ नि त तर फेरि अनेक अनेक बाहना बनाएर आफू नेतृत्वमा रहिरहने कुरा बाँच्दासम्म भन्नुहोस् न नेतृत्व नछोड्ने कुरा अब हामीले मात्रै होइन नारायणमान विजुक्षे 80-90 वर्ष मोहन विक्रम सिंह जो सरकार बनाउँदैन प्रधानमन्त्री हुँदैन राष्ट्रपति हुँदैन त्यो सम्भावना छैन तर पनि नेतृत्व छोड्न तयार हुनुहुन्न त्यसै मलाई कहिले कस्तो लाग्छ भने संसारको यदि सामन्तवादको नमुना केही खोज्नु पर्यो भने नेपालमा गए हुन्छ भन्छु म
0: केपी शर्मा ओली त अर्कै पार्टीका भए तपाईँ अहिले जुन पार्टीमा हुनुहुन्छ विद्यमान जुन पार्टीमा हुनुहुन्छ त्यसमा पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ माधव कुमार नेपाल हुनुहुन्छ विशेष गरी उहाँहरू दुई बिच नै नेतृत्व कसको भन्ने खालको एक हिसाबको रसाकसी चल्नेवाला छ यी दुई पात्रलाई तपाईँहरू अब नेतृत्वबाट तपाईँहरू हट्नुहोस् भनेर भन्न सक्नुहुन्छ भन्नु भएको छ
1: यस्तो छ होइन यो कुरा त पार्टीको आन्तरिक बैठकमा त कुरा चलि नै रहेछ नि त
0: तपाईँले क्या व्यक्तिगत रूपमा किनभने तपाईँ बोल्न सक्ने प्रखर वक्ताको रूपमा लिन्छु मैले तपाईँले फेस टु फेस कहिले माधव कुमार नेपाललाई भन्नुभएको छ अब अति भयो कामरेड अब तपाईँको आवश्यकता छैन नेतृत्व अब कम्तीमा हाम्रो उमेर समूहलाई दिनुहोस् तपाईँले छोड्नुहोस् अब तपाईँ विश्राम लिनुहोस् राजनीतिबाट तपाईँका कारणले गर्दाखेरि हामी जतिको उमेरको व्यक्ति जो राजनीति गरेर देशलाई अगाडि चलायमान बनाउन चाहन्छौँ हाम्रो समेत ब्रान्डिङ खतम भयो तपाईँको कारणले गर्दाखेरि भनेर भन्न सक्नु भएको छ कहिले
1: यस्तो छ हाम्रो केन्द्रीय संयोजन समितिको बैठक थियो त्यो बैठकमा हामीले भनेका छौँ र उहाँहरूले पनि एक खालको तयार हुनुहोस् भन्ने तरिकाले त बोल्नुभएको छ भन्नाले अहिले त्यो ठाउँमा भन्नै पर्ने ठाउँमा त पुगेका छैनौँ तर सिम्बोलिकली हामीले अब नयाँ नेतृत्व आउनुपर्छ एक खालका उमेर भएका मान्छेहरू नेतृत्वमा आउनुपर्छ मान्छेले विश्वास गरेनन् तपाईँहरूको योगदान त छ क्षमता छ अरू पनि छ तर पनि व्यवस्थापकीय पक्ष त धेरै कमजोर देखियो नि त 2048 सालको कम्युनिस्ट पार्टी 51 सालको कम्युनिस्ट पार्टी 51 त नेकपा एमाले एक्लैले लार्जेस्ट पार्टी भएको थियो नि त त्यसपछि 74 सालको पार्टी होइन त्यो 52-62 सालको पार्टी त्यो सबै एक खालको राम्रै देखिएको थियो नि त 74 सालको 79 सालको त राम्रै थियो नि त अहिले नै हामी धेरै कमजोर देख्यौँ यसैले त्यो सबै उहाँहरूको नेतृत्वमा भएको थियो ठुलो हुने कुरा
0: दुई तिहाई पनि उहाँहरूको नेतृत्वमा भयो
1: भएको थियो
0: अहिले खुम्चिएर मरि चाउरिया जस्तो अवस्था पनि उहाँहरूकै नेतृत्वमा
1: भयो
0: भयो
1: यसैले मेजर कुरा अहिले कम्युनिस्ट आन्दोलनभित्र व्यवस्थापकीय पक्ष धेरै कमजोर देखियो अब ग्रोइङ चाहिँ गर्न सक्ने बुम बनाउने बनाउन सक्ने जनताले आकर्षित गर्न सक्ने तर जुन विद्रोहपछि अथवा बुम पछाडिको व्यवस्थापन गर्ने कुरा धेरै कमजोर देखियो
0: जनतालाई आकर्षित गर्न सक्ने भन्नाले के मैले त बुझिनँ कसले आकर्षित गर्न सक्यो
1: यसो यसो छ अहिले त भएन जस्तै मुभमेन्ट गर्ने कुरा मुभमेन्टको नेतृत्व गर्ने कुरा र आखिरमा 46 सालमा त यिनीहरू नै थिए नि त होइन भए त्यसपछि 52-51 जनयुद्धको नेतृत्व यही कम्युनिस्ट पार्टीले नै गरेका थियौँ त प्रचण्ड त्यही त भने प्रचण्डको नेतृत्वमा आखिरमा 10 वर्षमा लार्जेस्ट पार्टी त बनाउनु भयो 64 सालको निर्वाचनमा बनाउनु भयो नि त तर त्यसलाई व्यवस्थापन गर्ने कुरामा त्यो कला त्यो शैली त्यो क्षमता कमजोरी देख्यौँ भनेपछि हामी त जनताहरूलाई आफूसँग राख्ने कुरा त्यसपछि त्यसको व्यवस्थापन गर्ने कुरा, व्यवस्थापन गरेर कन्टिन्यू लिड गर्ने कुरा होला नि त। यो कुरा त देखिएन, यो कुरा नदेखेपछि कि त अरू मान्छेहरूको क्षमतालाई समेत आफ्नो क्षमता बनाउनु पर्यो, अरूलाई पनि अब आफूसँग राख्ने कुरा, अरूको क्षमतालाई पनि उपयोग गर्ने कुरा, त्यसको लागि सबैसँग डिस्कसन गर्ने कुरा, छलफल गर्ने कुरा, बहस बनाउने कुरा, कि त त्यसमा ध्यान दिनु पर्यो कि आफूसँग त्यो खालको क्षमता हुनु पर्यो। अब दुइटै नगरेपछि योभन्दा अगाडिको बाटो के त क्वेसन त उठेको छ। त्यसै त्योभन्दा अगाडिको बाटो पहिलाउन सक्ने, आइडेन्टिफाई गर्ने सक्ने नेतृत्वको जरुरत पर्यो नि त। जस्तै आज तपाईँहरू, जस्तै उहाँहरूले, आज म 52 वर्षको भइसकेको छु र मेरो आज यो देशको प्रधानमन्त्री कति 35 वर्ष हुनुहुन्छ नि त। 35 वर्षभन्दा मुनिका उमेर भएका मान्छेहरू मन्त्री बन्नुभएको छ, पछि आज स्वीकारे पनि अस्वीकार गरे पनि 35 वर्षको उमेर भएको मान्छे प्रधानमन्त्री त भइ नै सक्नु भएको छ नि। त्यसैले अहिले पनि तपाईँहरूसँग नेतृत्व छैन, सिप छैन, क्षमता छैन, अनि अनुभव छैन भनेर उहाँले त्यो तर्क गरेर मुक्ति पाउनुहुन्न,
0: त्यही त
1: विश्वास त गर्नु पर्यो नि त।
0: ठिक छ, अब तपाईँले बताइदिनुहोस्, उहाँहरूकै नेतृत्व रहिरह्यो भने तपाईँ यही पार्टीमा बसिराख्ने हो कि होइन?
1: यस्तो छ, यसको लागि त अब हामी सल्लाह गर्नुपर्छ होइन,
0: तपाईँको व्यक्तिगत धारणा
1: यसको यसको लागि त होइन। उहाँहरू त छोड्नुको विकल्प देख्दैन, म
0: छोड्नु भएन, महाधिवेशनको नाम लिनु होला, महाधिवेशनबाट पनि उहाँहरूकै हाली मुहाली भयो भने के गर्नुहुन्छ तपाईँ?
1: एउटा कुनै न कुनै टिम त बन्छ नै होइन, जस्तै
0: उहाँहरूले
1: पनि गाली गरिराख्ने, अनि उहाँहरूको प्रतिस्पर्धा पनि गर्न नसक्ने कुरा, यो त बेसिक कुरा हो नि त। त्यसैले यदि म यो तपाईँको स्टुडियोमा आएर बोल्न सक्छु भने कम्तीमा प्रतिस्पर्धा गर्ने आँट पनि राख्नुपर्छ।
0: तपाईँको आकाङ्क्षा के हो अब आउने महाधिवेशनमा? मेटमणी चौधरी कुन पदका आकाङ्क्षी भएर अगाडि बढ्ने?
1: होइन, महाधिवेशन आएकै छैन, होइन
0: त्यसको तत्कालको आवश्यकता देखिसक्यो। यदि कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने हो भने देशमा आकै छैन, अथवा आइसकेपछि सोचौँला भन्ने त समय गइसक्यो, गुज्रिसक्यो। तपाईँले आफै बताइसक्नुभयो 35 वर्षभन्दा कम उमेरका युवाहरू पनि देशको मन्त्री बनिसके, ठुल्ठुला नामलाई पछार्दै नेपाली राजनीतिमा स्थापित हुने प्रयासमा धेरै अगाडि बढिसके, अब पनि तपाईँले आफ्नो कुरा राख्नु भएन भने त जनताले के आधारमा मेटमणी चौधरीलाई, अथवा दाङका जनताले तपाईँलाई के आधारमा पत्याउने त?
1: होइन, हामी त कुरा त महाधिवेशन आएपछि राख्छौँ, सरसल्लाह पनि भइरहेछ, योजना त यो सबै कुरा आफ्नो प्लानहरू बताउनु हुँदैन पब्लिकली होइन, त्यो भयो भने फेरि त्यसलाई कमजोर बनाउनको लागि अनेक स्ट्राटेजी भन्छ नि त। जस्तै मैले केही सोचेको छु, अब मुलुकको कम्युनिस्ट आन्दोलनलाई ठिक ठाउँमा लाउनको लागि कुन पदमा जाने, कुन जिम्मेवारी लिने, के रुचि राख्ने, यदि त्यो छैन भने पार्टी राजनीति छोडिदियो भइगयो नि त, किन गर्ने राजनीति? आज 52 वर्षको भइसकेका छ, अहिले पनि नेतृत्व गर्ने ल्याकेट राखिन, क्षमता राखिन, प्लान बनाइन भने किन राजनीति गर्ने?
0: एक्ज्याक्टली, मेरो प्रश्न त्यही हो, उत्तर चाहिँ के हो भने
1: होइन, त्यो गरिन्छ नि त, हेर्नुहोस् न त, महाधिवेशन आउन दिनु।
0: ल खैर, अब यो वाम एकताको चर्चाको विषयमा मेरो अन्तिम प्रश्न, मैले पहिलो प्रश्नमै राखेको थिएँ, चारजना पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड, नेपाल, खनाल र अर्को हाम्रो मिलेर हिजो जुन कुरा गर्नुभयो त्यसलाई मैले काले काले मिली खाउँ भाले भनेर भने, तपाईँ सहमत कि नसहमत? असहमत
1: होइन, यस्तो छ, त्यहाँ पनि त कुरा मिलेन नि त। जस्तै ओलीको बोली कस्तो थियो भने, नेकपा एमालेको पोलिसी ठिक छ, प्रोग्रामहरू ठिक छ, यसमै आयो,
0: एमालेकै शर्तमा आउनु पर्यो,
1: यसमै आयो भइगयो नि। अब कौर प्रचण्डले वामपन्थीहरूको बिचको एकता गर्नुपर्छ, यसो आजै गरौँ भोलि गरौँ जहिले नि गरौँ भन्ने तरिकाले बोल्नुभएको थियो।
0: त्यही त, यो सब चाहिँ चारजनाको काले काले मिली खाउँ भाले भाला नै कुरा मात्रै देखियो होइन?
1: होइन, यस्तो छ, तपाईँले यति बुझ्नुहोस्, कम्ती बुझ्ने कुरा बुझ्नुपर्छ,
0: बुझाइदिनुहोस्।
1: अहिले केपी ओली माथि सङ्कट छ,
0: प्रचण्डमाथि
1: संकट छ,
0: माधव नेपालमाथि
1: संकट छ, तर त्यो सबै खालका संकट
0: आफूमाथि लागेको संकट डार्नको लागि एकताको अब उइया चलाउन थाले
1: जस्तै यो एउटा गिलास हो, यो गिलासमाथि संकट आयो साइडबाट। अब नेताले के गर्न थाले भने यो संकटलाई यतै फर्काइनको लागि दुईटा गिलासलाई मिलाइदिने र जुन ठाउँबाट जुन प्रकारको संकट आउँछ उतै फर्काउने र आफू फेरि पनि बलियो हुने, आफू रिभाइभ हुने, आफू संकट मुक्त हुने,
0: उहाँहरूलाई देशको चिन्ता भन्दा पनि आफ्नो
1: मूल कुरा यो हो। अरू जेसुकै जस्तो सुकै तर्क गर्न सकिन्छ।
0: तर अब वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको उदयको विषयमा थोरै कुराकानी गरौँ। अहिलेको सरकार जुन हिसाबले अगाडि बढिरहेको छ, मेटमणि चौधरीको यसमा के टिप्पणी छ?
1: सरकारको एक्टिभिटीहरू अब ठिकै देखिन्छ, लोभलाग्दो धेरै छन्, तर यसले ध्यान पुर्याएको चाहिँ देखाउँदैन, देखिया छ। जस्तै यो सरकार भन्ने बित्तिकै यहाँ धनी पनि छ, गरिब पनि छ, पुँजीपति पनि छ, श्रमिक पनि छ। भन्नाले यो काठमाडौँ सहर केवल धनी धनी मान्छे मात्रै मिलेर बनेको सहर त होइन। यदि धनी मात्रै मान्छे भयो भने यसले कम्प्लिटली आफ्नो आकार ग्रहण गर्न सक्दैन। यहाँ गरिब पनि छ, ज्यादा गरेर खाने मान्छे पनि छ, मकै पोलेर खाने मान्छे पनि छ, सुकुम्बासीको नाममा अब त्यस्तो ठाउँमा घर बनाएर बस्ने मान्छेहरू पनि छ, यहाँ एकै दिनमा अरब कमाउने मान्छेहरू पनि छ, यही होला नि त, खरबको बिजनेस गरिरहेको छ। तर यो सरकारले कम्प्लिटली ल्यान्डलेस या सुकुम्बासी या गरिब या कमजोर व्यक्तिहरूमाथि कम्प्लिटली जवाबदेही बन्न सकेका छैन।
0: कुन कुन कुरा?
1: उसको जस्तो सुकुम्बासीको कुरा, आउने बित्तिकै हटाउने कुरा, व्यवस्थापन नगरिकन हटाउने कुरा, अहिले होल्डिङ सेन्टरमा लगेको थियो होल्डिङ सेन्टरबाट पनि छोर भन्ने कुरा, यो त कम्प्लिटली गैर जिम्मेवारी कुरा हो नि त।
0: कहाँ गैर जिम्मेवारी हुनु? प्रधानमन्त्री बालेन्द्र शाहले चितवनको मञ्चबाट, प्रथम राष्ट्रिय महाधिवेशनको मञ्चबाट बोलेको सुन्नु भएन? यसपटक यो पाँच वर्ष जुन जुन मुद्दा लिएर हामी जनतामा आज पुगेर आएका छौँ, अब अर्को चुनावमा यो मुद्दा लिएर हामी जाँदैनौँ, यसलाई यही कार्यकालमा सकाउँछौँ, अर्को कार्यकालका लागि हामी नयाँ मुद्दा लिएर अगाडि बढ्छौँ भनेर त्यत्रो भनिसक्नु भएको छ त। अब सुकुम्बासीको विषयमा पनि बोलिसक्नुभयो उहाँले, भारतको र नेपालको सीमाको विषयमा जुन विवाद थियो त्यसमा पनि बोलिसक्नुभयो। तपाईँहरूले नबुझ्नु भएको कि अन्डर एस्टिमेट गर्नुभएको
1: छ? आज होल्डिङ सेन्टरमा जबरजस्ती राख्ने, त्योबाट पनि हटाउने कुरा,
0: हटाउने भनेको छ, मासिक यति दिन्छौँ, आफ्नो हिसाबले अलि व्यवस्थित भएर बस्नुहोस्, हामी चाँडै लाल पूर्जा बाँड्छौँ, लाल पूर्जा बाँड्ने यो एउटा प्रक्रिया हो भनेर पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले केही दिन अगाडि मात्रै बोल्नु भएको छ त।
1: अनि बच्चा बच्चीहरूको कुरा नगरौँ न, तपाईँले होल्डिङ सेन्टरबाट पनि हटाउने अनि उनीहरू कहीँ बस्या छैन अनि उनलाई लाल पूर्जा कहाँबाट लिएर दिन्छ? कुन जग्गाको लाल पूर्जा दिन्छ? तपाईँले बसेपछि न त्यो जग्गाको स्वामित्व ग्रहण गर्नुहुन्छ, तपाईँको नाममा नापी होला, नापीको लागि सर्टिफाई गर्ला लोकल गभर्मेन्ट ओराले, होइन? तपाईँले यदि बस्दै बस्नु भएको छैन भने कुन जग्गाको लाल पूर्जा दिन्छ?
0: जहाँ बसाउनु खोजिरहेको छ त्यसको तयारी गर्नु भएको होला नि उहाँले,
1: कुन कुन ठाउँ बसाए तयारी भएको छ त्यो त भन्नु पर्यो नि त। अहिले जुन ठाउँमा सरकारले बसालिरहेको छ त्यो ठाउँलाई पनि जनताले मन पराएको छैनन्। भने यस्ता हावादारी कुरा, यस्ता गफारी कुरा गर्नु हुँदैन। मान्छेले हटाएर आकाशे कित्ता बनाइदिया छ, खेदिसकेका छ, अनि तिमीलाई लाल पूर्जा दिन्छु भनेर जनताले पत्याइदिनु पर्ने? यस्ता हावादारी कुरा गर्नु हुँदैन। दोस्रो कुरा, तपाईँले अहिलेको बजेट हेर्नुहोस्, स्वास्थ्यमा कर, तपाईँले बिरामी भएर जानुहोस् तपाईँमाथि कर लियो, तपाईँको बच्चा स्कुल पठाउनुहोस् त्यो बच्चामाथि पनि कर लिएको छ, तपाईँले आफ्नो खेतीमा सिँचाइ गर्नुहोस् त्यो माथि कर थुपरिरहेको छ, कर लिइरहेको छ। अनि यो सरकार गरिबको सरकार अथवा अरू सरकार सुशासित सरकार हो भनेर भन्न पाउनुहुन्छ? यस्ता हावादारी कुरा, यस्ता गफारी कुरा हामीले गर्नु हुँदैन। त्यसैले बालेनको कुरा पनि तपाईँले हेर्दै जानुहोस्, तपाईँले यही ठाउँबाट कसैले ल्याएर पनि सोध्नुहोस् यो सरकार एक्चुली जनताले बनाएका हुन् या कसैले बनाइदिएको हो। अहिले तपाईँले, म सिरियसली कुरा गर्छु,
0: यो त फेरि दोधारे कुरा भयो। अघि त अघि भर्खरै तपाईँले सरकारको काम चित्त बुझ्दो छ भन्नुभयो, प्रश्न राखिरहनु
1: भएको, चित्त बुझ्दो त थोरै भने होइन, जुन हिजोको बदमासीमाथि जुन आक्रमण गरिरहेको छ, अनुसन्धान गरिरहेको छ, ठिकै छ नि त, म त जे हो त्यो बोल्दैछु नि त, तर जुन फेरि पनि व्यवस्थित गर्ने नाममा जनताले खेद्ने कुरा, उठीबास लाउने कुरा त बिठी कुरा होला नि। जस्तै म मेरै निर्वाचन क्षेत्रमा यति धेरै जग्गाहरू छ जुन जग्गा पनि जनताहरूको थियो, जनताहरूलाई उठीबास लगाए, पञ्चायत व्यवस्थाको कानुन त्यस बेला शासकहरूको सहायता लिएर जनताले उठीबास लगाए र त्यो उठीबास लगाएर त्यो त्यो जमिन संस्थाको नाममा गराए। आज फेरि त्यो संस्थाले मेरो जमिन हो भनेर जनताले उठीबास लाउँदैछ, भनेपछि जनताहरूको जग्गा हडप्ने, आफ्नो नाममा गराउने, अनि जनताहरू खेद्ने कुरा मेरो जग्गा हो भनेर भन्न पाइन्छ। हो, देशैभरि यसरी नै गरिरहेछ यो सरकारले। त्यसैले यो के बुझ्नुपर्छ भने, यो सरकार भन्ने पछि गरिब पनि छन्, केही नभएका मान्छेहरू पनि हुन्छन्, बेसहारा पनि हुन्छन्, यिनी सबैको सहारा गर्ने अभिभावकत्व भूमिका सरकारले गर्नुपर्छ भन्ने कुरा यसले बुझ्दै बुझेको छैन। यो त केवल धनीहरूको, धनी मात्रै छन् भन्ने मात्रै बुझेको छ, धनी मात्रै छन्,
0: धनीले मात्र मतदान गरेर यो पार्टी यति ठुलो बनेको अनि यसले यति सरकार बनाएको। तपाईँ अघि भर्खरै भन्दै हुनुहुन्थ्यो यो सरकार निर्माणको जनताले गरेको होइन भने जस्तो अभिव्यक्ति दिइरहनु भएको थियो, खास के भन्नु खोज्नु भएको?
1: होइन, यो त तपाईँले हेर्नुहोस्, अहिले एउटा राष्ट्रले, संसारको सबैभन्दा शक्तिशाली राष्ट्र जसले आफूले ठान्छ, ऊ तेस्रो वर्ल्ड वारको तयारी गरिरहेछ। कहिले इराकमाथि आक्रमण गर्छ, कहिले कोमाथि आक्रमण गरिरहेछ, कहिले कोमाथि आक्रमण गरिरहेछ। सबै च्याप्टरहरू क्लोज भएपछि अब नेपालमा आउने अनेक बाहनामा, यसको लागि त कन्फ्लिक्ट हुनु पर्यो, नेपालमा द्वन्द हुनु पर्यो, त्यो द्वन्द व्यवस्थापनको नाममा फेरि पनि नेपालमा आउने र आज युरोपबाट अथवा अमेरिकाबाट जुन इकोनोमी एसियामा ट्रान्सफर त हुँदैछ, एसियामा ट्रान्सफर हुने कुरालाई ब्रेक गर्नको लागि, रोक्नको लागि उसले अनेक संसारका धेरै देशहरूमा निहु बनाएर उसले आफूलाई मुभ गर्न खोजिरहेछ। आज केही नभए पनि चाइना र इन्डिया त मिलेछ, हिजोको दिनमा अमेरिका इन्डिया थ्रु नेपालमा प्रवेश गर्थ्यो, काम कारवाही गर्थ्यो। आज के भइरहेछ भने, इन्डिया र चाइना मिलिसकेपछि उसको प्रवेश गर्ने ठाउँ भएन, ढोका बन्द भयो। त्यसको लागि उसले यहाँ फेरि पनि आफ्नो अनुकूलको सरकार बनाउने, सरकार बनाइसकेपछि कुनै न कुनै तरिकाले द्वन्द निम्त्याउने, द्वन्द विस्तार गर्ने, त्यसपछि त्यो द्वन्दलाई मिनिमाइज गर्नको लागि, व्यवस्थापन गर्नको लागि युएनको नाममा, शान्ति सेनाको नाममा, अरू नाममा यहाँ उपस्थिति जनाउने र जुन आफू कम्प्लिटली क्राइसिसमा, इकोनोमिकली क्राइसिसमा फँसिरहेको छ त्यसलाई रिभाइभ गर्ने। अहिलेसम्म अमेरिका धनी बन्ने कारण पहिलो र दोस्रो दुवै विश्वयुद्धमा हतियार बनाएर बिक्री गरेर त्योबाट प्राप्त भएको पैसा कलेक्ट गरेर आफूलाई रिभाइभ, आफ्नो इकोनोमीलाई व्यवस्थापन गरेको इतिहास छ नि त। अहिले गर्न खोजेको यही छ, मान्छेले बुझेका छैनन्, बुझ्दैनन्। त्यसै
0: बालेन्द्र शाह जतिको राष्ट्रवादी नेता कोही छैन भन्नुहुन्छ, फेरि तपाईँ बालेन्द्र शाह अमेरिकाको पपेट भएर सरकार चलाइरहेका छन् भन्ने आशयको अभिव्यक्ति दिइरहनु भएको छ, यो कता कता मिलेन जनताको?
1: मेरो कुरा एकदमै मिल्या छ, जनता सधैँभरि
0: बालेन्द्र शाह अमेरिकाको पपेट भएर सरकार चलाइरहेका छन्।
1: मैले
0: एक शब्दमा जवाब
1: दिन्छु, यो कुरा बोलेपछि त बुझ्नु पर्यो नि त, तर जनताले भोट सधैँभरि ठिक ठाउँमा गर्छन् भन्ने हुँदैन। तपाईँले धेरै देशहरू हेर्नुभएको छ नि त, जनताले नै भोट हालेका छन्, पछि त्यही भोटको कारणले सिक्किम इन्डियामा विलय भएको इतिहास पनि त छ नि त। कुनै एउटा मान्छेलाई प्रयोग गर्छ।
0: मेरो राष्ट्रवादमाथि शङ्का नगर्नुस् भनेर चितवनबाट बोलिसके त
1: त्यसरी त शङ्का गर्नु परेछ। शङ्का यदि राष्ट्रवादी भएको भए त्यो त बोल्नै पर्ने त ल। तपाईँले अहिलेसम्म कति कति उहाँ संसदमा बोल्नु भएको कुरा, अहिलेसम्म नेपालले कुन ठाउँमा मिच्यो आइडेन्टिफाई गर्नुभएको छ, भन्न सक्नुभएको छ? उहाँले त बोलेको के हो भने नेपालले पनि मिचेको छ, इन्डियाले पनि मिचेको छ, इन्डियाले त हजार ठाउँ मिचेको छ, तर नेपालले कुन ठाउँमा मिच्यो त? त्यसैले सबैभन्दा धेरै शङ्काको दृष्टिकोणले यही हामीले हेर्नुपर्छ। यो हाम्रो दिमागमा हाम्रो दिमागमा नआएको कुरा इन्डियाले भारतको जमिन मिचेको छ भन्ने कुरा, अझ त्यसले ढाकछोक गर्ने रफू भर्ने कुरा उनका सांसदहरू छन् बेठिक काम गरिरहेछन्।
0: यो विषयमा चाहिँ केपी शर्मा ओलीसँग तपाईँहरूको विचार मिल्छ?
1: केपी यसो छ, अब शासकहरू भनेको राष्ट्रवादी नै हुनुपर्छ। त शासकहरूले मेरो ऊमाथि योग्यतामाथि राष्ट्रवादको ऊमाथि प्रश्न नगरोस् भन्ने कुराले के गर्छ भने सबैभन्दा धेरै शङ्कास्पद व्यक्ति त्यो हो भन्ने कुरा बुझाउँछ।
0: ल मेटमणि सर, हामी एकदम अन्तिममा छौँ। राष्ट्रवादको कुरामा विषयमा चाहिँ को बढी राष्ट्रवाद हो, बालेन्द्र शाह कि केपी शर्मा ओली? एक एक शब्दमा उत्तर दिनुहोस्।
1: अनि बालेन्द्र शाह त हुँदैनन्, हेर्नुहोस्
0: राष्ट्रवाद होइन,
1: बालेन्द्र शाह राष्ट्रवाद होइनन्, राष्ट्रवादी होइनन्, र केपी ओलीको राष्ट्रवाद पनि देखाउनको लागि मात्रै थियो। राष्ट्रवाद भन्ने कुरा यो भन्नै नपर्ने विषय हो नि त।
0: बालेन्द्र शाह भन्दा चाहिँ के हदसम्म राष्ट्रवादी चाहिँ केपी शर्मा ओली हुन्?
1: यसो छ, बालेन्द्र शाह कम्प्लिटली अरूले प्रयोग गरेको मान्छे हुन्, तर केपी ओलीले देखाउनको लागि बोलिने चिज राष्ट्रवाद थियो।
0: अघि तपाईँले भारतको सिक्किमसँग जोड्नुभयो, के कतै तपाईँलाई बालेन्द्र शाहले पनि नेपाललाई त्यस्तै गर्ला भन्ने डर हो?
1: तपाईँ डर होइन, तपाईँ हेर्दै जानुहोस् न त,
0: ए नेपाल बेच्ने सुरसारमा छन् बालेन्द्र शाह,
1: तपाईँ हेर्दै जानुहोस्
0: भाइ। यो त ठुलो स्टेटमेन्ट हो, फेरि यति ठुलो आरोप त लगाउन पाइँदैन नि एउटा देशको प्रधानमन्त्री।
1: होइन यसो छ, अनि प्रधानमन्त्रीले मैले भारतको जमिन मिचेको छु, नेपालले मिचेको छ भन्न मिल्छ त? यति ठुलो विपक्षमा, राष्ट्रको विपक्षमा कुरा गर्न पाइन्छ?
0: भनेपछि देश बेच्ने लाइनमा बालेन्द्र शाह अगाडि बढिसके।
1: अब उनी को उनी छन् कि छैनन् आई डोन्ट नो, तर यो स्ट्राटेजी मार्फत कुनै एउटा शक्ति राष्ट्रले त्यो ठाउँमा पुर्याउँदैछन्। तर मान्छेहरूलाई तपाईँलाई मैले कति प्रयोग गरेको छु तपाईँले थाहा पाउनुहुन्न, तर जुन बेला थाहा पाउनुहुन्छ त्यो सकिसकेको हुन्छ। त्यसैले के छ भने अब यो व्यक्ति त्यो व्यक्ति व्यक्ति व्यक्तिको कुरा नगरौँ, तर मुलुक
0: प्रधानमन्त्रीको कुरा हुँदैन।
1: होइन, प्रधानमन्त्रीले त्यस्तो कुरा स्टेटमेन्ट दिनु हुँदैन थियो। बल्ल बल्ल सांसदमा आउनुभयो, त्यो पनि समय नलिकन प्रधानमन्त्रीले उठेर हात उठाएर बोल्छु भन्ने कुरा हुन्छ? यति मर्यादा पनि कायम राख्न सक्नुहुन्न? त्यसपछि त्यो दिन सांसदले प्रश्न उत्तर गर्ने समय थिएन, कन्फर्म समय प्रश्न उत्तरको लागि त दुई दिन अगाडि प्रश्न दिइसकेको हुनुपर्छ, त्यसले प्रधानमन्त्रीले तयारी गरेको हुनुपर्छ, तयारी त गर्नु पर्यो नि त, त्यसपछि जवाब दिने कुरा हुन्छ। अनि सिधै आउने, हात उठाउने, बोल्छु भन्ने, रोस्टममा जाने, अनि सिधा सिधै बोल्ने,
0: मर्यादा भएन भन्ने,
1: मर्यादा पनि मिलेन, बोलेको कुरा पनि त मिलेको छैन नि त, त्यसैले एकदम सिरियस भन्नुपर्छ।
0: हस्, आइदिनु भयो, आफ्नो विचार राख्नु, धेरै धन्यवाद।
1: हस्, थ्याङ्क यू,
0: नमस्कार।
2: समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सभामुखको सुन्ने क्षमतामाथि प्रश्न उठाएर चर्चामा रहनुभएका नेकपा एमालेका नेता, प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री राजेन्द्र कुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश पाठक। आउनु हो, सुरु गरौँ राजेन्द्र राई र प्रकाश पाठकसँग। जनता जान्न चाहन्छन्।
3: राजेन्द्र राईजी, प्रकाश पाठकजी, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु।
4: हस्, धन्यवाद।
5: तपाईँलाई धेरै धेरै धन्यवाद।
3: राजेन्द्रजी, संसदमा त रोइलो गरिरहनु भएको छ होइन?
4: कता रोइलो गरेर ठिक कुरा उठाएको कसरी त्यसलाई रोइलो भन्न मिल्छ?
3: संसदमा राजेन्द्रको रोइलो भनेर चर्चा परिचर्चा भइरहेको छ दिनभरि,
4: त्यो भ्रम हो। मैले संसदलाई विधिमा थितिमा बसाल्ने प्रयत्न गरेको, के को रोइलो हुन्छ?
3: संसदमा अमर्यादित टिप्पणी गर्नुभयो, अभिव्यक्ति दिनुभयो, सभामुख प्रति खनिनुभयो, आपत्तिजनक शब्द चयन गर्नुभयो भनेर आलोचना भइरहेछ त।
4: सभामुख एकदम आवेशमा रिसमा आउनु भएको थियो, त्यो किन थाहा मलाई थाहा भएन। अनि मैले सम्बोधन गर्दै थिएँ, सम्बोधन गरिरहेको बेलामा मैले मिलाउँदै थिएँ, मिलाउँदै बेला उहाँले ठ्याक्कै फोन के अरे माइक काटिदिनु भयो। किन काट्नुभयो भनेर मैले प्रश्न गरेँ, उहाँ एकदम आक्रमण शैलीमा आउनुभयो। मैले त्यसको जवाफ मात्रै दिएको, त्यो रोइलो गरेको होइन।
3: तपाईँले सभामुख डोलप्रसाद अर्याललाई कान सुन्नुहुन्न क्या हो भन्नुभयो?
4: जनताले भन्दै भन्दै थियो त, उहाँले आफै काटिहाल्नुभयो। जनताले अहिले सभामुखले किनभने रुलिङ जुन ढङ्गले गर्नुपर्थ्यो त्यो गर्नु सक्नु भएको छैन अहिलेसम्म, सामान्य प्रधानमन्त्री बारेन्द्र शाह मन्त्रीहरूलाई, त्यस कारणबाट जनताले यसो भन्दैछन् भन्दा भन्दै उहाँले काट्नु भएको नि त।
3: राजेन्द्रजी पनि रफू हर्नलाई सिपालु हुनुहुन्छ होइन?
4: होइन, त्यस्तो होइन, म कहाँ हिँड्थेन। हामी एउटा चाहिँ इमान्दार मान्छे, हेर्नुहोस्, जनताको सेवक मान्छेले त्यस्तो जुन अनावश्यक कुरो भाषा मिलाउने अन्य मिलो काम गर्ने।
3: सभामुखलाई चाहिँ जहिले पनि खेद्ने लखेट्ने, संसदको रोस्टममा गएर पनि सभामुखको हुर्मत लिन खोज्ने, सुन्ने समयमा पनि त्यही गर्ने, राजेन्द्र राईलाई पार्टीले चुनाव हारेको धङधङी अहिलेसम्म पनि सकिया छैन क्या हो भनिरहेछन्?
4: त्यो पहिलो कुरो चाहिँ तपाईँले नेपाली शब्द कोस हेर्नुहोस्, कुन ठाउँमा अमेरिक भयो, कुन ठाउँमा चाहिँ सभामुखको मानहानि भयो, यो पहिला कुरो बुझ्नुपर्ने जरुरी छ। चुनाव कसरी हारेको? मैले जितेर त आइरहेको छु, हारेको कसरी? मलाई
3: पार्टीले हारे नि त, एमाले हार पचाउन स्वीकार्न अहिलेसम्म गाह्रो भइरहेछ।
4: त्यो भ्रम हो, जनताले चाहिँ होइन तिमी सानो साइजमा बस्छ भने बसो, यसमा हामीले चिन्ता लिनुपर्ने, पिर लिनुपर्ने कुनै जरुरी छैन छैन। हेर्नुहोस्, हामी त ठुलो छाती भएको मान्छे, हेर्नुहोस्, जसले हामी गर्वदेखि नै यो आन्दोलनलाई व्यवस्थित ढङ्गले ल्याउन दिए, लोकतन्त्र गणतन्त्र हामीले ल्याएको कुरामा चुनाव, एउटै चुनावमा हार जितको निम्ति हामीले चाहिँ, त्यो दसैँ आउँछ नि, दसैँ आएको बेला केटाकेटी चाहिँ फ्रुक फ्रुक हुन्छ नि त, नयाँ के अरे नाना होइन चिची खानु पाइन्छ भनेर, त्यो कुनै चिज चाहिँ ठुलो हुँदाखेरि त्यसरी हामी हौसिने होइन, अनि हार्दा पनि सिरेक छोपेर रुने मान्छे हामी होइन। हेर्नुहोस्,
3: कान सुन्नु भएन क्या हो भन्ने त संसदमा बोल्ने अभिव्यक्ति त
4: जनताले भन्नु पाएन, जनताले भनेको कुरा म भन्दै थिएँ। हेर्नुहोस्,
3: अनि सभामुखज्यूले कहिले अगाडि बढ्नुहोस् मान्य सदस्य भन्नुहुन्छ, तपाईँ म बढ्दै बढ्दिनँ सभामुखज्यू,
4: विधि माने हुनको निम्ति। हेर्नुहोस्, आजसम्मको संसदको प्र्याक्टिसमा मूल्य मान्यतामा कहिले पनि मन्त्री बिना, चाहे बजेटको छलफलको बारेमा होस्, चाहे सम्बन्धित मन्त्रालयको बेला अनिवार्य मन्त्री चाहिन्छ नि, अनि थिति कसले बिगार्यो त? त्यो रुलिङ त सभामुखले गर्ने पर्ने चिज हो, मैले रुलिङ गर्ने मिल्छ? मैले रुलिङ गर्ने, म रुलिङ गरिहाल्थेँ त, त्यो सभामुखले रुलिङ गरेर यहाँ ल्याउनुपर्छ भन्ने मान्यता मैले राखेको, त्यो चाहिँ मैले नै, मलाई मेरो मनमा के लाग्छ नि एकदम स्पष्ट, मैले जुन पार्लिमेन्टलाई व्यवस्थित गरौँ, सुदृढ गरौँ, राम्रो गरौँ, हिजोभन्दा अझै परिस्थिति परिमार्जित गरौँ, नयाँ साथीहरू आउनु भएको छ, यसो गरौँ मैले भनेको।
3: तपाईँले खास आज संसदमा उभिएर भन्न खोज्नु भएको कुरा चाहिँ के थियो? सभामुखज्यूले त माइक काट्दिनु भयो,
4: मैले भन्न खोजेको कुरो के थियो भने, हाम्रो सामान्य प्रधानमन्त्री बारेन्द्र शाहले असार 17 गते जुन सदनमा अभिव्यक्ति दिनुभयो नि, त्यो अभिव्यक्ति नेपाली जनताले, नागरिक समाजले, लोकले, सबैले बेठिक उहाँले कुरा गर्नुभयो। किन कुरा गर्नु भने, त्यो चाहिँ राष्ट्रघाती छ भने दुनियाँले भनिरहेको बेलामा हामीले पनि भन्यौँ यो बेठिक छ, सामान्य प्रधानमन्त्रीले आएर रोस्टोमा उभिएर जवाफ दिनुपर्छ, कहिले उहाँ आउनुहुन्छ, यो चाहिँ सभामुखले रुलिङ गरेर ल्याउनु पर्यो भन्ने मान्यतामा चाहिँ यही विषयमा कुरा गर्न गरेको, उहाँले माइक काटिदिनुभयो।
3: संसदमा अरू बोल्ने कुरा चाहिँ पाउनु भएन, जनताको एजेन्डा खालि प्रधानमन्त्रीको अभिव्यक्ति भन्ने लखेटिरहने होइन त।
4: जनताको एजेन्डा कसले भयो त? जनताको एजेन्डा कार्यान्वयन हुनु पर्यो नि, कार्यान्वयन भयो त, तपाईँलाई, तपाईँ अनुभवी पत्रकार हुनुहुन्छ, तपाईँले मेरो प्रश्न भन्नु जान्छु, हिजोको र तुला आनन्द, हिजो चाहिँ के सासा दिन मन्त्रीले जवाब दिन्थेन हरेकले? म मन्त्री भएको होइन मान्छे, म लुखुर लुखुर के अरे ब्याग बोकेर गएर जवाब दिन थिएँ, मलाई त्यो
3: अनुभव कुरा ठुला हुन्थे, कहिले हुन्छ बाचा पुरा भनेर सोधेको सोधै हुन्थ्यो त हिजो, आजको दिनमा त चुप लाग्ने, नबोल्ने, काम गरिरहने,
4: त्यो चाहिँ थाहा भयो। अहिले त्यो काम भइरहेछ, त्यो दुईजना मान्छे त सुशासनको नाममा हिरासतमा मर्यो, त्यो पनि कामै हो, अनि सुकुम्बासी रुइरहेछ, सुकुम्बासीले आत्महत्या गर्यो, सुकुम्बासीलाई धमाधम के अरे खाना दिएर खेदिरहेको छ, यो पनि कामै भएको त।
3: प्रकाश पाठकजी, तपाईँले काम गरिरहनु भएको छ कि प्रतिपक्षीहरूलाई पेलेर अघि बढ्ने, संसदमा सुन्दै नसुन्ने अनि कानमा खुनिकी हाल्ने भन्छ नि।

0: त्यही हालेर बसिरहनु भएको छ.
1: होइन, त्यो ढुक्कले उहाँहरूले कसरी विश्लेषण गर्नुभएको छ हामीलाई चाहिँ प्रतिपक्षीले चाहिँ हामीलाई पेलेको हो कि जस्तो लाग्छ. अब उहाँहरूले जुर्क उठिदिनुहुन्छ संसद सुरु हुँदा, आफ्ना कुराहरू राख्नुहुन्छ, 10-15 जना बोलिदिनुहुन्छ त्यहाँनिर, कोही चाहिँ रोस्टरमा गएर 45 मिनट बोलिदिनुहुन्छ, हाम्रो 1 मिनटको चाहिँ समय प्राप्त गर्छु, 45 जनाको समय खाइदिनुहुन्छ. उहाँहरूको भाषण हामीले प्रत्येक दिन सुनिरहेका छौँ, तर त्यसको निष्कर्ष केही पनि छैन. होइन, त्यो भइसकेपछि उहाँहरूबाट चाहिँ हामी पेलिरहेका छौँ, हामीले जनताका कुरा राख्न पाइरहेको छैनौँ संसदीय.
0: दुई तिहाई मत पाउनु भएको छ काम गर्नको लागि, अवसर दिएका छन्, अनि तपाईँहरू चाहिँ झगडा गरिरहने.
1: होइन,
0: प्रतिपक्षीहरूलाई ठाउँ नदिने, स्पेस नदिने,
1: उहाँहरूले त संसदको यति राम्रो अभ्यास
0: अनि गरेको काम के हो प्रतिपक्षी सांसदहरूले भन्दाखेरि त जवाफदेही हुनुपर्छ होला नि त प्रकाशजी.
1: हो, एउटा समस्या चाहिँ म तपाईँलाई भन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा भएको सरकारले संसदप्रति र नागरिकप्रतिको जवाबदेहिता चाहिँ गुमाएको छ, त्यो म पनि स्वीकार्छु. तथापि सरकारले चाहिँ पहिलो वर्ष सुशासनका क्षेत्रमा हामीले काम गरिरहन्छौँ भनिरहँदा ती विषयहरूमा सरकारको चाहिँ 100 दिनको चाहिँ कार्यावधिको चाहिँ मूल्याङ्कन सरकार स्वयंले चाहिँ सरकारका प्रवक्ता मार्फत सार्वजनिक गर्नुभएको छ. ती कुराहरूलाई चाहिँ हामीले गहिरिएर विश्लेषण गऱ्यौँ र ती कुराहरूलाई चाहिँ मनन गऱ्यौँ भने ती कुराहरू त्यहाँनिर देखिन्छ. तर हाम्रो चाहिँ के अभ्यास भइदियो भने, सत्ता पक्ष भयो भने सत्ता पक्षको अथवा सरकारको बचावमा लागिरहनु पर्ने र प्रतिपक्षले चाहिँ सरकारको विरोधै गर्नुपर्ने त्यो परम्परा छ, त्यसलाई चाहिँ हामी ब्रेक गर्न चाहन्छौँ. हामी भन्छौँ हाम्रो सरकारका कमी कमजोरी छन् अहिले.
0: तपाईँले एउटा गम्भीर कुरा स्वीकारोक्ति गर्नुभयो, होइन, स्वीकार गर्नुभयो, अहिले सरकार र पार्टी बीच पनि तादात्म्य त मिल्या छैन, अवस्था त्यही छ नि. 182 सांसदहरू कोहीले केही बोल्छन्, कोहीले केही बोल्छन्.
1: त्यो यस्तो हो, सरकारले आफ्ना सांसदप्रति र संसदप्रति जवाबदेही नहुँदा भड्किएको अवस्था त्यहाँनिर पनि देखिन्छ. अब उहाँहरूले पनि कसरी विश्लेषण गरिरहनु भएको छ र सत्ता पक्षका सांसदहरूले पनि, त्यो मैले अघि पनि भने, त्यो ब्रेक गर्ने श्रृङ्खलामा अगाडि बढिरहेछन् र त्यो जवाबदेही बन्नुपर्छ भनेर आन्तरिक रूपमा दबाब पनि त्यहाँनिर सृजना.
0: यो चाहिँ के गरेको त, दुई तिहाईको दम्भ देखाएको राष्ट्रिय स्वतन्त्र पार्टीले,
1: अलिकति अपरिपक्वता हो कि सरकारमा सरकार सञ्चालनको लागि जो जो पात्रहरू चाहिँ सरकारमा मन्त्रीका रूपमा सहभागी हुनुभएको छ अथवा त्योभन्दा उपल्लो तहमा हुनुहुन्छ उहाँहरूको अलिकति अपरिपक्वता चाहिँ देखिन्छ. किनभने सबैभन्दा जवाबदेही बन्नुपर्ने नागरिकप्रति हो, म पनि काहीँ न काहीँ जवाबदेही बन्नुपर्छ, सांसदका रूपमा मैले जवाबदेही बनिरहँदा मन्त्रीका रूपमा पनि.
0: त्यो भन्ने छुट तपाईँहरूलाई छैन भने तपाईँको दलको नेता होइन प्रधानमन्त्री
1: हो, पार्टीको संसदीय दलमा राखिरहेका छौँ, हामीले चाहिँ संसदबाट ती कुराहरू अभिव्यक्त गरिरहेका छौँ. अब ग्रहण गर्नेले कसरी ग्रहण गरिदिन्छ भन्ने कुराले अर्थ राख्छ.
0: राष्ट्रपतिमा मनमुटाव सुरु भइसक्यो.
1: मनमुटाव होइन, समस्या छ, त्यसलाई करेक्सन गर्न त हामीले त भूमिका खेल्नुपर्छ.
0: अनि प्रतिपक्षीहरूलाई चाहिँ स्पेसै नदिने त
1: होइन, उहाँहरूले स्पेस पाउनु भएको छ नि, पाउनु भएको छ नि त
0: राजनजी, उहाँले त तपाईँलाई नै सजिलो बनाइदिनु भयो.
1: हामीले त अझै के भनिरहेको छौँ भने, प्रतिपक्षको काम हामीले गरिदिइरहेछौँ संसदमा, होइन, कति कुराहरूमा कति विषयहरूमा चाहिँ प्रतिपक्षले चाहिँ उठान गर्न नसकेका विषय हामी सत्ता पक्षका सांसदहरूले चाहिँ
0: सत्ता पक्षकै सांसदहरूले बोलिरहेछन्, सरकारको आलोचना गरिरहेछन्, तपाईँहरू चाहिँ खुरुखुरु काम गर्न दिए भइहाल्यो नि सरकारलाई.
2: हाम्रो चाहना त के छ,
0: संसद पनि गतिमा अघि बढ्न दिए भइहाल्यो.
2: चाहना त के छ भने नि, नेपाली जनताले अपार फागुन 21 को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएको, तिमीले 5 वर्ष शासन गर, गरिबी घटाऊ, सुशासन कायम गर, जनताको इन्कम बढाऊ, रोजगारको व्यवस्था गर, जनताको जहाँ समस्या छ त्यो समाधान गर भनेर जनताले देखियो नि त. अनि हाम्रो चाहना, हाम्रो इच्छा पनि के थियो भने, अब मुलुक तिमी 5 वर्ष काम गर, यो सरकारले गर्नुपर्छ भन्ने मान्यता, तर उसले ढङ्ग पुर्याउनु पऱ्यो नि त.
0: यो सरकारले यो ठाउँमा चाहिँ ढङ्ग पुर्याएन, टिप्स दिनुहोस् न त.
2: म भन्दैछु
0: आलोचनाको लागि, आलोचना विरोधको लागि, विरोध मात्रै गर्ने होइन क्या, रचनात्मक प्रतिपक्षीको भूमिका खेल्नु पर्यो.
2: मैले सुन्नु, एउटा कुरो तपाईँलाई निवेदन गर्न चाहन्छु. पहिलो कुरो के भनेदेखि, हामी यति इमान्दार प्रतिपक्ष हो जसले मुलुकलाई अगाडि लानका निम्ति सरकारलाई हामीले सहयोग गर्छौँ भनेको थियौँ. किन, तपाईँलाई म एउटा कुरो याद दिलाउन चाहन्छु, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले 17 गते के उहाँले के कुरा राख्नुभयो, उहाँ एमपी हो, उहाँ प्रधानमन्त्री होइन, हात हल्लाउँदै आउनुभयो अनि सभागुणलाई यसो गर्नु, भाषण दिनु जानु भएन, उहाँले के भन्नुभयो,

0: बदल्दै भएको छैन हौ। हामीले त आफ्नो भावना आफ्नो विचार यो चाहिँ बेठिक हो, जनताको को प्रधानमन्त्री भइसकेपछि यो राष्ट्रको निम्ति बोल्नुहुन्न भन्ने मान्यतामा त हामीले त विरोध गरेको हो नि त। अनि हामीले त अर्थको कुरा त तिमी अगाडि बढा काम गर हामीले बारम्बार भनिरहेको छौ नि। मैले भनेछु ढुङ्गा फुट्न पऱ्यो नि, नयाँ सरकारले कहाँ ढुङ्गा फुट्यो, ढुङ्गा फुटेर कहीँ सडक बनाऊ, कुनै कुन विद्यालय बनाऊ, कुन स्वास्थ्य चौकी बनाऊ, कुन खेल मैदान बनाऊ, कहीँ बनाऊ। एउटा उदाहरण दिनुहोस् मलाई, कहीँ बनाऊ, तपाईँ पत्रकार हो, कहीँ बनेको छैन।
1: बन्यो प्रकाशजी,
0: कहीँ बनेको छैन।
2: अब यस्तो सरकार गठन भएको
1: सत्तारूढ सांसद तपाईँ भन्नुहोस्,
2: 103 दिन
1: कहाँ कहाँ के गर्यो, कहाँ कहाँ ढुङ्गा फुट्यो।
2: 3 दिन 4 दिन हुँदैछ, विवाह गरेर बच्चा जन्माउन पनि 9 महिनाको समय चाहिन्छ। हामीले आफ्नो बजेटमा काम गर्न पाएका छैनौँ, यो अघिल्लो सरकारले अथवा चुनावी सरकारले ल्याएको बजेटमा चाहिँ हामीले काम गरिरहेका छौँ। साउन 1 गतेबाट यो सरकारले आफ्नो बजेटमा काम सुरु गर्छ र हामीले योजनाबद्ध तरिकाले कहाँदेखि कहाँसम्मको काम कसरी गर्ने भन्ने कुराहरू एउटा खाका हामीले अगाडि सारिसकेका छौँ र नेपालको इतिहासमा पहिलोपटक होला एउटा व्यवस्थित रूपमा चाहिँ हामीले 1 वर्ष 3 वर्षमा चाहिँ गर्ने पुलको शिलान्यास 3000 पुलको चाहिँ एकैचोटि हामी त्यो कामको थालनी गर्दैछौँ।
1: शिलान्यास त पहिला पनि भएको थियो भने
2: कामै सुरु गर्दैछौँ त हामी। त्यस
1: पहिला त झुलुङ्गे पुल सबै विस्थापित भएको थियो क्या,
2: कहाँ विस्थापित भयो त, अझै छ विस्थापित हुन बाँकी छ होइन। तर हामीले चाहिँ त्यो टाइम
1: अन्धकार मुक्त भएको थियो, देश लोड सेडिङ थिएन,
2: हो
1: पुल बाटो घाटो विकास निर्माणका कामहरू भइरहेको थियो, राजेन्द्रजीले पनि भन्नुभयो त।
2: त्यो रफ्तार सुरु हुन्छ होइन, त्यो योजनाबद्ध तरिकाले सरकार अगाडि बढ्छ भन्ने कुराको विश्वासिलो आधार हामीसँग छ, किनभने हामीले त्यही अनुसारको चाहिँ बजेट विनियोजन र त्यसका चाहिँ नीति तथा कार्यक्रमहरूमा चाहिँ ती कुराहरू चाहिँ समावेश गरेर अगाडि बढेका छौँ। र मूलभूत रूपमा यसपटकदेखि हामीले रणनीतिक सडकबाट काम सुरु गरेर त्यसलाई क्रमशः चाहिँ बढाउँदै लगेर 5 वर्ष कार्यावधिभित्रमा चाहिँ आफ्नो निर्वाचन क्षेत्र अथवा नेपालको अधिकांश निर्वाचन क्षेत्रमा चाहिँ त्यो एउटा थिति बसेर चाहिँ बजेटको कार्यान्वयन पक्ष अगाडि बढ्ने त्यो सिस्टम चाहिँ अथवा त्यो मेकानिजम चाहिँ यसपालि बजेटबाट सुरु भएको छ। अब सुरुवात छौँ, जिरोबाटै सुरु हुन्छ, तर तपाईँहरू एकैचोटि खोइ 20 खोइ 50 भनेर प्रश्न गरिरहनु भएको छ। त्यो एउटा चरण सकिएपछि त्यसको जवाब कामबाटै हुन्छ होला।
1: उहाँहरूको आपत्ति प्रधानमन्त्रीको अभिव्यक्ति प्रति पनि छ,
2: हो
1: तपाईँहरू चाहिँ समस्या लागेर मौन बस्नुहुन्छ, बोल्न सक्नुहुन्न, प्रधानमन्त्रीलाई घचघच्याउनुहुन्न, के बोलेको भनेर उत्तरदायी बनाउनुहुन्न, संसदमा बोलाउनुहुन्न, प्रधानमन्त्रीले संसद बङ्क गर्नुहुन्छ।
2: होइन,
1: मैले
2: सुरुवातमै
1: संसदीय सर्वोच्चता
2: के भनिरहेको छु भने एउटा उत्तरदायित्वको विषयमा सरकार अथवा सम्बन्धित मन्त्रीहरू चुक्नु भएको छ। केही कुराहरूमा सत्यता पनि होला, केही कुराहरूमा चाहिँ उहाँले कम्प्रोमाइज पनि गर्नुपर्ने होला। ती कुराको जवाबदेही थलो संसद हो भन्ने कुरामा त्यो कुरा हामी स्वीकारेर अगाडि बढ्छौँ, त्यो हामी भनि नै रहेछौँ, म हरेक फोरममा भनिरहेको छु। तर उहाँले संसदमा अभिव्यक्त गर्नुभएको प्रश्नको जवाब चितवनको एउटा कार्यक्रममा पार्टीको आमसभामा दिनुभयो, त्यसमा पनि मैले आपत्ति जनाइरहेको छु। भनेपछि हामीले आधिकारिक थलो कहाँ हो भन्ने कुरा प्रधानमन्त्रीलाई सायद भनिरहनु,
1: पार्टीमा आत्मसमीक्षा चाहिँ हुँदैन यस्तो विषयमा।
2: समीक्षा हुन्छ, ती विभिन्न फोरम विभिन्न माध्यमबाट पार्टीको नेतृत्वसम्म पुगेको छ, तर अब कार्यान्वयनको तहमा चाहिँ ती कुराहरू आइ नपुग्दा
1: तपाईँले यसरी बोल्दै गर्दाखेरि छेडखानी गर्दै गर्दाखेरि कारवाही होला नि फेरि पार्टीले, कारवाही गर्ला,
2: कारवाही
1: लेला,
2: यस्तो
1: तपाईँहरूलाई पनि गाह्रो छ नि त
2: अहिलेको अवस्थामा।
1: मिडियामा नजानको लागि व्हिप जारी भएको छ, सोध्नु पर्ने अवस्था छ,
2: ठिक्क
1: बोल्न पाइँदैन भनेर
2: पार्टीले
1: लगाम लगाएछ।
2: यो अवस्था
1: बोलीमै ब्रेक,
2: यो परिवेशमा एउटा मैले त हिजो स्ट्याटस पनि लेखेको थिएँ होइन, सांसदको विवेकलाई चाहिँ बन्धक राखिन्छ भने यो लोकतान्त्रिक अभ्यासको चरित्र हामीले अगाडि बढाइरहेका छैनौँ। त्यो भएर हामीले के भन्ने कुराहरू अगाडि भनिरहेछौँ भने वास्तविकता के हो र सत्यता के हो त्यसमा तपाईँले इमान नगुमाएपछि तपाईँ बोल्न डराउनुहुन्न। त्यो भएर हामीले चाहिँ वास्तविकता के हो त्यसलाई चाहिँ रिफ्लेक्ट गर्नुपर्छ, अथवा त्यो चाहिँ प्रतिबिम्ब जे हो त्यो चाहिँ भन्नुपर्छ। समस्या छैनन् भने छैन, समस्या छन्, त्यो करेक्सन गरेर अघि बढ्ने ठाउँहरू पनि छन्। त्यो भएर हामीले चाहिँ ती कुराहरूलाई करेक्सन गर्ने त्यो दिशामा चाहिँ लिएर आउनका लागि भूमिका खेलिरहेको।
1: रासोपामा अहिले रवि लाइन र बालन लाइन छ होइन,
2: केन्द्रमा उपल्लो तहबाट छैन, तल खेल्ने पार्टीहरूले चाहिँ त्यो हिसाबको चाहिँ लाइनिङ सुरु गर्नु भएको छ।
1: भनेपछि रासोपा विभाजनतर्फ उन्मुख भइरहेको
2: जाँदैन, हामी छौँ नि त्यहाँ, कसरी हुन्छ, हामी दिँदैनौँ।
1: प्रधानमन्त्रीले आपत्ति जनाउनुहुन्छ, अब
2: जनाउनुहुन्न
1: तपाईँहरूलाई त रवि लामिछाने खेमा भनेर चिन्छन् फेरि
2: होइन, हामी जुनसुकै खेमा। रवि लामिछानेले पार्टी स्थापना गर्नुभयो, त्यो पार्टीको संस्थापकका रूपमा हामीले काम गर्यौँ। स्वयं प्रधानमन्त्री बालन शाहलाई झापाको 5 नम्बर क्षेत्रमा लिएर गएर चुनाव

0: बढाउने पात्र पनि मै हुँ होइन, हामीले त्यहाँनिर पनि भूमिका खेलिया छौँ। अब हामीले यो पक्ष त्यो पक्ष भनेर चाहिँ पक्षमा लागेर भन्दा पनि हामी एउटा घन्टीको चाहिँ सदस्यका रूपमा यो पार्टीलाई जुन अभिभारा छ, नागरिकले जुन विश्वास गर्नुभएको छ, जुन किसिमको चाहिँ एउटा जनमत प्राप्त भएको छ, त्यसलाई कसरी पाँच वर्ष पुर्याउने र त्यो हामीले त अहिले बालेलाई सफल बनाउनका लागि यो भनिरहेको छैनौँ नि त, हामीलाई पनि सफल हुनु छ नि त यी विषयहरूमा। त्यो हामीले सफल कसरी हुने, हाम्रो कुन भूमिकाले चाहिँ त्यो सफलतालाई चाहिँ अझै प्रभावकारी बनाउँछ भन्ने कुराहरू हामीले बुझेका छौँ। त्यो भएर हामीले प्रतिवाद पनि गर्छौँ, सच्चिनका लागि दबाब पनि दिन्छौँ होइन, र एउटा ट्र्याकमा ल्याउनका लागि संसदीय भूमिका अथवा पार्टीको थलोमा त्यो भूमिका त हामी खेल्छौँ।
1: राजेन्द्रजी, अहिलेको सरकार भनेको सुपर एक्सप्रेसवाला एक्सप्रेस वेमा हुइकिने सरकार हो नि,
2: तर हामीले भनेको यो सरकार हुइको
1: गन्तव्यमा नपुगिकन ब्रेक लाग्दैन, एक्सलेटर मात्रै दबाइन्छ।
2: हामीले भनेको छौँ कि हामीले पिच बाटो बनाइन्छ, जति गाडी हुइक्यौँ तर कालाकुली नदा भनेको छ, कालाकुली जानु हुँदैन, पिचमा जति पिकअप गर्छौ जति कुदाउ दौडौ तर कालाकुली जाने काम नगर।
1: उहाँहरू पिचमै हुनुहुन्छ अरे क्या, लोकल रोडमा हिँड्ने गाडी होइन भन्नुभएको छ त,
2: उहाँ
1: एक्सप्रेस वे
2: कालाकुली जानु खोज्दै हुनुहुन्छ। हामीले बारम्बार भनेको छौँ यो बाटो बेटी छ तिमी यसो नगर, हामीले भनिरहेको छौँ नि त, यसको परिणाम त पछि हेर्नुहुन्छ। सरकारलाई त हामीले हिजो पनि भनेको, हामीलाई त के थियो भने अब क्रमभङ्ग भएको मुलुकमा 36 वर्षको प्रधानमन्त्री हाम्रो मान्यजी देख्नुभयो, उहाँ पाठकजी जस्तो होइन एकदम लगनशील इमान्दार होइन मान्छे जस्तो आएकोमा मुलुक सजिलै ढङ्गले जान्छ भने हामीलाई विश्वास थियो नि त, त्यो त देखिएन। किन देखिएन? तपाईँ एउटै उदाहरण काफी छ नि सर, काफी के छ भने र हामीले त गऱ्यौँ न अरे आफ्नो भन्छ, सुकुम्बासीको समस्या हल गर्ने कुरा त्यही हो त, ल हामीले धनी पूजा दिएन अरे, उहाँले के गर्नुभयो, धनी पूजा पनि दिनु भएन खाना पनि दिनु भएन, मान्छेको त जिन्दगी गयो नि त, गएन उहाँले सुकुम्बासीको समस्या भन्दा कहिले गर्नुहुन्छ?
1: 25,000 दिइसक्यौँ भन्नुभएको छ त,
2: हो नि सुन, कति मान्छे रुइरहेछन्
1: तपाईँहरू 30 वर्षसम्म सत्तामा सरकारमा हुँदाखेरि चाहिँ के हेरेर बस्नु भएको थियो त, सुकुम्बासी समस्या समाधान गर्नुभएको थियो?
2: हामीले धनी पूजा कति मान्यौँ देख्नुभयो तपाईँले, त्यो तपाईँसँग छ सूचाङ्क,
1: भूमि आयोग गठन गर्नुभयो,
2: सूचाङ्क बिना तपाईँ बोल्न मिल्दैन,
1: मान्छे फेरिनुभयो,
2: सुन्न त्यो भ्रम
1: सरकार आउँछ अर्को सरकार आउँछ फेरि नेतृत्व फेरिन्छ।
2: तपाईँलाई म भन्न चाहन्छु कति हामीले धनी पूजा बाँड्यौँ, बाँड्ने कुरामा ढिलो चाँडो भला, आफ्नो
1: आयोग बनाउनुभयो, कार्यकर्ता पोस्ने काम गर्नुभयो,
2: कार्यकर्ता कसरी पस्ने काम हुन्छ,
1: अनि आफूलाई नियुक्ति दिने भूमि आयोगमा
2: काम गर्न मिल्दैन थियो, उसले काम गर्यो नि कसरी पस्ने हुन्छ?
1: तपाईँ त भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनेको,
2: तपाईँले एउटा कुरा सुन्नु छैन, म यति मात्रै भन्न चाहन्छु, यो सरकारले यति मात्रै गरे भए हुन्थ्यो, सुकुमासी र तिमीहरू आफ्नो घरमा जाऊ, हामी राति आएर डोजर लगाइदिनौ, हामी राति आएर तिमीहरूलाई हस्पिटल गर्दैन भनिदिएको भए के बित्थ्यो त, बित्थ्यो त, अनि के हुन्थ्यो भने हिजोको तुलनामा तात्विक भिन्नता हुन्थ्यो, सुकुमवासी पनि खुसी नै हुन्थ्यो, रमाउँथ्यो होला, तर रमाउँथ्यो, उहाँ त रुवाउनु भयो, दुनियाँ मान्छे रुइरहेछ, हेर्नुहोस् यो आँसुले के भन्छ, उहिलेका बुढाबुढीले त आँसुले त पिराउँछ भन्छ, त्यसैले गर्दाखेरि बाप पिराउनु सक्छ कि तर नपिराओस् मेरो सुभाष,
1: रासोपालाई आँसुले पोल्दैन, रासोपाका सांसद
0: आँसुले पोल्छ, एउटा जीवित हो, जीवित पार्टी होइन, जीवन्त त्यो जीवन भएको पार्टी हो, सबै कुराले
1: सकिन्छ,
0: तर त्यो कस्तो हुन्छ समस्या जसरी राजनीतिकरण गरिएको छ, जसरी उचालिएको छ त्यो होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट रूपमा आफ्नो वाचा पत्र र करार पत्रमै भनेर अगाडि बढेको कुरो के हो भने, जहाँ चाहिँ समस्या छ, जोखिमयुक्त क्षेत्रमा छ, बसोबास गरिरहेको सरकारी जग्गा हडपेर बसेका सुकुम्बासीहरूलाई चाहिँ त्यहाँबाट स्थानान्तरण गर्नका लागि गरिएको पहल हो, त्योभन्दा बाहिर चाहिँ अलिकति बढी राजनीतिकरण भएको हो कि भन्ने छ।
1: तपाईँको पार्टी सभापति रवि लामिछानेले के भन्नुभएको थियो, सुकुम्बासी बस्तीमा डोजर चलाउन गयो भने म छाती थाप्छु भन्नुभएको थियो,
0: झापामा गएर झापाको पनि लाल पूर्जा वितरण गरिरहेको छ, पश्चिमबाट
1: बच्चाहरू कहाँ पढ्ने, के खाने, के लाउने,
0: तत्कालीन अवस्थामा तपाईँले त्यहाँ देख्नु भएको छ कहीँ कतैबाट चाहिँ त्यसलाई चाहिँ अलिकति बढी राजनीतिकरण भएको छ, त्यसलाई उपयुक्त स्थानमा होल्डिङ सेन्टरमा राखेर त्यसको व्यवस्थापन गरिएको, तपाईँले भने जस्तै 25,000 पनि त्यहाँ वितरण गरिसकिएको अवस्था छ, र अहिले के छ भने प्रक्रिया सम्मत हिसाबले भूमि व्यवस्था सहकारी गरिबी मन्त्रालयले चाहिँ पश्चिमबाट त्यो कार्यको थालनी गरिसकेको छ असारभित्रैबाट, र चरणबद्ध रूपमा हामी अरू जिल्लाहरूमा पनि त्यसको चाहिँ व्यवहारिक कार्यान्वयन पक्ष लाई चाहिँ अगाडि बढाउँदैछौँ, किनभने हामीले ती कुराहरू जसरी चाहिँ अभिव्यक्त गरेका छौँ छोटो समयमा त्यो कामको थालनी त हामीले त्यहाँनिर गरेका
1: छौँ। त्यसपछि सुकुम्बासीको विषयलाई लिएर राजनीति चाहिँ कसले गरे त उहाँहरूले?
0: अब
1: प्रतिपक्षले
0: एक हिसाबले हिजो त्यो भजाएर राजनीति गर्ने परिपाटी हिजोका दिनमा थियो, अझै पनि त्यसलाई चाहिँ बेच्न सकिन्छ कि अथवा त्यो कुरालाई चाहिँ भजाउन सकिन्छ कि भन्ने अभिप्राय उहाँहरूलाई अझै पनि होला।
1: त्यो बेच्न सकिन्छ कि भन्ने दाउमा चाहिँ अझै हुनुहुन्छ होइन?
2: घाम छल्लकै आएछ त, भोलि क्षेत्र गएर हेरेर थाहा भइहाल्छ नि के भएको छ भन्न, हामीले भन्नै पर्दैन।
1: तपाईँहरूको घाम त डुबिसक्यो,
2: डुबेको छ छर्लङ्गै,
1: सूर्य हेर्नु सूर्यको हालत अहिले
2: सुन छर्लङ्गै छ, त्यहाँ गएर
1: सुकुम्बासीहरूको समस्या समाधान गरे भए सूर्य यसरी अस्ताउनु पर्ने स्थिति आउँथ्यो? पाँच वर्षसम्म अस्ताएको अस्ताइ गर्नुपर्ने स्थिति छ,
2: सूर्य अस्ताउँदैन
1: प्रत्यक्षमा, नौ सिट
2: सूर्य उदाउँछ, एउटा चुनावले मात्रै सबै चिजको प्रमाणित गर्दैन, चुनाव सधैँ हुन्छ, पाँच वर्ष हुन्छ।
1: धन्न घन्टी बज्न दिनु भएन, निर्वाचित भएर आउनु सक्नुभयो
2: हाम्रो
1: धनकुटाबाट?
2: हाम्रो घन्टी छैन, घन्टी छ तर त्यो पुजारीहरूले बिहान बेलुका मन्दिरमा बजाउँछ होइन, त्यो सबै घन्टी छैन। म सेवक हो,
1: धनकुटामा घन्टी बज्न नदिने तिलस्मी ब्रह्मास्त्र के थियो तपाईँसँग?
2: म सेवक हो, शासक होइन, मैले जनतालाई शिरमा राखेको छु, जनताको मतलब मैले कहिले खेर जान दिएको छैन, त्यस कारणले पनि धनकुटाको जनतालाई जहिले पनि मैले चाहिँ भगवान् मानेको छु, ऊबाट आशीर्वाद लिन्छु, उहाँलाई मैले शिरमा राखेको छु, उहाँले उहाँ जनताले मलाई मनमा राखेछ र सधैँ सेवक भएको
1: कारण भगवान् भएको ठाउँमा त घन्टी बज्छ नि त, फेरि
2: त्यो घन्टी मन्दिरमा बज्छ,
1: घरमा पनि हुन्छ, पूजा कोठा हुन्छ,
2: होइन भोट हाल्ने बेलामा घन्टी बजाएन, अरू बेला बजायो, त्यही हो चिज, हेर्नुहोस्
1: देशभर त बजायो, फेरि
2: त्यो बजायो,
1: तपाईँहरूको हालत खराब गराइदियो,
2: त्यो त देखिछ त, बजाएन हामीले कसले भनेछौँ, घन्टी टिन्नै घन्टी बज्यो, त्यसरी दुई तिहाई झन्डै पुग्छ होइन, त्यसरी राम्रो गर्नुहोस् भने हामीले शुभकामना दिइरहेको छौँ त,
1: कमसेकम विगतमा गर्न नसकेको कुरा चाहिँ स्वीकार्नुहोस् न, प्रकाश दिले त भन्नुभयो त हामीले एक्सन लिन सकेका छैन है, संसदप्रति उत्तरदायी भएको छैन है भनेर, उहाँहरूले त आलोचनात्मक चेत पनि राख्नुहुन्छ क्या,
2: हामीले
1: तपाईँहरू चाहिँ जे कुरा पनि राम्रो मात्रै भयो,
2: अनि
1: तपाईँ बाबा यो 36 वर्षमा
2: तपाईँले
1: कहाँ पुग्थ्यो,
2: तपाईँले यहाँ कुर्सीमा बसेर प्रश्न गर्ने अधिकार कसले दियो, हामीले लोकतन्त्र गणतन्त्र लिएर दमदार सब कुरा राख्नु भएको छ नि तपाईँले, यो गणतन्त्र कसले ल्यायो, लोकतन्त्र कसले ल्यायो, बोल्ने लेख्ने
1: जनताले ल्याए,
2: जनतालाई कसले नेतृत्व गरे,
1: हामीले गरे, दलहरूले गरे, नागरिक समाजले गरे,
2: हामीले गरेको होइन,
1: तपाईँहरूले मात्रै गर्नु भएन,
2: हामीले
1: सबै जनताहरू लडेका हुन्,
2: सुन जनतालाई हामीले कसले अपिल,
1: स्वतन्त्रताको लागि को लडेन,
2: हामीले अपिल गर्यौँ, सबजना मान्छे एकजुट लाग्यो, हामीले अपिल गरेको
1: अधिकारको लागि लड्नु भयो, खोइ त विकास समृद्धि मुखमा माड लाग्छ,
2: तपाईँ कुन कुन जिल्लामा जानुभएको छ, तपाईँले सूचाङ्क हेर्नुहोस् गरिबी कति घट्छ,
1: म देशभर गएको छु, प्रत्येक जिल्लाको अनुगमन गरेको छु, हेरेको छु,
2: प्रत्येक
1: रिपोर्टिङ गरेको छु,
2: प्रत्येक घरमा टेम्पो पुग्छ, हिजो पुग्थ्यो, हरेकजना मान्छे घरमा मोबाइल छ, हिजो पुग्थ्यो, हिजो थियो, त्यो मोबाइल मान्छेले किन्यो होला, त्यो पनि नीति निर्माण कसले गर्यो, हामीले गरेको होइन, अनि अन्दाज रूपमा पुरानो दलले केही गर्न भन्न मिल्छ, यो भ्रम हो, यस्तो भ्रमबाट हामी मुक्त हुनुपर्छ, हामीले धेरै काम गरेका छौँ, जति सक्दो गरिएन होला, तर हामीले भनेछौँ नयाँ दलले तपाईँहरू गर्नुहोस् राम्रो ढङ्गले, हाम्रो शुभकामना छ, बारम्बार भनेको छ
1: प्रकाशजी, तपाईँहरू चाहिँ अझै पनि भ्रममै हुनुहुन्छ है त,
0: होइन भ्रममा छैनौँ हामी, स्पष्ट
1: अब त आँखा खोल्नुहोस् न,
0: आँखा खोल्नु पर्दैन, ना आँखा नागरिकले खोल्छन्, हामीले केही बाचा र केही करार लिएर नागरिकसँग गएका छौँ, हामीलाई परीक्षण गर्नुहोला भनेर मत मागेका हौँ, परीक्षण गर्नुभएको छ, उहाँहरूले आफ्नो अभिभावक पुरा गर्नुभएको छ, हामी स्पष्ट छौँ, हामीले काम गरेनौँ भने हामीलाई भोलिका दिनमा फेरि पत्याउनुपर्छ भन्ने त्यो त्यो त्यो आशा अपेक्षा हामीलाई छैन, जति सक्दो हामीले हिजो गरेका बाचा र प्रतिबद्धता पुरा गरेर नेपाल र यो पुस्ताका लागि न्याय गर्ने हो, हामी गलत छौँ भने हामी गलत गऱ्यौँ, हामीले सकेनौँ पनि भन्न सक्छौँ होइन, तर एउटा गर्न पनि नसक्ने अनि त्यसलाई अस्वीकार गर्ने त्यो परम्परालाई चाहिँ हामी
1: त्यो बाचा अब कहिले पुरा गर्ने त,
0: हामीलाई हेरौँ
1: 100 दिन त पुरा भइसक्यो,
0: 100 दिनमा त हुँदैन,
1: सरकारको हनीमुन पिरियड सकिसक्यो,
0: हैन एक वर्ष हेरौँ,
1: अहिलेसम्म पो 100 दिन पख्नुस्, हेरौँला 100 दिन चाहिँ नबोलाउँ भनिरहेको थियो त जनताहरू, अब त्यसो गर्नेवाला छैनन्,
0: अब हामीले हाम्रो बजेट कार्यान्वयनको चरणमा पुर्याउँ, त्यस पछाडिको एउटा इन्डिकेट एउटा मर्निङ सोच द डे त हुन्छ, केही न केही त त्यहाँनिरबाट पनि रिफ्लेक्ट हुन्छ होइन, ती कुराहरू त्यस पछाडि एक वर्षको समीक्षा,
1: आफै पनि सन्तुष्ट चाहिँ हुनुहुन्न होइन,
0: सरकारको काम कारबाही सन्तुष्ट छैन, म छैन,
1: सरकार सही ट्र्याकमा हिँडेको छैन,
0: सही ट्र्याकमा हिँडेको छैन, कतिपय विषयहरूमा चाहिँ एउटा सुशासन र केही नीतिगत सुधारमा चाहिँ केही कामहरू भएका छन्, भएकोलाई चाहिँ म भएको भन्छु,
1: रासोपा सरकारको एक्सप्रेस चाहिँ दुर्घटनामा पर्न सक्छ,
0: सक्दैन,
1: सुपर एक्सप्रेस
0: सक्दैन,
1: ब्रेक छैन,
0: दुर्घटना
1: कानलातिर गइरहेछ,
0: हैन त्यो ब्रेकका रूपमा त्यो ब्रेक
1: सुलाई चाहिँ यही भनिसक्नु हो।
0: हामीले कन्ट्रोल गर्ने मेकानिजम त्यहाँनेरि प्रकाश पाठकहरू जस्ता सांसदहरू त्यहाँनेरि छन् हैन, पार्टीलाई चेक एन्ड ब्यालेन्समा राखेर पार्टीलाई चाहिँ जुन म्यान्डेट नागरिक तहबाट आएको छ त्यो म्यान्डेटलाई ब्रेक गर्न अथवा त्यसलाई भत्काउन नदिनका लागि हामी पर्खाल भएर उभिन्छौँ पार्टीभित्र, त्यसमा चाहिँ निश्चिन्त हुनु।
1: राजेन्द्रजी, सरकार बनेको 100 दिन भएको छैन, तपाईँहरू चाहिँ यही बिचमा आकाश खस्नुपर्छ, धरती फाट्नुपर्छ, चमत्कार हुनुपर्छ, कायापलट हुनुपर्छ भन्ने सोचमा हो?
2: होइन, हामीले पहिला सुनेको होइन त, हामी सरकारमा गएपछि रुखको पातहरू खस्छ, हामी सरकारमा गएपछि भुइँहरू चिरा हुन्छ, त्यो मान्यतालाई हामी गतिका साथ हामी अगाडि बढ्छौँ।
1: रुखको पात त खस्यो त,
2: सुन्नु
1: के हालत भयो,
2: सुन्नु त्यो ढङ्गले हामी जान्छौँ, उहाँले भन्नुभएको हो नि त, भनेको हो नि त सबै चिज, त्यो पुरा भयो त। तपाईँ एउटै सूचाङ्क भन्नु बोल्नु पऱ्यो, या अन्दाज बल्ल हुन्छ, सूचाङ्क बोल्नु। हामीले 100 दिनमा संसदमा भने 100 दिनमा गर्ने चिज उहाँले ल्याउनु भयो नि त, त्यो चिज कति पुरा भएन भने समीक्षा गर्नु परेन। यो तपाईँ एउटा कुरा छ,
1: परिवर्तन त हुँदैन,
2: करप्सन के भन्ने थियो, करप्सन रोकिएको छैन, कहाँ रोक्यो करप्सन,
1: सुशासन कायम
2: गर्नलाई माथि रोकियो, तर रोकिएको छैन, तपाईँ मालपत कार्यालयमा कहीँ जानुहोस् त, नापी कार्यालयमा जानुहोस् त, जनता के भन्छ त्यो बुझ्नु न, तपाईँ अन्दाज माथि होइन, यहाँ करप्सन रोकियो भनेर रोकिन्छ, कहाँ रोकियो, कहीँ रोकिएको छैन। म दावा साथ भन्न चाहन्छु, कुनै दिन छलफल भयो भने म पुष्टि पनि गर्न सक्छु, त्यस्तो चिज भएको छ, कहीँ रोकिएको छैन नि, त्यसै भनौँ न क्या। अन्त हामीले त के चाहन्छ,
1: कर्मचारीहरूमा राजनीतिकरण हाबी गराउने फेरि तपाईँहरू हो,
2: राज्य व्यवस्था
1: त्यसैको पनि रिफ्लेक्सन हुन सक्छ नि त,
2: राज्य व्यवस्था सुशासन समितिका मान्छे म एउटा क्या, पहिलोचोटि यो निजामती ऐन बनाइराख्दाखेरि मैले के भनेको थिएँ भने, यो कर्मचारीको ट्रेनिङ हुन्छ नि, यसमा एउटा मात्रै राखौँ भन्ने मान्छे म पनि हो क्या त्यस बेला, तर त्यस बेला पस्तीले साथ दिएन, अहिले उहाँहरूले गर्नु,
1: अहिलेको सरकारलाई त गो हेड भन्नुस् न, त्यसमा खाली बजाउनुस्, भोटिङ गर्नुस्, समर्थन गर्नुस्,
2: अहिलेको सरकारले जुन ढङ्गले गर्यो नि त्यसलाई पनि मिलाएर गर्न पर्थ्यो, छलफल गर्नु पर्थ्यो, अन्तर्क्रिया गर्नु पर्थ्यो, यो दासी हो होइन, लोकतन्त्र भएको मुलुकमा हो, जबसम्म पेरेर लान मिल्छ कहाँ मिल्छ, मिल्दैन त्यसरी,
1: विद्यार्थी युनियन खारेज गर्ने,
2: सल्लाह
1: कर्मचारी ट्रेड युनियनहरू खारेज गर्ने,
2: त्यो त लोकतन्त्र,
1: उहाँहरू सुशासनको ट्र्याकमा हुनुहुन्छ त,
2: हुँदैन,
1: मेरिटोक्रेसीलाई आधार मान्ने नियुक्तिहरू हेर्नुहोस्, राजनीतिक नियुक्ति फिर्ता गर्ने,
2: तपाईँ
1: बदर गर्ने,
2: तपाईँ भूमि आयोगमा देख्नुभयो, भूमि आयोग को को मान्छे नियुक्ति गर्छ, तपाईँ पहिला बुझ्नुहोस् हेर्नुहोस्, राम्रो मान्छे नियुक्ति गरे जस्तो लाग्छ, उहाँहरूले त भन्नुभयो पहिला जम्मा 1700 मान्छेले निकालेको होइन त, त्यसमध्ये म आएको मान्छे दुईजना मान्छेको नाम भन्छु कुनै मौका, ऊ कस्तो मान्छे,
1: प्रदेश सरकार एमालेको छ, काङ्ग्रेसहरूको छ,
2: तपाईँले सुन्नुभयो,
1: पुराना दलहरूले अहिलेसम्म प्रदेश सरकार स्थानीय तहहरूमा हालिमुहाली गरिरहनु भएको छ, अब 84 के हालत होला, सोच्नु भएको छ?
2: तपाईँले मेरो कुरा निवेदन गरौँ, यो अहिले फागुन 21 आम निर्वाचनपछि नेकपा एमाले मुर्दाबाद भन्ने कहीँ सुन्नु भएको छ? नेकपा एमाले काम गर्ने क्या भन्ने सुन्नु भएको छ? झापा दमकमा के भयो, दमकमा कसले जुलुस निकाल्यो, कसको विरुद्धमा निकाल्यो, त्यो बुटलमा कसको विरुद्धमा जुलुस निकाल्यो, पोखरामा कसको विरुद्धमा निकाल्यो, हाम्रो विरुद्धमा निकाले छ, निकाले जुलुस कसको विरुद्धमा निकाल्यो,
1: सरकारमा जो छ, सत्तामा जो छ, उसको विरोधमा निकाल्ने हुन्छ त,
2: उसले बेठी गरेर भन्ने निकालेछ नि, त्यहाँदेखि हामीलाई त जनतालाई के भनेछ,
1: तपाईँहरूले उसाउनु भएको होला नि त,
2: हामीलाई जनतालाई के भनेछ भने
1: एमालेको उसाटमा जुलुस निकाले
2: होइन, होइन हामीलाई जनतालाई के, हामीले यो अहिले ऐतिहासिक भुल गऱ्यौँ, कहिले कहिले भुल हुन्छ, यो भुलको बावजुद पनि हामीले काम गरेको परिणाम आउनु पर्थ्यो, राम्रो परिणाम आएन भने जनताले त हामीसँग सहकार्य गरिरहेको छ अहिले, हिजो जसले के भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई होइन जय घन्टी होइन घन्टी टिन्न भन ती मान्छेहरू भन्दैछन्, अब फेरि नेपालमा एकचोटि सूर्य झुल्किनुपर्छ, यो सूर्यले रात ताप दिँदो रहेछ यार, होइन हामीले कहिले कहिले भुल गर्ने भनिसक्यो त,
1: अब फेरि स्थानीय चुनाव हुँदैछ, प्रदेश सभाको चुनाव हुँदैछ, अहिलेसम्म त एमालेको कमसेकम बिउसम्म जोगिया छ, प्रत्यक्षमा 9 सिट समानुपातिक सहित 25 सिट प्रतिनिधि सभामा, हेर्नुहोस् त हालत,
2: अनि परिस्थितिलाई हेरेर राष्ट्रिय स्वतन्त्र पार्टी त नयाँ चिज सब चिज नयाँ आयो आयो आयो नयाँ भन्ने चिजले, अनि जहाँ परिस्थिति त्यही बोलेर मिल्छ मिल्दैन, त्यो त्यसो गर्नु हुँदैन, त्यसो यस कारणले गर्नु हुँदैन, हाम्रा कहाँ कहाँ समस्या त्यसलाई हर गराउन हामीले संविधान संशोधन गरौँ भने चाहिँ संविधान संशोधन कसरी हुन्छ, एउटा अधिकृत स्तरको मान्छेलाई जुन संविधान सुझाव छ नि त्यसको संयोजक बनाउँदैन,
1: प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार, पूर्व सांसद, सँगै प्रतिनिधि सभामा हुनुहुन्थ्यो त,
2: उहाँले के गर्नु पर्छ,
1: असीम शाह
2: संविधानै सुधार्ने सचाउने हो भने एउटा पूर्व के अरे न्यायाधीशहरूको नेतृत्वमा बनाएको भए राम्रो हुन्थ्यो, त्यसले पनि राम्रो काम गर्न सक्थ्यो, त्यो सम्भव छैन। र हामी त के चाहन्छौँ भने अहिले पनि सहकार्य गरेर मुलुकलाई अगाडि बढाउँछ नि त। नेपालको राजनीति इतिहास तपाईँमा छ नि, मुलुकमा राणा शासनको अन्त भयो, प्रजातन्त्र आयो, राणा होइन जनता प्रजा होइन मिलेर अगाडि गरायो,
1: संघीयतालाई आफू अनुकूल व्याख्या गर्ने, संविधानलाई आफू अनुकूल व्याख्या गर्ने, संघीयताप्रति अनुदार हुने, प्रदेशलाई कमजोर बनाउने, मुख्यमन्त्रीहरूलाई कमजोर बनाउने त तपाईँहरू पनि हो।
2: त्यो होइन, कसरी
1: 2072 साल पछाडि यो 10 वर्ष सत्तामा को थियो, सरकारमा को थियो, संसदमा कसको बहुमत थियो?
2: तपाईँले त्रिवेणी पुल हेर्नु भएको छ, तपाईँले याक्सानाको पुल हेर्नु भएको छ, अहिले पाथिभरा पुग्नु कति लाग्छ? अहिले काठमाडौँको मान्छेहरू त पाथिभरा धरानबाट जान्छ, त्यो बाटो पिच हेर्नु न फेरि तपाईँले। हामीले सत्ताको स्वार्थ मात्रै लियौँ, सत्तामा मात्रै कुदियौँ त हामी।
1: मुख्यमन्त्रीहरूले जहिले पनि गुनासो गर्नुपर्ने अवस्थामा तपाईँहरूले पुर्याउनु भएन?
2: त्यस्तो होइन,
1: अहिले पनि मुख्यमन्त्री त तपाईँहरूकै हुनुहुन्छ।
2: अहिले कहिले कहिले यस्तो हुन्छ, कानुन बनाउने कुरोमा ढिलो भयो होला, चाँडो भयो होला, होइन त्यसैले गर्दाखेरि त उहाँहरू आउनु भएको होइन त, हामीले कामको स्पिड बढायौँ न होला। र त्यसले गर्दाखेरि मलाई के लाग्छ भने हामीले यो देशमा साधन स्रोत छ नि, त्यो अनुसार धेरै काम गरेको जस्तो लाग्छ मलाई। मलाई मलाई आफूले धनकुटामा के लाग्छ सम्झना छ भने नि, हेर्नुहोस् त्यहाँका जनताको जुन जीवनस्तर छ नि, त्यहाँ सबै घर इटेली छ, सबै घर धरान काठमाडौँ छ, हेर्नुहोस् त्यति मान्छे लोकतन्त्र आइकन भएको हो नि त, कति विकास गरेर गरेर मान्छेलाई होइन, हामीले एउटा काम गर्न सकेन, रोजगारको व्यवस्था गर्न सकेन, मान्छेहरू विदेश, त्यो मान्छे त विदेश लडाइँमा जाँदो रहेछ क्या। अब उहाँहरूले भन्नुभएको छ रोजगार दिन्छु भन्नु, अब कति दिन हुन्छ हेरौँ होइन।
1: यो 36 वर्ष केही भएन भन्ने छुट अब चाहिँ पाउनु भएन तपाईँले, उहाँले त फेरिस त बताइसक्नु भयो
0: यस्तो,
1: अनि संविधान संशोधन सम्बन्धी तपाईँहरूको त्रुटि कस्तो व्यक्तिलाई चाहिँ संयोजक बनाएको भनेर गम्भीर प्रश्न उठाउनु भयो,
0: अनि त्यो
1: जवाब छ।
0: एउटा समन्वय गर्ने भूमिका एउटा प्रधानमन्त्रीको राजनैतिक सल्लाहकार एउटा त्यो हाइटमा पुगेको व्यक्तिलाई दलहरूसँग यी विषयमा चाहिँ छलफल गर्न भनेर एउटा संयोजक, त्यो सबै जिम्मेवारी उहाँलाई होइन नि त, कम्तीमा दलहरूसँगको एउटा समन्वयकारी भूमिकाको जिम्मा मात्रै दिएको, तर उहाँले त्यसलाई कसरी बुझ्नुभयो? र उहाँले नै के भनिरहनु भएको छ भने, जस्तो सङ्घीयतामा मुख्यमन्त्रीहरूको चाहिँ जुन फेरबदल र त्यो प्रदेशमा चाहिँ जुन एउटा चरित्र यो विगतका वर्षहरूदेखि देखिरहेको छ, यो त एउटा सोच्नुभन्दा पनि अथवा यो जुन मर्मरा चाहिँ जुन भावनाले चाहिँ संघीयताको अभ्यास नेपालमा सुरु भएको थियो त्योभन्दा बिल्कुल विपरीत छ। हामीले चाहिँ के भने त्यसलाई बलियो बनाउन बाबा 5 वर्ष कन्टिन्यू काम गर्ने, जनताको प्रत्यक्ष निर्वाचन चाहिँ जितेर चाहिँ मुख्यमन्त्री बनिदियोस्, त्यसले आफ्नो स्प्रिटमा चाहिँ आफ्नो प्रदेशलाई चाहिँ अगाडि बढाओस्, कम्तीमा पनि कोशी प्रदेश र बागमती प्रदेशको, कोशी प्रदेश र चाहिँ मधेस प्रदेशको प्रतिस्पर्धा होस्, विकासमा प्रतिस्पर्धा होस् होइन, त्यसपछि हरेक त्यो मानव विकास सूचकाङ्क उठाउनका लागि प्रतिस्पर्धा होस् भनेर चाहिँ एउटा 5 वर्ष चाहिँ कन्टिन्यू उसले काम गर्न सक्छ,
1: त्यसको लागि त रोड म्याप ल्याउनु पर्यो नि त तपाईँहरूले।
0: त्यही त हामीले भनिरहेका छौँ त, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री राखिदिउँ, प्रदेशको अहिलेको संरचना हटाइदिउँ, केन्द्र रहन्छ, प्रदेश स्मूथली काम गर्ने बलियो प्रदेश रहन्छ र स्थानीय तह
1: केन्द्रमै त काम गर्न सक्नु भएको छैन,
0: होइन
1: काम हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले साझा बस हरियो बसलाई ब्लू बस बनाउन थाल्यो क्या, काम पाइनस पुगारी कुनी के भन्ने जस्तो स्थितिमा पुग्नु हो
0: होइन। त्यो अब साझा बसको रङ चेन्ज गरेर ब्लू बस बनाउँदैमा समस्या हुने पनि होइन, कम्तीमा पनि
1: त्यो पनि महिलाहरूको लागि मात्रै
0: समस्या छ नि त।
1: कस्तो कस्तो भिजन है तपाईँहरूको,
0: होइन होइन तपाईँले हिजै
1: जनताले समेत गिज्याउने क्या, साधारण जनताले
0: गिज्याएका छैनन् यो विषयमा, त जनताले राम्रै साथ दिएका छन्, जस्तो चितवनमै पनि हेर्नु त्यसको प्रभावकारिता, र हिजो मात्रै तपाईँले ललितपुरको घटना हेर्नु, यो मुलुकमा महिला कति असुरक्षित छन् र महिलाप्रति कुन चाहिँ हिसाबका चाहिँ घटनाहरू भइरहेछन् त्यसलाई एउटा सम्मान गर्नका लागि पनि त्यो एउटा व्यवस्थापन गरिरहेछ, त्यसलाई अब सकारात्मक तरिकाको त्यो आँखाले हेर्नुभयो भने सकारात्मकै हुन्छ, नकारात्मक तरिकाले है यो त होइन, बुढाबुढी उहाँले नै भन्नु हो कि कसले भने आइज बुढाबुढी छुट्याएर चाहिँ अब बुढाबुढीसँगै जाँदैछौँ, बुढी चाहिँ ब्लू बसमा चढ्नुपर्ने, बुढा चाहिँ अर्को बसमा चढ्ने, एउटै बसमा चढ्दा भइगयो त, ब्लू बस छोडेर अर्कोमा चढ्दा समस्या समाधान हुन्थ्यो, ती विषयहरूमा पनि जवाबदेही बन्नुपर्ने अवस्था छ।
1: व्यवहारिक त हुनु पर्यो नि त तपाईँहरू पनि,
0: व्यवहारिक भन्ने कुरा
1: दूरदर्शी हुनु पर्यो,
0: होइन होइन त्यो एउटा
1: सोच्नु पर्दैन के खाएर निर्णय गर्नुहुन्छ क्या,
0: खाएर त भातै खाएर
1: तपाईँको मन्त्रीहरू
0: होइन। अब मैले अघि पनि भने तपाईँले त्यसलाई पोजिटिभ हिसाबको आँखाले हेर्नुहुन्छ भने त्यो पोजिटिभ कुराहरू छन् त्यहाँ होइन, अब होइन नि यो त गलतै हो तरिकाले सोच्नुहुन्छ भने त्यही हिसाबको चाहिँ व्याख्या अपव्याख्या हुनसक्छ।
1: तपाईँको मन्त्री यातायात हेर्ने, पूर्वाधार विकास मन्त्रीको अभिव्यक्ति हेर्नुहोस्, साङ्घातिक हिसाबले आक्रमण गर्ने हिसाबको दिनुहुन्छ उहाँले, यस अगाडि ठेकेदारको खुट्टा भाँच्ने भन्नुभएको थियो, अहिले त मेयरलाई कारवाही गर्ने अनि प्रदेशको मन्त्रीलाई थुन्ने, के को अभ्यास गर्दै हुनुहुन्छ यो?
0: अलिकति कानुनी राज्यको उपहास चाहिँ त्यहाँनिर देखिन्छ। अब मैले भन्नै पर्दा कानुनी राज्य हो, कानुनद्वारा चाहिँ यो मुलुकमा शासन गर्नुपर्छ भन्ने पद्धति चाहिँ उहाँलाई अलिकति सिकाउनु पर्ने अवस्थै छ मन्त्रीज्यूलाई। त्यो अभ्यास हुँदैन, हामीले गलत भइरहेको छ भने त्यसको पनि कानुनी उपचार छ, त्यो वेबाट जानुपर्नेमा हामी अलिकति विवादित यस्तै कारणहरूले पनि भइरहेछौँ। त्यो कुरा चाहिँ हो,
1: मन्त्रीहरूको कार्यशैलीप्रति तपाईँ आफै पनि सन्तुष्ट हुनुहुन्न?
0: चाहिँ बोली वचन र व्यवहार त जुन कुराहरू चाहिँ अभिव्यक्त भइरहेछन् ती कुराहरूले पनि केही न केही समस्या सिर्जना भएको छ। अब खै किन हो थाहा छैन, ती कुराहरू चाहिँ अभिव्यक्त भइरहेछन्, कुन अर्थमा भइरहेछन् भन्ने कुराहरू उहाँहरूले नै जस्टिफाई गर्नुहुन्छ होला। तर यो कानुनी राज्य हो, कानुनी राज्यमा चाहिँ कानुनद्वारा गरिने उपचारमा चाहिँ मानवीय बल प्रयोग गर्नु हुँदैन। त्यही पनि आफ्नो अधिकार सम्पन्न भएको व्यक्तिले चाहिँ त्यो अभ्यास गर्नु अलिकति चिन्ता छ।
1: सरकारको मार्किङ गर्दाखेरि तपाईँ आफै चाहिँ कति नम्बर दिनुहुन्छ?
0: मार्किङ
1: अझै अहिले त ग्रेडिङ सिस्टम छ,
0: ग्रेडिङ गर्ने बेला भएको छैन सरकारलाई। म
1: कति जिपिए,
0: अर्को
1: कुन ग्रेड,
0: एक वर्षको बजेट कार्यान्वयनको तहमा चाहिँ गइसके पछाडि कति दिने हो त्यतिखेर म व्यवस्था गर्छु। र म पार्टी सभापतिको कुरामा चाहिँ कन्भिन्स के छु भने, हामीले हाम्रा करार पत्रमा उल्लेख गरेका विषय, उम्मेदवार स्वयंले आफ्ना निर्वाचन क्षेत्रमा बाचा गरेका विषयहरूमा चाहिँ हामीले काम गर्न सकेनौँ भने त्यसको जस्टिफाई चाहिँ नागरिकले मत मार्फत गर्नुपर्छ भन्नेमा चाहिँ हामी स्पष्ट छौँ।
1: राजेन्द्रजी, बालेन सरकार एक्सन ओरिएन्टेड, मन्त्रीहरू हेर्नुहोस् ज्याप ज्याप काम गरिहाल्ने, परिणाम निकालिहाल्ने। गृहमन्त्री सुदन गुरुङ हेर्नुहोस्, काउन्टडाउन गरेर बस्नुहुन्छ, सुशासन कायम गराउने, भ्रष्टाचार अन्त्य गर्ने, फाइलहरू खोल्ने, कतिसम्म भने दरबार हत्याकाण्डको फाइल समेत उत्खनन गर्ने, दोषीहरूलाई कराप ज्याप पार्ने, सरकारको रफ्तार शैली
2: तावरमार राम्रो छ, तावरमार गर्दै हुनुहुन्छ कि शारीरिक तावरमार पनि गर्दै हुनुहुन्छ, त्यो बेटीको अब दरबार हत्याकाण्डप्रति नजाँदा राम्रो हुन्थ्यो, यो भेगमा जानुभयो उहाँहरूले, यो पत्ता पनि लाग्दैन, यो काम पनि गर्न सक्दैन, यस्तो काम नगरेको भए राम्रो हुन्थ्यो मेरो कुरा लाग्छ। म यति भन्न चाहन्छु, हाम्रो मूल विषय भनेको, मूल मुद्दा भनेको नै कसरी मुलुक बनाउने भन्ने कुरामा न हो, यिनै कुरा न, यो मूल मुद्दा भनेको यो भएको कारणबाट हामीले देश बनाऊ,
1: मुलुक बनाउनको लागि त सुशासन कायम हुनु पर्यो, भ्रष्टाचार अन्त्य हुनु पर्यो, भ्रष्टाचार नियन्त्रण हुनु पर्यो,
2: म भन्दैछु त,
1: त्यो आर्थिक विकास समृद्धि
2: त्यो त्यो भएको कारण मेरो भनाइ के छ भने, मेरो स्पष्ट छ, हेर्नुहोस् मेरो लुकी चोरी कुरा गर्छ नि मान्छे, एउटा कुरा गर्छ एउटा काम गर्छ, म त के चाहन्छु भने आज यो देशको युवाहरू जम्मा 56 लाख मतदाता छ, क्या ती 56 लाख युवाहरूले चाहिँ घन्टी चिन्ने भोट हालेको नि त, त्यो युवाको बारेमा जुन ढङ्गले केही कार्यक्रम आयो आयो, आज मान्छे रुइरहेछ, लागु औषध छ नि त थुप्रै युवालाई, त्योसम्म नियन्त्रण गर्न सकेको छैन। हेर्नुहोस् अब मलाई के लाग्छ भने, यो जुन जुन सेक्टरमा छ नि त, यो ठिक र बेठिक काम नै अहिलेको सरकारले छुटाउन सकेन, क्या यो छुटाएर गरेको त राम्रो हुन्थ्यो। हेर्नुहोस् सबै अहिले जुन करप्सन गर्ने मान्छेले नै पोलिटिकल नियुक्ति गर्दै, क्या मलाई के आशा थियो भने अब चाहिँ नयाँ ढङ्गले जान्छ होला, हिजो जुन पुरानो दलले बेठी गर भन्ने थियो नि त, त्यस्तो हुँदैन,
1: विगतका नियुक्तिहरू खारेज भयो। हेर्नुहोस् 1594 राजनीतिक नियुक्तिहरू खारेज,
2: त्योभन्दा राम्रो मान्छे ल्याउनु पऱ्यो नि त, राम्रो मान्छे कहाँ छ, राम्रो मान्छे तपाईँले कहीँ देख्नु भएको छ, राम्रो मान्छे आएन नि त।
1: प्रकाशजी,
2: स्मार्ट स्मार्ट मान्छे,
1: मेरिटोक्रेसीलाई चाहिँ आधार मान्नु भएन उहाँले, भने जस्तो स्मार्ट निष्पक्ष होइन, राइट म्यान राइट प्लेस, खोइ त
0: निलो क्रान्तिमा मैले त्यस्तो भए जस्तो लाग्दैन, किनभने
1: अहिले त G2G अझै ग्यालेक्सी 2 गभर्नमेन्ट नियुक्तिको प्रावधान हेर्नु भएको छैन,
0: मैले चाहिँ त्यो देखेँ,
1: G2G को अभ्यास राम्रो भइरहेछ।
0: अब यहाँ अब उहाँले पनि भनिरहनु भएको छ, अब त्यो अभ्यासमा त्यस्तो समस्या हो भने त्यसको चाहिँ कानुन,
1: त्यो त तपाईँको निवर्तमान महामन्त्रीकै अभिव्यक्ति सुन्नुहोस् न, के भन्नुभएको थियो नियुक्तिको प्रावधान के राख्नु भएको थियो उहाँले,
0: त्यो त बकाइदा चाहिँ विज्ञापन
1: गरेर रासोपाको भोट बढाइदिने व्यक्तिहरूलाई उच्च प्राथमिकतामा अझ पहिलो प्राथमिकतामा राखिनेछ भन्नुभयो होइन उहाँले,
0: छैन त्यो भनेको छैन।
1: प्रमुख सचेत कविन्द्र बुर्लाकोटीको अभिव्यक्ति हेर्नुहोस्,
0: उहाँले भन्नु नै भएको भने त गलत हो, तर त्यो हिसाबको भएको छैन, नियुक्ति भएको छैन, किनभने हामीले त्यो कार्यविधिदेखि लिएर त्यसको चाहिँ प्रक्रियादेखि लिएर
1: यसम्यानलाई नियुक्ति गरिरहनु भएको छ,
0: प्रधानमन्त्रीको
1: सल्लाहकारको दाई कुनै मन्त्रालयमै गएर हेर्ने,
0: तपाईँले भने जस्तो त्यो हुने भए त प्रकाश पाठक मन्त्री भइसक्थ्यो नि। रवि दाईसँग काम गरेको उहाँको डेक्सिटर मान्छे आज तपाईँसँग चाहिँ रविकै विरुद्धमा पार्टीकै विरुद्धमा बोल्ने अवस्था सृजना भएको छ।
1: तपाईँहरू त रक्षात्मक हुनुहुन्छ नि त रासोपामै,
0: होइन होइन रक्षात्मक भन्दा पनि त्यो हिसाब
1: देश बनाउने टोली अर्कै छ,
0: होइन
1: तपाईँहरू छायामा पर्नु फायर खोल्न चाहिँ रवि लामिछानेले नै सिकाउनु भयो,
0: होइन हामीले आफ्नो स्व विवेकले चाहिँ यी कुराहरू सबै गरिरहेछौँ। रवि दाईसँग त्यो किसिमको भेटघाट पनि हामी गरिरहेका छैनौँ र हामीलाई चाहिँ त्यो ठाउँमा लिएर जानु पनि भनेर कसैले भनिरहेको अवस्था छैन। हामी स्पष्ट चाहिँ के छौँ भने राष्ट्रिय स्वतन्त्र पार्टीले जुन मर्म र भावना बोकेर नागरिकको मत लिएर यो ठाउँमा आएको छ त्यसलाई मर्न नदिनका लागि पाँचै वर्ष बालेन शाहको नेतृत्वमा सरकार चल्नुपर्छ, तर यो हिसाबको चलाइ होइन, करेक्सन गर्नुपर्छ र पार्टी व्यवस्थित तरिकाले।
1: यो कुरा खोइ त तपाईँको रवि दाईले बालेन दाईले सोचेको हो,
0: सोच्नु भएको छ। यो तल्लो तहमा आइसक्दा समस्या, मैले अघि पनि भनिरहेको छु, माथिबाट समस्या छैन, केही कुराहरू चाहिँ त्यहाँनिर चाहिँ अलिकति
1: केही व्यक्तिहरू अथवा अधिकांश सांसदहरू विवेक बन्दकी राख्छन्, बन्धक बन्छन्, अगाडि गएर तोम शरणम गर्छन्, नेतृत्वको अगाडि बोल्न सक्दैनन्। विगतमा जस्तो लास र दासहरूको पार्टी भने जस्तो अहिले पनि तपाईँहरू दाई दाई मात्रै भन्नुहुन्छ,
0: छैन तपाईँले संसदमा संसदीय अभ्यासमा अथवा पार्टीकै काममा अथवा सार्वजनिक मिडियाहरूमा सांसदहरूको चाहिँ सूक्ष्म तरिकाले अध्ययन गर्नु न, त्यो तपाईँले भने जस्तो छैन। हामीले चाहिँ स्पष्ट रूपमा भनेका छौँ,
1: मनमा लागेको कुरा निर्धक्क बोल्न त नपाउने भइसक्नु भयो,
0: हामीले बोलिरहेछौँ, अभिव्यक्त गरिरहेछौँ, त्यो त्यस्तो कहीँ पनि छैन। राष्ट्रिय
1: स्वतन्त्रता उहाँहरूले बा भन्नुपर्ने जस्तो अवस्था अहिले
0: छैन। हाम्रो संसदीय दलमा पनि मजाले कुरा उठ्छ, संसदीय दलमा पनि आफ्ना विचारहरू राखिन्छन्, कहीँ चाहिँ जानेर हो अथवा अन्जानले हो। मैले अघि पनि भने अधिवेशनमा एउटा दस्तावेज थियो, यहाँनिर चाहिँ अर्कै हिजो कुराहरू आए हो, त्यस्ता विषयहरूमा चाहिँ के भएको हो भन्ने कुराहरू हामी प्रश्न गर्छौँ नेतृत्वलाई।
1: राईजी सरकारलाई के भन्न चाहनुहुन्छ?
2: सरकारलाई सुध्रियो, तिमी नेपाली जनताले भारी मत दिएर चाहिँ 5 वर्ष काम गर्ने देश बनाउने जिम्मा दिएछ, यसलाई सकुशल ढङ्गले मुलुक बनाउने काममा लाग्नपर्छ भन्ने मेरो यो शुभकामना छ सरकारलाई।
1: पार्टीको विषयमा चाहिँ के भन्नुहुन्छ? पार्टी नेतृत्वलाई केही सन्देश छ?
2: पार्टी ठिक ढङ्गले जान्छ, अब मिटिङ हुन्छ, मिटिङबाट एउटा निष्कर्ष निकालेर हामी अगाडि बढ्छौँ।
1: पार्टी पुनर्गठन जरुरी छ कि छैन?
2: त्यो त अब समीक्षा मिटिङ व्यापक भइरहेछ, सबैजना मान्छेले पुनर्गठन गर्नुपर्छ भनिरहेको बेला पुनर्गठन जरुरी छ, पुनर्गठन हुन्छ।
1: प्रकाशजी तपाईँले राष्ट्रपतिलाई पनि चलाउन लाग्नु भयो?
0: छैन, चर्चा
1: परिचर्चा प्रधानमन्त्रीले पनि मानमर्दन गर्ने पटक पटक राष्ट्रपतिलाई त्यसैको पूर्व अभ्यासका रूपमा अर्थाइरहेछन्।
0: छैन, राष्ट्रपति एउटा गरिमामय संस्थालाई चलाउने त्यो छैन, अब उहाँले जानेर अथवा अन्जानमा चाहिँ संसदमा चाहिँ नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गरेको गतिविधिलाई इङ्गित गरेर सञ्चार माध्यमहरूमा अहिले पनि केही कुराहरू आएका छन्, त्यो छैन। किनभने अब एउटा विधिसङ्गत तरिकाले चाहिँ बहिर्गमनको अब अन्तिम समय छ उहाँको, होइन कार्यकाल सकिने अवस्थामा चाहिँ त्यो आवश्यक पनि छैन, त्यो सोचेको पनि छैन राष्ट्रिय स्वतन्त्र पार्टीले।
1: वाम एकता सम्भव छ कि छैन? फेरि पनि कम्युनिस्टहरू एक हुने,
2: पहिला पनि भएको हो कि, त्यो टिक्न सकेन। अब हामी नयाँ सिराबाट हाम्रै पार्टीलाई व्यवस्थित सुदृढ गरेर हामी जनता बिचमा गएर पार्टीलाई व्यवस्थित सुदृढ यो नेपाली जनताको भरोसाको पार्टी हामी बनाउँछौँ।
1: केपी शर्मा ओली, प्रचण्ड, विद्यादेवी भण्डारी, माधव कुमार नेपाल, झलनाथ खनालहरू एउटै बाटोमा एउटै रथमा हिँड्न अब जरुरी छैन, होइन?
2: खै मेरो आँखाले देखिन अस्ति भेला भएको सुनेको थिएँ, आज किन जरुरी थियो? उहाँहरू त टेस्टेड मान्छे हो, टेस्टेड भइसक्यो नि त।
1: पार्टी नेतृत्व हस्तान्तरण पुस्तान्तरण हुनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो तपाईँ पनि?
2: त्यो हुनुपर्छ, नभए मुलुक अगाडि बढ्न पार्टी अगाडि बढ्न सक्दैन।
1: कसलाई नेतृत्व हस्तान्तरण गर्ने?
2: मै गर्छु।
1: एमालेको अध्यक्ष भन्न राजेन्द्र राई पनि तयार हुनुहुन्छ?
2: किन तयार छैन, तिन चारचोटि जितेको 25-26 वर्ष भइसकेको चाहिँ के भनेदेखि जनप्रतिनिधि भएको, गर्वदेखि कम्युनिस्ट भएको, यो आन्दोलनको चाहिँ नेतृत्व गरेको, यो आन्दोलन लागेको मान्छे अध्यक्ष हुन सक्दैन त।
1: अब च्यालेन्ज दिनुहुन्छ त?
2: किन दिन
1: नेतृत्वलाई? पार्टीमा च्यालेन्ज हुन्छ?
2: किन च्यालेन्ज हुन्छ?
1: महाधिवेशनमा भिन्न हुन्छ?
2: मैले किन भिडेँ? भिडेछु।
1: विशेष महाधिवेशन हुन्छ एमालेमा?
2: अब हेरौँ, चल्ला छलफल भइरहेको छैन, कार्यदलको रिपोर्ट के आउँछ त्यही हुन्छ।
1: राज्यसभा चाहिँ विभाजन हुन्छ कि हुँदैन?
0: हुँदैन, राज्यसभा विभाजन हुँदैन।
1: बाहिर राज्यसभा फुट्दैछ, दुर्घटनामा पर्दैछ भन्ने टिका टिप्पणी हुन्छ,
0: होइन?
1: दुर्घटना परिचर्चा बहस भइरहेछ अहिले।
0: दुर्घटनाको एउटा आधार चाहिँ के हो भने पार्टी सभापति फरक व्यक्ति र सरकार सञ्चालन गर्ने फरक व्यक्ति भइसकेपछि त्यो अभ्यास नेपालको राजनीतिमा विरलै पाइएको छ। त्यो भएर यो चाहिँ कुनै न कुनै ठाउँमा पुगेर दुर्घटना हुन्छ भनेर त्यो मान्छेको पूर्वानुमान हो। त्यो पूर्वानुमानलाई पार्टी नेतृत्वले विवेकसम्मत तरिकाले चाहिँ त्यो हुने अवस्था सृजना हुन।
1: रवि लामिछाने प्रधानमन्त्री बनेको हेर्न त चाहनुहुन्छ नि तपाईँ, होइन?
0: पाँच वर्ष हामी दिँदैनौँ किनभने पूर्व सहमति भन्दा दायाँ बायाँ पार्टीमा खबरदारी गर्नको लागि हामी छौँ।
1: रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनुहुन्न त्यसमा
0: आवश्यकै छैन। अहिले बालेनकै नेतृत्वमा चाहिँ हामी पाँच वर्ष कन्टिन्यू सरकार सञ्चालन गर्ने दिशामा चाहिँ चुनावभन्दा अगाडि चाहिँ हामी ती कुराहरू चाहिँ जनता सामु भनेर चाहिँ एउटा कबुल गरेर अगाडि बढिसकेपछि त्योभन्दा दायाँ बायाँ हुँदैन। रवि लामिछाने अथवा पार्टीको सभापतिले पनि ती कुराहरू सोच्नु भएको छैन। हामी ती कुरा हुनै दिँदैनौँ र कम्तीमा पनि पार्टीलाई एउटा मार्गमा चाहिँ सही ट्र्याक लिएर यो मुलुक निर्माणको एउटा अभिभारा बालेन शाह र रवि लामिछाने दुवैको काँधमा राखेर चाहिँ हिँड्नका लागि हामी खबरदारी गर्छौँ।
1: समय संवाद र छलफलका लागि यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद।
0: हुन्छ हस्।
1: प्रकाश पाठकजी, सराजन राईजी नमस्कार।
2: तपाईँलाई पनि धेरै धन्यवाद छ। राम्रो कुरा गर्नुभयो कि, अब फेरि छलफलमा डाक्नु होला, अलिक धेरै कुरा गरौँ।
1: हस् नमस्कार।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5570 77 061 र 98 5570 77 053। 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98 5570 26 440।
4: It's 9 o'clock, अहिले 9 बजेको छ।
5: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज भोलि र पर्सि देशभर पानी पर्ने, केही ठाउँमा आरी घोप्टे वर्षा हुन सक्ने, बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाउने तयारी, सार्वजनिक सेवा सुधार गर्ने सरकारको प्रयास, कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र गैरातीदेखि बन्द, राष्ट्र बैङ्कले भोलि र पर्सि बिदाको दिन पनि तत्काल बैङ्क भुक्तानी फर्जेट प्रणाली सञ्चालन गर्ने, चीनको फुजियान प्रान्तमा आगलागीमा फरी कम्तीमा 28 जनाको ज्यान गयो, केही मानिस हराइरहेको आशंका, र मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा आज राति स्पेन र बेल्जियमले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना छ। दिउँसो लुम्बिनी प्रदेशको तराई सहित देशको पहाडी एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। राति मधेस प्रदेशका साथै कोशी बागमती गण्डकी प्रदेशका तराईका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही ठाउँमा, कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा मधेस सहित कोशी बागमती गण्डकी प्रदेशको तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईको एक दुई ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि केही ठाउँमा यसै गरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच पटक पटकको बाढी पहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रे प्लाञ्चोक सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै सडक खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माणसँगै अबको केही दिनभित्रै नयाँ बनाएको ट्र्याकबाटै गाडी सञ्चालन गर्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। पूर्वी तथा मध्य पहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको यो राजमार्गमा केही वर्ष अघि वर्षा हुने बित्तिकै अवरुद्ध हुने अवस्था थियो। अहिले कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहाले खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्ड खण्डमा पुनर्निर्मित ट्र्याकबाटै पूर्ण रूपमा गाडी आवत जावत हुने र विपदका कारण अवरुद्ध भए आधा घण्टाभित्रै खुलाउने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ। यसअघि रोसी खोलाको बहाव बढ्ने बित्तिकै डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने गरेको थियो। चौकी डाँडादेखि कटुन्जे बेसी लास्कोट 420 नार्के चिउरीबास बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट गाडी चलाइएको छ। चौकी डाँडा 420 घुमाउने बेसी बोक्सीकुना चिउरीबास कालढुङ्गा तथा पिप्ले बर्खेकोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त ठाउँका रूपमा पहिचान गरेको छ। क्षतिग्रस्त ठाउँमा ग्राभेलको काम तथा अन्य केही ठाउँमा वर्षाका कारण ठुला ढुङ्गा राखेर सडक तयार गरिएको कार्यालयले जनाएको छ। सरकारले सार्वजनिक प्रशासनलाई थप अनुशासित पारदर्शी र जवाबदेही बनाउने भन्दै कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। अबदेखि कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोकदेखि सार्वजनिक अभिव्यक्ति, सेवाग्राहीसँगको व्यवहार, गोपनीयता, पोसाक, उपहार स्वीकार गर्न नपाउने व्यवस्था र सरकारी मर्यादा कायम गर्नुपर्ने प्रावधान समेट्दै सरकारले प्रशासनिक क्षेत्रमा कडाई गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 सार्वजनिक गरेको छ। मन्त्रालयले केही दिन अघि यो आचार संहिता कानुनमा ल्याउँदै सबै कर्मचारीलाई त्यसको पूर्ण पालना गर्न निर्देशन समेत दिएको छ। सरकारको यो कदमलाई प्रशासनिक सुधार अभियानको निरन्तरताका रूपमा हेरिएको छ। सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारका कार्यसूचीमा कर्मचारी तन्त्रलाई निष्पक्ष, व्यावसायिक र अनुशासित बनाउने तथा कर्मचारी आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो। नयाँ आचार संहिताहरू त्यसैको कार्यान्वयनका रूपमा आएको सरकारको भनाइ छ। पछिल्लो समय कर्मचारीको सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालको बढ्दो प्रयोग, सेवा प्रवाहमा ढिला सुस्ती तथा अनुशासन सम्बन्धी गुनासा बढिरहेका बेला सरकारले आचार संहिता मार्फत कडाई गरेको हो। केही समय अघि पालिकाका प्रमुख प्रशासकीय अधिकृतका लागि आचार संहिता ल्याएको थियो भने अहिले समग्र प्रशासनिक क्षेत्रका कर्मचारीलाई कडाई गर्ने तयारी सरकारले गरेको छ। गैरातीदेखि पालिकाहरूले प्रयोग गर्दै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र बन्द भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगाडि भुक्तानी निकासा बन्द गर्नुपर्ने भएकाले गैरातीदेखि नै सूत्र प्रणाली बन्द भएको हो। उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले यो व्यवस्था अनुसार प्रणाली बन्द गरिएको जानकारी दिनुभयो। कार्यालयका अनुसार नियमावलीको व्यवस्था बमोजिम 2083 असार 32 गतेसम्म भने हिसाब मिलानका लागि मात्र प्रणाली सञ्चालनमा रहनेछ। यस अवधिमा अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, भ्याट, पारिश्रमिक कर, कार्यालय सञ्चालन कोष, नागरिक लगानी कोष, सावधिक जीवन बिमा कोष, योगदानमा आधारित निवृत्ति भरण कोष तथा धरोटी लगायतका कट्टी भएका रकम बैङ्कमा जम्मा गर्न भने सकिनेछ। यसैबीच नेपाल राष्ट्र बैङ्कले भोलि र पर्सि विदाको दिन पनि सार्वजनिक विदामा रियल टाइम ग्रेस सेटलमेन्ट अर्थात् तत्काल बैङ्क भुक्तानी फर्जेट प्रणाली सञ्चालन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैङ्कले आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज बनाउन असार 27 र 28 गतेको सार्वजनिक विधामा पनि रियल टाइम ग्रेस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म सञ्चालन गर्ने जनाएको छ। राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले सूचना निकाल्दै सरकारी तथा बैङ्किङ वित्तीय कारोबार समयमै सम्पन्न गर्न सार्वजनिक विधामा समेत आरटिजिएस प्रणाली सञ्चालनमा रहने जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
6: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
7: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
6: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
7: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
6: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अपर म्याग्दी एक जलविद्युत आयोजनाको मकिङले म्याग्दीमा पहिरो र कटानको समस्या भएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 7 स्यान खण्डमा अपर म्याग्दी एक जलविद्युत आयोजनाले नदी किनारमा जथाभावी माटो र मकिङ सुरुङबाट निस्किएको गेगर थुपारेपछि म्याग्दी नदीको धार परिवर्तन भई पहिरो र कटानको समस्या बढेको स्थानीयवासीले गुनासो गरेका छन्। यसबाट झन्डै 18 रोपनी जग्गा, केरा खेती तथा निजी वनमा क्षति पुगेको र वातावरणीय अध्ययन प्रतिवेदन अनुसारको माटो व्यवस्थापन नगरिएको स्थानीयले बताएका छन्। आयोजना पक्षले भने केही असर परेको स्वीकार गर्दै कटान प्रभावित क्षेत्रमा संरक्षण र क्षतिपूर्ति तथा स्थानीयसँग सहमतिको प्रयास भइरहेको जनाएको छ। यस्तै मुगु जिल्लाको मुगुम कारमारोङ र छायानाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्धजलाशयुक्त प्रकृतिको आयोजना 306 मेगावाट क्षमताको छ। एलिभेट इनर्जीले निर्माण गर्न लागेको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढाइएको छ। कम्पनीले 2077 सालमा आयोजनाको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको थियो। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ। आयोजनाको कुल लागत 55 अर्ब 33 करोड रुपियाँ बराबर रहेको छ। बिरामीहरूको उच्च चाप भएपछि भरतपुर अस्पतालले जिल्लाका 7 वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ। अस्पतालले पालिकाका नगर अस्पताल तथा आधारभूत अस्पताल मध्ये एउटामा भरतपुर अस्पतालका डाक्टरद्वारा बहिरङ्ग सेवा ओपिडी सञ्चालन गर्ने योजना अघि सारेको छ। यसका लागि अस्पतालले पालिकाका प्रमुखहरूसँग छलफल अघि बढाइसकेको जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी सहितको टोलीसँग शारदा नगर हेल्थ पोस्ट स्थलगत अध्ययन गरेको छ। डाक्टर बगालेले त्यो हेल्थ पोस्टमा भरतपुर अस्पतालका विशेषज्ञ डाक्टर पठाउने गरी तयारी भइरहेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर। चीनको पूर्वी प्रान्त फुजियानमा हिजो एक जुत्ता कारखानामा लागेको आगलागीमा परिकम्तीमा 28 जनाले ज्यान गुमाएका चिनिया सञ्चार माध्यमले जनाएका छन्। फुजियान प्रान्तको जिनज्याङ सहरमा रहेको होङटेङ जुत्ता कारखानामा दिउँसो आगो लागेको थियो। चिनिया राष्ट्रपति सी जिनपिङले आगलागीबाट ठूलो मानवीय क्षति भएको र घटनामा जिम्मेवारलाई कानुनी दायरामा ल्याउने बताउनु भएको छ। चीनको समाचार संस्था सिन्वाका अनुसार हिजो बेलुकीसम्म 28 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै केही मानिस हराइरहेका आशंका छ। त्यहाँको विपद व्यवस्थापन मन्त्रालयले 183 जना उद्धारकर्मी र 35 वटा गाडी उद्धारमा खटाएको जनाएको छ। राष्ट्रपति सी जिनपिङले खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। यो वर्ष चीनमा धेरै ठूला औद्योगिक सुरक्षा दुर्घटना भएका छन्। अब खेल खबर। फ्रान्स फिफा विश्वकप 2026 को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न खेलमा फ्रान्सले दक्षिण अफ्रिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बापे र उस्मान डेम्बेले 1-1 गोल गरेका छन्। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको 5 मिनट पछि डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुर्याए। जितसँगै सन् 2018 विश्व विजेता तथा साबिक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग खेल्नेछ। पराजित मोरक्को यसपटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त पार्दै घर फर्किएको छ। दोस्रो क्वार्टर फाइनल खेल आज राति 1:15 स्पेन र बेल्जियम बीच हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज भोलि र पर्सि देशभर पानी पर्ने, केही ठाउँमा आरीघोप्टे वर्षा हुन सक्ने, बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाउने तयारी, सार्वजनिक सेवा सुधार गर्ने सरकारको प्रयास, कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र गैरातीदेखि बन्द, राष्ट्र बैङ्कले भोलि र पर्सि बिदाको दिन पनि तत्काल बैङ्क भुक्तानी फर्सेट प्रणाली सञ्चालन गर्ने, चीनको फुजियान प्रान्तमा आगलागीमा परिकम्तीमा 28 जनाको ज्यान गयो, केही मानिस हराइरहेको आशंका र र मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा आज राति स्पेन र बेल्जियमले खेल्ने।
9: नेपाल बैंक लिमिटेड का
10: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजमै बनाएर राख्नुभा छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
11: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
10: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
12: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
13: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
12: सम्पर्क 98192311 र 98653773687।
13: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
12: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
13: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
12: सम्पर्क 98457-31034 र 97443-43915।
14: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
13: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
14: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
13: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
14: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
13: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
14: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
13: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
14: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

कार्यक्रममा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको 19 अधिवेशन तथा नगरसभा सम्पन्न भएको छ। गएको जेठ 31 गते सुरु भएको यो अधिवेशन हिजोको छैटौँ बैठकसँगै सकिएको हो। बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेश भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको हो। यस क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानूनमा समसामयिक संशोधन सम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेश गर्नुभयो। कार्यवाहक मेयर सुनिता डङ्गोलले आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्रका 101 बुदामा नीति प्रस्ताव गर्नु भएको छ। नेपाल प्रहरीले बाल मन्दिर ठगी प्रकरणमा नेपाल बाल संगठनका 3 पूर्व पदाधिकारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेपाल बाल संगठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेपाल बाल संगठनकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, नेपाल बाल संगठन ललितपुरका तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र नेपाल बाल संगठन काठमाडौँका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ रहेको सिआइबीले जनाएको छ। प्रहरीले काठमाडौँको जडीबुटी क्षेत्रबाट पैदल यात्रुलाई दुःख दिने 32 जनालाई पक्राउ गरेको छ। लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबरजस्ती गाडीमा चढाउने, झोला तथा सामान तानेर दुःख दिएको भन्ने गुनासोका आधारमा निगरानी सहितको अभियान सञ्चालनका क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। र टोल टोलमा फिल्म महोत्सव अन्तर्गत आज काठमाडौँको बालाजु बाइपासमा महोत्सव हुँदैछ। असार महिनाभर हरेक शुक्रबार र शनिबार टोल टोलमा फिल्म महोत्सव हुने गरेकामा आज बालाजु र भोलि एटखा टोलको भास्कर कृति महाविहारमा हुनेछ। यसअघि गएको शुक्रबार र शनिबार लगन टोल र मैती देवीमा फिल्म देखाइएको थियो। खुल्ला मञ्चबाट असार 5 गते टोल टोलमा फिल्म महोत्सव सुरु भएको हो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सुरु गर्नु सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरको 19 अधिवेशन सम्पन्न, आउँदो वर्षका लागि 11 क्षेत्रका 101 बुदामा नीति प्रस्तुत। काठमाडौँ उपत्यका सहित आज भोलि र पर्सि देशभर पानी पर्ने, केही ठाउँमा आरिकप्टे वर्षाको सम्भावना। र टोल टोलमा फेल महोत्सव अन्तर्गत आज काठमाडौँको बालाजु बाइपासमा महोत्सव हुँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। जलनका बिरामी मुगु सोरु गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीको अवस्थाबारे जानकारी दिन वीर अस्पतालले पत्रकार सम्मेलन गर्ने भएको छ। बिहान 10 बजे उनको अवस्थाबारे जानकारी दिन राखिएको हो। उपचारमा संलग्न चिकित्सकहरूले उनको अवस्था अस्थिर रहेको बताउँदै आएका छन्। नेपालीलाई भारतको नयाँ दिल्ली स्थित एम्स अस्पताल लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नभएको कारण वीर अस्पतालमै उपचार गरिएको छ। वीर अस्पतालको वन आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको शरीर 55% जलन भएको जनाइएको। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डाक्टर अपार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्मल खेवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्य कर्मी सहित 21 जनाको विशेष टोली नेपालीको उपचारमा संलग्न रहेका छन्। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रममा प्रदेशभर डीपीआर र परामर्श सेवाका नाममा बजेटको ठूलो हिस्सा विनियोजन भएको पाइएको छ। प्रत्येक जिल्ला र पूर्वाधार विकास कार्यालय पछि डीपीआर वातावरणीय अध्ययन र परामर्शका दर्जनौ क्षुद्र योजना राखिएको छ। कार्यान्वयनको ठेगान नभएका तर पहुँचका आधारमा छानिएका सड़क पुल र झोलुङ्गी पुलहरूको डीपीआरका लागि लाखौं रूपियाँ राखिएको छ। उदाहरणका लागि बजेट पुस्तिकाको पृष्ठ 19 र पृष्ठ 20 मात्रै प्रदेश का विभिन्न जिल्लाका सड़क पुल र झोलुङ्गे पुलको डीपीआर तथा वातावरणीय अध्ययनका लागि भन्दै दर्जनौ खुद्रे शीर्षक राखिएका छन्। दुई पानामा मात्रै 54 बेग्ला बेग्लै सड़क पुल र झोलुङ्गे पुलहरूको डीपीआर तथा वातावरणीय अध्ययन गर्ने कार्यक्रम छन्। पृष्ठ 19 मात्रै कुल 33 डीपीआर तथा वातावरणीय अध्ययनका योजनाहरू छन्। पृष्ठ 20 मात्र 21 डीपीआर तथा वातावरणीय अध्ययनका योजनाहरू छन्। तर बजेटको ठूलो हिस्सा विनियोजन भए तापनि सबै कार्यान्वयनमा नआएको पाइएको छ। संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बालिन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले निर्वाचन आयोगको 1900 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 पेश गर्ने कार्यसूची रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी सदनमा छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिमाथि सामान्य छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: AI TV mahemus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye puksha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले राहदानी नियमावलीको अनुसूचीमा हेरफेर गरेको छ। परराष्ट्र मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै राहदानी नियमावली 2077 नियम 30 दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची 2 खण्ड खको सट्टा ध्यायको खण्ड खराकी संशोधन गरेको जानकारी दिएको सचिव अमित बहादुर राईले जानकारी दिएका छन्। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न 2 राहदानी सेवा बन्द गरेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण बिहिबार र शुक्रबार राहदानीका लागि आवेदन तथा सम्बन्धित सेवा स्थगित हुने जनाएको थियो। विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गरेको करिब 4 हप्ता बित्न लाग्दा पनि प्रदेश सभामा बजेटमाथिको प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाली कांग्रेस एमाले र नेकपाको संयुक्त सरकार बने पनि प्रतिपक्षी दलको असन्तुष्टि समाधान गर्न नसक्दा प्रदेश सभा असार 14 गतेदेखि निरन्तर अवरुद्ध छ। नेपाली कांग्रेसका कृष्ण यादव नेतृत्वको सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमाथिको छलफलका क्रममा विपक्षी दलहरूले लगातार विरोध जनाएपछि प्रदेश सभाको बैठक स्थगित हुँदै आएको छ। प्रतिपक्षी दलहरू जसपा, जनमत, राप्रपा नेपालले लोकसेवा आयोग र जनलोकपालमा गरिएको अवैधानिक नियुक्ति, बजेट तथा नीति कार्यक्रम प्रति गम्भीर असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले बजेट संशोधन नभएसम्म सदन सञ्चालन नदिने अडान समेत लिएका छन्। सरकारले निजामती सेवामा 55-30 मापदण्ड लागू गर्ने मसौदाका कारण पेन्सन कम हुने आशंका बीच राजीनामा दिँदै बाहिरिने क्रम तीव्र भएको छ। एसआर 1-25 गतेसम्मको विदाई भएका 18 कार्यदिनमा राजीनामा दिँदै निजामती सेवाबाट बाहिरिनेको संख्या 208 पुगेको छ। राष्ट्रिय किताबखाना निजामतीको रेकर्ड अनुसार त्यसरी राजीनामा दिनेमा 8 सहसचिव, 45 उपसचिव, 50 शाखा अधिकृत र बाँकी 105 जना राजपत्रांकित सहायक स्तरका कर्मचारी रहेका छन्। यस अवधिमा 58 वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 199 छ। अनिवार्य अवकाश र राजीनामा दिँदै बाहिरिने कर्मचारीको संख्या असार महिनामा मात्रै 407 पुगेको छ। महालेखा नियन्त्रकले असार 25 गते राति 12 बजेदेखि सरकारी खाता बन्द गर्ने हुँदा सेवा सुविधा समयमै भुक्तानी लिन राजीनामा दिनेहरूको यो मितिलाई डेडलाइन बनाएको देखिएको छ। सुदूरपश्चिमको प्रमुख वन्यजन्तु तथा प्रकृतिमा आधारित पर्यटन गन्तव्य सुकलाफाटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन निरन्तर बढ्दै गएको छ। चालू आर्थिक वर्षको असारसम्म निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या गत वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले आन्तरिक पर्यटन प्रतिको आकर्षण अझ सशक्त बन्दै गएको देखिएको छ। निकुञ्ज प्रशासनका अनुसार चालू आर्थिक वर्षमा असारसम्ममा 4,179 पर्यटकले सुकलाफाटा भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 3,722 469 जना बढी हो, जसले करिब 12.6% वृद्धि भएको जनाउँछ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भ करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042-21343 र 98184-29230।
3: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका, बसन्तपुर।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डाक्टर विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर नविस मान सिंह प्रधान, पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर नारायण सिंह गुरुङ, कडाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर सूर्यमान मेनियाङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर अजय कुमार मिश्र रहेका छन्। नेपाल सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम गठित छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो। सरकारले कर्मचारीको अनुशासन र आचरण सुधार्न डिजिटल निगरानी शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताब खाना निजामतीले जनाएको छ। कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय किताब खानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेको किताब खानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिएका छन्। कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय किताब खानाले सतर्कता केन्द्रलाई कर्मचारीको पीआईएस सिस्टमभित्र प्रवेश गरी सम्बन्धित कर्मचारीमाथि भएको कार्यवाहीको विवरण प्रविष्ट गर्न सक्ने गरी पहुँच उपलब्ध गराएको छ। महानिर्देशक पोखरेलका अनुसार कार्यवाहीको विवरणलाई थप स्पष्ट पार्न पीआईएस सिस्टममा कस्टमाइजेसनको कार्य समेत थालिएको छ। यसले अब कुनै पनि कर्मचारीले गरेको गल्ती वा उसले पाएको चेतावनी उसको स्थायी रेकर्डमा सधैँका लागि रहनेछ। हालसम्म समयको पालना नगर्ने, माथिल्लो निकायको आज्ञा उल्लङ्घन गर्ने वा काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई सुपरिवेक्षकले चेतावनी दिने गरे पनि त्यसको औपचारिक अभिलेख रहने गरेको थिएन, जसका कारण खराब आचरण भएका कर्मचारीहरूले पनि सरुवा बढुवा र पुरस्कारमा सफा रेकर्ड भएका कर्मचारी सरह सुविधा पाउने गरेका थिए। निजामती सेवा ऐन 2049 दफा 55 सुपरिवेक्षकले 3 अवस्थामा कारण खुलाएर कर्मचारीलाई चेतावनी दिने व्यवस्था छ। कर्मचारीले समयको पालना नगरेमा, सरकारी कामकाजमा माथिल्लो कर्मचारीको आज्ञा पालना नगरेमा र कार्यालयको काममा लापरवाही वा ढिलासुस्ती गरेमा चेतावनी दिन सक्ने व्यवस्था ऐनमा छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको करिब 4 हप्ता बितिसक्दा पनि प्रदेशसभामा बजेटमाथिको प्रक्रिया अघि बढ्न सकेको छैन। प्रतिपक्षी दलहरूले लोकसेवा आयोग र जनलोकपालमा गरिएको अवैधानिक नियुक्ति, बजेट तथा नीति कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाउँदै बजेट संशोधन नभएसम्म सदन सञ्चालन हुन नदिने अडान लिएका छन्। सत्तापक्षले बजेट सबै पक्षसँगको छलफल र सहमतिका आधारमा ल्याइएको दावी गर्दै संवाद मार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। बुधबारदेखि उद्योगी व्यवसायीसँग भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग संवाद गर्न लागेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज 11:30 ऊर्जा उद्यमीहरूसँग छलफल गर्न लागि छ। ऊर्जा उद्यमीहरूसँग ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीले ऊर्जा क्षेत्रका समस्या र सम्भावित समाधानबारे प्रत्यक्ष छलफल गर्न आफूहरूलाई सिंहदरबारमा आमन्त्रण भएकाले जाने तयारी गरेको जनाइएको छ। छलफलमा इफान अध्यक्ष मोहन डागी, निवर्तमान अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष उत्तम लामा लगायतको सहभागिता रहने भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: मुगुको सोरु गाउँपालिका एकका 25 वर्षीय जलनका बिरामी गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे वीर अस्पतालले आज बिहान 10 बजे पत्रकार सम्मेलन मार्फत जानकारी दिने जनाएको थियो, तर समयमा भने जानकारी दिन सकेको छैन। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह गर्ने उद्देश्यले शरीरमा पेट्रोल सर्केर आगो लगाई उनी गम्भीर घाइते भएका थिए। अस्पतालका अनुसार नेपालीको शरीरको करिब 55% भाग चलेको छ र उनी वन आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। उनको अवस्था अस्थिर रहेकाले भारतको नयाँ दिल्ली स्थित एम्स अस्पताल लैजाने तयारी भए पनि हाल वीर अस्पतालमै उपचार भइरहेको छ। प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पियुष दाहालको नेतृत्वमा 21 सदस्य विशेषज्ञ टोली उपचारमा खटिएको अस्पतालले जनाएको छ। यसैबीच गृहमन्त्री सुदन गुरुङले बिहिबार वीर अस्पताल पुगेर खाइते नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै उपचार प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक सबै सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले खाइते नेपालीको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य मन्त्रालयले पनि आवश्यक उपचार तथा व्यवस्थापनका लागि सबै तयारी पूरा गरिएको जनाएको छ। राजधानी विभाग अगाडि भएको उक्त घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्ने भएको छ। बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बाधी र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस बैठकमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98 4 57 31 034 र 97 4 43 43 9 15

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: प्रालीको हो।
5: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्वी नेपाल सहित काठमाडौँ उपत्यकाका साना नदीमा बाढ़ीको जोखिम, 3 दिन उच्च सतर्कता अप्नाउन आग्रह। कर्णाली नदीमा गाडी खसेर बेपत्ता भएका मध्ये थप 2 जनाको शव फेला, बेपत्ता अरूको खोजी चल्दै। जलनका बिरामी गणेश नेपालीको अवस्था चिन्ताजनक, थप उपचारका लागि भारत नलगिने। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा, 170,000 उद्धारकर्मी तयारी अवस्थामा, 17,000 भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो। र विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनल खेलमा आज स्पेन र बेल्जियमले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशका पूर्वी तथा मध्य पहाड़ी भेगका विभिन्न ठाउँमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदा केही दिनसम्म पानी परिरहने भएकाले साना नदी तथा खोलाहरूमा आकस्मिक बाढ़ी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ। महाशाखाका अनुसार आज इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलडुङ्गा, खोटाङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत आसपासका क्षेत्रबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यससँगै काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर, त्यसैगरी चितवन, बर्दिया तथा आसपासका जिल्लाका साना नदी तथा खोलाहरूमा पनि पानीको बहाव बढ्न सक्ने पूर्वानुमान छ। विशेष गरी शहरी क्षेत्रमा रहेका खोला करिडोर तथा नदी किनारका बस्तीहरू डुबान र आकस्मिक बाढ़ीको जोखिममा रहेकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ। नदी किनारमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढ़ी सम्बन्धी सूचना निरन्तर लिन र आजदेखि 3 दिनसम्म ठूलो वर्षाको सम्भावना भएकाले पर्सीसम्म नै बाढ़ीको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रसेनी नगरपालिका 7 साङ्गेतडामा अघिल्लो हप्ता बिहिबार कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप 2 जनाको शव हिजो बेलुकी फेला परेको छ। यो सँगै दुर्घटनामा ज्यान गुमाएर शनाखत हुनेको संख्या 3 पुगेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन्। हिजो शव फेला पर्नेमा कालीकोटको बचाल झरना गाउँपालिका 9 का मेखे तिरुवा र कालीकोटकै राजकोट नगरपालिका 2 की 18 वर्षीय सृजना खड्का रहेका छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तहरूले शनाखत गरेर शव बुझिसकेको प्रहरीले जनाएको छ। यसअघि कालीकोटकै पचाल झरना गाउँपालिका 9 का जेखे तिरुवाको शव फेला परेको थियो। अझै गाडी चालक सुर्खेतको पञ्चबुरी नगरपालिका 8 का तुलाराम

भयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहित 21 जनाको टोली नेपालीको उपचारमा संलग्न छ। नेपालीले हिजो त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफैलाई जलाउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लगातार घटेको सुनचाँदीको भाउ आज बढ्यो, पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने सेवनको आश्वासन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित देशका पूर्वी क्षेत्रका नदीमा बाढीको जोखिम, कर्णाली नदीमा गाडी खचेर बेपत्ता भएका मध्य थप दुईजनाको शव फेला, जलनका बिरामी गणेश नेपालीको अवस्था चिन्ताजनक लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुनचाँदीको भाव अन्तिम कारोबार दिन आज भने बढेको छ। सुनको भाव आज तोलामा 2700 रुपियाँले बढेको हो। पहिलो कारोबार दिन गएको आइतबार सुनको भाव 400 रुपियाँले, सोमबार 900 रुपियाँले र बुधबार 1400 रुपियाँले घटेको। सुनको भाव आज भने 2700 रुपियाँले बढेको छ। हिजो सुनको भाव तोलाको 2,87,100 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 170 रुपियाँले बढेको छ। हिजो चाँदीको भाव 160 रुपियाँले घटेर तोलाको 4,340 रुपियाँमा कारोबार भएकोमा आज 170 रुपियाँले बढेर तोलाको 4,510 रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शेयर बजार निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेभनले पुँजी बजारका लगानीकर्ताहरूलाई आश्वासन दिँदै विज्ञप्ति सार्वजनिक गरेको छ। सेभनले हिजो विज्ञप्ति निकाल्दै पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान र लगानीकर्ताहरूको हित संरक्षणका लागि आउँदा हप्ताभित्र समयबद्ध कार्ययोजना सहितको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने जनाएको हो। धितोपत्र बजारमा अहिले देखिएका समस्या र दीर्घकालीन रूपमा लगानीकर्ताका गुनासोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसका लागि आवश्यक गृह कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ। बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानूनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन गर्ने कार्य समेत बोर्डले प्रारम्भ गरिसकेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। साउन, भदौ र असोज 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गरिने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। उहाँले साउनदेखि डेंगीको संक्रमण बढ्ने सम्भावना भएकाले 3 महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरी आम नागरिकलाई सचेत बनाइने बताउनुभयो। अब विदेशको खबर। एक हप्ता यताको भीषण आँधी र बाढीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बबी अर्थात आँधीपछि सुनामी आउने सतर्कता अपनाइएको छ। हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको चिनिया संचार माध्यमहरूले जनाएका छन्। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बढ़िरहेको टाइफुन आज ताइवानको उत्तरी भेग हुँदै अघि बढ्ने र त्यसपछि भोलि राति चीनको फुजियान र जेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै स्थल भागमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअघि यसले साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुनामीका रूपमा तीव्र हावा र वर्षा गराएको थियो। ताइवानमा ठूलो वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन्। उत्तरी तटमा माछा मार्ने ढुङ्गाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङ लगायतका गन्तव्यका धेरै उडान भोलिसम्मका लागि रद्द गरिएका चिनिया संचार माध्यमले जनाएको छ। चीनको झेजियाङ प्रान्तमा 17,000 बढी नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ। झण्डै 1,70,000 उद्धारकर्मीलाई सम्भावित विपदका लागि तयारी अवस्थामा राखिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 क्वार्टर फाइनलको दोस्रो खेलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। अमेरिकाको क्यालिफोर्नियामा रहेको सोफी स्टेडियममा नेपाली समयअनुसार यो खेल राति 1:15 सुरु हुनेछ। अहिलेसम्म अपराजित रहेको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ। बेल्जियम पनि स्पेनलाई हराउँदै सेमी फाइनल पुग्ने योजनामा छ। स्पेन यस विश्वकपमा अहिलेसम्म अपराजित रहँदै एक गोल पनि नखाएको टोली हो। 2024 युरोपियन च्याम्पियन समेत रहेको स्पेनको बलियो रक्षा पंक्तिले प्रतियोगिताभर विपक्षीलाई प्रभावकारी रूप रोक्दै आएको छ। बेल्जियम पनि उत्कृष्ट लयमा छ। अमेरिकालाई अन्तिम 16 खेलमा 4-1 पराजित गर्दै बेल्जियम क्वार्टर फाइनलमा पुगेको हो। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसै गरी दुवै टोलीका लागि आजको खेल विश्वकप उपाधिका यात्राका लागि महत्वपूर्ण मानिएको छ। पहिलो क्वार्टर फाइनल खेलमा आज बिहान साबिक उपविजेता फ्रान्स फिफाको सेमी

फाइनलमा प्रवेश गरिसकेको छ। फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वी नेपाल सहित काठमाडौँ उपत्यकाका साना नदीमा बाढ़ीको जोखिम, 3 दिन उच्च सतर्कता अपनाउन आग्रह। कर्णाली नदीमा गाड़ी खसेर बेपत्ता भएका मध्ये थप 2 जनाको शव फेला, बेपत्ता अरूको खोजी चल्दै। जलनका बिरामी गणेश नेपालीको अवस्था चिन्ताजनक, थप उपचारका लागि भारत नलगिने। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा, 1,70,000 उद्धारकर्मी तयारी अवस्थामा, 17,000 भन्दा बढीलाई सुरक्षित ठाउँमा सारियो। र विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनल खेलमा आज राति स्पेन र बेल्जियमले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: নাচাম তো।
1: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
2: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 4 91 95 225।
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
3: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेसनल पार्क डट जिओभी डट एनपी।

0: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ क्लिनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 98558 359 98426 43 211 र 98142076404।

0: देश एफएम तिराना बेथोप्लो 2 मेगाहर्ट्ज
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
2: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
4: सम्पर्क 98119 32811 र 98653 73687
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
7: माडीवासीहरूका लागि खुसीको खबर
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै

0: एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7061 र 98-550-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-2640
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा रहेका तीनैजना काठमाडौँ महानगरका नगर प्रहरी हुन्। दुई महिला र एक पुरुष नगर प्रहरीलाई प्रहरीले नगर अहिले सोधपोछ गरिरहेको छ। उनीहरूलाई अहिले कालीमाटे वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। गणेशको उपचारका क्रममा मृत्यु भएपछि उहाँका आफन्तहरू अहिले वीर अस्पतालमा पुगेका छन्। वीर अस्पताल परिसरमा गणेशका आफन्त लगायत सर्वसाधारणहरू भेला हुन थालेका हुन्। वीर अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि

शहरीलाई पनि तैनात गरिएको छ। मुगुको स्वरूप गाउँपालिका एक घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको वन सेन्टर भेन्टिलेटरमा उपचार भइरहेको थियो। आज बिहान 11:19 उहाँलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। लेखा समिति अन्तर्गतका बेरुजु सम्बन्धी उपसमितिको नेतृत्व विवाद टुङ्गिएको छ। आज बसेको समितिको बैठकमा समिति अन्तर्गत 5 उपसमितिको नेतृत्व टुङ्गो लागेको हो। लेखा समिति अन्तर्गत विभिन्न बेरुजुको टुङ्गो लगाउन अर्थ र सुशासन, राज्य सुरक्षा, न्याय कानून र प्रशासन, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण, आर्थिक उत्पादन, विज्ञान र मानव पूँजी तथा सामाजिक न्याय, कल्याण र समावेशीकरण गरी 5 उपसमिति बनाउने निर्णय भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सीबीएसई, आइबी, डिपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदको परिषदले विदेशी सम्बन्धका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनु भएको छ। मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा ती 3 लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरकार भएका सबै पक्षसँग आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Easy AI TV mahemus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye puksha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कंग्रेस नियमित महाधिवेशन पक्ष धरका शीर्ष नेताहरूको बैठक बस्दैछ। काठमाडौँको सुनदेवी स्थित सम्पर्क कार्यालयमा दिउँसो 2 बजे शीर्ष नेताहरू बीच छलफल हुने नेता मीन विश्वकर्माले जानकारी दिनुभएको छ। असार 22 गते सोमबारदेखि लगातार बसेको बैठकमा नेता कार्यकर्ताले ठोस निकास दिनुपर्ने दबाव बढाएसँगै शीर्ष नेताहरूले छलफल गर्न लागेका हुन्। उक्त बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले शीर्ष नेतृत्वबीच छलफलपछि ठोस निर्णय दिनुपर्ने बताएका थिए। र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कलंकी र नयाँ बस पार्क क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई हैरानी दिने 60 जनालाई नियन्त्रणमा लिएको छ। लामो समयदेखि ती क्षेत्रमा हिँडिरहेका यात्रुलाई जबरजस्ती गाडीमा बसाल्ने र झोला तान्ने जस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। विभिन्न माध्यमबाट प्राप्त गुनासोका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले कलंकी र नयाँ बस पार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको को प्रहरीले जनाएको छ। हौस् त अहिलेलाई नेपाली खबर यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 18 853, 5189 93.2 मेगाहर्ज।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा कर्ण नमस्कार। राइट स्टियरिङ चालक गणेश नेपालीको मृत्यु भएपछि यति बेला सरकारको चौतर्फी आलोचना भइरहेको छ भने यो घटनाले सदन सड़क र सामाजिक सञ्जाल तातिरहेको छ। काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर आत्मदाह प्रयास गरेका मुगुका 25 वर्षीय नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएको छ। उनको निधनपछि आक्रोशित आफन्त र मानवाधिकार कर्मीले वीर अस्पताल परिसर र माइतीघर मण्डलामा सरकार विरूद्ध प्रदर्शन गरिरहेका छन्। हिजो दिउँसो राहदानी विभाग अगाडि मोटरसाइकलमा नगर प्रहरीले हुई लक गरिदिएको विवादकै तनावका कारण उनले आत्मदाहको बाटो रोजेको आफन्तको दावी छ। प्रहरीले घटनाको अनुसन्धानका लागि काठमाडौँ महानगरपालिकाका 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार 2 महिला र 1 पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर सोधपोछ र अनुसन्धान अगाडि बढाइएको छ। यो विषयले आज प्रतिनिधि सभा बैठकमा विशेष स्थान पाएको छ। बैठकको शुरूमै नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले यो घटना उठाउँदै विगतमा प्रेम आचार्यको आत्मदाहका बेला महानगरका मेयर बालेन शाहले लेखेको सामाजिक सञ्जालको प्रसंग स्मरण गराउनुभयो। यस्तै कंग्रेस नेता विष्णुराज आङदाम्बे र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले श्रम गरेर खाने वर्गमाथि राज्यका निकायबाट हुने दुर्व्यवहारका कारण यस्तो स्थिति निम्तिएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न र श्रमजीवी गरीबहरूको रोदन रोक्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। काठमाडौँको माकलबारीमा गोडिरहेको गाडीमा लोड गरिएको अक्सिजन सिलिण्डर विस्फोट हुँदा 1 जना पैदल यात्रीको मृत्यु भएको छ। बागलुङ घर भई हाल माकलबारी बस्दै आएका 41 वर्षीय विष्णु थापाको ज्यान गएको हो। आज बिहान पनौतीबाट ग्यास सामग्री बोकेर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको 5 पोखरी थाङपाल गाउँपालिकाको BP00601007 नम्बरको गाडीमा लोड गरिएका सामान अचानक पड्किएका हुन्। नेपाल मेडिकल कलेज पछाडिको फार्मेसीबाट औषधि लिएर प्राथमिक अस्पतालतर्फ जाने क्रममा माकलबारी सड़क खण्डमा 2 फायर एक्सटिङ्विशर र 1 सानो अक्सिजन सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ। विपक्षीलाई 2 उपसमितिको नेतृत्व दिने सहमति भएसँगै सार्वजनिक लेखा समितिभित्रको विवाद सल्टिएको छ। 5 उपसमितिमा आफ्नै नेतृत्व हुनुपर्ने अडान राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले 2 उपसमिति अन्य दललाई छान्न तयार भएपछि आजको बैठकले बेरुजु छलफलका लागि 5 उपसमिति गठन गरेको हो। समितिका सभापति भरतबहादुर खड्काका अनुसार नयाँ व्यवस्थापन अन्तर्गत 3 उपसमितिको जिम्मेवारी राष्ट्रपाले पाएको छ भने एमाले र राप्रपालाई 1-1 उपसमितिको संयोजक तोकिएको छ। जस अनुसार अर्थ र सुशासनमा रुकेश रन जित, आर्थिक उत्पादनमा खगेन्द्र सुनार तथा सामाजिक न्याय उपसमितिमा मनिष दास संयोजक बन्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेसका सांसद खड्गबहादुर साईले आफ्नो निर्वाचन क्षेत्रका 25 वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले हैकम्पात चलाएको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उहाँले नेपालीको मृत्युको विषयमा सरकारले नाटक गरेको बताउनुभयो। सांसद साई मुगुबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले यो विषयका घटना लगत्तै पनि संसदमा आफ्ना कुरा राखेर सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। आफू राति प्रतिपक्षी दलका नेता भीष्मराज आङदाम्बे वीर अस्पताल पुगेको र त्यति बेला नै चिकित्सकले 95% बाँच्ने सम्भावना नरहेको बारे आफूलाई जानकारी गराएको उहाँको भनाइ छ। सरकारले गणेशका प्रति नाटक गर्यो। हिजो बेलुका म त्यहाँ वीर अस्पताल गएको थिएँ। उसका चिकित्सकले भने अनुसार 95% बाँच्ने अवस्था छैन भन्नुभएको थियो। आज रातभर गृहमन्त्री लगायतले जुन स्टर्न बाजी गर्नुभएको छ उहाँले भन्नुभएको छ। गृहमन्त्री सुदन गुरुङले राति नै अस्पताल पुगेर उपचारका लागि नयाँ दिल्ली लाने तयारी गरेको बताउनु भएको थियो। साथै अस्पतालदेखि विमानस्थलसम्म प्रहरी परिचालन समेत गरिएको थियो। गृहमन्त्रीको उक्त कार्यलाई सांसद साईले स्टन बाजीको संज्ञा दिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालिनले लेखेको स्टाटस संसदमा पढेर सुनाउनु भएको छ। मुगुका 25 वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै नेता पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालिनले लेखेको स्टाटस स्मरण गराउनु भएको हो। 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर स्थित संसद भवन अगाडि आत्मदाह गरेका थिए। त्यति बेला बालिन शाह काठमाडौँ महानगरका मेयर थिए। त्यति बेला उनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेका थिए। त्यसबेला बालिनले एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सबै सक्ने कर्म गर्छ। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खनाएर निराशा पुग्छन्। त्यो निराशाका कारण र धेरै संकेत होलान्, तर सबैभन्दा ठूलो कारण हो राज्य र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो भनेर बालिनले उति बेला लेखेको संसदमा आज वर्षमानले पढेर सुनाउनु भएको थियो। अवस्था यसका साथै अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937738 मोबाइल 9855088002
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: कुटुम्बा करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
0: कहाँ गएर के सिप सिकौ भन त। अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो, माइती घरमा युवाको प्रदर्शन, घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग। सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि 5 उपसमिति गठन, रासोपाले 3 राख्दा बाँकी 2 एमाले र राप्रपा। डाट गर्ने भनिएको ध्रुवे हात्ती अझै भेटिएन, 25 जनशक्ति परिचालन। दक्षिणी स्पेनमा डडेलोमा परि कम्तीमा 11 ज्यान गयो, 19 बेपत्ता, दक्षिण युरोपभरि डडेलो फैलिँदै। र अस्ट्रेलियाको बिग बास लिगको उद्घाटन खेल भारतको चेन्नईमा हुने। नेपाल खबरमा अब पूरा खबर। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गएको छ। मुगुको सोरु गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 गणेशको वीर अस्पतालमा उपचारको क्रममा आज बिहान 11:30 निधन भएको वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यसअघि अस्पतालले पत्रकार सम्मेलनमा जलनबाट गणेशको शरीरको झण्डै 60% भाग जलेको जानकारी दिएको थियो। अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय पनि भएको थियो। जलन लगत्तै हिजो दिउँसो 3 गणेशलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। यसैबीच माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण र घटनामा संलग्नलाई कार्यवाहीको माग राखेर युवाहरूले आज प्रदर्शन गरेका हुन्। यस्तै वीर अस्पतालमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। गणेशको परिवार र आफन्तले सब बुझ्न स्वीकार गरेका छन्। सरकारले परिवारको हेरचाहको पूर्ण जिम्मेवारी लिनुपर्ने परिवार र आफन्तको अडान रहेको छ। गणेशको श्रीमती र एक छोरी छन्। यो घटनाको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरका 3 नगर प्रहरीसँग सोधपूछ र थप प्रक्रिया अघि बढाएको जनाएको छ। यसैबीच प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी, काँग्रेस, एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। साथै विपक्षी दलका सांसदहरूले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग समेत गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वती विक वर्षमान पुन लगायतले ज्यान गुमाएका नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। यस्तै यो घटनामा राज्य किन मुख दर्शक बनेर बसेको भन्दै काँग्रेसले प्रश्न गरेको छ। काँग्रेसका सांसद वासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै नेकपा एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। उसले विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको हो भने प्रतिनिधि सभा बैठकमा पनि पार्टीको बाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञानबहादुर साईले गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनु पर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको उल्लेख गर्नुभयो। यो कुनै राजनैतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोडिएको गम्भीर विषय हो, थापाले लेख्नु भएको छ। उहाँले आम युवाले भोग्नु परेका निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ। हिजो जलनबाट घाइते भएका मुगुका 25 गणेश नेपालीको उपचारको क्रममा आज बिहान वीर अस्पतालमा ज्यान गएको हो। संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजगारीमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न पाँचवटा उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजगारीलाई समयमै फर्स्युट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई पाँचवटा समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रुकेश रञ्जित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबु ओली संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन विकास उपसमिति त्यस्तै आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकत्वमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष चा रहनु भएको छ। समितिका सभापति खड्काले सार्वजनिक लेखा समितिका विभिन्न उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपील समेत गर्नुभयो। यसअघिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित गरिएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झा र रञ्जित सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दारा काट्ने तयारी गरिएको भए पनि अहिलेसम्म डाट गर्न सकिएको छैन। डाट भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो। धुर्वे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उपद्रो गर्दै आएको जंगली हात्ती हो। यो हात्तीले अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पूर्जाले बताउनुभयो। पछिल्लो पटक गएको शनिबार भरतपुर महानगरपालिका 23 21-वर्षीय आशिका बोटे र उहाँका 4-वर्षीय छोरा भरतलाई धुर्वे हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले हात्तीलाई डाट गर्न 25 जनाको जनशक्ति परिचालन गरेको छ। तर अहिलेसम्म धुर्वे हात्ती भेटिएको छैन। 2074 सालमा नेपाली सेनाका सेनानी मेजरलाई आक्रमण गरेर ज्यान लिएकोमा 9 वर्षपछि शनिबार आमा छोराको ज्यान लिएको थियो। अब विदेशको खबर। दक्षिणी स्पेनमा लागेको डडेलोमा परि कम्तीमा 11 जनाले ज्यान गुमाएका छन्। यस्तै डडेलोमा परि अरू 19 जना बेपत्ता भएका अण्डालुसियाका क्षेत्रीय नेता जुआनामा मोरेनोलाई बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुडिएर भुइँमा खसेका कारण आगलागी शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएको खबरमा उल्लेख छ। यद्यपि अधिकारीहरूले आगलागीको कारण पुष्टि गरेका छैनन्। यस गर्मीयाममा झण्डै 40 डिग्री सेल्सियस तापक्रम सहितको लामो समयसम्म चलेको तातो हावाको लहरका कारण दक्षिण युरोपभर डडेलो लागेको छ। फ्रान्स, पोर्चुगल र स्पेनमा कैयौं अग्नि नियन्त्रकहरू डडेलो निभाउने प्रयास गरिरहेका छन् भने हजारौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्। आपतकालीन सेवाहरूका अनुसार आगलागीका कारण धेरै सड़कहरू बन्द छन् र झण्डै 1000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। अब केही खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोचर्स र मेलबर्न रेनेगेड्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 तारिकमा चेन्नईको एम चिदम्बरम रंगशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउण्ड एमसीजीमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभयो। यसअघि गएको फेब्रुअरीमा क्रिकेट अस्ट्रेलियाले चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढेको थियो। क्रिकेट अस्ट्रेलियाको 5 सदस्यीय टोलीले चेन्नईको मैदान पनि निरीक्षण गरेका थिए। बीबीएल पहिलो पटक अस्ट्रेलिया बाहिर हुन लागेको हो। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज राति युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। यो खेल अमेरिकाको क्यालिफोर्नियामा नेपाली समय अनुसार राति पाउने 1 बजे शुरू हुनेछ। गैराती भएको पहिलो क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको छ। यसैबीच विश्वकप फुटबलमा प्रयोग भइरहेको भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआर विवादित भइरहेको छ। यसपटक अन्तिम 16 भएको अर्जेन्टिना र इजिप्ट बीचको खेलमा अर्जेन्टिनाको जितपछि भीएआर बारे थप चर्चा र नयाँ बहस चर्किएको छ। खेलमा पनि छिटफुट असन्तुष्टि देखिएका थिए। फिफाले औपचारिक रूपमा सन् 2018 रुसमा भएको प्रतियोगितामा भीएआर लागू गरेको थियो। भीएआर भिडियो प्रविधिको उपयोग मार्फत मैदानमा रहेका रेफ्रीलाई निर्णय लिन सघाउने प्रणाली हो। अर्थात् मैदानमा भएका महत्वपूर्ण घटना रेफ्रीले देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्वपूर्ण निर्णयमा त्रुटि भयो भने भीएआर प्रयोग गरिन्छ। यसले रेफ्रीलाई अझ राम्रो निर्णय लिन सहयोग गर्ने विश्वास गरिन्छ। तर अहिले पनि भीएआरबाट गरिएका निर्णय विवादरहित हुन सकिरहेका छैनन्। फिफाका अनुसार अहिलेसम्म विश्वभर 300 भन्दा धेरै प्रतियोगितामा यो प्रविधि उपयोग भएको छ। यो विश्वकपमा अहिलेसम्म खेलिएका 96 खेलमध्ये रेफ्रीले 23 पटक मात्र मनिटर हेरेका छन् र प्रति खेलका हिसाबले हेर्दा यो संख्या अघिल्लो विश्वकपको भन्दा कम हो। रुसपछि कतारमा भएको विश्वकपमा भीएआरले 27 पटक निर्णय तय गर्यो। तीमध्ये 2 बाहेक सबैमा मनिटर हेरेपछि रेफ्रीले आफ्नो प्रारम्भिक निर्णय बदलेका थिए। रुसमा भएको प्रतियोगिताका 64 खेलमा 20 पटक भीएआरको प्रयोग भएको थियो। रेफ्रीले 17 निर्णय परिवर्तन गरे जसमा प्रतियोगिताको महत्वपूर्ण फाइनल खेलमा गरिएको निर्णय पनि समावेश थियो। चारभन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो। माइती घर र वीर अस्पताल अगाडि युवाको प्रदर्शन। घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग। सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि 5 उपसमिति गठन। रासोपाले 3 राख्दा बाँकी 2 एमाले र राप्रपा। डाट गर्ने भनिएको ध्रुवी हात्ती अझै भेटिएन। 25 जनाको जनशक्ति परिचालन। दक्षिणी स्पेनमा डडेलोमा परि कम्तीमा 11 जनाको ज्यान गयो। 19 जना बेपत्ता। दक्षिण युरोपभरि डडेलो फैलिँदै। र अस्ट्रेलियाको बिग बास लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुने।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 49 54 81। वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
13: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका चार माकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर आठका 41 वर्षीय विष्णु थापाको ज्यान गएको हो। सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा रहेको पाँच पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र दुईवटा अग्नि नियन्त्रक यन्त्र लोड भएको गाडी को सिलिन्डर विस्फोट भएको हो। वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्पाको रैनादेवी गाउँपालिका एक घर भई कपिलवस्तुको बाढगंगा नगरपालिका आठ बस्ने 35 वर्षीय माधव अर्याल रहेका छन्। माधवले अमेरिका पठाइदिने भन्दै एकजनाबाट 3 लाख रूपियाँ लिई सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिका 13 पक्राउ परेका माधवलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ। काठमाडौँ महानगरपालिका 32 कोटेश्वरबाट लागू औषध सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका 3 घर भएका 24 वर्षीय सन्दीप तामाङ रहेका छन्। उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनको कोठा खानतलासी गर्दा लागू औषध बरामद गरेको जनाएको छ। यस्तै सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्याई ठगी गरेको आरोपमा नुवाकोटको लिखु गाउँपालिका 4 घर भई काठमाडौँ महानगरपालिका 16 बालाजु बस्ने 19 वर्षीय विवेक सुनार पनि पक्राउ परेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याई पीड़ितको पहिचान प्रयोग गरी आफन्त र साथीभाइ भएको भ्रम पारी रकम माग गर्दै ठगी गर्दै आएका थिए। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो। माइती घर र वीर अस्पताल अगाडि युवाहरूको प्रदर्शन, घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग। डाट गर्ने भनिएको ध्रुवी हात्ती अझै भेटिएन, 25 जनाको जनशक्ति परिचालन। र अक्सिजन सिलिण्डर विस्फोट हुँदा माकलबारीमा एकजना पैदल यात्रीले ज्यान गुमाए। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: जाँदाखेरि मुनिको बगिरहेको देखिन्छ होला, हेलिजाँदाखेरि गाडी मुनि छिरिसक्यो, खोलामा गइसकेको। म फर्स्टमा अपडेट डिजास्टरको बारेमा म 10 इयर्स एक्सपिरियन्स छ, मैले बुझ्छु के भयो भने तुरन्त आत्तेर फोन गर्छु म। त्यतिखेर बुझ्दै गर्दाखेरि पानीभित्र छिरिसकेको अवस्था थियो र एकजना व्यक्ति त्यहाँ अड्किराख्नु भएको अवस्था, उहाँको लास्ट कन्डिसनमा थियो। हेलीले उद्धार गर्नलाई तपाईँको सर्टन चिजहरू चाहिन्छ त्यसमा, र त्यो मुनि मुनि गएर खोज्नु मिल्दैन, त्यसमा ड्रोन चाहिन्छ। ड्रोन भयो भने तपाईँको मुनि मुनि गएर हामीले चाहिँ मजासित कहाँ कहाँ सकेको छ भने खोज्नुपर्छ। सशस्त्र प्रहरी बलको हाम्रो यहाँ क्यान्सर कुरिङटारको होल टोली जानुभएको छ त्यहाँ, र त्यहाँ हेली चाहियो। हेली आएर उद्धार हुने होइन, स्मार्ट वेमा गर्नुपर्छ हामीले हेलीको युज, किन त्यो पैसा त हेलीको पैसा त तपाईँको पनि हो। कतिजनाले मलाई फोन गर्नुहुन्छ, यहाँ एकदम अर्जेन्ट भयो हेली उडाउनु पऱ्यो, एकदम अर्जेन्ट भयो हेली उडाउनु पऱ्यो, किन अब सवारी दुर्घटना भएको छ। हामी बुझ्छौँ त्यो संवेदनशील पनि, त्यसको विषय हामी बुझ्छौँ, वी अन्डरस्ट्यान्ड। तर सोच्नुहोस् त, हामीले त्यो पूर्वाधारलाई विकास गर्दै जाने होला नि त हामीले त। अब त यो हेली पनि एउटा के रहेछ, सान रहेछ क्या। मैले हेली उडाउनु सकेँ भन्ने टाइपको एउटा भोटरहरूलाई दिने एउटा त्यो एउटा के भन्नुमा एउटा भोटिङ एउटा उद्यो जस्तो कि, त्यस्तो नगरौँ। राज्यको पैसा हो, त्यसलाई दोहन हुनु नदिउँ। सकेसम्म परिस्थिति अवस्थाले माग्यो भने हामीले गर्ने हो, तर अवस्थाले नमागेको कन्डिसनमा हामीले गर्नु हुँदैन, त्यो तपाईँकै पैसा हो। फेरि तपाईँहरूले प्रश्न गर्नुहुन्छ हेली किन उडाएको, त्यही भएर त्यसलाई पनि सबै मान्यज्यूहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसमा एकदम संवेदनशील हुँदैन, राज्यको पैसा हो, हामीले हाम्रै पैसा भनेर लिनुपर्छ त्यसलाई। अब विषयवस्तु त यति जस्तो लाग्छ मलाई, गृह मन्त्रालयले एन्फोर्स गर्ने हो यो कुरा, म एकचोटि प्रष्टै पार्न चाहन्छु। ट्राफिकले जरिमाना उहाँले चाहेर कोर्नु हुँदैन, उहाँले चाहेर चिट कोर्नु हुँदैन। त्यो जरिमाना कति हुन्छ के हुन्छ भनेर तपाईँको नियम कानुनमा अलरेडी छ, त्यो नियम कानुन तपाईँहरूकै सरकार तपाईँहरूकै नेतृत्वले बनाएको कुरा हो, र अहिले त्यो भनेको विधेयक मात्रै हो, पास भइसकेको छैन। न पासै नभएको विषयलाई प्रचारबाजी गरेर एकजना मान्छेले भनेर सरकारलाई कति हो लाउनुपर्छ, एकदम गुड आइडिया, सरकारले काम गरेर सरकारलाई पनि लाउनुपर्छ, एकदम राम्रो आइडिया। तर प्रश्न पनि पारिदिनु पऱ्यो होला नि जनतालाई, यो त विधेयक मात्रै हो, पास त भएको छैन, यसमा छलफल हुन्छ, तपाईँहरूको राय सुझाव हुन्छ, तपाईँहरूले आफ्नो ओपिनियन भन्नुहुन्छ, यो भएन भनेर तपाईँहरू पनि कराउनुहुन्छ, उठ्नु होला, संसद अवरोध गर्नुहोला। हामी पनि आफ्नो जनतालाई दुःखमा देख्न चाहन्छौँ होला त, हामी तपाईँको आँसु हेर्न सक्दैनौँ। यस्तो हो अहिलेको सरकार, तपाईँ विपक्षी होस् तपाईँको पनि आँसु हेर्न सक्दैनौँ हामीले। त्यही भएर यो सम्मानित सदनलाई सभामुख ज्यू मार्फत मेरोबाट भुलचुक भएमा, मेरो शब्द चयनहरूमा नमिलेमा, मेरो इन्टेन्सन चाहिँ कहिले गलत छैन हजुर। 5 इयर्समा 5 वर्षको कार्यकाल हो, 5 वर्षको कार्यकालमा मैले भनिरहेको छु मेरो शब्द चयन एकदम राम्रो हुनेवाला छ। तपाईँले मलाई छ महिनाको कार्यकालमा देख्नु भइरहेछ, अहिले सदनमा उभिँदै गर्दाखेरि मेरो शब्द चयनहरू धेरै मिलिसकेको छ, शब्द होइन, यसमा तपाईँको ढाका टोपी र दौरा सुरुवाल लागेको यो सदनमा कैयौँ बसिसकेका थिएँ, तर देश बेच्नलाई होइन। तपाईँ जे लाउनु तपाईँको पहिरनसँग नहोस्, तपाईँको इमान्दारी त आफ्नो देशप्रतिको एउटा माया, एउटा पेट्रियोटिक मान्छे हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। आज यो देशलाई केही पर्दाखेरि ल भन्नुहोस्, सुदन गुरुङलाई राखेर यो देश बच्छ भने सुदन गुरुङलाई गोली ठोक्नुपर्छ भने फर्स्टमा सुदन गुरुङ नै आउँछ तपाईँहरू सबैजनालाई बचाउनको लागि। यो देश बाँच्छ भने मैले सुनिरहेको छु, 24 गते सुन्दा 8-9 महिनामा 24 गते बच्चा मरेको छ तपाईँहरूलाई 24 गतेको पिर। कति कुरा नियम अहिले भनिरहेको छ, हाम्रो जेएनजीको माग कति पुरा भएको छैन, त्यो नियम कानुन अड्काउने कसले बनाएको, हामीले बनाएको पुरानो नियम कानुनमा टेकेर गरेन, फेरि भ्रष्टाचारको मुद्दा लाउने, फेरि त्यही प्रतिपक्षको साथीहरू मान्छेहरू होला, फेरि भ्रष्टाचार भयो भनेर भन्नु होला, त्यहाँ कसैलाई न्याय दिँदै गर्दाखेरि त्यो पनि विचार गरेर गर्नु पऱ्यो हामीले त। त्यो गर्दै गर्दै गरेर यति दुःख पाएछौँ हामीले, तर बट स्टिल आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। हुन्छ महोदय, यो सम्मानित सदनलाई भयो होला मेरोबाट गल्ती, कति कुरा अलि जानी नजानी भयो होला, म त्यसको लागि नि माफ माग्न चाहन्छु। मेरो शब्द चयनले कसैलाई घोच्यो होला त्यसमा नि माफ माग्न चाहन्छु। तर हाम्रो सरकारको इरादा नेक छ, मेरो इरादा पनि नेक छ, हामीहरूलाई देश राम्रो होस् त्यो बाहेक हाम्रो केही चाहिँदैन। हजुर आएर बसे पनि केही फरक पर्दैन, हजुर देश राम्रो होस्, देश जोगोस्, देश रह्यो त हामी रहन्छौँ, नत्र हामी त किन रहन्छौँ त, देशलाई त अब त जोगाउनै पर्ने होला नि त। तपाईँहरू बल्ल बल्ल यत्रो दुःख गरेर तपाईँहरू नि यत्रो चुनाव लडेर आउनु भएको छ, त्यही भएर म सम्पूर्ण म्यानेजरहरूलाई एउटा नागरिक तहको एउटा भुइँ मान्छेको तहबाट म हजुरलाई आग्रह गर्न चाहन्छु, हाम्रो देश बचाउनलाई र बनाउनलाई सहकार्य गरेर जाउँ, एकअर्काको खुट्टा तानेर नजाउँ, एकअर्कालाई सम्झाइ बुझाइ गरेर जाउँ, हाम्रोबाट गल्ती कमी कमजोरी छ भने सम्झाएर जाउँ, बुझाएर जाउँ, मिलेर जाउँ र देशलाई एउटा निकास दिउँ। धेरै धेरै धन्यवाद।
1: मान्य सदस्य किन उठ्नु भएको? नियमावलीको कुन नियमापत्ति? मान्य सदस्यलाई माइक दिनुहोस्, एक मिनटभित्र आफ्नो कुरा राख्नुहोस्।
2: सम्माननीय सभामुख महोदय, सदनले सरकारलाई सदनमै खोज्ने हो, सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो, सरकारको प्रतिनिधि जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भन्ने भनेर भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति र संसदप्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस् र आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसदमा प्रस्तुत हुन र संसदका सांसदहरूका प्रश्नहरूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न म अनुरोध गर्दछु। सम्माननीय सभामुखज्यूलाई टाइमको लागि धन्यवाद दिन चाहन्छु।
1: मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ, सोको बेहोरा म पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण भएको देहाएका विधेयकको सकलै एक प्रति यसै पत्र साथ संलग्न गरी पठाएको बेहोरा अनुरोध छ। ऐन नम्बर 4 विधेयकको नाम सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रमाणीकरण मिति 2083-3-25। ऐन नम्बर 5 सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रमाणीकरण मिति 2083-3-25। ऐन नम्बर 6 विधेयकको नाम सहकारी पहिलो संशोधन विधेयक 2083 प्रमाणीकरण मिति 2083-3-25। ऐन नम्बर 7 विधेयकको नाम स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण मिति 2083-3-25 मिति 2083-3-25 महादेव पन्त सचिव। मान्य सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 क्रमशः सदन समक्ष पेश गर्न अनुमति दिन्छु।

0: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपालको संविधानको धारा 294 बमोजिम निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82 सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद। सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपालको संविधानको धारा 294 बमोजिम राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद। सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपालको संविधानको धारा 294 बमोजिम राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य विक्रम सिंह थापा।

0: सम्माननीय सभा महोदय, म राष्ट्रिय सेवा दल विधेयक 2083 को पूर्ण समर्थन गर्दै केही कुरा राख्न चाहन्छु। गीतामा भगवान कृष्णले भन्नुहुन्छ, नहि ज्ञानेन सदिश्रम पवित्रमेव विद्यते तत्सम यौं सदे कालिनात्मे विद्यते। मैले यो किन यहाँ भन्न खोज्दैछु भने ज्ञानभन्दा ठुलो संसारमा केही पनि छैन। ज्ञान प्रशिक्षणबाट आउँछ र यो राष्ट्रिय सेवा दलको जुन उद्देश्य छ, हाम्रा यो देशका भविष्यका राष्ट्र कर्णधारहरू जसले यो देशको भविष्यको निर्माण गर्ने जिम्मेवारी छ, ती युवा शक्तिलाई ज्ञान दिनको लागि, त्यो चाहे विपद व्यवस्थामा पनि होस् या कुनै पनि दुःखद स्थिति होस् या देशको सार्वभौमिक सत्ता, स्वाधीनता, राष्ट्रिय अखण्डता बचाउनु पर्ने स्थिति आयो भने त्यसपटक सम्पूर्ण चिजले उठ्नको लागि दिने ज्ञान हो। त्यस कारणले म यहाँ के भन्नु मन छ भने जुन राष्ट्रिय सुरक्षा दलको जुन अहिले गरिन्छ यसलाई विपद व्यवस्थापन, 2072 सालको भूकम्प र हाम्रो COVID-19 यो विषयमा हामी एकपल्ट फर्केर हेरौँ, सायद त्यतिखेर हाम्रा युवा शक्तिहरू यो विषयमा प्रशिक्षण हुन्थ्यो भने त्यति ठुलो विकराल स्थिति आउने थिएन। त्यस कारणले यो राष्ट्रिय सुरक्षा दलको उद्देश्य नेपालको प्रकृति विपदको उच्च जोखिमता रहेको देश हो, हरेक वर्ष बाढी पहिरो भूकम्प र आगले ठुलो जनधनको क्षति हुने गरेको छ। यस्तो अवस्थामा राज्यका युवा शक्तिलाई प्रशिक्षित, अनुशासित र सेवा भई असल शिक्षाको युवा जनशक्ति तयार गर्नु पनि राज्यको कर्तव्य हो। राष्ट्रिय सेवा दलले युवामा अनुशासन, नेतृत्व, प्राथमिक उपचार, विपद व्यवस्थापन, उद्धार, जनतालाई विषम परिस्थितिमा नागरिक दायित्व, राष्ट्रप्रति समर्पणको भावना विकास गर्ने यो एउटा लक्ष्य हो। यो विधेयक कसैलाई सैनिकरण गर्ने विधेयक होइन, यो राष्ट्र सेवा, नागरिक जिम्मेवारी र राष्ट्रिय एकताको संस्कार विकास गर्ने विधेयक हो। भारतको नेसनल क्याडेट कर्प्स, बेलायतको कम्बाइन क्याडेट फोर्स र सिङ्गापुरको नेसनल क्याडेट कर्प्स पनि यही उद्देश्यले सञ्चालन या यसको स्थापित गरिएको छ। यो अन्तर्राष्ट्रिय अभ्यास हो। त्यस कारणले सम्माननीय सभासद महोदय, म धेरै कुरा भन्न चाहँदैन, यो राष्ट्रिय सेवा दल नितान्त विपद व्यवस्थापनमा स्थापित गर्नको लागि तयार गरेको यो चाहिँ दल हो, राष्ट्रिय सेवा दल हो। त्यस कारणले यो सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू र उहाँको टिमले जुन तरिकाले जुन लक्ष्यको साथ जुन दूरदृष्टि राखेर यसको चाहिँ परिकल्पना गर्नुभएको छ, त्यसको लागि म हार्दिक धन्यवाद दिँदै हाम्रो चाहिँ आज हामीले पारित गर्ने निर्णयले केवल एउटा कानुन बनाउने छैन, भोलिको अनुशासित, सक्षम, सेवाभावी र देशप्रेम पुस्ताको जगमा गर्नेछ। त्यसैले म सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई आग्रह गर्दछु, दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई केन्द्रमा राखी राष्ट्रिय सेवा दल विधेयकलाई सर्वसम्मत पारित गरौँ। धन्यवाद।
1: माननीय सदस्य प्रकाश पाठक, त्यसपछि माननीय सदस्य राजीव खत्री।

0: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले पेश गरेको राष्ट्रिय सेवा दल विधेयक 2083 माथिको छलफलमा आफ्नो धारणा राख्ने अनुमति चाहन्छु। विधेयकको उद्देश्य र कारणमै उल्लेख भए जस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन यो विधेयक सदनमा आएको छ। सर्वप्रथम त्यसको म स्वागत गर्न चाहन्छु। सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद व्यवस्थापन, महामारी नियन्त्रण, प्रकृति तथा पर्यावरण संरक्षणमा जिम्मेवारी बोध गर्न, विशेष परिस्थितिमा सेना मातहत रही स्वयंसेवकका रूपमा परिचालन हुन सक्ने जनशक्ति निर्माण गर्न तथा राष्ट्रिय भावनाले ओतप्रोत उच्च मनोबलसहितको मानव स्रोत तयार गर्ने अवधारणा अनुरूप यो विधेयक आएको छ। सेल्फ डिफेन्सिभका लागि समेत आवश्यक रहेको तालिम दुई वर्गमा जुनियर डिभिजन कक्षा 8 र 9 8-10 तथा सिनियर डिभिजन कक्षा 11 र 12 अध्ययनरत विद्यार्थीहरूले प्राप्त गर्नु धेरै हिसाबमा सकारात्मक रहेको छ। विधेयकको दफा 18 राष्ट्रिय आवश्यकता परे अन्य नागरिक र संस्थाहरूलाई पनि सेवा दल मार्फत तालिम दिन तथा राष्ट्रिय सेवामा परिचालन गर्न सक्ने व्यवस्थाको प्रस्तावले यसको उपाध्येयता थप बढाएको छ। सभामुख महोदय, विधेयकमा उल्लेख गरिएको हतियार सञ्चालनको तालिम सिनियर डिभिजनको तालिममा मात्र समावेश हुने व्यवस्थाले यसको प्रभावकारितालाई थप बढाएको छ। विधेयकका सम्बन्धमा धेरैले नकारात्मक दृष्टि राखेर टीका टिप्पणी गरेको सुन्छु। किन चाहिँ यो सैन्य तालिम व्यवहारिक शिक्षामै जोड गरौँ भन्ने क्रिया प्रतिक्रियाहरू पनि सुनिएको छ। यो विधेयकले सिपमूलक तालिम, प्राविधिक तालिम र अन्य प्रक्रियाका तालिम रोकेर युथलाई फरक मोडमा डाइभर्ट गर्ने भन्ने बुझाइ नै गलत छ। यो एडिसनल तालिम हो जसले युवाको मनोभावना र राष्ट्रिय आवश्यकताको एउटा पक्षको प्रतिनिधित्व गर्दछ। संविधानको धारा 51 खण्ड कमा उल्लेखित राष्ट्रिय सुरक्षा नीति अनुसार नागरिकलाई राष्ट्रको सेवा गर्न सक्षम बनाउने लक्ष्यका साथ यो विधेयक आएकाले यसको ओझिलो गाम्भीर्यता रहेको सम्मानित सदनलाई जानकारी गराउँदै विधेयकको समर्थन गर्दछु। धन्यवाद।
1: माननीय सदस्य राजीव खत्री, त्यसपछि माननीय सदस्य जनक सिंह धामी।

0: सम्माननीय सभामुख महोदय, राष्ट्र सेवा दल विधेयक बारे केही मानिसले सामाजिक सञ्जालमा एउटा विचित्रको चित्र बनाउन खोजेको देखिन्छ। अरू मानिसले मात्र होइन, कतिपय माननीयज्यूहरूले पनि लेखेको देखिन्छ। मानौ सरकारले विद्यालयका विद्यार्थीलाई युद्धका लागि भर्ती गर्न लागेको। म स्पष्ट भन्न चाहन्छु, यो भ्रम हो, अतिरञ्जना हो, राष्ट्र निर्माणको अवधारणामाथि अविश्वास हो। यो विधेयकको मूल उद्देश्य बन्दुक बोकाउने होइन, जिम्मेवारी बोकाउने हो। अनुशासन, इमान्दारी, स्वाभिमान, सेवाभाव, राष्ट्रिय एकता र नेतृत्व क्षमता विकास गर्ने कार्यक्रमलाई सैन्यकरण भनेर चित्रित गर्नु भनेको स्काउट, स्वयंसेवा, विपद व्यवस्थापन र नागरिक उत्तरदायित्वको सम्पूर्ण अवधारणालाई अस्वीकार गर्नु हो। आज संसारका धेरै युवालाई विपद उद्धार, प्राथमिक उपचार, सामुदायिक सेवा, पर्यावरण संरक्षण, राष्ट्रिय सङ्कट व्यवस्थापन र नागरिक नेतृत्वको तालिम दिइन्छ। के ती सबै देश सैन्य राज्य हुन्? यदि बाढी आउँदा उद्धार गर्न सक्ने, भूकम्प आउँदा सङ्गठित रूपमा सहयोग गर्न सक्ने, महामारीमा स्वयंसेवा बन्न सक्ने नागरिक तयार गर्नु सैन्यकरण हो भने हामीले नागरिक उत्तरदायित्व भन्ने शब्द नै हटाइदिए हुन्छ। विधेयकमा स्पष्ट रूपमा राष्ट्रिय सेवा, विपद व्यवस्थापन, पूर्वाधार सहयोग, वातावरण संरक्षण, संस्कृति सम्पदा संरक्षण र सामाजिक सेवाको क्षेत्रमा उल्लेख छन्। आलोचकहरूले यी सबै छोडेर सुरक्षा शब्द मात्रै समातेका छन्। राष्ट्रको सुरक्षा केवल बन्दुकले हुँदैन, सङ्गठित, अनुशासित र जिम्मेवार नागरिकबाट पनि हुन्छ। म अर्को प्रश्न पनि गर्न चाहन्छु, हामी युवालाई के सिकाउन चाहन्छौँ? केवल परीक्षा पास गर्ने कला कि सङ्कटमा समाजका लागि उभिने संस्कार? राष्ट्रप्रेम भाषणले होइन, अभ्यासले निर्माण हुन्छ। सेवाभाव किताबमा पढेर होइन, सामूहिक कार्यबाट विकसित हुन्छ। यस विधेयकलाई 2027 सालको ऐनसँग जोडेर डर फैलाउने प्रयास भइरहेको छ, तर आजको लोकतान्त्रिक नेपालमा कुनै पनि कानुन संविधानभन्दा माथि छैन। नागरिक अधिकार, स्वतन्त्रता र कानुनी संरक्षण संविधानले सुनिश्चित गरेको छ। त्यसैले भोलि सबैलाई जबरजस्ती सैनिक बनाइन्छ भन्ने प्रचार, राजनीतिक उत्तेजना त हुन सक्छ, कानुनी सत्य होइन। सम्माननीय सभामुख महोदय, राष्ट्र निर्माणका लागि चरित्रवान, अनुशासित र सेवाभावी पुस्ता आवश्यक छ। यो विधेयक त्यही दिशाको प्रयास हो। कमजोरी छन् भने संशोधन गरौँ, स्पष्टता थपौँ, निगरानी बलियो बनाऊ, तर डर, भ्रम र अफवाहका आधारमा राष्ट्रलाई आवश्यक नागरिक सेवा कार्यक्रमलाई नै बदनाम गर्ने राजनीति बन्द गरौँ। हामी युद्धका लागि होइन, जिम्मेवार नागरिकका लागि तालिम चाहन्छौँ। हामी बन्दुकभन्दा ठुलो शक्ति, सचेत, सङ्गठित र राष्ट्रप्रति समर्पित युवा शक्ति निर्माण गर्न चाहन्छौँ। धन्यवाद।
1: मान्य सदस्य जनक सिंह धामी, त्यसपछि मान्य सदस्य परशुराम तामाङ।

0: सम्माननीय सभापक महोदय, विद्यमान राष्ट्रिय सेवा दल 2027 प्रतिस्थापन गरी राष्ट्रिय सेवा दल विधेयक 2083 सरकारले ल्याउन लागेकोमा म सरकारलाई धन्यवाद दिन चाहन्छु। यसै विधेयक सम्बन्धी सम्मानित सदनमा छलफलको क्रममा आफ्ना केही धारणाहरू राख्न गइरहेको छु। राष्ट्रिय सेवा दलले राष्ट्रिय सेवाको भावना र उच्च मनोबल सहितको मानव स्रोत तयार गर्ने तथा राष्ट्रिय एकता र सुरक्षालाई मजबुत बनाउने छ भन्ने मैले बुझेको छु। हिजोका दिन ऐन नियम कानुनहरू समय परिस्थिति अनुसार बदल्ने तथा परिमार्जन गर्नुपर्ने आवश्यकता अनुरूप नै यो विधेयक पनि आएको छ। यो ऐन मात्रै प्रतिस्थापन गरेर पुग्दैन, यस्ता कयौँ ऐनहरू प्रतिस्थापन गरेर नयाँ ऐनहरू ल्याउनु पर्ने आवश्यकता पनि छ। खास गरी यो विधेयकले विद्यालयका विद्यार्थीहरू मार्फत देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावनालाई जगाई नैतिक र अनुशासित बनाउने नीति स्वागतयोग्य छ। म यो विधेयकको समर्थनमा मत जाहेर गर्दछु, जो हिजोका दिनमा पनि निरन्तर रूपमा विद्यालयहरूमा चलिआएको छ, जसलाई हामी एनसिसीका रूपमा पनि बुझ्ने गरेका थियौँ। देश र समाज निर्माण गर्ने भविष्यका कर्णाधार आजको किशोर किशोरीहरू भएकोले विद्यालय तथा घरमा सुसंस्कृत, अनुशासित र योग्य जनशक्ति निर्माण गर्नु पनि आजको आवश्यकता हो। पहिलो र दोस्रो विश्वयुद्धपछि अधिकांश देशहरूले प्रत्येक नागरिकले अनिवार्य रूपमा सैनिक तालिम लिनुपर्ने व्यवस्था गरेका छन्, जो अहिले पनि निरन्तर छ। हाम्रो देशमा पनि यो कुरालाई मध्यनजर गर्दै फरक ढङ्गले उही उद्देश्यका लागि सेवा दलको अवधारणा लिएको हो कि भन्ने पनि मैले बुझेको छु। यो सेवा दलले सुरक्षा, अनुशासन, नैतिक पाठ सिक्ने मात्र नभई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद व्यवस्थापन, महामारी नियन्त्रण, प्रकृति तथा पर्यावरण संरक्षण, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्वर्धन, सुरक्षा सेवा, खेलकुद तथा आवश्यक सबै क्षेत्रमा काम गर्ने विरत उद्देश्य पनि लिएको छ। राष्ट्रिय सेवा दल विधेयकमा संस्थाको सबै पुनर्संरचना गरिने देखिएकोले समय परिस्थिति अनुसार यो विधेयक उपयुक्त ठान्दछु। यस विधेयकमा केवल विद्यार्थी केन्द्रित मात्र नीति देखिएको सहभागी हुन्छ अनि सबै उमेर समूहलाई यसमा सहभागी गराउने नीति बनाउँदा उचित नै होला जस्तो लाग्छ। यो विधेयक ऐनमा परिणत भएर नियमावली र कार्यविधि बनाउने बेला संस्था थायी रूपमा बलियो र प्रभावकारी र पारदर्शी ढङ्गले अगाडि बढ्ने कुराहरूलाई महत्त्वका साथ राखियोस्। धन्यवाद।
1: माननीय सदस्य परशुराम तामाङ, त्यसपछि माननीय सदस्य नरेन्द्र कुमार केरुङ।

शवा मुख महोदय, राष्ट्रिय सेवा दल ऐन 2027 प्रतिस्थापन गर्ने गरी आएको विधेयक छ। खास गरिकन संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि 27 सालको ऐनलाई प्रस्थापन के अरे विस्थापन गरेर बनाउन लागेको र खास गरिकन नेपालको संविधानको धारा 51 खण्ड क को आधार खण्ड क को 6 आधार बनाएर ल्याइएको जुन विधेयक छ सैद्धान्तिक रूपमा यसप्रति मेरो सहमति छ। तर एउटा शङ्का यसमा उत्पन्न हुन्छ, त्यो के हो भन्दाखेरि त्यसमा दुईटा कुरा हामीले गम्भीर रूपमा सोच्नु पर्नेछ। पहिलो कुरा चाहिँ के हो भने यसमा 6 सदस्यीय निर्देशक समिति बनाइएको छ, त्यसमा 3 जना सेनाका व्यक्तिहरू छन्, त्यस कारण यो एउटा गम्भीर कुरा यो हो। दोस्रो कुरा के छ भन्दाखेरि विशेष परिस्थिति र युद्ध वा आन्तरिक द्वन्द्वको समयमा पनि यसलाई प्रयोग गर्न सकिने भनिएको छ। त्यसले चाहिँ कतै हामी तपाईँको सैनिकीकरण अथवा यो सेवालाई अलिक भिन्न तरिकाले प्रयोग गर्नको लागि यसलाई सर्वसत्तावादलाई हाबी बनाउने दृष्टिकोणले यसलाई प्रयोग हुन्छ कि भन्ने आशंका यसले जन्माउँछ। त्यसो भएको हुनाले मैले यो शङ्काको लाभ पनि दिन्छु, तर के हो भन्दाखेरि यो गम्भीर कुरा भएको हुनाले यसलाई हामीले समितिमा लगेर विशेष रूपमा छलफल गर्नुपर्छ भन्ने कुरा पनि म राख्न चाहन्छु। त्यसो भएको हुनाले मैले त्यहाँ अर्को एउटा कुरा थप्ने कुरा देखेको छु, त्यो के हो भन्दाखेरि चाहिँ हामीले त्यहाँ एउटा क्लज राख्नु पर्थ्यो, त्यो के हो भन्दाखेरि यो दलमा भर्ना भएको कारणले कसैलाई पनि सैनिक सेवामा काम गरेर बाध्य पारिँदैन भन्ने कुरा पनि त्यहाँ भएको भए यसको संरक्षण हुन्थ्यो भन्ने कुरा पनि म राख्न चाहन्छु। अर्को चाहिँ जब युद्धको हामीले त युद्ध त 10 वर्ष युद्ध त सशस्त्र द्वन्द्व त खेपिसकेको छौँ, त्यसो भएको हुनाले यस्तो सैनिक कार्य के अरे तपाईँको शिक्षालय

0: सम्मान्य सभामुख महोदय, राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफल गर्नुभन्दा अगाडि मैले मेरो जीवनकालमा आज सदनमा जुन किसिमको हप्काई र खप्काई भेटियो त्यस उपर सम्मान्य सभामुखज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। गृहमन्त्रीज्यू आउनुभयो, जवाफ दिनुभयो, उहाँको कर्तव्य र दायित्वभित्रको विषयवस्तु हो, रातभरि खट्नुभयो, त्यो उहाँको जिम्मेवारीभित्रको विषयवस्तु हो। तर राज्य सञ्चालनको क्रममा सबै मान्य सदस्यज्यूहरूलाई अर्थ उपदेश लगायतको अलिकति उहाँको भाषिक विषयवस्तु उपर मेरो आफ्नो चाहिँ मन दुखाइ रहेको कुरा जाहेर गर्दै यो राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक धेरै अगाडि नै आवश्यकता मैले व्यक्तिगत रूपमा चाहिँ महसुस गरेको हो, सरकारले ल्यायो, मैले सरकारलाई धन्यवाद दिन चाहन्छु। तर यसभित्र धेरै महत्त्वपूर्ण जस्तो चाहिँ नलाग्ने तर अत्यन्तै संवेदनशील विषयवस्तुहरू छलफलका निम्ति प्रष्ट हुनुपर्छ भन्ने मैले यहाँ निवेदन गर्न चाहन्छु। 2027 सालमा बनेको यो ऐनले समाधान गर्न नसकेका कुन कुन समस्याहरू समाधान गर्नको निम्ति विधेयक प्रतिस्थापन गर्नुपर्ने हो यो विषयवस्तु प्रष्ट हुनु पर्यो। वार्षिक रूपमा कति युवालाई क्याडेटको रूपमा चाहिँ नै उत्पादन गर्ने लक्ष्य छ, यो विषय किटानी भए राम्रो। यसको लागि विनियोजित बजेट कति छ त, बजेट बेगर त चल्दैन होला कार्यक्रमहरू। स्थानीय र प्रदेश तहको भूमिका यस कार्यक्रम अन्तर्गत यिनीहरूको जिम्मेवारी के छ त्यो कुरा प्रष्ट हुन जरुरी छ। सेवा दल राजनीतिक प्रभावबाट मुक्त बनाउनको निम्ति के व्यवस्था गरिएको छ र अन्ततोगत्वा यो सर्वसत्तावादतर्फ उन्मुक्त हुँदैन भन्ने शङ्कालाई मेट्न जरुरी छ। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका र दुर्गम क्षेत्रका युवाहरूको सहभागितालाई कसरी सुनिश्चित गरिन्छ? सेवा दलबाट दीक्षित भएपछि सार्वजनिक सेवा, सेना प्रहरी, सशस्त्र प्रहरी तथा विपद व्यवस्थापनमा अतिरिक्त मान्यताको व्यवस्थालाई कसरी सुनिश्चित गर्न सकिन्छ? यो पनि प्रष्ट रूपमा आए राम्रो हुन्छ। यसमा संसद भयो, महालेखा परीक्षक भयो लगायतका अन्य आवश्यक निगरानी गर्ने निकायहरूलाई कसरी व्यवस्थित गर्न सकिन्छ? र अन्त्यमा यो विधेयक पास भएर कार्यान्वयन आउँदा मानव अधिकार र बाल अधिकार सम्बन्धी निगरानीलाई कसरी व्यवस्थित गरिएको हुन्छ र यसलो घनीभूत र संवेदनशील छलफल गरेर मात्रै यो विधेयकलाई ऐनको रूपमा व्यवस्थित गर्नका निम्ति सम्माननीय सभामुखज्यू मार्फतबाट सरकारको ध्यान आकर्षण गराउँदै मेरो कुराहरू टुङ्ग्याउने अनुमति चाहन्छु। जय नेपाल।
1: मान्य सदस्य सुशील खड्का, त्यसपछि मान्य सदस्य भरत प्रसाद पराजुली।

सम्माननीय सभामुख महोदय, तत्कालीन प्रधान सेनापति श्री पूर्णचन्द्र थापाज्यू, जसका पुर्खा र परिवारजन गोर्खा राज्यको एकीकरणदेखि आधुनिक नेपालको राष्ट्रिय सेनामा रही राष्ट्र सेवा पनि गर्नुभएको थियो, को अध्यक्षतामा बसेको 830 पिएसओ बैठकमा अवधारणा प्रस्तुत भई आज यस गरिमामय संसदमा राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत भएको छ। यसमा मेरो पूर्ण समर्थन छ। राष्ट्रिय सेवा दलको अवधारणा राष्ट्रिय सुरक्षा अर्थात् नेसनल सिक्युरिटीसँग जोडिएर आएको छ। बदलिदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषय बहुआयामिक छन्। राष्ट्रलाई कसरी जोगाउने मात्र नभई चिरकालसम्म नेपाललाई स्थिर, सामर्थ्यवान र विश्वसनीय राष्ट्रको रूपमा स्थापित गर्ने दिशामा केन्द्रित रहनुपर्छ। यसै सन्दर्भमा इतिहासको पनि म स्मरण गर्न चाहन्छु। राष्ट्र निर्माता श्री पृथ्वीनारायण शाहले पनि आधुनिक नेपालको एकीकरण गर्ने क्रममा यसै गरी तत्कालीन गोर्खाका युवालाई राष्ट्र निर्माणका लागि भलिन्टियर फोर्सको रूपमा परिचालित गर्नुभएको थियो। नेपालमा अहिले 13 देखि 18 वर्षसम्मको संख्या, जुन यस विधेयकले चाहिँ

0: मेटेको छ 40 लाख बराबर छ। यो उमेर समूहलाई अनुशासन, देशप्रेम, राष्ट्रभक्ति, राष्ट्रियता, राष्ट्रिय मूल्य मान्यता, मौलिक सभ्यता, परम्परा र संस्कृतिप्रति गौरवबोध गराई राष्ट्रिय एकताको भावना जगाउनु अति नै आवश्यक छ, जुन यस विधेयकले परिकल्पना गरेको छ। यो गर्न सकेमा कालान्तरमा यही युवा नै राष्ट्र निर्माणको बलियो नेसन बिल्डिङ फोर्स बनेर आउँछ। स्वयं म पनि यही उमेर समूहमा रहँदाखेरि मेरो स्वर्गीय पिताजी श्री केशवबहादुर खड्का, मेरा अग्रज र आफन्तजनले आफ्नो पुर्खाले राष्ट्र निर्माणमा गरेको योगदानको स्मरण र जति सकिन्छ देशकै माटोलाई मलजल गर्नुपर्छ भन्ने गहिरो छाप पार्नुभएको हुँदा आज यसरी यस सम्मानित सदनमा बागलुङ एकबाट निर्वाचित सांसद भएर उभिएको छु। तसर्थ राष्ट्रिय सेवा दल विधेयकलाई पूर्ण रूपमा समर्थन गर्दै यसको स्कोप सहर केन्द्रित मात्र नरहोस्, हिमाल पहाड, तराई र तराई लगायत देशको दूरदराजका सबै युवालाई समेटियोस्। नेपाली सेनाको डाइरेक्ट सुपरभाइजर रोल हुने भएकाले इम्प्लिमेन्टेसन सिटी हुनेछ भन्ने पूर्ण विश्वास छ र राज्यका तर्फबाट स्रोत सुनिश्चित गरियोस् भन्दै म यस विधेयकलाई पूर्ण समर्थन गर्छु। धन्यवाद।
1: मान्य सदस्य भरत प्रसाद पराजुली, त्यसपछि मान्य सदस्य कृपाराम राणा।

0: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्रीज्यूले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 म सैद्धान्तिक रूपमा समर्थन गर्दछु। सङ्घीय शासन व्यवस्था, संविधानको मर्म तथा वर्तमान राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गर्दै राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई समयानुकूल बनाउन आवश्यकता थियो, जुन विधेयकको रूपमा आएको छ। यो स्वागतयोग्य विषय हो। विशेष गरी नेपाल जस्तो भूकम्प, बाढी, पहिरो, डढेल लगायतका प्राकृतिक विपदको उच्च जोखिम भएको मुलुकमा अनुशासित, प्रशिक्षित र राष्ट्र सेवामा तत्पर नागरिक जनशक्ति तयार गर्नु आजको आवश्यकता हो। तर यो विधेयक बनाई कार्यान्वयन गर्दा भने कतिपय विषयमा स्पष्ट हुने व्यवस्था भने चाहिन्छ। सभामुख महोदय, राष्ट्रिय सेवा दलको संरचना संहिताको मर्मअनुसार सातै प्रदेशमा विस्तार हुनुपर्दछ। केन्द्रमा मात्र सीमित रहने होइन, प्रदेश स्तरमै यसको प्रभावकारी उपस्थिति सुनिश्चित गरिनुपर्छ, ताकि आवश्यकता पर्दा छिटो र प्रभावकारी रूपमा परिचालन गर्न सकियोस्। नेपाल प्राकृतिक विपदको उच्च जोखिममा रहेको देश हो। 2072 भूकम्प, जाजरकोट भूकम्प, बाढी, पहिरो र डढेल जस्ता घटनाले प्रशिक्षित स्वयंसेवकको आवश्यकता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा पटक पटक प्रमाणित गरिसकेको छ। त्यसैले यो व्यवस्था व्यवहारमै प्रभावकारी हुने गरी कार्यान्वयन हुनुपर्दछ। राष्ट्रिय सेवा दलको नीतिगत नेतृत्व कुन मन्त्रालयले गर्ने भन्ने विषयमा स्पष्ट हुनु आवश्यकता छ। र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा यस्ता कार्यक्रमहरू प्राय रक्षा मन्त्रालय वा नागरिक सुरक्षा प्रणाली अन्तर्गत सञ्चालन हुने गरेका छन्। त्यसैले नेपालमा पनि जिम्मेवारी र उत्तरदायित्व स्पष्ट रूपमा तोकिनुपर्छ। प्रहरीका साङ्गठनिक संरचनाहरू गाउँ बस्तीमा समेत भएको हुँदा यसतर्फ पनि भविष्यमा सोच्नु उपयुक्त हुन्छ भन्ने मेरो सुझाव रहेको छ। हाम्रो देशमा धेरै ऐनको भावनाभन्दा फरक ढङ्गले नियमावली र कार्यविधिहरू बन्ने गरेका उदाहरणहरू छन्। त्यसैले यस ऐन अन्तर्गत बन्ने नियमावली र कार्यविधिहरूले पनि ऐनको मर्मलाई अक्षरशः पालना गर्ने गरी बन्ने सुनिश्चित हुनुपर्दछ। राष्ट्रिय सेवा दलमा सहभागी हुने स्वयंसेवकहरूले कस्तो तालिम पाउने, तालिमको अवधि कति हुने, उनीहरूको जिम्मेवारी के हुने र कुन अवस्थामा कसरी परिचालन गर्ने भन्ने विषय कानुनमै स्पष्ट हुनुपर्दछ। अस्पष्टताले भविष्यमा अन्योल सिर्जना गर्न सक्दछ। तालिम प्राप्त जनशक्तिको कुनै पनि राजनीतिक, व्यक्तिगत वा अन्य अनुचित प्रयोजनका लागि दुरुपयोग हुन नदिने बलियो कानुनी व्यवस्था गरिनुपर्दछ। यो संस्था पूर्ण रूपमा राष्ट्रिय हित र सार्वजनिक सेवा।
1: मान्य सदस्य कृपाराम राणा, त्यसपछि मान्य सदस्य प्रदीप विष्ट।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक एवं नीतिगत छलफलका क्रममा छौँ। सामान्यतया संसारका थुप्रै देशहरूमा यस सम्बन्धी व्यवस्था रहेको देखिन्छ। अमेरिका, क्यानाडा, अस्ट्रेलिया, भारत लगायत देशमा यो संरचना कायम रहेको छ। विशेष गरेर युवालाई अनुशासन र नेतृत्व विकास गर्न, राष्ट्रप्रतिको भावना जागृत गर्न, विपद व्यवस्थापनमा सहयोगी बन्न, शारीरिक एवं मानसिक क्षमताको विकास गर्नका लागि यो व्यवस्था राम्रै छ। यो विधेयक 100% नयाँ पनि होइन र 100% पुरानो पनि होइन। त्यसकारण म यो विधेयकको सैद्धान्तिक रूपमा म सहमति जनाउन चाहन्छु। तर सभामुख महोदय, आशंका गर्ने थुप्रै आधारहरू सिर्जना गरेको छ। म सैद्धान्तिक रूपमा भन्न चाहन्छु, राष्ट्रिय सेवा दलमा विद्यालयमा कलिला नानी र किशोर अवस्थाका बालबालिकाहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ। यस्ता खाले सामग्री पाठ्यपुस्तकमा समावेश गरेर विद्यालय वा कलेजहरूमा अध्ययन गराउन सकिन्छ। विशेष गरेर टिनेजर साथीहरूको प्रभावमा रहने, साथीहरूसित रमाउने, टिम लिडरको निर्णयमा भर पर्ने र आमाभन्दा शिक्षकले भनेको बढी पत्याउने, त्यसकारण टिममा एकजना सदस्य आपराधिक मानसिकताको छ भने अरूमा पनि सहजै सर्ने र चाँडै नै क्राइम हुन सक्ने अवस्था सिर्जना हुनसक्छ। त्यो बेला उनका बाले समेत रोक्न सक्दैनन्। त्यसकारण राष्ट्रिय सेवा दलको सामग्रीले कतै समाज र राष्ट्रहित विपरीत कसैको निहित स्वार्थ सिद्धिका लागि प्रयोग र परिचालन गर्न मलजल त पुर्याउँदैन। यति बेला विद्यार्थीलाई राजनीति स्वार्थपूर्तिका लागि देश निर्माण गर्न सक्ने सुन्दर भविष्य बोकेका होनहार युवालाई दुरुपयोग हुन सक्ने खतरा हुन सक्छ। म आग्रह गर्न चाहन्छु, नेपालको इतिहासबाट तितो सत्य अनुभव छ। हामी थुप्रै घटनाहरूबाट यी कुराहरू सिकिरहेका छौँ। म आग्रह गर्न चाहन्छु, 10 वर्षे जनयुद्धकालमा हामीले विशेष गरेर बालबालिका र महिला सबभन्दा बढी प्रभावित भए। यही भाद्र 23 र 24 गतेको घटना हेर्ने हो भने त्यहाँ ड्रेस लगाइएकी विद्यार्थीहरू प्रयोग भएका छन्। त्यसो भएको हुनाले भविष्य पनि यस्ता कुराहरूमा साँची नबनोस् भनेर म आग्रह गर्न चाहे। र एकातिर हामी विद्यार्थी सङ्गठनलाई खारेज गरिरहेका छौँ, अर्को विद्यार्थीका माझमा अप्रत्यक्ष रूपमा राज्यको तर्फबाट राजनीति गर्न खोजिएको त होइन, आफूले गर्दा राशिले अरूले गर्दा क्यारेक्टर ढिला त हुने होइन भन्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य प्रदीप विष्ट, त्यसपछि मान्य सदस्य शम्भु प्रसाद ढकाल।

0: सम्मानित सभा महोदय, सर्वप्रथम राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्मानित प्रधानमन्त्री का तर्फबाट माननीय मन्त्री सुबिता गौतमज्यूलाई धन्यवाद व्यक्त गर्दै म यस विधेयकको सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्न चाहन्छु। सम्मान्य सभा महोदय, नेपालको संविधानले राष्ट्रिय आवश्यकता अनुसार नागरिकलाई राष्ट्रको सेवामा सक्षम र जिम्मेवार बनाउने नीति अवलम्बन गरेको छ। सोही संवैधानिक भावना अनुरूप राष्ट्रिय सेवा दललाई समयानुकूल कानुनी आधार प्रदान गर्न र बदलिँदो राष्ट्रिय आवश्यकता अनुसार अझ प्रभावकारी बनाउने उद्देश्यले यो विधेयक ल्याउनु स्वागत योग्य छ। यो विधेयकको मूल उद्देश्य युवालाई तालिम दिनु मात्र होइन, उनीहरूको अनुशासन, नेतृत्व क्षमता, देश प्रेम, सेवाभाव, राष्ट्रिय एकता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै आवश्यक पर्दा राष्ट्रको सेवामा योगदान दिन सक्ने सक्षम स्वयंसेवक नागरिक तयार गर्नु हो। त्यसैले मैले यस विधेयकलाई भविष्यमा जिम्मेवार नागरिक निर्माण गर्ने दीर्घकालीन राष्ट्रिय लगानीको रूपमा पनि लिएको छु। यस विधेयकका विशेष रूपमा मलाई सकारात्मक लागेको पक्ष भनेको दुर्गम सीमान्तकृत तथा सुरक्षा संवेदनशील क्षेत्रका विद्यालयलाई प्राथमिकता दिने व्यवस्था, प्रशिक्षार्थीको बीमा तथा आवश्यक सुरक्षाको सुनिश्चितता र प्रशिक्षणपछि पनि पूर्व प्रशिक्षार्थीहरूको सञ्जाल निर्माण गर्नु हो। यो व्यवस्थाले राष्ट्रिय सेवा दललाई प्रशिक्षण कार्यक्रममा मात्र सीमित नराखी दीर्घकालीन रूपमा राष्ट्रलाई आवश्यक पर्ने सक्षम र अनुशासित जीवन जनशक्ति निर्माण गर्ने अभियानको रूपमा पनि स्थापित गर्न सक्नेछ। हाम्रो जस्तो विपदको उच्च जोखिम भएको देशमा राष्ट्रिय सेवा दलको प्रशिक्षित युवाहरूलाई स्थानीय तहसम्म समुदायका पहिलो स्वयंसेवक र रूपमा परिचालन गर्न सकियो भने यसको उपयोगिता अझ बढ्नेछ। साथै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी तथा महिला सहभागितालाई समान रूपमा सुनिश्चित गर्न सके राष्ट्रिय सेवा दल अझ समावेशी र प्रभावकारी हुने बन्नेछ। सम्मान्य सभा महोदय, अन्तमा एउटा सुझाव राख्न चाहन्छु। हामीले राष्ट्रिय सेवा दललाई राष्ट्रिय स्वयंसेवक नेटवर्कको रूपमा पनि विकास गर्न दीर्घकालीन सोच बनाउनु पर्दछ। प्रशिक्षण पुरा गरेका प्रशिक्षार्थीहरूले डिजिटल राष्ट्रिय डेटाबेस तयार गर्ने, उनीहरूको सिप र स्थान अभिलेखीकरण गरियो भने भूकम्प, बाढी, पहिरो, महामारी वा अन्य राष्ट्रिय सङ्कटको बेलामा स्थानीय तहबाटै तत्काल परिचालन गर्न सकिने प्रशिक्षित स्वयंसेवकहरूको सशक्त राष्ट्रिय सञ्जाल निर्माण हुनेछ। यसले सरकारको विपद प्रतिकार्य क्षमता मात्र होइन, नागरिक सहभागितामा आधारित राष्ट्रिय लचिलोपन, नेसनल रेजुलेसन समेत उल्लेखनीय रूपमा बढाउनेछ। मलाई विश्वास छ कि यो विधेयकले सही कार्यान्वयन, समयानुकूल परिमार्जनसँगै अनुशासित, सक्षम, जिम्मेवार राष्ट्रप्रति समर्पित युवा पुस्ता निर्माणको महत्त्वपूर्ण भूमिका खेल्नेछ। यिनै विश्वासका साथ सम्मान्य प्रधानमन्त्रीद्वारा राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्ने प्रस्तावलाई म पूर्ण रूपमा समर्थन गर्दछु। धन्यवाद। नेपालको जय होस्।
1: माननीय सदस्य शम्भु प्रसाद ढकाल, त्यसपछि माननीय सदस्य लिमा अधिकारी आचार्य।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी छलफलमा प्रसन्नता भावसहित आफ्ना विचारहरू अभिव्यक्त गर्न चाहन्छु। उद्देश्य र कारण राष्ट्र सेवा गर्न तत्पर गराउने र सक्षम युवा बनाउने भनिएको छ। मलाई सायद 15-16 वर्ष अगाडिको एउटा स्मरण आइरहेछ। माननीय राजीव खत्री स्काउट टिचर हुनुहुन्छ अहिले पनि। हामी म एक रात प्रशिक्षकको रूपमा बालबालिकासँग बसेको थिएँ। त्यो प्रशिक्षणबाट चाहिँ छोटो समयमा छिटो काम गर्न सक्ने, आफ्नो काम आफै गर्ने, अप्ठ्यारो अवस्थामा पनि काम गर्न सक्ने, अनुशासित सेवाभाव जागृत गराउने त्यो विद्यार्थीमा जुन एक खालको चाहिँ दक्षता प्रदान गरिएको थियो, मलाई लोभ लागेको थियो। मेरो छोरा पढ्ने स्कुलमा स्काउट छ कि छैन, मैले यसलाई त्यसरी हेरेको छु। त्यसले गर्दा मैले प्रसन्न भाव भने त्यो समर्थनको भाव हो र उपलब्धिमा अनुशासित, इमान्दार, स्वाभिमानी र राष्ट्रप्रेमी बनाउने एउटा चाहिँ नागरिक निर्माण गर्ने भनेको छ। आज हामी हाम्रा सन्ततिहरू जन्माइरहेका छौँ र अर्कैका लागि जस्तो भइरहेको अवस्था छ। अघि हामीले यहाँ देख्यौँ, हाम्रा माननीय गृहमन्त्रीले एउटा भावुकता प्रदर्शन गर्नुभयो। त्यो राष्ट्रप्रतिको समर्थन, राष्ट्रभाव र यही देशमा केही गरौँ र मरौँ भन्ने भाव चाहिँ कसरी जागृत हुन सक्छ? मेरो क्षमता कमजोर भयो भने तपाईँको क्षमताले, तपाईँको दक्षताले काम गर्न सक्छु, तर मेरो नैतिकता, मेरो इमान, मेरो अनुशासन, मेरो चरित्र र मेरो राष्ट्रप्रेम ममा छैन भने त्यो सधैँ कमजोर भएर जान्छ। त्यसकारण जे परिकल्पना गरेर यो विधेयक कानुन लिएर आयो, उहाँहरूप्रति सम्मान भाव व्यक्त गर्न चाहन्छु र यो विधेयकले त्यो खालको नागरिक जुन निर्माण गर्ने परिकल्पना गरेको छ। आज हामी चाहिँ इमान्दार र अनुशासनको कमी छ। हामी चाहिँ राजनीतिमा विभिन्न एकअर्कामा आरोप प्रत्यारोप गरिरहेका छौँ। हामीमा आर्थिक अनुशासनको कमी छ। हामीले हाम्रो दायित्वप्रति चाहिँ इमान्दारी पूर्वक निर्वाह नगरिरहेको अवस्था छ। यो परिकल्पना गरेर हाम्रा चाहिँ बालबालिकालाई जसले यसरी सोचेर यो विधेयकहरू लिएर आयो, यसमा अलिकति सजगता अप्नाउनु पर्ने केही कुराहरू पनि देखिन्छ। पहिलो कुरा चाहिँ विद्यालय छनौटको कुरा छ। मलाई त के लाग्यो भने सबै विद्यार्थीलाई, सबै बालबालिकाहरूलाई यो शिक्षा प्रदान गर्नुपर्दछ। र दोस्रो सजगताको पाठ चाहिँ अब यो सैनिक प्रशिक्षकहरूले नै गराउने कुरा, सैनिक प्रहरीहरूमा एक खालको चाहिँ भाषिक र एक खालको एडल्टहरूलाई, युवाहरूलाई गराउने एउटा शैलीको विकास भएको हुन्छ। हाम्रा बालबालिकाहरूलाई त्यो रुखो स्वर, त्यो कडा व्यवहार मन पर्दैन। उनीहरू छिटो चित्त दुखाउने भावका हुन्छन्, विशेष गरी छोरीहरूमा। त्यो चाहिँ आमा शैलीको प्रशिक्षण गराइनुपर्छ। सैनिक शैलीको त्यो व्यवहार प्रदर्शन नहोस्, योतर्फ सजग रहोस् भन्दै विधेयकको समर्थन गर्दै मेरा विचारहरू यहीँ अन्त्य गर्दछु। धन्यवाद।
1: मान्य सदस्य लिमा अधिकारी आचार्य, त्यसपछि मान्य सदस्य गोपाल शर्मा।

0: सम्मान्य सभामुख महोदय, राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै गर्दा म यस विधेयकको सैद्धान्तिक रूपमा समर्थन गर्न चाहन्छु। कुनै पनि मुलुकको समृद्धि र सुरक्षाको पहिलो शर्त अनुशासित देशभक्त युवा शक्ति नै हो। जुन राष्ट्रले आफ्नो युवालाई अनुशासित बनाउँदैन त्यो आफै अराजकतर्फ धकेलिन्छ। संविधानले नै नागरिकलाई राष्ट्र सेवाको लागि सक्षम बनाउने नीति अवलम्ब गर्न भनेको छ र यो विधेयक त्यही मर्मको कानुन रूप हो भन्ने मेरो मान्यता रहेको छ। विक्रम सम्बत 2027 पुरानो एन पञ्चायती व्यवस्था अनुकूल थियो र 56 वर्ष पुरानो जामाले नयाँ युगको शरीर चाहिँ ढाक्दैन जस्तो लाग्छ मलाई सभामुख महोदय। त्यसैले संविधान संशोधन होइन पूर्ण प्रतिस्थापनै गर्नुपर्छ भन्ने मलाई लागेको छ। त्यस कारण सभामुख महोदय, आजको मुख्य चुनौती भनेको युवामा बढ्दो डिजिटल लत, मानसिक तनाव र सामाजिक विचलन रहेको छ। यो विधेयकले विद्यार्थीलाई सेवा दल मार्फत शारीरिक मानसिक रूपमा सबल र नैतिकवान बनाउने लक्ष्य राखेको छ। मोबाइल स्क्रिनमा डुबेका पुस्ताहरूलाई माटोसँग जोड्ने एउटा राष्ट्रिय प्रयास पनि हो जस्तो मलाई लागेको छ। यसले युवा पुस्तालाई अनुशासित, वफादार, इमान्दार, स्वाभिमानी बनाउँदै राष्ट्र प्रेम, जनसेवा भाव र राष्ट्रिय एकताको भावनामा जागृत जगाउने र नेतृत्व क्षमता विकास गराउने सङ्कल्प बोकेको छ। तसर्थ म यसको स्वागत गर्न चाहन्छु। भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा रहेको नेपाललाई विपदका बेलामा तत्काल परिचालन हुने अनुशासित स्वयंसेवक चाहिन्छ। यसले विपद व्यवस्थापन, पूर्वाधार र सम्पदा सम्वर्धन सघाउने साथै भविष्यमा सेना, प्रहरी, निजामती सेवाका लागि उत्कृष्ट मानव स्रोत पनि को आधार पनि तयार गर्छ भन्ने मैले चाहिँ विश्वास लिएको छु। यस विधेयकलाई समर्थन गर्दै यसलाई अझ व्यवहारिक बनाउन केही प्रावधानमा चाहिँ म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। एक विशेष परिस्थितिमा नागरिक परिचालनको सीमा एनमै स्पष्ट होस् ताकि यो चाहिँ सेवा दल राजनीतिक स्वार्थको ढाल कहिले पनि नबनोस् भन्ने मेरो एउटा धारणा रहेको छ। त्यस्तै तालिम शहरी वा सीमित विद्यालय मात्र नभइकन मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्म देशका कुना काप्चाका विद्यालयमा पनि यो प्रदान गरियोस् भन्ने मेरो एउटा अनुरोध रहेको छ। त्यस्तै तिन नम्बरमा चाहिँ स्थानीय तहमा विस्तार गर्दा राज्य कोषको दायित्व चाहिँ पहिले स्पष्ट हुनुपर्छ भन्ने मेरो धारणा रहेको छ। र सैनिक प्रशिक्षक खटाउँदा सेनाको नियमित सुरक्षा जिम्मेवारीमा असर नपर्ने गरी खटाइयोस् भन्ने एउटा आग्रह पनि रहेको छ। यसको चाहिँ म सैद्धान्तिक पाटोको पूर्ण समर्थन गर्दै आफ्नो मन्तव्य यहाँ टुङ्ग्याउँछु। धन्यवाद।
1: मान्य सदस्य गोपाल शर्मा, त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।

0: सम्माननीय सभामुख महोदय, अत्यन्त पीडाबोधका साथ कर्णालीका एक होनहार युवा गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र यो दुःखदायी घटनाको पछाडि राज्य जिम्मेवार वन कारकको रूपमा रहन्छ भन्ने प्रधानमन्त्रीज्यूको अभिव्यक्ति हामीले धेरै पहिले सुनेका छौँ। यसको आधारमा यसको नैतिक जिम्मेवारी हाम्रो प्रधानमन्त्रीज्यूले लिनुहुन्छ भन्ने विश्वास मैले लिएको छु। सम्माननीय सभामुख महोदय, राष्ट्रिय सेवा दल विधेयक 2083 विधेयकको सन्दर्भमा यसले विद्यार्थीलाई देशप्रेमी, जनसेवी, नैतिकवान र अनुशासित बनाउने उद्देश्य लिएको छ र राष्ट्रलाई आवश्यकता पर्दा नागरिकहरूलाई जुनसुकै बेला तालिम दिने र परिचालन गर्न गर्ने गरी एउटा उद्देश्य लिएर यो विधेयक प्रस्तुत भएको छ। नागरिकलाई कर्तव्यनिष्ठ बनाउने र कर्तव्यनिष्ठ र सक्षम बनाउने सन्दर्भमा यो विधेयक सकारात्मक छ। तर सभामुख महोदय, हामीले विद्यार्थीहरूको सन्दर्भमा हाम्रा विद्यार्थीहरूले धेरै जसो आफ्नो गुरुबाट, आफ्नो अभिभावकबाट धेरै विषयहरू सिक्ने गर्छन्। हाम्रो राज्यको अभिभावकले देशप्रेम कस्तो झल्काउँछ भन्ने कुराले उनीहरूमा देशप्रेमीको भावना वा देशभक्तिको भावना पलाउने हो। हाम्रो राज्यको अभिभावक कति जिम्मेवार छ, कति नैतिकवान छ, कति कर्तव्यनिष्ठ छ भन्ने कुराको त्यसको प्रतिक्रियात्मक चेत चाहिँ ती विद्यार्थीहरूमा पनि आउने गर्छ। त्यसकारण आजकल पनि राज्यका जिम्मेवार पक्षबाट वा अभिभावकहरूबाट जे अभिव्यक्ति भइराखेछन् त्यसका प्रतिक्रियाहरूले यस्तो परिस्थिति पैदा हुँदै जाँदा त्यही परिस्थिति त्यति राम्रो तालिम त्यहाँ प्राप्त होला भन्ने मलाई चाहिँ लाग्दैन। त्यसकारण राज्यको अभिभावक पनि प्रशिक्षित हुनुपर्छ र यसबाट अझ सकारात्मक भाव त्यहाँ व्यक्त हुनुपर्छ भन्ने मलाई लाग्छ। र यो सन्दर्भमा तालिम कसले गराउँछ र कस्तो गराउँछ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। त्यस सन्दर्भमा राज्यले राजनैतिक नियतको आधारमा तालिम गराउँदा वा परिचालन गराउँदा यसमा सङ्कट उत्पन्न हुन सक्छ। त्यसकारण राज्यले राष्ट्रको आवश्यकतामा परिचालन गर्ने गरी, राष्ट्रको आवश्यकतामा तालिम गराउने गरी अगाडि बढ्नुपर्छ। त्यसकारण राज्यको आवश्यकतामा यो विधेयक प्रयोग हुने गरी यो विधेयकलाई सकारात्मक रूपमा नै मैले लिने गरेको छु। धन्यवाद।
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य शाहजान खातुन।

0: सम्माननीय सभामुख महोदय, सर्वप्रथम यो विधेयकको सैद्धान्तिक पक्ष जुन छ, यसले जुन उद्देश्य राखेको छ त्यो महत्त्वपूर्ण छ, राम्रो छ। र हामी कम्युनिस्टहरूलाई त जनताहरूलाई तालिम दिने के भन्छ चाहिँ सम्पूर्ण जनतालाई तालिम दिने भन्दा सबभन्दा बढी विवादित भएका मान्छे मध्येमा पर्छौँ। तर अब यसका कतिपय चाहिने व्यावहारिक पक्षका विषयमा म यो सदनको ध्यान आकर्षण गर्न चाहन्छु। अब नेपाली सेना र सुरक्षा निकाय नेपालको यस्तो एउटा संरचना हो जुन संरचना 2007 सालदेखिका पछाडिका हरेक परिवर्तनको साँची बस्यो, उसले विद्रोह कहिले पनि गरेन। यस्तो संरचनालाई स्वयंसेवकसँग जोडेर विवादमा ल्याउने कुराले, उनीहरूका प्रति उठ्ने प्रश्नले भोलि चाहिने अर्कै ठाउँमा हामी पुग्छौँ भन्ने कुराको हेक्का हामीले सुरुमै राख्नुपर्छ भन्ने म ठान्छु। वर्तमान सरकारले विद्यार्थी सङ्गठनहरू, जस्तै म स्काउटको यता माथिल्लो स्तरको जाने एउटा के भन्छ शिक्षक भएर काम गरेको मान्छे मध्येमा पर्दछु, त्यो स्काउटबाट जति मैले राष्ट्रियता सिकेँ त्योभन्दा बढी म अखिलको विद्यार्थी नेता हुँदा सिकेँ। त्यस कारणले गर्दाखेरि राष्ट्रियताका सन्दर्भमा, उत्पादनका सन्दर्भमा, यो समाज परिवर्तन गर्ने विज्ञानका सन्दर्भमा जति राजनीतिक प्रशिक्षण विद्यार्थी साथीहरूले पाउनुहुन्छ विद्यालय स्तरमा, त्यो कुरा एउटा स्ट्रक्चर चाहिने अथवा चाहिँ सत्ताका तर्फबाट दिने प्रशिक्षणले त्यो प्राप्त हुन सक्दैन। यो कुरो हामी सबैले बुझेका छौँ भन्ने मलाई लाग्दछ। त्यस कारणले गर्दाखेरि विद्यार्थी सङ्गठनहरू जाने खोल्न नदिने, तर त्यो पञ्चायत कालमा चाहिँ पञ्चायतले के गर्थ्यो त भन्दाखेरि आफ्नो त जनवर्गीय सङ्गठन हुँदैन थिए, अनि उसले युवा सङ्गठन के सङ्गठन भनेर जनवर्गीय सङ्गठन बनाउने गर्थ्यो, अथवा त्यसलाई चाहिने के जनसङ्गठनहरू बनाउने गर्दथ्यो। त्यस्तो तालले चाहिँ हामी जाँदाखेरि यसले हामीलाई चाहिने सही ठाउँमा पुर्याउँदैन भन्ने मलाई लाग्दछ। त्यस कारणले गर्दाखेरि यो सेवा दलको चाहिने हेर्दाखेरि चाहिने यो चाहिने यसको चाहिने त्यो विधेयकको पेज के भन्छ यो अवधारणा पत्रको यो उसमा दुईको गमा हेर्नुभयो भने विशेष परिस्थितिमा नेपाली सेनाको मातहतमा रही तोकिए बमोजिम परिचालन हुन सक्ने भन्ने कुरा लेखिएको छ। यसले के सङ्केत गर्छ? हाम्रो सशस्त्र प्रहरीलाई चाहिँ त्यो डिजास्टरमै काम गराउने हो भने त सशस्त्र प्रहरी पनि छ त, होइन र? अनि त्यसले गर्दाखेरि जाने यो 8 कक्षादेखि 12 कक्षासम्मकालाई दुई तहमा तालिम दिने, शिक्षालय बनाउने, अनि सेनाका सेनापतिदेखि लिएर चाहिने रक्षा मन्त्रीदेखि लिएर प्रधानमन्त्री यसमा चाहिँ एकदम व्यस्त रहने, अब अवकाश प्राप्त सेनालाई चाहिने उपरथीलाई यसको महानिर्देशक बनाउने, यस्तो खालको कुराले चाहिने यो केवल स्वयंसेवकको मात्र काम गर्ने कुरालाई यसले सङ्केत गर्दैन। यसले गर्दाखेरि जाने यस यो विधेयकलाई अलि छलफल गरेर समितिमा लगेर अलि व्यापक बहस गरेर चाहिँ विज्ञहरूबाट छलफल गरौँ भन्ने लाग्छ।
1: मान्य सदस्य शाहजान खातुन, त्यसपछि मान्य सदस्य राजन गौतम। मान्य सदस्य शाहजान खातुन, मान्य सदस्य शाहजान खातुन, मान्य सदस्य राजन गौतम, त्यसपछि मान्य सदस्य नीतिमा भण्डारी कार्की।
2: सम्माननीय सभामुख महोदय, सर्वप्रथम आज म हिजोको आत्मदह प्रयासबाट मृत्यु हुने गणेश नेपालीको मृत आत्माको चिर शान्तिको कामना गर्दै राष्ट्रिय सेवा दल नेसनल क्याडेट कप्स अर्थात् एनसिसी सम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको राष्ट्रिय सेवा दल विधेयक 2083 माथिको छलफलमा भाग लिने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु। यो विधेयकको आवश्यकता नेपालको संविधानले परिकल्पना गरेको राष्ट्र निर्माणको सोचसँग प्रत्यक्ष जोडिएको छ। नेपालको संविधानको धारा 51 खण्ड कले राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा सम्बन्धी नीति अन्तर्गत नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर, सक्षम र जिम्मेवार बनाउने नीति अवलम्बन गरेको छ। प्रस्तुत विधेयक सोही संवैधानिक दायित्वलाई कार्यान्वयन गर्ने एउटा महत्त्वपूर्ण कानुनी आधार हो। सम्माननीय सभामुख महोदय, राष्ट्रिय सेवा दल ऐन 2027 लागू भएको 5 दशकभन्दा बढी समय बितिसकेको छ। यस अवधिमा नेपालको राजनीतिक व्यवस्था, संवैधानिक संरचना, शासन प्रणाली, राष्ट्रिय आवश्यकता सबै परिवर्तन भएका छन्। तर विद्यमान ऐनमा सीमित प्रावधान मात्र रहेकोले सामान्य संशोधनबाट मात्र संविधानले परिकल्पना गरेका उद्देश्यहरू पूरा गर्न सम्भव देखिदैन। त्यसैले संघीय शासन प्रणाली वर्तमान संरचना र आजको आवश्यकता अनुसार राष्ट्रिय सेवा दलको भूमिका दायित्व र सञ्चालन प्रणालीलाई समग्र रूपमा समेट्ने गरी नयाँ कानुनी व्यवस्था आवश्यकता थियो र सोही अनुसार यो विधेयक ल्याइएको हो। विधेयकले राष्ट्रिय सेवा दलको काम कर्तव्य र अधिकारलाई स्पष्ट रूपमा निर्धारण गरेको छ। विद्यार्थीहरूलाई अनुशासित वफादार इमान्दार र स्वाभिमानी बनाउने उनीहरूमा राष्ट्रप्रेम जनताप्रति सेवाभाव तथा राष्ट्रिय एकताको भावना विकास गर्ने उद्देश्य नेतृत्व क्षमता अभिवृद्धि गर्ने विकास निर्माणमा सहयोग गर्न सक्ने स्वयंसेवकहरू तयार गर्ने तथा विशेष परिस्थितिमा राष्ट्रको आवश्यकता अनुसार परिचालन गर्न सकिने जनशक्ति तयार गर्ने व्यवस्था सकारात्मक र सान्दर्भिक छ। मभन्दा अगाडि बोल्नुभएका केही मान्यज्यूहरूले राष्ट्रिय सेवा दल सञ्चालन तथा व्यवस्थापन समितिमा सेना मात्र रहन्छ भन्ने कुरा भन्नुभयो। त्यहाँ सेना मात्र रहने व्यवस्था छैन। त्यहाँ रक्षा मन्त्रालयका सचिव, गृह, युवा तथा शिक्षा मन्त्रालयका प्रतिनिधिहरू पनि रहने व्यवस्था भएको हुनाले, विशेष गरी विद्यार्थीहरूलाई तालिम दिने व्यवस्था भएको हुनाले उहाँहरू पनि प्रतिनिधि हुनुहुन्छ। त्यो कारणले सेना मात्र प्रतिनिधि हुन्छ भनेर डराउनु पर्ने अवस्था छैन। राष्ट्रिय सेवा दलको सफलता कानुनमा लेखिएको उद्देश्यले मात्र होइन, यसको निष्पक्ष पारदर्शी र प्रभावकारी कार्यान्वयनले निर्धारण गर्छ। त्यसैले हामीले संस्थालाई समयकुल समावेशी संविधानको मर्मअनुसार विकास गर्न सक्यो भने मात्र यसले लक्ष्य पुरा गर्न सक्छ। यिनै सुझावसहित प्रस्तुत विधेयकलाई समर्थनसहित पारित गरियोस् भन्ने अपेक्षा व्यक्त गर्दै
1: मान्य सदस्य नीतिमा भण्डारी कार्की, त्यसपछि मान्य सदस्य ओजस्वी शेरचन्द।

0: सम्मानीय सभापति महोदय, म राष्ट्रिय सेवा दल विधेयकको पूर्ण समर्थन गर्दै आफ्ना केही धारणा राख्न चाहन्छु। सबभन्दा पहिले यो विधेयक किन आवश्यक छ? आज नेपालले बेरोजगारी, लागु औषध दुर्व्यसन, विपद व्यवस्थापन, युवा पलायन, राष्ट्रिय अनुशासन तथा युवाको सकारात्मक परिचालन जस्ता चुनौतीहरूको सामना गरिरहेको छ। यी चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न युवालाई सङ्गठित, अनुशासित र जिम्मेवार नागरिक बनाउने कानुनी आधार आवश्यक छ। यी उद्देश्यको लागि यो विधेयक समय सापेक्षिक र आवश्यक छ। यसै सन्दर्भमा सरकार समक्ष स्कुलका विद्यार्थी मात्र नभई उमेर पुगेका हरेक योग्य नेपाली युवालाई राष्ट्रिय सेवा तथा आधारभूत तालिमको व्यवस्था गर्न सुझाव दिन चाहन्छु र यस अनुरूप बजेट पनि सुनिश्चित गरियोस्। युवा अवस्थामा राष्ट्रभक्ति र अनुशासन जागृत हुन आवश्यक छ। त्यही पुस्ताले पछि राष्ट्र निर्माण र राज्यले आवश्यक ठानेको बेलामा राष्ट्रको लागि सेवा गर्न सक्छ। मेरै पुर्खालाई पनि सरकारले बागलुङबाट सर्लाहीमा सीमा सुरक्षाका लागि खटाएर पठाएको थियो। म आफै 11 औँ पुस्ता हुँ। विश्वको धेरै देशमा यस्ता कार्यक्रम मार्फत आफ्नो युवा शक्तिलाई राष्ट्रिय विकासमा परिचालन गरेका छन्। मित्र राष्ट्र भारतको राष्ट्रिय क्याडेट र सिङ्गापुरको एनसिसी विद्यालय र कलेजका लाखौँ युवालाई नेतृत्व, अनुशासन, विपद व्यवस्थापन र सामूहिक सेवा र राष्ट्रप्रेमको तालिम दिँदै आएको छ। त्यसै गरी भुटानको देशुङ कार्यक्रम युवालाई स्वयं सेवा, सामाजिक सेवा, विपद व्यवस्थापन र राष्ट्रिय जिम्मेवारीका लागि तयार गर्दै राष्ट्र निर्माण र महत्त्वपूर्ण योगदान पुर्याएको छ। नेपाल पनि भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपदको उच्च जोखिममा रहेको देश हो। साथै बढ्दो लागु औषध दुर्व्यसन, बेरोजगारी र युवाको विदेश पलायन पनि साझा चुनौती हो। त्यसैले राष्ट्रिय सेवा दल विधेयकले यी चुनौतीहरूको सामना गर्न सक्षम, अनुशासित, सेवाभावी युवा जनशक्ति तयार गर्न अवसर प्रदान गर्न सक्छ। यसकारण म फेरि सुझाव दिन चाहन्छु, यस विधेयकमा प्रत्येक योग्य नेपाली युवालाई समावेश गरियोस्। यो तालिमले युवामा अनुशासन, आत्मविश्वास, जिम्मेवारी भावना विकास गर्नु साथै लागु औषधको दुर्व्यसन तथा अन्य नकारात्मक गतिविधितर्फ आकर्षण कम गर्न सहयोग पुर्याउने छ। साथै विपदको समयमा सरकारको तालिम प्राप्त युवालाई प्रभावकारी रूपमा परिचालन गर्न सक्नेछ। यसले राष्ट्रको सुरक्षा र विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ। अन्तमा राष्ट्र सेवा दल विधेयकको म पूर्ण समर्थन गर्दछु। सम्पूर्ण नेपालीको बल होस्। पशुपतिनाथले सबको कल्याण गरून्। धन्यवाद।
1: मान्य सदस्य ओजस्वी शेरछन्, त्यसपछि मान्य सदस्य लाल विक्रम थापा।
2: सम्माननीय सभामुख महोदय, कुनै पनि राष्ट्रको भविष्य त्यसको प्राकृतिक स्रोतले मात्र निर्धारण गर्दैन, तर त्यो राष्ट्रले आफ्नो युवा पुस्तालाई कस्तो नागरिक बनाउँछ भन्ने कुराले निर्धारण गर्छ। आज हामी त्यही भविष्य निर्माण गर्ने एउटा महत्त्वपूर्ण विधेयकमाथि छलफल गरिरहेका छौँ। आज हाम्रा बाल बालिका र युवाहरू सामाजिक सञ्जाल र डिजिटल संसारमा नै रुमलिरहेका हुन्छन्, जसले शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको विभिन्न वैज्ञानिक अध्ययनहरूले देखाएकै छन्। अत्याधिक स्क्रिन प्रयोगले ध्यान, आत्मनियन्त्रण, निर्णय क्षमता तथा सामाजिक व्यवहारलाई असर पार्न सक्छ भने नियमित शारीरिक गतिविधिले मानसिक स्वास्थ्य, आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र सहकार्य गर्ने सिपको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। विश्व स्वास्थ्य संगठन वर्ल्ड हेल्थ अर्गनाइजेसनले पनि 5-17 वर्ष समूहका बाल बालिका तथा किशोर किशोरीलाई दैनिक कम्तीमा पनि 60 मिनट शारीरिक गतिविधि गर्न सिफारिस गरिएको छ। यही सन्दर्भमा राष्ट्रिय सेवा दल विधेयक 2083 समयानुकूल र आवश्यक प्रयासका रूपमा आएको छ। म यस विधेयकको मूल उद्देश्यको समर्थन गर्दछु। युवामा अनुशासन, नेतृत्व विकास, सेवा भावना, विपद व्यवस्थापन र टिम वर्क, टोलीमा काम गर्ने क्षमता तथा राष्ट्रप्रति उत्तरदायित्व विकास गर्ने आजको आवश्यकता हो। तर कुनै पनि असल उद्देश्यलाई सफल बनाउन बलियो कानुनी संरचना आवश्यक हुन्छ। त्यसैले यस विधेयकमा पनि विधेयकलाई पनि अझै प्रभावकारी बनाउनको लागि केही रचनात्मक सुझावहरू म यहाँ दिँदैछु। पहिले यहाँ राष्ट्रिय आवश्यकता भन्ने शब्द अलिकति क्लियरली डिफाइन गरेको छैन, यसलाई परिभाषित गर्न जरुरी छ। नेपालमा बाढी, पहिरो र टाइम टाइममा चाहिँ यसमा भूकम्प पनि आइरहेको छ। खास गरी हाम्रो यो इन्डियन र युरोसियन प्लेटको कोलिजनले गर्दा भूकम्प आउने र महामारीहरू, कोभिड, स्वाइन फ्लूहरू को उच्च जोखिममा रहेकोले देशलाई यस्ता अवस्थालाई कानुनमै स्पष्ट पारी उल्लेख गर्न जरुरी छ। दोस्रो कार्यक्रमको नेतृत्व रक्षा मन्त्रालय र नेपाली सेनाको महत्वपूर्ण भूमिका रहँदा शिक्षा मन्त्रालय युवा क्षेत्र मनोविज्ञान बाल अधिकार कर्मी तथा शिक्षाविदहरूको पनि प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्छ। त्यस्तै गरेर यसको द्वितीय स्रोतको पनि सुनिश्चित गर्नुपर्छ र व्यक्तिगत विवरणहरू यदि हामीले लिएका छौँ सहभागीहरूको भने त्यसको पनि गोपनीयता सुनिश्चित गर्ने, विवरण सङ्कलन गरेपछि कहाँ राख्ने र कति समयसम्म राख्ने भन्ने पनि स्पष्ट गर्नुपर्छ। सम्माननीय सभामुख महोदय, राष्ट्र निर्माण केवल सडक, पुल र भवनको निर्माण मात्र होइन, सक्षम, अनुशासित, स्वस्थ र जिम्मेवार नागरिकको निर्माण पनि हो। आज हामीले बनाउने कानुनले भोलिको पुस्ताको चरित्र निर्माण गर्नेछ। त्यसैले यस विधेयकलाई अझ स्पष्ट, समावेशी, उत्तरदायी र कार्यान्वयन योग्य बनाउँदै पारित गरियो भने यसले केवल राष्ट्रिय
1: मान्य सदस्य लाल विक्रम थापा, त्यसपछि मान्य सदस्य कृष्ण हरि बुढाथोकी।
3: सम्मानित सभामुख महोदय, म रोस्टमबाट पहिलोचोटि यहाँ उभिएर बोल्दै गर्दा मेरो सुनसरी क्षेत्र नम्बर 2 का सम्पूर्ण नागरिकको तर्फबाट सबैप्रति नमन गर्न चाहन्छु। सबैलाई नमस्कार छ। आज निकै महत्त्वपूर्ण विषयमा हामी छलफलमा जुटेका छौँ। राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने सैद्धान्तिक छलफलको प्रस्तावको पक्षमा आफ्नो धारणा प्रस्तुत गर्न पाउँदा एकदमै खुसी लागेको छ र मैले नजिकबाट हेरेको छु। यो अहिले मात्रै सुरुवात भएको होइन, योभन्दा अगाडि पनि विद्यालयहरूमा विशेष गरिकन सेनाहरूबाट आएर 3 महिने 6 महिने ट्रेनिङहरू दिने प्रचलन थियो र मैले त्यो देखेको पनि छु। र म यतिखेर के स्मरण गर्न चाहन्छु भने यो सेवा दलको गठन सँगसँगै यसलाई तालिम दिने सन्दर्भमा नेपाली सेना जोडिएको कारणले गर्दा विक्रम सम्बत 2083 साल भाद्र 23 र 24 गते पछाडि देश शून्यताको अवस्थामा नेपाल र नेपालीलाई शान्ति सुव्यवस्था कायम राखी नेपालीहरूको आत्मबल बढाउँदै राजनीतिक शून्यताको अवस्थामा नेपाली जनताको नासोको रूपमा रहेको सार्वभौम सत्ता सम्पन्न यो संसद जनतालाई नै त्यो अन्यलको बिचमा पनि चाहिँ सम्हालेर उहाँहरूले जसरी चाहिँ जनतालाई नै सुम्पिनु भयो त्यसको लागि त्यो संस्थामाथि चाहिँ म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु। 3 करोड नेपालीको तर्फबाट त्यो अन्यलतामा तपाईँहरूले देखाउनु भएको त्यो सुव्यवस्था लाई चाहिँ म धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यी र यस्ता कठिनाइहरूबाट सिक्दै युवाहरूलाई सिकाउने र युवाहरूले पनि केही सिक्ने अनुभव लिने कुरा जुन छ यसबाट पक्कै पनि विद्यार्थीहरूले शून्यतामा पनि सम्भावना देख्ने छन् भन्ने मैले आशा राख्दै यो विधेयकको समर्थन गर्न चाहन्छु। र यसै सन्दर्भमा म छोटो कुरा जोड्न चाहन्छु। सेवा गर्ने सन्दर्भमा हामीले बिर्सिन नहुने नाम सीताराम कट्टेल धुर्मुस आँखाभरि आँसु पार्दै भन्दैछन्, 5 वर्षदेखि पीडा बोकेर बाँचिरहेको छु, मैले अन्याय गरेको छु भने थुनदेऊ नत्र न्याय देऊ भनेर बारम्बार उहाँ सेवा गरेकै कारणले गर्दाखेरिमा उहाँले चाहिँ जुन पीडा भोग्नु परिरहेको छ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। आज हामीले 2 व्यक्तिले 3 व्यक्तिले आत्मदाह गरे भनेर भन्दै गर्दा
1: मान्य सदस्य निनु कुमारी कर्ण, त्यसपछि मान्य सदस्य सुलभ खरेल।

0: सम्मान्य सभामुख महोदय, म राष्ट्रिय सेवा दल विधेयक 2083 को सैद्धान्तिक छलफलमा आफ्ना केही भनाई राख्ने अनुमति माग्छु। यस विधेयकमा विशेष परिस्थितिमा परिचालन गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ, तर विशेष परिस्थिति भनेको के हो? सभामुख महोदय, यस्ता दलहरूमा नागरिकको सहभागिता पूर्ण रूपमा स्वैच्छिक हो वा होइन, नागरिकका अधिकारको सुरक्षा कसरी हुन्छ भन्ने विषय स्पष्ट रूपमा किन उल्लेख गरिएको छैन? यस्ता गम्भीर विषयहरू स्पष्ट रूपमा उल्लेख नगर्दा भविष्यमा कानुनको दुरुपयोग हुने सम्भावना रहन्छ। त्यसै गरी विद्यालय तथा युवा शक्तिमा सञ्चालन गरिने तालिम उनीहरूको अध्ययनमा असर नपर्ने, राजनीतिक वा अन्य कुनै प्रभावबाट मुक्त रहने र पूर्ण रूपमा औपचारिक शिक्षाको साथै विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापको विकास गर्ने उद्देश्य रहे तापनि विशेष परिस्थितिको जनशक्ति उत्पादन भनिएको सन्देहमूलक छ। राष्ट्रिय सेवा आवश्यक छ, तर थप सैन्यकरण होइन। युवामा अनुशासन, नेतृत्व क्षमताको विकास र समाज सेवा भावको विकास हुनुपर्दछ, तर विद्यालयलाई सैन्य अभ्यासको केन्द्र बनाइनु हुँदैन। तालिम स्वैच्छिक हुनुपर्छ। विद्यार्थी वा नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष दबावमा सहभागी गराउने कुनै व्यवस्था स्वीकार्य हुन सक्दैन। सभामुख महोदय, मैले यो विधेयकको 2 नम्बरमा सेवा दलको काम, कर्तव्य र अधिकार सम्बन्धी यहाँ 3 वटा मुद्दाहरू राखिएको छ, म यसलाई वाचन गर्न चाहिनँ। तर म के स्मरण गराउन चाहन्छु यो गरिमामय सदस्य संसदलाई भने, नेपाल स्काउट 2007 सालमा स्थापना भएको हो। नेपाल स्काउटको नियम, सिद्धान्त, काम, कर्तव्य अझ योभन्दा प्रभावकारी छ। यदि हामीले आफ्ना बालबालिकालाई, विद्यार्थीलाई अनुशासित बनाउन चाहेको हो भने, विपद व्यवस्थापनमा उनीहरूले काम कर्तव्य गर्न सकोस् भन्न चाहेको हो भने, नेपाल स्काउटलाई अझ व्यवस्थित गरियोस्। सभामुख महोदय, म पनि एउटा बच्चैदेखिको स्काउट तालिम प्राप्त विद्यार्थी पनि हो र पछि शिक्षक पनि हो, र मैले यस्ता थुप्रै विद्यार्थीहरू मैले आफूले त्यस्ता विद्यार्थीहरूलाई अनुशासित बनाउने प्रयत्न गरेको थिएँ। त्यसैले अन्त्यमा नयाँ नयाँ दल गठन गर्नुको सट्टा भइरहेको नेपालमा नेपाल स्काउटलाई अझ व्यवस्थित गरियोस् र नेपाल स्काउटका काम कर्तव्यहरूलाई अझ देशभरि नै प्रभावित गरियोस् भन्ने म आफ्नो भनाई राख्न चाहन्छु। सरकार समक्ष यो माग गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य सुलभ खरेल, त्यसपछि माननीय सदस्य हरिप्रसाद भुषाल।

0: सम्माननीय सभामुख महोदय, आज हामी राष्ट्रिय सेवा दल नेसनल क्याडेट कोर्सको बारेमा छलफल गर्दैछौँ। कुनै पनि नागरिक देशप्रेम भावयुक्तले भरिएको होस्, नैतिकताले भरिएको होस्, राष्ट्र सेवा ओतप्रोत होस्, अनुशासित जनशक्ति उत्पादित होस् भन्ने प्रत्येक देशको प्रथम कर्तव्य पनि हुन्छ। नेपालको संविधानको धारा 48 पनि दुईटा महत्त्वपूर्ण कर्तव्य नागरिकको हकमा सिर्जना गरेको छ। राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिकको कर्तव्य हो र त्यसका साथै राज्यले चाहेको बखत सेवा गर्नुपर्ने हाम्रो कर्तव्य भएको हुँदै गर्दाखेरि यस अवस्थामा यो राष्ट्रिय सेवा दल 2022 सालबाट नै नेपालमा यो चलिरहेको हामीले देख्न सक्छौँ। त्यस पश्चात 2027 सालमा ऐनै आयो। त्यसपछि आजसम्म आइपुग्दा लगभग 75,000 बढी क्याडेटहरूले अथवा विद्यार्थीहरूले यहाँबाट उत्पादन भइसक्नु भएको अवस्था पनि देखिन्छ र अहिले 77 जिल्लासम्म यो पुगिसकेको अवस्था पनि देखिन्छ। अब सम्पूर्ण स्थानीय तहसम्म पनि पुगोस् भन्ने मेरो कामना छ। किन कामना पनि छ भन्दाखेरि यो राष्ट्रियताले भरिएका जनशक्तिहरू उत्पादन हुन् भन्ने र विद्यार्थीहरू उत्पादन हुन् भन्ने त्यो चाहना राज्यको हुनु स्वाभाविक नै हो र विशेष गरेर सीमावर्ती क्षेत्रमा पनि राष्ट्रियता परिवर्तन गर्न सक्ने कार्यक्रमहरू सञ्चालन हुन सक्यो भने राष्ट्रहितमा नै उपभोग हुने थियो भन्ने मलाई लागेको छ र मैले यसमा केही कुराहरू सुझाव पनि दिन चाहे। प्रथम त बाह्य युद्ध भई राष्ट्रिय सङ्कट परेको अवस्थामा बाहेक सैनिक सेवामा आबद्ध गर्न अनिवार्य गरिने छैन भनेर एउटा व्यवस्था यो पनि राख्नुपर्छ होला। राष्ट्रिय सङ्कट परेको बेलामा त सहयोग गर्नु राष्ट्रको लागि अनिवार्य हाम्रो दायित्व भयो, त्यो बाहेकको अवस्थामा अनिवार्य गर्नु हुँदैन भनेर पूर्ववत ऐनमा यो व्यवस्था थियो, त्यसलाई नै हामीले कन्टिन्युटी दिनुपर्छ होला भन्ने कुरा पनि एउटा सुझाव राख्न चाहे। र दोस्रो महत्त्वपूर्ण कुरा, हामीसँग सैनिक ऐन छ, नेपाल प्रहरी ऐन छ, सशस्त्र प्रहरी ऐन छ, हिजो भर्खरै हामीले विशेष सेवा ऐनको पनि हामीले अनुसन्धान विभागको पनि कुरा गऱ्यौँ। यसको पदपूर्ति प्रक्रियामा विशेष संरक्षण वा प्राथमिकता दिने, किन भन्दाखेरि यो सेवाबाट गइसके पश्चात विद्यार्थीहरूले आफूमा धेरै खालको स्किल्सहरू पनि एक्वायर गरिसकेको अवस्था हुँदै गर्दा यदि उता जान चाहन्छन् भने त्यसमा विशेष खालको प्राथमिकता निर्धारण होस् भन्ने पनि मैले एउटा सुझाव दिन चाहे। र अन्त्यमा हाम्रा सबै विद्यार्थीहरूले पृथ्वीनारायण शाह को थिए, बहादुर शाह को थिए, भीमसेन थापा को थिए, कर्णेल उजेर सिंह को थिए, 19 उमेरमा कसरी उनले आफ्नो सेनाको रक्षा गरे, 20 उमेरमा पृथ्वीनारायण शाहले कसरी देशलाई एकीकरण गर्न अगाडि बढे भन्ने कुरा चाहिँ सबैले जान्नुपर्ने पनि भएको हुँदाखेरि
1: मान्य सदस्य हरिप्रसाद भुसाल, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।

0: سامانيا سامانيا سباب مكمودي راشتيا سبادل بديكا ساندرا مزاي مويا كي كورا راحنا غلاجي يا وبيا غسو خاص غري بديالي
1: ماني سادسي مايك يتابعتيكو مايك بني انغرون
0: وانسا खास गरी विद्यालय तहदेखि नै अनुशासित नैतिक जिम्मेवार राष्ट्रप्रेमी नागरिक तयार पार्नु चाहिँ आजको आवश्यकता हो. त्यसैले पनि यस विधेयकले विद्यार्थीलाई केवल सैनिक तालिम होइन नेतृत्व सेवा अनुशासन सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावना विकास गर्ने लक्ष्य राखेको छ. त्यस अर्थमा पनि यो विधेयक ठिक छ भन्ने मेरो बुझाइ हो. सँगसँगै विपद व्यवस्थापनमा पनि प्रशिक्षित स्वयंसेवक तयार पार्नु हामी सबैको दायित्व हो. त्यो राष्ट्रिय दायित्व पनि हो. नेपाल भूकम्प बाढी पहिरो महामारी जस्ता विपदको उच्च जोखिम भएको देश पनि हो र सरकारको क्षमताले सरकारसँग भएको जनशक्तिले त विशेष अवस्थामा नपुग्न पनि सक्छ. यस अर्थमा पनि राष्ट्रिय सेवा दलबाट प्रशिक्षित युवाहरूलाई चाहिँ आवश्यक पर्दा परेको खण्डमा उद्धार राहत जनसेवा विपद व्यवस्थापनमा परिचालन गर्नको सकिने व्यवस्था चाहिँ यो विधेयकले गरेको छ. यस अर्थमा पनि यो ठिक छ भन्ने लाग्छ. सँगै राष्ट्रिय एकता सुदृढ गर्ने माध्यम पनि हो यो. बहुसङ्ख्यक के अरे बहु सांस्कृतिक बहुजातीय बहुभाषिक भएको देशमा चाहिँ जात धर्म समुदाय पार्टी क्षेत्र लिङ्गभन्दा माथि उठेर पहिले नेपाली भन्ने धारणा विकास गर्नको लागि पनि यो विधेयकले भूमिका खेल्दछ भन्ने म ठान्दछु. सँगसँगै विद्यालयदेखि नै नेतृत्व विकास गर्ने लक्ष्य पनि यो विधेयकले राख्छ. खास गरी विद्यार्थीमा आत्मविश्वास नेतृत्व क्षमता टोलीमा काम गर्ने संस्कार समय पालन गर्ने र निर्णय गर्ने क्षमता सँगसँगै आत्मरक्षाको लागि पनि यो विधेयक चाहिँ यो दल चाहिँ आवश्यक छ. त्यसैले पनि यो मानव पुँजीमा दीर्घकालीन लगानीको रूपमा पनि यसलाई बुझ्नु पर्दछ भन्ने म ठान्दछु. यो अनिवार्य सैनिक सेवा होइन धेरैले भनी पनि सक्नु भएको छ. कतिपयले यसलाई सैन्यकरणको प्रयास भनेर भरम फैलाउने तिर पनि उल्लेख भइरहेको त्यस्तो धारणा व्यक्त गरिरहेको देख्छु. यो विधेयकको उद्देश्य चाहिँ सैनिक भर्ती गर्ने होइन राष्ट्र सेवामा लगानी राष्ट्र सेवाका लागि चाहिँ अनुशासित स्वयंसेवक तयार गर्नु हो. नियमित सेवा नियमित सेना र सेवा दलको भूमिका फरक छ भन्ने कुरा सबैले बुझ्नु पर्दछ भन्ने लाग्छ. अन्त्यमा चाहिँ यो विधेयक कुनै सैन्यकरणको विधेयक होइन राष्ट्र निर्माणको विधेयक हो. यो युवालाई बन्दुक होइन अनुशासन सिकाउने विधेयक हो. युद्ध होइन सेवा सिकाउने विधेयक हो. विभाजन होइन राष्ट्रिय एकता बलियो बनाउने विधेयक हो. आजको युगको सबल राष्ट्र त्यही हो जसका नागरिक सक्षम अनुशासित र राष्ट्रप्रति समर्पित बन्छन्. यही कारण यो विधेयक समय सापेक्ष आवश्यक र दूरदर्शी छ. धन्यवाद.
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य रन्जु नेउपाने.

0: सम्मानीय सभामुख महोदय अस्सलाम वालेकुम अभिवादन यो विधेयक आफैमा राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन गर्ने विधेयकका सवालमा हामी बहस त गरिरहेका छौँ तर मलाई लाग्छ यो विधेयकले दुईटा क्वालिटीलाई मनन गर्छ होला डिमान्ड गर्छ होला यो विधेयकले किनभने एजुकेसन र स्कुल पनि यहीँनिर जोड्छ र कलेज र युथलाई पनि यहाँ जोड्छ त्यस कारणले यसलाई दुईवटा च्याप्टरमा लगेर दुईवटा प्लान गरेको भए चाइल्ड प्रोटेक्सनको ल र युथ ल यो दुईवटा पाटो फरक भएको हुनाले यसलाई त्यसरी म्यानेजमेन्ट गरेर अगाडि लैजान सकिन्थ्यो कि मलाई जस्तो लाग्यो नेपालको संविधानको धारा 51 खण्ड क राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिको कर्म संख्या 6 राष्ट्रिय आवश्यकता अनुसार नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख भएको देखिन्छ बडा राम्रो उल्लेख भएको छ स्पष्ट पनि छ तर राष्ट्रिय सेवा दल टपिक मलाई लाग्छ यही नै रङ हो कि मलाई लाग्न सक्छ तपाईँहरूलाई फरक लाग्न सक्छ तर राष्ट्रिय सेवा दल वाइट दल एकातर्फबाट पोलिटिसियनहरूलाई हामी घृणा गरिरहेका छौँ राजनीतिक दल भनेर गाली गरिरहेका छौँ अर्कोतर्फबाट दल भनेर चाइल्ड प्रोटेक्सनको सवालमा ल्याएर हामी ज्वाइन गरिरहेका छौँ किन यस्तो रङ काम गर्दैछौँ यो अलिक गलत छ कि मैले अनि यसको नेममा यसो हेर्दाखेरि नेसनल पिस भोलेन्टियर फोरम या राष्ट्रिय शान्ति स्वयंसेवक सञ्जाल राखेर अगाडि बढ्ने हो कि नेममा पावर हुन्छ नेमले कन्सेप्ट क्लियर गर्छ त्यस कारणले यदि हामीले हाम्रो देशलाई सुरक्षा गर्ने सवालमा हामी युवाका सवालमा चाइल्ड प्रोटेक्सनका सवालमा कुरा गर्दैछौँ अर्थ म्यानेजमेन्ट होस् या डिजास्टरको कुरा होस् कुनै पनि सवालमा हामी एकदमै तयार हुनुपर्छ भनेर बोल्दा पिसको कुरा गर्नु पऱ्यो नि त शान्तिको कुरा गर्नु पऱ्यो नि त त्यो चाहिँ यो दस्तावेजले बोल्दैन अब रह्यो राष्ट्रिय हित अनुकूल तथा अन्तर पुस्ता समन्वयको मान्यतालाई आत्मसात गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण संवर्धन र वातावरण अनुकूल दिगो रूपमा व्यवस्था गर्न तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवातर्फ जाँदा राम्रो छ तर मलाई के लाग्छ भने मानवाधिकार लले के बोल्छ बाल संरक्षण नीति ऐनले के बोल्छ बाल अधिकार लले के बोल्छ यसलाई अझ स्पष्ट रूपमा जान जरुरी छ र मान्यजीवहरू स्कुल शान्ति क्षेत्र हुन् यसलाई शान्ति क्षेत्रमा नै राख्दा राम्रो होला बाल सरकार हामी सबैको हो बाल बालिकालाई जोखिमबाट जोगाउनु पर्छ थोरै समय छ
1: मान्य सदस्य रन्जु नेउपाने त्यसपछि मान्य सदस्य बलावती शर्मा

सम्माननीय सभामुख महोदय, हामी राष्ट्रिय सेवा दल विधेयक 2083 को सैद्धान्तिक छलफलमा छौँ। सर्वप्रथम त म एक कुरा स्पष्ट रूपमा यहाँ राख्न चाहन्छु, यो विधेयक सैनिकीकरणको लागि बनाइएको होइन, यो युवाको क्षमता अभिवृद्धिको लागि बनाइएको भनेर यहाँ स्पष्ट रूपमा लेखिएको पनि छ। त्यस कारणले विषय अन्तर गर्न नखोजौँ र यसको सारांश नै अनुशासन हो। राष्ट्रिय सेवा दल युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, विपद व्यवस्थापन र राष्ट्रिय एकताको भावना विकास गर्ने एक सशक्त र प्रभावकारी माध्यम हो। यसका केही ज्वलन्त उदाहरणहरू पनि छन्। हाम्रो यही गरिमामय सदनमा आज त यहाँ उपस्थित हुनुहुन्न एकजना माननीय नै राष्ट्रिय सेवा दलमा कुनै समयमा आबद्ध हुनुहुन्थ्यो, त्यो तालिम लिएर आउनु भएको थियो, पूर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहालज्यू, जसले 2027-28 यो तालिम लिनुभएको थियो। त्यसै गरी पूर्व मन्त्री नरहरि आचार्यज्यू, अर्थशास्त्री विश्वम्बर प्याकुरेलज्यू, पूर्व कृषि मन्त्री आङ छिरिङ लामाज्यू र यसै गरी रथी विवेक कुमार शाहज्यूले पनि यस राष्ट्रिय सेवा दलबाटै तालिम लिएर आउनुभएको छ। त्यसको अर्थ चाहिँ के हो भनेदेखि, यसले व्यक्तित्व र नेतृत्व विकास त गर्छ नै, सँगसँगै राष्ट्रिय हितको लागि पनि अघि बढ्नुपर्छ है भन्ने एउटा भावनाको जागरण गराउँछ, समाजप्रति आफू लाग्नुपर्छ है भन्ने एउटा सशक्त भावनाको जागरण गराउँछ र यो हाम्रो युवाहरूलाई अति आवश्यक कुरा पनि हो। मन बलियो बनाउनु जरुरी छ र यसले अरू कुरा अनुशासनलाई अगाडि सारेको छ। अनुशासित व्यक्ति जीवनमा सधैँ अगाडि बढ्न सक्छ र कुनै पनि भइपरि आएमा विचलित हुँदैन, त्यस अवस्थासँग जुझ्ने सामर्थ्य विकास गर्छ र त्यस्ता अनुशासित युवाहरूबाट नै अनुशासित राष्ट्र बन्न सक्छ र अनुशासित राष्ट्र सदैव बलियो हुने गर्दछ। राष्ट्रिय सेवा दलबाट दीक्षित भएका युवाहरूको विषयमा केही सुझावहरू मलाई यहाँ राख्न पनि मन लागेको छ। जस्तै उहाँहरू दीक्षित त हुनुभयो, पछि उहाँहरू दीक्षित भइसके पछाडि सरकारी सेवा प्रवेश गर्ने क्रममा केही प्रतिशत अङ्क दिनुपर्छ भन्ने सुझाव म यहाँ राख्छु।

0: अन्त्यमा यो राष्ट्रिय सेवा दलका क्याडेटहरूलाई विभिन्न विषयमा जोडिने भनिएको छ। साइबर सेक्युरिटीसँग पनि जोडियोस् भन्ने मेरो सुझाव छ।
1: धन्यवाद। मान्य सदस्य बलावती शर्मा, त्यसपछि मान्य सदस्य बदन कुमार भण्डारी।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सेवा दल विधेयक 2083 धेरै माननीयजीहरूले यसबारेमा आफ्नो कुरा राखिसक्नु भएको छ। कुनै पनि विधेयक पक्कै पनि नराम्रो उद्देश्यले ल्याउने कुरा भएन, राम्रै उद्देश्यले आएको होला। के अरे, नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकको रूपमा राष्ट्र सेवामा खटाउन सक्ने भनिएको छ यो विधेयकमा। विदेशहरूमा पनि यस्तो खालको संरचना छ। तर मलाई के लाग्छ भने हाम्रो देशमा सुरक्षा निकायका 3 संयन्त्रहरू छ, अलरेडी छँदैछन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपथ गरेर तिनवटा निकाय छँदैछन्। उनीहरूलाई अलि सामर्थ्यवान, सबल, दक्ष, प्रविधियुक्त बनाई राष्ट्र सेवामा लगाउन सकिन्छ कि? नेपाली सेना र सशस्त्र प्रहरी बललाई राष्ट्रिय सुरक्षामा अझ विशेष गरी धन लगाउनलाई सकिन्छ कि? बरु उनलाई सक्षम बनाउने पो हो कि भन्ने चाहिँ अब मेरो आफ्नो बुझाइ छ, बनाउँदा राम्रो हुन्थ्यो भन्ने छ। सभामुख महोदय, अहिलेको आवश्यकता भनेको युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु हो। सिप सिकाइ र रोजगारीले यति नै युवाहरूलाई सबल र सक्षम बनाउने हो। 9-12 पढ्ने युवा युवतीलाई रोजगारमूलक शिक्षामा जोड दिएर नागरिकलाई रोजगार दिलाउनुको साटो, अलि अनावश्यक तालिम दिने हावादारी जस्ता कुरा गर्ने, अनि अलि यहाँहरूले सैन्य संरचना त होइन भन्नुभयो, तर चौथो एउटा प्रकृतिको चाहिँ अब त्यस्तै खालको एउटा सैन्य प्रकृतिको संरचना हो, जसले गर्दाखेरि हो कि भन्ने मलाई लागेको छ, र जसले गर्दा आर्थिक व्यवहार, राज्यलाई आर्थिक व्यवहार बढ्ने स्पष्टै छ। सभामुख महोदय, यसको सट्टा प्रत्येक पालिकामा तालिम दिएर रोजगारीको ग्यारेन्टी गर्न लगाउन पो पर्थ्यो कि सरकारले? अलि नयाँ नयाँ विधेयक र संरचना बनाएर राज्यलाई आर्थिक भार नपरोस् भन्ने मेरो पनि भनाइ छ। र एउटा नागरिक सबल सक्षम भएर ऊ आत्मसुरक्षाका लागि पनि र देशको रक्षा गर्नको लागि पनि हुनु भनेको एकदमै नराम्रो कुरा होइन, राम्रो कुरा हो। उद्देश्य मैले भनिसकेँ सुरुमै, त्यो राम्रो अब गलत प्रयोग नहोस्, गलत प्रयोगको रूपमा यसलाई अगाडि नबढाइयोस्। आज हाम्रा विद्यार्थी सङ्गठनहरू खारिज भएका छन् र स्कुलहरूमा सङ्गठन गर्न पाइँदैन भनेको छ, तर त्यस्तै खालको विद्यार्थीहरूलाई यहाँ गर्न ल्याइँदाखेरि चाहिँ कतै गलत प्रयोग पो हुने हो कि? राजनीतिक दलको रूपमा आफ्नो भातृ सङ्गठनहरू नखोल्ने, तर त्यहाँ अरू त्यस्तो खालको यो होइन सङ्गठन होइन भन्दै बनाउँदै गर्दाखेरि चाहिँ त्यता गलत प्रयोग पो हुने हो कि भन्ने चाहिँ मेरो आफ्नो बुझाइ छ। हस्, धन्यवाद।
1: मान्य सदस्य पदन कुमार भण्डारी, त्यसपछि मान्य सदस्य गङ्गा लक्ष्मी अवाल।

सम्मानीय सभामुख महोदय, राष्ट्रिय सेवा दल विधेयक 2083 राष्ट्रिय सेवा दल एन 2027 प्रतिस्थापन साथै आधुनिक बनाउने हिसाबले आएको छ। म सानो हुँदा मलाई के अनुभव छ भने सैन्य तालिम दिन्छ रे भन्ने कुरा सुन्दा लिन पाए हुन्थ्यो भन्ने म सधैँ उत्साह थियो। मैले सानो हुँदा मेरै यस समूहको धेरै मान्यज्यूहरू यस सभाका सदस्य पनि हुनुहुन्छ, उहाँहरूले त्यो अनुभूति गर्नुभएको थियो थिएन, तर मलाई त्यो अनुभूति छ। र आज सदनमा यो सम्बन्धी छलफलमा भाग लिइरहँदा मलाई के अनुभूति भएको छ भने विद्यार्थीहरूलाई स्कुल जीवनदेखि नै यो सम्बन्धी तालिमहरू दिएर विपद व्यवस्थापन अनुशासित सँगसँगै आवश्यक परेको बेलामा मुलुकको हितको निम्ति पनि त्यो जनशक्तिलाई प्रयोग गर्ने किसिमले जुन विधेयक आएको छ यो सकारात्मक पक्ष छ जस्तो लाग्छ। र केही मान्यज्यूहरूले विद्यार्थी सङ्गठनलाई यसमा रिलेट गरेर हेर्नुभयो, त्यो विद्यार्थी सङ्गठनहरूले खुकुरी नचाउने विद्यार्थी सङ्गठन भन्दा त्यही समूहको त्यही विद्यार्थीहरूलाई अनुशासित बनाउने, सङ्गठित गर्ने र आवश्यक परेको बेला मुलुक हितका निम्ति लगाउनको लागि पनि यो विधेयक महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ। अर्को कुरा, युवाहरू दुर्व्यसनतिर अलि बढी गइरहेका

0: किनभने समय खाली छ, फ्रस्ट्रेसन छ, बेरोजगारी छ, सँगसँगै दुर्व्यसन एउटा सङ्गतबाट नि गइन्छ। त्यो दुर्व्यसनबाट मुक्त गर्नको निम्ति यस्ता किसिमका राष्ट्रिय सेवा दलमा आबद्ध भइरहँदाखेरि सहयोग पुग्छ जस्तो मलाई लाग्छ। राष्ट्रिय सेवा दल 2022 आयो, 2027 यसको एन आयो, आज हामीले प्रतिस्थापन गर्न र यसलाई थप परिमार्जित गर्नको लागि 2083 ल्याइरहेका छौँ। र मलाई एउटा विषयमा चाहिँ आफ्नो कुरा राख्न चाहन्छु। विधेयकको दफा 8 विशेष परिस्थिति र युद्ध र आन्तरिक द्वन्द्वको समयमा तालिम प्रदान गर्न सकिने भनिएको छ। यसमा चाहिँ यस एनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति, युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सेवा दलको तालिम गराउन सकिनेछ भनिएको छ। यो एक हिसाबले हेर्दा अनिवार्य जस्तो देखिन्छ। त्यसकारण यसमा स्वैच्छिक राख्ने हो कि इच्छा भएका व्यक्तिहरू चाहिँ त्यसमा सहभागी हुन सक्ने राख्ने हो कि यो बाध्यकारी ढङ्गबाट आएको जस्तो पनि देखिन्छ। त्यसकारण केही मान्यज्यूहरूले यसलाई दफावार छलफल गर्न समितिमा पठाउँ भन्ने कुरामा पनि मेरो राय त्यो गर्दा पनि उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। किनकि हामी मसिनो ढङ्गबाट गयौँ भने भोलि पुनः संशोधन गरिरहन नपर्ने र त्यतिखेर हामीले बनाइरहँदाखेरि यो चाहिँ गल्ती गरेछौँ भन्ने अनुभूति गर्न नपर्ने किसिमले यो चाहिँ 8 बुदामा बाध्यकारी अवस्था रहेको छ र यसले विकास निर्माणसँग, विपद व्यवस्थापनसँग, सँगसँगै आवश्यक परेको देशको सीमा सुरक्षासँग पनि रिलेटेड विषय हो जस्तो लाग्छ। हामी सानो हुँदा छिमेकी राष्ट्रसँग सीमा सम्बन्धसँग जोडिएर पनि हामी त्यसलाई बुझ्थ्यौँ। त्यसकारण राष्ट्रिय सेवा दल विधेयक 2083 एक ढङ्गबाट, प्रगतिशील ढङ्गबाट आएको छ। यसमा मैले आफ्नो विचार राख्न पाउँदा खुसी व्यक्त गर्छु। धन्यवाद।
1: मान्य सदस्य गङ्गा लक्ष्मी अवाल, त्यसपछि मान्य सदस्य गोविन्द पन्थी।

0: सम्माननीय सभामुख महोदय, यस राष्ट्रिय दल सम्बन्धी विधेयकमा सरसर्ती अध्ययन गर्दा राम्रै लाग्छ यदि यो परम्परागत रूपमा पहिला जस्तै एनसिसी तालिम दिएर विद्यार्थीहरूलाई आपद विपदमा धार्मिक कार्यक्रमहरूमा परिचालन गर्ने कुरा धेरै राम्रो हो, तर यसमा धेरै कुराहरू संशोधन गर्नुपर्ने देखेछु। जस्तै दफा दुईको कमा क्याडेट भन्ने शब्दको स्थानमा परीक्षार्थी भन्नु उचित हुने र राष्ट्रिय सेवाको लागि परीक्षण लिइरहेका भन्ने बुझाउने भएकोले यो क्याडेट भन्ने मौलिक शब्द नभएकोले परिवर्तन गर्नुपर्नेछ। र दफा तिनमा विद्यालयमा अध्ययनरत पछाडि 18 वर्ष मुनिका भन्ने थप्नुपर्छ, किनभने 18 वर्ष माथिका योग्यता पुगेका युवाहरूले त सुरक्षा निकायमा खुल्ला प्रतिस्पर्धाबाट राष्ट्र सेनामा लाग्न सक्ने भएकोले 18 वर्ष मुनिका भनेर स्पष्ट राख्नुपर्नेछ। विधेयकको दफा 9मा अवकाश उपरठी भनेको स्थानमा नेपाली सेनाबाट अवकाश प्राप्त विशिष्ट श्रेणीको अधिकृत भन्ने स्वपद खुल्ला प्रतिस्पर्धी र समावेशी हुने तथा 2 वर्ष कार्यकालको स्थानमा बरु 3 वर्ष कार्यकाल राख्दा अझ प्रभावकारी हुने। दफा 16 को गमा तालिम गर्नको लागि शारीरिक तथा मानसिक रूपमा असक्षम भएको भन्ने कुरा अपमानजनक र भेदभावयुक्त भएकोले शारीरिक रूपमा असक्षम हुनेहरूलाई समेत परीक्षार्थीको रूपमा छुट्टै व्यवस्था गरी भन्ने कुरा चाहिँ एनमा समावेश गर्नुपर्छ। त्यसै गरी दफा 18 को उपदफा 9 को राष्ट्र सेवामा जुटाउने भन्ने कुरा स्पष्ट परिभाषित हुनुपर्ने, जस्तै प्राकृतिक विकृति, महामारी आदि। त्यसै गरी बुढा 9 को 13मा नेपाल सरकारले एसएन बमोजिम तालिम लिएका विद्यार्थी र उपदफा 1 बमोजिम तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकको रूपमा राष्ट्र सेवामा खटाउन सक्नेछ भनिएको छ। यसमा पनि स्पष्ट हुनुपर्नेछ। यसमा चाहिँ के भनिएको छ भने एउटा गम्भीर प्रश्न पनि उठेको छ। सरकारले स्पष्ट गर्नुपर्छ कि राष्ट्र सेवा सञ्चालन गर्ने अन्तिम नीति निर्माण र नियन्त्रण निर्वाचित सरकारको माटहतमा रहने संस्था हो। त्यसैले कुनै पनि कानुनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सैनिक संस्थाको प्रभाव नागरिक क्षेत्रमा अनावश्यक रूपमा विस्तार हुने अवस्था सिर्जना त हुँदैन भन्ने प्रश्न पनि आएको छ। आवश्यक परेको बेलामा भनेकोले भविष्यमा नाबालकहरूलाई सेनाले परिचालन गर्ने कुरा आयो भने त्यो अत्यन्त आपत्तिजनक छ। त्यसकारण यस विधेयकमा सैनिक नेतृत्व मन्त्रालय र मन्त्री परिषदको अधिकार सीमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ, अन्यथा भविष्यमा यसको दुरुपयोग हुने आशंका रहन्छ। तसर्थ यस विधेयकलाई समितिमा लगेर व्यापक गहन छलफल गरेर मात्र अनुमोदन गर्न सुझाव दिन्छु।
1: माननीय सदस्य गोविन्द पन्थी।

0: सम्मान्य सभामुख महोदय, राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरेस भन्ने प्रस्तावको पूर्ण समर्थन गर्दै आफ्नो धारणा प्रस्तुत गर्न चाहन्छु। कुनै पनि राष्ट्रको वास्तविक शक्ति अनुशासित, सक्षम र जिम्मेवार नागरिकमा निहित हुन्छ। आजको नेपाललाई यस्तै युवा शक्ति चाहिएको छ, जो विपदको बेला उद्धारकर्मी बन्न सकोस्, शान्तिको बेला समाजसेवी बन्न सकोस् र आवश्यक पर्दा राष्ट्रको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्न सकोस्। यही लक्ष्य हासिल गर्न यो विधेयक आएको हो। यो विधेयकलाई युवालाई असल, सक्षम र सेवाभाव भएका नागरिक बनाउने विधेयक हो। यसले विद्यार्थीमा अनुशासन, नेतृत्व, आत्मविश्वास, सामूहिक भावना, राष्ट्रप्रेम, स्वयंसेवा, प्राथमिक उपचार, विपद व्यवस्थापन र सङ्कटको बेला नेतृत्व गर्ने क्षमता विकास गर्नेछ। यसले युवालाई जीवनभर उपयोगी सिप र जिम्मेवारीको भावना प्रदान गर्नेछ। नेपाल भूकम्प, बाढी, पहिरो, डडेलो र अन्य प्राकृतिक विपदको उच्च जोखिममा रहेको भूगोलको हिसाबले समेत सामरिक महत्त्वको रूपमा भएको देश हो। यस्तो अवस्थामा प्रत्येक जिल्लामा प्रशिक्षित युवा स्वयंसेवक हुनु राज्यको लागि ठुलो शक्ति हो। राष्ट्रिय सेवा दलले यस्ता सक्षम युवाको बलियो आधार तयार गर्नेछ। यो विधेयकले विद्यालयमा अध्ययनरत युवालाई राष्ट्र निर्माणसँग प्रत्यक्ष जोड्ने अवसर पनि प्रदान गर्दछ। आजका विद्यार्थी नै भोलिका नीति निर्माता, वैज्ञानिक, प्रशासक, उद्यमी र जनप्रतिनिधि हुन्। उनीहरूमा अनुशासन, सेवा र जिम्मेवारीको संस्कार विकास गर्नु भनेको नेपालको भविष्यलाई बलियो बनाउनु हो। सभामुख महोदय, राष्ट्र बलियो बनाउने सपना पूर्व निर्माणले मात्र पुरा हुँदैन, चरित्रवान, अनुशासित र जिम्मेवारी नागरिक निर्माणले पुरा हुन्छ। त्यसैले यो विधेयक वर्तमानको लागि मात्र होइन, नेपालको उज्जवल भविष्यको लागि गरेको दुई लगानी पनि हो। सभामुख महोदय, युवाहरूलाई बलियो शारीरिक रूपले मात्र होइन, मानसिक रूपमा पनि गरिनैपर्छ। हिजो मुगुका गणेश नेपालीले नगरपालिकाले पार्किङ निषेध गरेको ठाउँमा आफ्नो मोटरसाइकल पार्किङ गर्दा व्हील लक गर्दा जरिमाना 1,000 तिर्नु पर्ने भएबाट सहन नसकी उनले पेट्रोल खनाएर आत्महत्या गर्न पुगेका छन्। स्वर्गीय गणेश नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र सदनलाई विषयवस्तु अतिरञ्जित नगर्न निवेदन गर्दछु। जरिमाना 1,000 हो, 10,000 नबनाऊ। कारवाही स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार काठमाडौँ नगरपालिकाले गरेको हो। मृत्युको कारण सङ्घीय सरकार होइन, राजनीतिक रङ्ग नदेऊ। वास्तविकता पत्ता लगाई छानबिन गरौँ, जुन गृहमन्त्रीले यहाँ छानबिन समिति गठन गरेको कुरा पनि व्यक्त गरिसक्नु भएको छ र यसलाई कार्यान्वयनमा लैजाउँ। अन्त्यमा यसको समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: सम्मान्य सभामुख महोदय, राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकको छलफलमा उठेको प्रश्नको जवाफ दिन अनुमति चाहन्छु। सर्वप्रथम त म स्पष्ट पार्न चाहन्छु कि राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक देशलाई सैन्यकरण गर्न आएको विधेयक होइन, यसमा एकदम स्पष्ट हुनुहोस्, म यो निवेदन गर्न चाहन्छु। विद्यार्थीलाई यो राष्ट्रिय सेवा दल सम्बन्धी तालिम विक्रमसम्म 2022 सालदेखि नै दिने गरेको इतिहासका दस्तावेजहरूमा देखिन्छ, अनि पछि त्यो तालिमलाई पनि कतै न कतै फ्रेममा राख्नु पर्यो भनेर 2027 राष्ट्रिय सेवा दल ऐन 2027 आएको इतिहासमा देखिन्छ। अब 2027 आज 2083 आइपुग्दाखेरि निकै समय बितिसक्यो, समय परिस्थिति पनि बदलिसक्यो, ऐनलाई समय सापेक्ष बनाउनु पर्छ। त्यसलाई संशोधन मात्रै गरेर भन्दा त्यसलाई प्रतिस्थापन नै गरेर नयाँ नयाँ अबका अवयवहरूलाई पनि समेटेर ऐन लिएर आउने जमर्को गरेर यो विधेयक अहिले प्रतिनिधि सभामा आएको छ। विशेष परिस्थितिमा नागरिकले पनि देशको मलम लगाउनु पर्छ र मलम लगाउन सिप जान्नुपर्छ र त्यही सिप सिकाउनको लागि विद्यार्थीहरूलाई तालिम दिनको लागि यो विधेयक ल्याइएको स्पष्ट हुनुहोस्। यसमा सैन्यकरण गर्ने प्यारामिलिट्री मिलिट्री जे खालको आशंका जे खालको चर्चा बाहिर भइरहेको छ यी सबै अफवाहहरू हुन्। विद्यार्थीलाई चाहिँ यो अनुशासित बनाउन र जनसेवाको भाव राष्ट्रभक्तिसँग जोड्नको लागि राष्ट्रभक्तिको भाव अभिवृद्धि गर्नको लागि यो कार्यक्रम आवश्यक छ र त्यो यो कार्यक्रमलाई चाहिँ फ्रेम गर्नको लागि ऐन आवश्यक भएर यो ऐन ल्याइएको हो। अब कतिलाई तालिम दिने भन्दा पनि कतिजनालाई तालिम दियो भन्ने कुरा चाहिँ रिपोर्टिङ हुने व्यवस्था ऐनमै गरिएको छ, यो विधेयकमै गरिएको छ। यो विधेयकको दफा 14 तालिम सञ्चालन पूर्व उपयुक्त माध्यमबाट तालिम सम्बन्धमा स्थानीय विद्यालयहरूलाई जानकारी गराउनु पर्ने अनि तालिममा सहभागी हुन इच्छुक विद्यालयले सेवा दलको कार्यालयमा निर्देशक समितिले तोकेको ढाँचामा निवेदन दिनुपर्ने र निवेदन प्राप्त भएमा समितिले स्वीकृत गरे बमोजिमको आधारमा सेवा दलले विद्यालयबाट विद्यालयहरू छनौट गर्ने र विद्यालय छनौट गर्दा नेपाली सेनाको स्थानीय निकायले जिल्ला सम्बन्धित शिक्षा कार्यालय र स्थानीय तहसँग पनि समन्वय गर्नुपर्ने, सामुदायिक र संस्थागत दुर्गम सीमान्तकृत तथा सुरक्षा संवेदनशील क्षेत्रमा रहेका विद्यालयलाई प्राथमिकता दिनुपर्ने, निर्देशक समितिले निर्धारण गरेको मापदण्डको आधारमा विद्यार्थी छनौट गरी तालिम दिनेछ। अब यसबाट के स्पष्ट हुन्छ भने स्थानीय सरकार प्रदेश सरकार पनि कहीँ न कतै जोडिएर समन्वयमै रहेर यो तालिम हुन्छ। यो तालिम चाहिँ जुनियर डिभिजन तह र सिनियर डिभिजन तह गरेर दुई तहको तालिम हुन्छ, दुई प्रकारको। कक्षा 8-10 अध्ययनरत विद्यार्थीलाई जुनियर डिभिजन तहको तालिममा समावेश गरिन्छ भनेदेखि 11 र 12 अध्ययनरत विद्यार्थीलाई सिनियर डिभिजन तहको तालिममा समावेश गरिन्छ। अब यो तालिम कस्तो हुन्छ, त्यसको नियमहरू कस्तो हुन्छ भन्ने कुरामा चाहिँ तालिम सञ्चालनको अवधि र अन्य विधि चाहिँ निर्देशक समितिले निर्धारण गरे बमोजिम हुन्छ। निर्देशक समिति यहीँ विधेयकमै छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। त्यसपछि अब यहाँहरू धेरै कुरा उठेको विषयहरूमध्ये नेपाल सरकार मन्त्री परिषदले आवश्यक देखेमा राष्ट्रिय आवश्यकताको आधारमा सेवा दलले अन्य व्यक्ति तथा संस्थालाई समेत तालिम दिन सक्नेछ भन्ने कुरा गरिएको छ। अब राष्ट्रिय आवश्यकता के हो त भन्ने विषय चाहिँ नेपाल सरकार मन्त्री परिषदले आवश्यकता ठानेर यो राष्ट्रिय आवश्यकता चाहिँ महसुस भयो है भनेर निर्णय गर्यो भनेदेखि बल्ल तालिम दिने हो। अरू युद्धको बेला द्वन्द्वको बेला भन्ने जे खालको कुराहरू आइएको छ यो युद्ध द्वन्द्व लगायतका कुराहरू होइन। मन्त्री परिषदले आवश्यक देख्यो, अब देशलाई चाहिँ नि नागरिकहरूको सहयोगको खाँचो भयो भन्ने कुरा मन्त्री परिषदलाई आवश्यक लाग्यो भनेदेखि निर्णय गरेर बल्ल तालिम दिने कुराहरू यो विधेयकमा समावेश गरिएको छ। अनि अब राष्ट्रिय आवश्यकता के हो भन्ने कुरा अहिले नै निर्कल गर्न सकिँदैन, यो चाहिँ अब जे पनि हुनसक्छ, सार्वजनिक सेवा हुनसक्छ, पूर्वाधार विकास हुनसक्छ, विपद व्यवस्थापन, महामारी नियन्त्रण, प्रकृति संस्कृति सम्पदा संरक्षण, खेलकुद सुरक्षा, जनसेवा जे पनि हुनसक्छ, जे आवश्यक पर्छ त्यो मन्त्री परिषदले आवश्यक ठानेमा चाहिँ तालिमहरू दिने कुराहरू यो विधेयकमा समावेश गरिएको छ। त्यस्तै अब सहयोग उपलब्ध गराउने सवालमा पनि नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तह र सो अन्तर्गतका निकायमा राष्ट्रिय सेवा दलले यस ऐनको कार्यान्वयनको लागि आवश्यक सहयोग माग्न सक्ने कुरा र सम्बन्धित सरकारहरूले सम्बन्धित तहका सरकारहरूले सहयोग गर्न सक्ने कुराहरू चाहिँ यो विधेयकमा बकाइदासँग उल्लेख गरिएको छ अनि यसरी सहयोग माग भइआएमा सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्नेछ भन्ने कुरा पनि गरिएको छ त्यसकारणले संघीयता संघीयताको मर्म पनि यो विधेयकमा जोडिएको कुरा म सम्माननीय सभामुख महोदय मार्फत सदनलाई जानकारी गराउन चाहन्छु त्यस्तै अब वार्षिक प्रतिवेदन पनि सेवा दलले प्रत्येक वर्ष आफूले सम्पादन गरेका काम कारवाहीको प्रगति विवरण आर्थिक वर्ष समाप्त भएको मितिले 3 महिनाभित्र मन्त्रालय समक्ष पेस गर्छ र मन्त्रालयले चाहिँ त्यो पेस भएको प्रगति विवरण सार्वजनिक गर्छ त्यसकारणले जे शङ्काहरू गरिरहनु भएको छ यो लुक्छ कि हराउँछ कि कसलाई दिने हो के हो यो शङ्काबाट मुक्त हुनुहोस् किनभने सबै विवरणहरू पारदर्शी हुन्छ सबै नागरिकको जानकारीमा हुन्छ यति कुरा पनि म जानकारी गराउन चाहन्छु र अन्य कार्यविधिहरू निर्देशक समितिको स्वीकृतिमा सेवा दलले तालिम सञ्चालन गर्नको लागि चाहिने आवश्यक कार्यविधि र मापदण्ड बनाउन सक्छ नियमहरू बनाउने नियमावली बनाउने कुराहरू यो विधेयकमा समावेश गरिएको छ होइन कार्य तालिम हो त्यसकारणले कार्यविधि मापदण्डका कुराहरू हुन्छन् यो कुराहरू चाहिँ कार्यविधि र मापदण्ड चाहिँ सेवा दलले सार्वजनिक गर्नेछ भन्ने कुरा पनि यो विधेयकमा स्पष्ट छ कोही सशङ्कित हुनु पर्दैन सैन्यकरण गर्नलाई होइन विद्यार्थीहरूलाई राष्ट्रभक्तिसँग जोड्नको लागि यो विधेयक लिएर आइएको यति कुरा निवेदन गर्दै म मेरा भनाइहरू टुङ्ग्याउन चाहन्छु हवस् त नमस्कार धन्यवाद
1: माननीय सदस्यहरू अब यो छलफल यहीँ समाप्त हुन्छ माननीय सदस्यहरू अब म राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णार्थ प्रस्तुत गर्दछु यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस् यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस् हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु मान्य सदस्यहरू राष्ट्रिय सेवा दल विधेयक 2083 प्रतिनिधि सभा नियमावली 2083 नियम 112 बमोजिम संशोधन दर्ता गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालय सिंहदरबारमा दर्ता गर्न सक्नुहुनेछ मान्य सदस्यहरू आजको कार्यसूचीको क्रम सङ्ख्या 4 रहेको कार्यक्रम सूचीबाट हटाएको छु मान्य सदस्यहरू अब प्रतिनिधि सभाको अर्को बैठक मिति 2083 असार 30 गते मङ्गलबार बिहान 11 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सुना सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
3: हो र होइन होला त्यस्तो त
4: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भो भन त
2: के भएन मिस
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जलनबाट बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो, घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन, निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता।
0: देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धरना, सरकार बदलिए पनि नागरिकका पीड़ा र शास्ति उस्तै रहेको गुनासो।
2: कहाँ छ प्रधानमन्त्री ज्यू, न्याय चाहियो हामीलाई, अरू केही चाहिँदैन।
3: दिनहरूमा चाहिँ म जस्तो पीडित कोही पनि यसरी माइती घर मण्डलामा आएर रुनु पर्ने अवस्था नआओस्।
1: जनता आवास कार्यक्रमबाट अहिलेसम्म झण्डै 39,000 आवास हस्तान्तरण, 8,000 भन्दा धेरै निर्माणाधीन रहेको सामाजिक सुरक्षा मन्त्रालयको विवरण।
0: चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट अवतरण गरायो, सैटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिने।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै अस्ट्रेलियाको बिग ब्यास लिगको उद्घाटन खेल भारतको चेन्नईमा हुने।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुरुमा गणेश नेपालीको ज्यान गएको र छानबिनका लागि समिति गठन भएको खबर। सरकारले मुगुका गणेश नेपालीको घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरुङले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरुङले 5 सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हिजो काठमाडौँ त्रिपुरेश्वरमा जलनपछि वीर अस्पताल पुर्याइएका मुगुको सोरु गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीको आज बिहान उपचारकै क्रममा ज्यान गएको हो। बिहान 11:30 बजेतिर नेपालीको निधन भएको वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यससँगै अस्पतालले बिहान पत्रकार सम्मेलनमा जलनबाट गणेशको शरीरको झण्डै 60% भाग जलेको जानकारी गरिएको थियो। अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय पनि भएको थियो। जलन लगत्तै हिजो दिउँसो 3 बजे गणेशलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। यसैबीच माइती घर मण्डला र वीर अस्पताल अगाडि आज दिउँसो युवाहरूले प्रदर्शन समेत गरेका छन्। गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण र घटनामा संलग्नलाई कारवाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन्। गणेशको परिवार र आफन्तले सब बुझ्न अस्वीकार गरेका छन्। सरकारले परिवारको हेरचाहको पूर्ण जिम्मेवारी लिनुपर्ने परिवार र आफन्तको अडान रहेको छ। यो घटनाको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरका 3 जना नगर प्रहरीसँग सोधपूछ र थप प्रक्रिया अघि बढाएको जनाएको छ।
1: यस्तै प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी, काँग्रेस, एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र उपचारको क्रममा आज बिहान ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गरेका छन्। साथै विपक्षी दलका सांसदहरूले घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वती बिक, वर्षमान पूर्ण लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। यस्तै यो घटनामा राज्य किन मुख दर्शक बनेर बसेको भन्दै काँग्रेसले प्रश्न गरेको छ। काँग्रेसका सांसद बासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै नेकपा एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। आज विज्ञप्ति निकालेर महासचिव शंकर पोखरेलले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारवाही र पीड़ित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्नुभएको छ। एमाले वर्तमान सरकारले गरीब, श्रमिक र सुकुम्बासीमाथि श्रृंखलाबद्ध रूपमा अमानवीय गतिविधि गरिरहेको आरोप पनि लगाएको छ। आजको प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहार हेर्न पनि आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीको ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ।
0: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनु पर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको उल्लेख गर्नुभएको छ। यो कुनै राजनैतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोडिएको गम्भीर विषय हो, थापाले लेख्नु भएको छ। उहाँले आम युवाले भोग्नु परेको निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावना बारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैमा आग्रह समेत गर्नु भएको छ।
1: काठमाडौँको माइतीघर मण्डला नागरिकको पीड़ा पोख्ने, अधिकार माग्ने र राज्यसम्म आफ्नो आवाज सुनाउने एक साझा चौतारी जस्तै बनेको छ। देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरू अहिले पनि माइती घरमा धरनामा छन्। जबरजस्ती करडीको घटनाका पीड़ितदेखि सहकारी अनि मिटर ब्याज लगायतका विषयमा उनीहरूले आवाज उठाइरहेका छन्। कोही कानूनी ढिलासुस्ती र व्यथिति विरूद्ध लड़िरहेका छन् त कोही बिरामी शरीर बोकेर चिसो सड़कमा स्वास्थ्य उपचार र बाँच्ने अधिकारको न्यूनतम सहयोग मागिरहेका छन्। हामीले माइती घरमा धरनामा बसेका र न्यायको माग गरिरहेका केहीलाई भेटेर प्रतिक्रिया लिएका छौं।
9: म महेन्द्र खड्का, घर सरलाई हाल बसाइ चाहिँ तिनकुने नै हो। गणेश नेपाली भन्ने चालक हुनुहुन्थ्यो, अमानवीयताको हिसाबले चाहिँ हुइलग लगाइएको देखियो हामीले त्यहाँ। जुनै पनि सरकारी निकायमा होस् या प्राइभेट सेक्टरमा गएर चाहिँ हामीले सेवा लिँदै गर्दा पनि कुनै पनि पार्किङको सुविधा चाहिँ नेपाल सरकारले नगरिदिएको अवस्था छ। यहाँ कर र तपाईँको चाहिँ जरिवानामा चाहिँ एकदमै टाइट गरेर लगेको छ, तर सुविधा दिनुपर्ने ठाउँमा चाहिँ कुनै पनि हिसाबको सुविधा पाइएको छैन आजसम्म। हामीले विदेशी हिसाबको चाहिँ जरिवाना तोक्नुहुन्छ उहाँहरू, विदेशी हिसाबको रोड लाइनको चाहिँ कुनै म्याप या मापदण्ड बनाउनुहुन्न उहाँहरू।
10: लक्ष्मी सिंह चार्जरको 2 महिना 21 दिनसम्म चिसोमा, पानीमा, घाममा, अब बिरामी सुरक्षा गरेर बस्ने बेलामा यस्तो ठाउँमा बस्नु पर्या। अब सरकारले पनि एउटा ध्यान आकर्षण गरेर हेरिदिनु पर्ने, जीवन र मृत्युसँग लडिसकेको जिन्दगी बचाउनुहुन्छ भने म यहाँ आएको, उहाँहरूले खै उहाँहरूको ध्यान कहाँ पो गए भगवान थाहा पाओस्। अहिले आएको सरकारले पनि त्यो स्वास्थ्य शिक्षा फेरि भने खै हामीलाई केही फेरी छैन, अब के फेरी छ भने।
11: मेरो नाम भाग्य नारायण महतो, सर्लाही जिल्ला बरतबा नगरपालिका वार्ड नम्बर 9 मूर्तिया।
2: मिटर ब्याजीको पहिला पनि पटक पटक हामी आन्दोलन गरेकै हो। एकचोटि प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा बोलाएर खाजामा अन्डा उन्डा खुवाएर हामीलाई कागजको खोस्टामा हस्ताक्षर गराएर पठाइदिनु भयो, तर न्याय पाएन। अर्कोचोटि आउँदाखेरि यही रवि लामे छामेज्यूले यही बिरकुटी मण्डपमा हामीलाई ललिपप चकलेट खुवाएर कागजको खोस्टामा हस्ताक्षर गराएर फेरि पठाइदिनु भयो, तर पनि न्याय पाएन। म देश प्रदेशबाट 2/3 बहुमत दिएर पठाएछन्, तर आज किन चुप लागेर कहाँ लुकेर बस्नु भएछ, किन आज एकचोटि बोल्नु भए छैन, कहाँ छ प्रधानमन्त्रीज्यू, न्याय चाहियो हामीलाई, अरू केही चाहिँदैन।
10: चितवन वीरेन्द्रनगर खुरखुरी माया पाण्डे हो मेरो। राज्य नै छैन यो देशमा, राज्य भएको भए त राज्यले हामीलाई हेर्नु पर्थ्यो। चितवनको मेरो वार्डमा मात्रै 9 जग्गा पास गरेर लगाए रहेछ, टाई साई लाउने कोट लाउने गरेर जाने अनि दलाल लाउने जग्गा लिने 2-4 लाख दिने करोडको जग्गा पास गर्ने अनि त्यो जग्गाहरू अब फिर्ता गर्नु पर्दैन, चलेको ब्याजले राज्यले उसको पैसा दिलाउने अनि त्यो जग्गा फिर्ता गराउने, यो जे सर्तमा जग्गा पास गरेर दिएको थियो त्यो हुनुपर्छ, पर्दैन। ठगेर हानि, देश मारेर हानि, राष्ट्रको सम्पत्ति खायो खायो, जनताको सम्पत्ति पनि हानि, यी प्रधानमन्त्रीहरूले हेर्नुपर्छ, पर्दैन। अब यसको खैरान छैन, अब जनताहरू कठाला कठालामा झुन्डिन्छन्, अब छोड्दैनन्।
12: म चाहिँ शर्मिला छ, घर चाहिँ जाजरकोट हो। शरीर बन्दरको जबस्तीकरणको मुद्दा चलाएको छ अनि जन्मदर्ता बाबुको 3 महिना 3.5 महिना भइसक्यो, बच्चाको जन्मदर्ता बनेन, कानुनमै भएको कुरा मागेर बसेछु। उसको बच्चाले पाउने अधिकार सबै पाओस् भन्ने गृहमन्त्री चाहिँ यहाँ आउनु भएको थियो, हुन्छ भन्ने कुरा गर्नुभएको छ, त्यहाँदेखि चाहिँ के भयो।
13: 76 सालमा मैले दाङ जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेँ। जिल्ला अदालत दाङबाट 7 वर्ष 6 महिनाकै सजाय तोक्यो, तर उच्च अदालत तुलसीपुरबाट चाहिँ मेरो प्रमाणै नहेरिकन उसलाई चाहिँ उन्मुक्ति ल्यायो होइन। अस्ति 23 गते त्यति धेरै प्रमाण हुँदा पनि मैले न्यायालयबाट चाहिँ न्याय पाइनँ। अहिलेको सरकारप्रति आश छ, विश्वास छ, मेरो प्रमाण चाहिँ सदनसम्म पुग्ने छ, सरकारसम्म पुग्ने छ होइन, सर्वोच्चमा त्यो प्रमाण हेरेर दोषीले कानुन अनुसार चाहिँ सजाय पाउनेछ भन्ने आशा राखेर म दाङदेखि आएँ। अबको दिनहरूमा चाहिँ म जस्तो पीडित कोही पनि यसरी माइतीघर मण्डलामा आएर रुनु पर्ने अवस्था नआओस्।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जलनबाट बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो, घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन, निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरूङको प्रतिबद्धता, देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धरना, सरकार बदलिए पनि नागरिकका पीड़ा र शास्ति उस्तै रहेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
1: लक्षित गरी लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म झण्डै 39,000 आवास हस्तान्तरण भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले 38,938 आवास हस्तान्तरण भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार अहिले 8,359 आवासहरू निर्माणाधीन अवस्थामा छन्। मन्त्री बादीले जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म 55,970 आवास स्वीकृत भएको समेत बताउनुभयो। उहाँका अनुसार प्रदेशगत रूपमा कोशीमा 5,416 आवास हस्तान्तरण भई 657 निर्माणाधीन रहेका छन्। त्यस्तै मधेसमा 15,534 आवास हस्तान्तरण हुँदा 5,248 निर्माणाधीन, बागमतीमा 2076 आवास हस्तान्तरण र 147 निर्माणाधीन, गण्डकीमा 2021 आवास हस्तान्तरण भई 159 निर्माणाधीन, लुम्बिनीमा 6,522 आवास हस्तान्तरण हुँदा 5,037 आवास निर्माणाधीन रहेका छन्। त्यसै गरी कर्णाली प्रदेशमा 4,344 आवास हस्तान्तरण भई 1,134 आवास निर्माणाधीन अवस्थामा रहेको र सुदूरपश्चिममा 3,018 आवास हस्तान्तरण हुँदा 467 निर्माणाधीन रहेको मन्त्री बादीले जानकारी दिनुभयो।
0: संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजीमाथि विस्तृत छलफल र अध्ययन गर्न 5 उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न 5 उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजीलाई समयमै फर्स्युट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई 5 समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रूकेश रञ्जित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबु ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन र विकास उपसमिति, त्यस्तै आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष झा हुनुहुन्छ। सभापति खड्काले सार्वजनिक लेखा समितिका विभिन्न उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपील समेत गर्नुभएको छ। यसअघिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित गरिएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी 3 उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झार रञ्जित सत्तारूढ रासोपाका सांसद हुनुहुन्छ।
1: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.13 अङ्कले घटेर 2,600.78 बिन्दुमा छरेको छ। आज लगानी, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 135 कम्पनीको शेयर घटेकोमा 120 बढेको छ। यस्तै 19 कम्पनीको शेयर घटबड भएको छैन। आज भगवती हाइड्रो पावर, एनआईबीएल स्टेबल फण्डको सेयर 7.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघु वित्तको सेयर 10.66% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4,61 करोडको कारोबार भएकोमा आज 367 कम्पनीका 1,06,00,000 खित्ता सेयर 6,86 करोड रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2.5 महिना यताकै धेरै हो। यसअघि गएको वैशाखमा 9 गते 7,81 करोड रुपियाँको सेयर किनबेच भएको थियो।
0: सेयर पछि सुन चाँदीको खबर। हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुन चाँदीको भाव हप्ताको अन्तिम कारोबार दिन आज शुक्रबार बढेको छ। सुनको भाव आज तोलामा 2,700 रुपियाँले बढेको हो। हिजो सुनको भाव तोलाको 2,84,700 रुपियाँमा कारोबार भएकोमा आज भाव बढेर 2,87,400 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 170 रुपियाँले बढेको छ। हिजो चाँदी तोलाको 4,340 रुपियाँमा कारोबार भएकोमा आज बढेर तोलाको 4,510 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
1: ध्रुवी हात्तीलाई नियन्त्रणमा लिएर दारा काट्ने तयारी गरिएको भए पनि अहिलेसम्म डाँट गर्न सकिएको छैन। डाँट भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो। ध्रुवी हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उपद्रव गर्दै आएको जंगली हात्ती हो। यो हात्तीले अहिलेसम्म 25 ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जाले बताउनुभयो। पछिल्लो पटक गएको शनिबार भरतपुर महानगरपालिका 23 21 वर्षीय आशिका बोटे र उहाँका 4 छोरा भरतलाई ध्रुवे हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले हात्तीलाई डाँट गर्न 25 जनशक्ति परिचालन गरेको छ। तर अहिलेसम्म ध्रुवे हात्ती भेटिएको छैन। 2074 सालमा नेपाली सेनाका सेनानी मेजरलाई आक्रमण गरेर ज्यान लिएकोमा 9 शनिबार आमा छोराको ज्यान लिएको थियो।
0: हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष 82-83 एक वर्षमा लेक लागेर 10 भारतीय नागरिक सहित 16 ज्यान गएको छ। प्रदेश अस्पताल जोमसुमका अनुसार चालू वर्षको साउनदेखि अहिलेसम्म मुस्ताङ भ्रमणमा आएका मध्ये 10 भारतीय, 5 नेपाली र 1 मेक्सिकोका नागरिकको हाई अल्टिच्युडका कारण लेक लागेर ज्यान गएको हो। मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर समीक्षा कण्डेलका अनुसार हाई अल्टिच्युडका कारण लेक लागेर ज्यान गुमाउनेहरू 50-84 वर्ष उमेर समूहका पर्यटक तथा तीर्थयात्री रहेका छन्। मुस्ताङ पुग्ने पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा घटना हुने गरेको छ। हाई अल्टिच्युडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक क्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, पालिका, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा, पम्पलेट वितरण लगायतका काम गर्दै आएका छन्। डाक्टर कण्डेलका अनुसार तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाई अल्टिच्युडको सम्बन्धमा समयमै ज्ञान दिन आवश्यक रहेको छ। प्रदेश अस्पताल जोमसोम र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाई अल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको राष्ट्रिय समाचार समितिले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
19: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
18: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
19: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
20: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सरकारले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। यसबारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
0: लामो समयपछि आज दिउँसो परेको मुसलधारे वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। झण्डै 1.5 घण्टासम्म लगातार परेको मुसलधारे पानीले जलेश्वर सहित वरपरको क्षेत्र जलमग्न बनेको हो। वर्षाका कारण जलेश्वरका सड़कमा 1-3 फिटसम्म पानी जमेको थियो। त्यसबेला सड़कमा यातायात प्रभावित बन्यो। महेन्द्र चोकको हनुमान मन्दिर पनि डुबानमा परेको छ। जलेश्वर नगरपालिका 2 रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ।
1: यसैबीच आज राति, भोलि र पर्सि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना छ। आज राति मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराईका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही ठाउँमा, कर्णाली प्रदेशका पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा मध्यसहित कोशी, बागमती, गण्डकी प्रदेशको तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईको 1-2 ठाउँमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि केही ठाउँमा यसै गरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 महाकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर 8 41 वर्षीय विष्णु थापाको ज्यान गएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकामा रहेको 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र 2 अग्नि नियन्त्रक यन्त्र लोड भएको गाडीको सिलिण्डर विस्फोट भएको हो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले आफ्नो अन्तरिक्ष यात्रामा एउटा ठूलो सफलता हासिल गर्दै पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको छ। लङ मार्च नेट वी रकेट आज स्थानीय समय अनुसार दिउँसो 12:15 दक्षिण चीनको हाइनानबाट प्रक्षेपण भएको चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। रकेटको माथिल्लो भागबाट छुट्टिएको झण्डै 6 मिनटपछि यसको बुस्टर ठाडो रूपमा पृथ्वी फर्किएको र एउटा तैरिरहेको प्लेटफर्ममा सुरक्षित रूपमा उत्रिएको खबरमा उल्लेख छ। यसले एलन मस्कको स्पेस एक्स र अमेजनका संस्थापक जेफ बेजोसको स्वामित्वमा रहेको ब्लू ओरिजिनको सफल अवतरणपछि चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटहरूमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिन सक्षम हुन सक्ने संकेत गर्छ। रकेटहरूलाई सामान्यतया खर्चयोग्य मानिन्छ। आरोहणका क्रममा तिनीहरूका विभिन्न खण्डहरू खारेज र नष्ट गरिन्छ, जसले गर्दा अन्तरिक्ष प्रक्षेपण महँगो हुन्छ। रकेटको सबैभन्दा बहुमूल्य भाग मानिने बुस्टरहरूको पुनः प्रयोग गरेर स्याटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिन्छ। सन् 2015 डिसेम्बरमा स्पेस एक्सले पहिलो पटक कक्षीय उडानबाट पुनः प्रयोग गर्न मिल्ने फाल्कन 9 रकेट अवतरण गरेको थियो। त्यसपछि 2025 नोभेम्बरमा ब्लू ओरिजिनको न्यू ग्लेन अवतरण गरेको थियो।
0: नेपाल दर्पणमा अब केही खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। काठमाडौँ किर्तिपुरको त्रिवी मैदानमा नेपाल र भारत ए बीच 3 खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9-13 तारीकसम्म टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकिया बीच भएको यो बैठकपछि श्रृंखला तय भएको हो।
1: विश्वकप फुटबलमा प्रयोग भइरहेको भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआर विवादित भइरहेको छ। यसपटक अन्तिम 16 भएको अर्जेन्टिना र इजिप्ट बीचको खेलमा अर्जेन्टिनाको जितपछि भीएआर बारे थप चर्चा र नयाँ बहस चर्किएको छ। अरू खेलमा पनि छिटफुट असन्तुष्टि देखिएका थिए। फिफाले औपचारिक रूपमा सन् 2018 रूसमा भएको प्रतियोगितामा भीएआर लागू गरेको थियो। भीएआर भिडियो प्रविधिको उपयोग मार्फत मैदानमा रहेका रेफ्रीलाई निर्णय लिन सघाउने प्रणाली हो। अर्थात् मैदानमा भएका महत्त्वपूर्ण घटना रेफ्रीले देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्त्वपूर्ण निर्णयमा त्रुटि भयो भने भीएआर प्रयोग गरिन्छ। यसले रेफ्रीलाई अझ राम्रो निर्णय लिन सहयोग गर्ने विश्वास गरिन्छ। तर अहिले पनि भीएआरबाट गरिएका निर्णय विवादरहित हुन सकिरहेका छैनन्।
0: फिफा विश्वकपकै खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। यो खेल अमेरिकाको क्यालिफोर्नियामा नेपाली समयअनुसार राति पाउने 1 बजे सुरु हुनेछ। यो विश्वकपमा अहिलेसम्म अपराजित रहेको अनि 1 गोल पनि नखाएको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ। बेल्जियम पनि स्पेनलाई हराउँदै सेमी फाइनलमा पुग्ने योजनामा छ। उसले लगातार 18 खेलमा हाल बेहोरेको छैन। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच अस्ट्रेलियाको बिग बास लीग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोचर्स र मेलबर्न रेनेगर्स बीचको पहिलो खेल

0: छानबिन गर्न डीआईजी को नेतृत्वमा समिति गठन, निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता,
1: देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धरना, सरकार बदलिए पनि नागरिकका पीड़ा र शास्ति उस्तै रहेको गुनासो,
0: जनता आवास कार्यक्रमबाट अहिलेसम्म झण्डै 39,000 आवास हस्तान्तरण, 8,000 भन्दा धेरै निर्माणाधीन रहेको सामाजिक सुरक्षा मन्त्रालयको विवरण,
1: चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट अवतरण गरायो, स्याटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिने,
0: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै अस्ट्रेलियाको बिग ब्यास लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
3: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
3: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच, लिखो कार्ड।

0: वीडियोग्राफी सेवा,
1: सुविधा संपन्न लैब, डिजिटल एक्सरे, वीडियो एक्सरे तथा इको सेवा,
0: वेंटिलेटर सेवा,
1: होल बॉडी चेकअप जांच को सुविधा
0: र निशुल्क सरकारी खोप सेवा को साथ ही अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: मुख ती फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98-457-31-034 र 97-443-43-915
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: स्वदेश FM 93.2 MHz।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्

0: भाडी नगरपालिकाको पुँजीगत तर्फको खर्च मध्यम रहँदा चालुतर्फको खर्च उच्च। ध्रुवेक हात्तीको आक्रमणमा परि ज्यान गुमाएका बोटे परिवारलाई 21 लाख रुपियाँ राहत प्रदान। भाडीका दुईजना पीडितलाई जनै 5-5 लाख रुपियाँ जीविकोपार्जन खर्च सहित प्रदान। चितवनमा छुट्टा छुट्टै सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारकै क्रममा मृत्यु। सर्लाहीको गडौता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार निधन। र कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो डिजिटल निगरानी। धनुषामा भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यालय प्रमुख सहित 4 जना विरुद्ध मुद्दा दायर। नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाको पुँजीगत तर्फको खर्च मध्यम रहँदा चालुतर्फको खर्च उच्च रहेको देखिएको छ। पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक वित्तीय विवरण अनुसार पुँजीगत तर्फ 56.51% खर्च हुँदा चालुतर्फ 83.96% खर्च भएको हो। सार्वजनिक विवरण अनुसार पालिकाको कुल विनियोजित बजेट 94.37 करोड मध्ये 71.33 करोड अर्थात 75.58% खर्च भएको हो। सड़क मध्ये पुँजीगत पूर्वाधार निर्माण सड़क भवन तथा अन्य विकास आयोजनातर्फ विनियोजित 29.20 करोड मध्ये 16.62 लाख खर्च भएको छ। यस्तै चालू प्रशासनिक खर्च कार्यालय सञ्चालन तलब भत्ता आदितर्फ विनियोजित 65.16 करोड मध्ये 54.70 लाख रुपियाँ खर्च भएको छ। विज्ञहरूका अनुसार चालू खर्च बढी हुनु र पुँजीगत खर्च कम हुनु दीर्घकालीन विकासका लागि राम्रो सङ्केत होइन। यसले प्रशासनिक खर्च बढ्दै गएको र विकासमुखी लगानी कमजोर भएको देखाउँछ। राष्ट्रिय निकुञ्ज प्रशासनले जंगली हात्ती ध्रुवेको आक्रमणमा परि ज्यान गुमाएका भरतपुर देशका आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको परिवारलाई 21 लाख रुपियाँ राहत प्रदान गरेको छ। निकुञ्जले प्रति व्यक्ति 10 लाख रुपियाँका दरले कुल 20 लाख रुपियाँका साथै क्रिया खर्च बापत 1 लाख रुपियाँ समेत हस्तान्तरण गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जापुन र प्रमुख जिल्ला अधिकारी गणेश आर्यले संयुक्त रूपमा उक्त राहत रकम मृतका श्रीमान पुनु बोटेलाई हस्तान्तरण गर्नुभएको हो। यसबाहेक पीडित परिवारको घर पुननिर्माणका लागि आवश्यक काठ ढुङ्गा र गिट्टी समेत उपलब्ध गराइने निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। यसै गरी भरतपुर महानगरपालिकाले 4 लाख रुपियाँ नगद सहयोगका साथै खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएको छ। यसबाहेक नेपाल बोटे समाजले 60,000 रुपियाँ, नेपाली काङ्ग्रेस चितवनले 30,000 रुपियाँ, जिल्ला प्रशासन कार्यालय चितवनले 15,000 रुपियाँ, केरुङ्गा मध्यवर्ती सामुदायिक वनले 50,000 रुपियाँ तथा जिल्ला समन्वय समिति चितवनले 23,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। यस्तै पूर्व मन्त्री विक्रम पाण्डेबाट खाद्यान्न तथा लत्ता कपडा, नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुरले त्रिपाल कम्बल र भाँडाकुँडा, बेलहट्टा हरियाली युवा क्लबले पीडित परिवारका लागि अस्थायी आश्रयस्थल निर्माण गरिदिएको भरतपुर देशका वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो। यसैबीच बोटे आमा छोरालाई मारेदेखि सम्पर्कविहीन रहेको ध्रुवे हात्ती बिहिबार साँझ पख मेगौली नजिक खोरिया मुहान अमलटारी नजिकै नारेटी नदी किनारमा देखा परेको छ। सो हात्तीको अवस्थित पाई पत्ता लगाई दारा छोट्याउन र रेडियो कलर जडान गर्न 4 वटा प्राविधिक टोली खटिएका छन्। राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकारी दिलबहादुर पूर्जापुनले कानूनमा बहुलाएको हात्तीलाई मात्र तोकिएको अधिकारीले मार्ने आदेश दिन सक्ने व्यवस्था रहेको बताउनु भएको छ। हात्तीले कतिजना मानिस मारेपछि त्यसलाई मार्ने अधिकार हुन्छ भन्ने स्वदेश एफएमको प्रश्नमा प्रमुख पुनले कानूनमा संख्या नतोकिएको तर बहुलाएको हात्तीलाई व्यवस्थापन गर्न सकिने बताउनुभयो। ध्रुवे हात्तीलाई सुट एन्ड साइटको आदेश दिन नमिल्ने भन्दै उहाँले भेटिएको बेला डाट गरी रेडियो कलर जोडेर छोड्ने जानकारी दिनुभयो। अर्को चर्चित हात्ती रोनाल्डो भने हाल सौरा क्षेत्रमा भद्र भएर बसिरहेको उहाँले स्पष्ट पार्नुभयो। यसैबीच 2 दिनदेखि सम्पर्कविहीन रहेको ध्रुवे हात्ती बिहिबार साँझ पख मेघौली नजिक खोरिया मुहानमा देखा परेको थियो। बाग्रागैडाको आक्रमणमा परि पूर्ण रूपमा आसक्त भएका माडीका दुईजना पीडितलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले झनै 5-5 लाख रुपियाँ जीविकोपार्जन खर्च सहयोग गरेको छ। बाघको आक्रमणमा परि पूर्ण रूपमा आसक्त भएका माडी एक सेरुवा निवासी सूर्य महतो र गैडाको आक्रमणमा परि पूर्ण आसक्त हुनुभएका माडी एक बनकटा निवासी मंगली बोटलाई निकुञ्ज प्रशासनले जीविकोपार्जन खर्च उपलब्ध गराएको हो। निकुञ्जका मुख्य संरक्षण अधिकारी दिलबहादुर पूर्जापुन, मध्यवर्ती काउन्सिलका अध्यक्ष शिवजी गायक, निकुञ्जका प्रवक्ता अविनाश थापा, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाठक लगायतको टोली बिहिबार पीड़ित दुवैको घर घरमै पुगी निकुञ्जको पत्र प्रदान गर्दै बैंकिङ विधिबाट सहयोग पठाइएको जानकारी गराइएको थियो। यसअघि वन्यजन्तु पीड़ितलाई उपचार खर्च र मृतकहरूलाई 10 लाख रुपियाँ मात्रै प्रदान गरिआएको निकुञ्जले हालै वन्यजन्तुको आक्रमणबाट अशक्त भएका व्यक्तिलाई पनि जीविकोपार्जनमा सघाउन जनही 5 लाख रुपियाँ दिन शुरू गरेको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले जानकारी दिनुभयो। भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ। विशेषज्ञ तथा विशिष्टकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी गुणस्तरीय र सेवाग्राही मैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो। अस्पतालका प्रवक्ता सह प्राध्यापक डाक्टर रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अगाडि बढाइएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवा प्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो। चितवनमा छुट्टा छुट्टै सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असार 17 गते राप्ती नगरपालिका 7 वीरेन्द्रनगर स्थित पूर्व पश्चिम राजमार्गमा बा 71/1872 नम्बरको मोटरसाइकललाई बा 7/1739 नम्बरको कारले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भारतको मोतिहारी झाँझर घर भई हाल राप्ती 7 वीरेन्द्रनगर बस्दै आएका 36 वर्षीय मुन्ना कुमार शाह गम्भीर घाइते भएका थिए। उनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा असार 25 गते चिकित्सकले मृत घोषणा गरेका हुन्। राष्ट्रिय खबरहरू सर्लाहीको गडौता नगरपालिकामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। गडौता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको मध्यप्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ। रासपा सांसद अमरेश कुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराउनु भएको छ। उनलाई अहिले हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ। उनी घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन्। घर परिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। उनले आफ्नो शरीरमा आगो लगाउँदा घरमा कोही पनि व्यक्ति नभएको बताइएको छ। राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार निधन भएपछि काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन भएको छ। नेपालीको निधन भएको वीर अस्पताल अगाडि उनका आफन्त स्थानीय तथा समर्थकहरू भेला भएर प्रदर्शन गरिरहेका थिए। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गरेका छन्। अस्पताल परिसर र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। मुगुको सोरु गाउँपालिका एक निवासी नेपालीले बिहिबार काठमाडौँको त्रिपुरी स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। घटनापछि उनको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्विल लक लगाएको थियो। यही घटनाबाट आक्रोशित भएर उनले आत्मदाह गरेको उनका आफन्तको आरोप रहेको छ। गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरुङले 5 सदस्यीय छानबिन समिति गठन भएको जानकारी दिनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्न प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राष्ट्रसभामा काठमाडौँ महानगरपालिकाको नेतृत्वको चर्को आलोचना भएको छ। राष्ट्रसभा सदस्य विष्णुबहादुर विश्वकर्माले महानगर प्रमुख बालेन्द्र शाहको नेतृत्वमा रहेको महानगर प्रशासनको नैतिक जिम्मेवारी रहेको भन्दै राजीनामा माग गर्नुभएको छ। शुक्रबार राष्ट्रसभाको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले आगोले जलिरहेका गणेश नेपालीलाई प्रहरीले मानवीय ढङ्गले उद्धार नगरी अपराधी सरह व्यवहार गरेको आरोप लगाउनुभयो। उहाँले घटनामा संलग्न ट्राफिक प्रहरी काठमाडौँ महानगरपालिकाका नगर प्रहरी तथा उद्धारमा खटिएका प्रहरीमाथि कडा कारवाही गर्न माग गर्नुभयो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 बजेट 68.58% कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सरकारले विनियोजित कुल 67.47 करोड़ 83,27,00,000 रुपियाँ मध्ये असार 25 गतेसम्मको अवधिमा कुल 46.27 करोड़ 77,19,928 रुपियाँ खर्च गरेको हो। तथ्याङ्क अनुसार चालु खर्चभन्दा पुँजीगत खर्चको प्रतिशतमा केही बढी देखिएको छ। कर्मचारीको अनुशासन र आचरण सुधार्न डिजिटल निगरानी सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताबखानाले जनाएको छ। कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय किताबखानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेको किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो। अत्याधुनिक अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सहित चारजना विरूद्ध 72,59,090 रुपियाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2074-75 माछाका भूरा वितरणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कड र सुदेश माछा पालन केन्द्रका प्रोप्राइटर सुधीर शरण विरुद्ध मुद्दा चलाइएको हो। निकायका वार्षिक प्रतिनिधि सभा बैठकमा पेश भएका छन् प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। मन्त्री गौतमले निर्वाचन आयोगको 1900 प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 प्रतिवेदन 81-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 प्रतिनिधि सभामा पेश गर्नुभएको हो। आदिवासी जनजाति आयोगले नेपालको वर्तमान संविधानमा परिमार्जनको माग गर्दै 25 बुँदे संशोधन प्रस्ताव अगाडि सारेको छ। आयोगले पत्रकार सम्मेलन गरेर आफ्ना माग अगाडि सारेको हो। आदिवासी जनजाति मधेसी दलित मुस्लिम र महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न तथा पहिचान र अधिकारलाई संस्थागत गर्न संविधान संशोधनका लागि आयोगले सरकारसँग माग गरेको हो। एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको बताउनुभयो। परराष्ट्र मन्त्रालय र राहदानी विभागले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउन नयाँ प्रणाली शुरू गर्ने भएका छन्। मन्त्रालयले 2083/29 सो नयाँ प्रणाली कानूनमा ल्याउन लागेको हो। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी करिब पूरा भएको जानकारी दिनुभयो। प्रणाली परिवर्तनको शुरूआती चरणमा केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित र सुचारू रहने उहाँले बताउनुभयो। मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट
0: अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस समापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 62% मापन गरिएको छ। माडी नगरपालिकाको पुँजीगत तर्फको खर्च मध्यम रहँदा चालु तर्फको खर्च भने उच्च। ध्रुवे हात्तीको आक्रमणमा परि ज्यान गुमाएका बोटे परिवारलाई 21 लाख रुपियाँ राहत। माडीका 2 जना पीडितलाई झनै 5-5 लाख रुपियाँ जीविकोपार्जन खर्च। चितवनमा छुट्टा छुट्टै सवारी दुर्घटनामा घाइते भएका 2 जनाको उपचारकै क्रममा सर्लाहीको गडौता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार र कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो डिजिटल निगरानी। धनुषामा भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यालय प्रमुख सहित 4 जना विरुद्ध मुद्दा दायर। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4394 440 4395 580 र 98550 26 440

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुधन गुरुङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परि कम्तीमा 12 जनाको मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरुङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। 3 तहका सरकारमध्ये 2 तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
3: हामीले हिजो अथाक प्रयास गरेको, प्लेन 3 एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको विल लक लाग्यो कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए बचाउनु पर्ने।
0: गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो।

गुरुङले पुरानो कानुनी व्यवस्थाका कारण जेन्जिया आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पूरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शङ्का नगर्न आग्रह गर्नुभयो। गृहमन्त्री गुरुङ समय लिएर संसदको रोस्ट्रममा पुगेपछि सुरुमा केही बेर भावुक भई नबोलिकन रोस्ट्रमबाट फर्कनु भएको थियो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्ग बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै जरिवाना बढाउँदैमा कानुन कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐनबहादुर महर, गीता गुरुङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सडकमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अरियालले समय दिएपछि नेपाली काङ्ग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुखदर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। यस्तै विपक्षी दलका सांसदहरू पार्वती बिक, राधिका रम्तेल, ज्ञान बहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला एवं विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैङ्गिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तयार गरिएको जानकारी दिनुभयो। त्यसै गरी महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीताबादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री बादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त्य गर्न सरकारले समयानुकूल कानुनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले त्यसको जवाफदेहिता संसद र संसदीय समितिप्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न तत्पर रहेको स्पष्ट गर्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाडौँ महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको व्हील लक गरेका कारण घटेको घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सभालाई जानकारी गराउनुभयो। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 31 गते बुधबार अपराह्न 1:15 बस्नेछ। नेकपा एमालेले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको गाँस र बास खोज्न उद्यत रहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण रोजगारी सृजना औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन दिनुभयो। यस्तै छलफलका क्रममा ऊर्जा क्षेत्र जलविद्युत विकास ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण उद्योग व्यवसाय प्रवर्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल सिबिएसई आइबी डिपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषद बैठकले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेउदी नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा आज भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेशसभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित वीरतामोड घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रले संघीय संसद र प्रदेशसभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उहाँले सार्वजनिक सञ्चार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। सार्वजनिक सञ्चार माध्यमहरूको लेखा परीक्षण अवस्थाबारे आज मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083 देखाएका कमजोरीलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिनुभयो।
सार्वजनिक लेखा समितिको बैठकले बेरुजु अध्ययन गर्न गठन गरिएको पाँचवटा उपसमितिको नेतृत्व चयन गरेको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीनवटा उपसमिति र एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाँकी दुई उपसमितिको नेतृत्व दिने सहमति भएको छ। बैठकमा सांसदहरूले बेरुजु सबै पक्ष

0: को साझा र सरोकारको विषय भएकाले गठन गरिने उपसमितिमा कम्तीमा 33% महिला प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। बैतडीको सिगास गाउँपालिका 2 स्थित गाजरी स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा सुचारू भएपछि त्यस भेगका गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण सहज बनेको छ। गाजरी स्वास्थ्य चौकीमा 2077 भदौबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनमा आए पनि बीचमा तालिम प्राप्त कर्मचारीको अभावमा सेवा अवरुद्ध भएको थियो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: गाजरी स्वास्थ्य चौकीमा केही समयदेखि अवरुद्ध भएको अल्ट्रासाउन्ड सेवा फेरि सुचारू भएको छ। अल्ट्रासाउन्ड सेवा सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा सुरु गरिएको हो। सिनियर अनमी रञ्जना राई
2: मेसिन चाहिँ अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरूलाई चाहिँ सेवा चाहिँ दिइरहेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
1: गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुचारू भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
3: सिगास जस्तो एउटा बैतडीकै दुर्गम क्षेत्रबाटै ग्रामीण अल्ट्रासाउन्ड राखेर सेवा दिने भएर हामीले कार्यक्रम सुरु गरेको हो सर। के फाइदा गर्छ भन्दा अल्ट्रासाउन्डका लागि डडेलधुरा धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता छ। डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न अनि त्यस्तो तालिम प्राप्त स्वास्थ्य कर्मीहरू भेटिन्न। त्यो भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
1: गाजरी आसपासमा रहेका सुर्ने गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा। अल्ट्रासाउन्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद, नार्क, दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उहाँले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको भरोसा रहेकाले त्यस अनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएकाले नियमित सुनवाई साउन 11 गतेबाट मात्र हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अबकै अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आगलागि हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता र तीव्र हावाले गर्दा जङ्गली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। भारतको दक्षिणी राज्य केरलामा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब 488 किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मङ्गलबार भारी वर्षाको कारण पहिरो गएको थियो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा

0: बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेसनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड रुपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रु मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37 वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायको इमानदार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले सडक यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालू आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढिरहेको पदमार्गमा वर्षायाम सुरु भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500 देखि 600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढेको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
2: स्पेन र बेल्जियम फिफा विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ अमेरिकाको लस एन्जेलसमा आम्ने सामने हुँदैछन्। अपराजित रहँदै क्वार्टर फाइनल पुगेका यी दुई टोली बीचको खेल राति 1:15 सुरु हुनेछ। राउन्ड अफ 32 अस्ट्रियालाई 3-0 सहज जित निकालेको स्पेनले राउन्ड अफ 16 पोर्चुगलमाथि 1-0 कठिन जित दर्ता गरेको थियो। त्यसपछि अन्तिम 32 खेलमा सेनेगल विरुद्ध उत्कृष्ट पुनर्गमन गर्दै अतिरिक्त समयमा 3-2 जित दर्ता गर्यो। त्यस लगत्तै मंगलबार भएको अन्तिम 16 खेलमा बेल्जियमले सह आयोजक अमेरिकालाई 4-1 फ्राकिलो अन्तरले पाखा लगाए। बेल्जियमले पछिल्ला 3 खेलमा 12 गोल गरिसकेको छ। बेल्जियमको अग्रपन्थी फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन। विश्वकपका 5 खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन। बेल्जियमले भने 5 गोल खाइसकेको छ। 2010 विश्वकप विजेता स्पेनका लागि बेल्जियम विरुद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोऱ्याउने पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर पनि हो। सन् 2010 विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा 3rd बनेको थियो। सन् 2022 विश्वकपमा पनि बेल्जियम समूह चरणबाट बाहिरिएको थियो। विश्वकपमा यी दुई टोली बीचको यो 3rd भेट हो। सन् 1986 क्वार्टर फाइनलमा निर्धारित समय 1-1 बराबरी पछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढेको थियो। त्यसको 4 वर्षपछि समूह चरणमा स्पेन 2-1 विजयी भएको थियो।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शङ्का नगर्न गृहमन्त्री सुधन गुरुङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परिकम्तीमा 12 जनाको मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख तिफेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
5: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आत्मदाह प्रयास गरेका नेपालीको उपचारकै क्रममा मृत्यु, सर्लाहीमा थप एक युवकद्वारा आत्मदाह प्रयास। आत्मदाहको विषयमा सदनदेखि सड़कसम्म सरकारको विरोध, निष्पक्ष छानबिनका लागि छानबिन समिति गठन।
1: ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ।
0: दक्षिण पूर्वी एसियाका स्क्याम सेन्टरबाट 836 नेपालीको उद्धार। कम्बोडियाबाट सबैभन्दा धेरै फर्काइए। असार 29 राहदानीका लागि जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने।
2: राजधानीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ।
0: दाङमा सिकल सेलका बिरामी बढ्दै 650 जनामा पुष्टि। नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई। जनता आवास कार्यक्रम मार्फत करिब 39,000 घर हस्तान्तरण, 8,000 भन्दा बढी निर्माणाधीन।
3: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ।
0: र नेपाल भारत ए टोली बीच 3 खेलको T20 श्रृंखला हुँदै
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकका पीड़ा, निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपण भन्दा पनि माथि उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य, समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।
5: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरु गाउँपालिका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसम्म सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर र क्षति पुगेकाले उहाँको अवस्था सुरुदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य पूर्वाधार बारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई समयमै उच्चस्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिता बारे व्यापक बहस सुरु भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने,
6: भदौ 23 र 24 वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
7: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमत साथ आउनु भएको छ भने यो के राज्यको असफलता हो? या गरिब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्मान्य सभामुख महोदय। यही दृष्टिकोण आज छ कि
5: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरुङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झुट बोल्न नसक्ने बताउनु भयो।
1: हामीलाई थाहा छ हाम्रो पीडा हामीले कसरी यो फेस पार गर्यौँ भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो।

0: जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
1: गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाडौँ महानगरपालिकामा सवारी साधनमा व्हील लक लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरुङले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित 3 जना नगर प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये 2 जना महिला र 1 जना पुरुष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनीतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कारवाही र पीडित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली काङ्ग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीडाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाउनु भयो। राईले यातायात नियम उल्लङ्घनमा जरिवाना बढाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
2: होइन, राज्यलाई तपाईँको समुन्नत बनाउनको लागि हामीले राजस्व सङ्कलनको लागि तपाईँको त्यसलाई मात्रै हेरेर डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरा होइन, त्यसको दायरहरू फरक फरक नसक्छन्। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ, यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
1: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारवाही र पीडित परिवारलाई न्यायको माग गर्दै सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको हो। राहदानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
3: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजनीति सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन्। राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात् 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पुरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनीति सेवा सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
1: प्रवक्ता क्षेत्रीयले प्रणाली परिवर्तनको शुरूवाती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भादीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
4: कर्णाली प्रदेशमा हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 1,134 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने व्यवहार जानकारी गराउन चाहन्छु।
1: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा 3 खेलको T20 श्रृङ्खला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृङ्खला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाडीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
5: सन्तोष गन्धर्व। एल्निनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढीको जोखिम,
6: फिर यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता 3-4 कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ। कि
5: हिम पहिरो र बाढीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्ट सँगै अन्य सामग्री पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352, 52-24-353।
12: सबैका लागि दृष्टि

0: व डीटीएच सेवा दिस होम
1: डिशो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागे यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर दङमा गरिएको सिकल सेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढीमा असामान्य हेमोग्लोबिन देखिएको छ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो अब नयाँ विद्यालय खोल्ने कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि सञ्चालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ अनुमति प्राप्त विद्यालयले सञ्चालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन् यस वर्षको मनसुनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढी पहिरो र हिमताल फुट्ने जोखिम बढेको चेतावनी दिएका छन् मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ बढ्दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ्ने र जोखिम थप बढ्न सक्ने विज्ञको भनाइ छ हिम पहिरो र बाढीबाट कसरी जोगिने यस विषयमा हामीले त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौँ
4: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढी आउन सक्छ त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त तर त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भन्ने गर्न सकिन्छ त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ
5: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन सक्छ
4: पछि नै हामीले जस्तै थामे होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो भने पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन् अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ यो जोखिम जहिले पनि हुन्छ हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी ल्याएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ अरू त किनकि कसैको बसमा नि हुँदैन कहिलेकाहीँ हिमनदी ठ्याक्कै पक्रेर एकैचोटि आउने चिज अझ पक्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ कसैको कन्ट्रोलमा पनि रहँदैन त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो
5: अर्को कमेन्ट छ बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर
4: हजुर यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो अब उपाय नै छैन नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगर त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउन सक्छ त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला अरे त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने किन खानेकुरा भयो भने त कहाँ अन्नगन्डारमा रोकिनु पर्ला अरे अनि झाडा बाहना लाग्दा अरे त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्लान् एउटा दुइटा पानी बढी बोकेर हिँड्ने र फिर यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन यस्ता तिन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ जाजरकोटको पहाडमा आँपको बगैँचा
0: लाखौँ अब अलिकति लगाउँछौँ अनि आधा लगाउँछौँ त्यही 25-30 हजार त तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
3: पहाडमा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
6: Classic Tech को Wi-Fi 6 router नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिना का लागि मात्र 3300 रुपया मा साथमा IPTV मात्र 250 प्रति महिना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् Classic Tech छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ तर पहाडी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका सञ्चालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ
0: आप खेती राम्रो भइरहेछ नबुझी जेलसम्म पहिला अब किन लगाउने के गर्ने भन्ने भयो अब यो आँप लगाएर के गर्ने बच्चाहरूलाई के गरी खुवाउने रोटी गहुँ मकै छर्यो भने खान पुग्छ यसले पुग्दैन भन्ने थियो यो बिस्तारै बिस्तारै यसको अब महत्त्व बुझ्दाखेरि सबैले यो लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्
7: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो अनि कहिलेदेखि चाहिँ ओहो यो त आफै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो
0: पहिला 57 सालमा लगायौँ हामीले बुटा 57 सालमध्ये सुरु गर्यौँ बुटा लगाउन त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौँ
7: सुरुमा 57 सालमा 10 वटा बुटा
0: 57 सालमा 10 वटा बुटा लगायौँ अलि उता पाछौँमा लगायौँ पाखामा फरेर त्यसपछि बेसी त्यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गऱ्यौँ त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो रारी बजारमा भयो बिक्री हाम्रो पहिला 150 रुपियाँ केजीले भक्का भक डोगामा लग्दै बोक्दै यातायात थिएन मान्छे लगाउने डिप टिप्ने अनि त्यहीँ छार्याउने
7: रारी बजार भनेको यो रुकुमको मुसिकोट
0: रुकुम रारी
7: सुरुमा 10 बोट अहिले चाहिँ कति बोट पुगेको छ
0: अहिले त हाम्रो यो सबै 18 रोपनी मरे दुइटैको 1200 जति छ बुटा
7: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ
0: पोहोर सालसम्म लगाउँदै थियौँ अब सबै त फलेकै छैन अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप गराएर लगायौँ एकैचोटि लगाइदिए अब त्यही किसिमको मूल्याङ्कन हुन्थ्यो अब बिचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैन अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने
7: मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो
0: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा हामीले पछि लगायौँ बुवाको चाहिँ धेरै अगाडि लगाइसक्यो बुटाहरू पनि ठुला छन् तिनी 52 सालमा लगाएको बुटा बुवाका तिनी ठुला बुटा मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन उतातिर त उता ससुरा बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो अब बुटाहरू ठुला हुँदैछन्
7: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो
0: लगानी अनुसारको ठिकै हो सर यसमा मेहनत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बालीको जस्तै गोरमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई अब त्यो अब बुट असारमा आउँछ कृषिमा छ क्या
7: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो
0: लगानी अनुसारको ठिकै हो सर यसमा मेहनत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बालीको जस्तै गोरमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई अब त्यो अब बुट असारमा आउँछ कृषिमा स्यो
7: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो
0: लगानी अनुसारको ठिकै हो सर यसमा मेहनत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बालीको जस्तै गोरमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने ब्याड जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई अब त्यो अब बुट असारमा आउँछ कृषिमा

0: क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट chitawannationalpark.gov.np।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
6: इस समय सूचक का साथ में
0: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556-5569-53, 98-550-77061 र 98-550-77053।
2: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440-493-580 र 98-550-26-440।
7: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सिन्हासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: गणेश नेपाली मृत्यु प्रकरणमा सडकदेखि सदनसम्म विरोध, प्रतिपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग, गणेशलाई बचाउन अथक प्रयास गरेको गृहमन्त्रीको प्रष्टीकरण।
0: सर्लाहीमा पनि एकजनाले गरे आत्मदाहको प्रयास, उपचारका लागि काठमाडौँ ल्याउने तयारी। काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु।
1: सम्पत्ति छानबिन जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश। कङ्ग्रेसद्वारा नियमावली विरुद्ध दायर रिटमा असार 31 गते पेशी।
0: इरानका नयाँ सर्वोच्च नेता मुस्तफा पहिलो पटक भोलि सार्वजनिक हुने, अली खामेनीको शोकसभामा सहभागी हुने सम्भावना।
1: र विश्वकप फुटबलमा आज स्पेन र बेल्जियम भिड्दै, नेपालले घरेलु मैदानमा भारतको ए टिमसँग टी20 सिरिज खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। मुगुका 25 वर्षीय गणेश नेपाली आत्मदाह मृत्यु प्रकरणमा सरकारको कमजोरी रहेको भन्दै यति बेला सडकदेखि सदनसम्म विरोध भइरहेको छ। हिजो त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएपछि यति बेला सर्वत्र विरोध भएको हो। नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण चालक तथा राइडरहरूले आज माइतीगर मण्डलामा भेला भई सरकार र स्थानीय प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चरको जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद घटनाहरू दोहोरिएको भन्दै सरकारको विरोध गरेका हुन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: यस घटनालाई लिएर संसदमा सांसदले सरकारमाथि प्रश्न उठाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपाली मृत्यु प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गर्नुभयो। एक युवाको ज्यान जाँदा पनि प्रधानमन्त्री शाह कसरी चुप बसेका छन् भनेर उहाँले प्रश्न गर्नुभयो।
4: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ?
3: संसदको दोस्रो ठुलो प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि सदनमै सरकार विरुद्ध मुर्दाबादको नारा लगाउनु भएको छ। उहाँले मुगुका 25 वर्षीय गणेश नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँसम्म पुर्याएको आरोप लगाउँदै सरकार विरुद्ध खनिनुभयो।
5: योगमाया नेउपानेहरूले अरुण नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठुलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु।
3: नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल जवाफ माग गर्नुभएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहका बेला मेयर बालेन शाहले लेखेको स्ट्याटस स्मरण गराउँदै देशमा गरिब र विपन्नले बाँच्न नपाउने स्थिति बनेको उल्लेख गर्नुभयो।
6: यो के राज्यको असफलता हो या गरिब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी सङ्घीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने सङ्केत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्माननीय सभामुख महोदय।
3: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुदन गुरुङमाथि तीव्र आक्रोश पोख्नु भएको छ। उहाँले गृहमन्त्रीलाई क्यामेरा र मिडिया बोकेर हिँड्ने फिल्मको नायक वा कन्टेन्ट क्रिएटर हो भन्दै कडा प्रश्न गर्नुभयो। शाहीले गृहमन्त्री स्टन्ट बाजीमा नअल्झिएर गम्भीर भएको भए गणेश नेपालीको ज्यान जोगिने तर्क गर्नुभयो।
7: गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट कहिले कता कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो सम्माननीय सभा महोदय, आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो।
3: तर यो विषयलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले घटनालाई राजनीतिक रूपमा बढी उचालिएको बताएका छन्। सांसद गणेश कार्कीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो विषयलाई भावनात्मक भन्दा पनि राज्यको नीतिगत जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो। उहाँले नेपालमा दैनिक 18 जनाले आत्महत्या गर्ने तथ्याङ्क प्रस्तुत गर्दै मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे संसदमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो।
8: यो देशमा दिनमा 18 जना मान्छेले आत्महत्या गर्छन्, त्यो 25% हो भन्छन् मृत्यु हुनेहरू। त्यो हेर्ने भने झन्डै 80 जना मान्छेले दैनिक आत्महत्याको प्रयास गर्छन्। त्यो कानुनको आधारमा हुन्छ अथवा समाजको आधारमा हुन्छ, राज्यको आधारमा हुन्छ, कहिले सामाजिक कुरा होला, कहिले मनोसामाजिक कुरा होला, मानसिक स्वास्थ्यका कुरा होलान्, आवेग होलान्, त्यो कानुनमा आधारित त्यो राज्य कारण हो भने त्यो कानुन बनाउने कसले हो त? यही संसदले होइन? त्यो कानुन बनाउने बारेमा छलफल खोइ त खोइ अर्को गणेश नेपाली बन्नबाट रोक्नका लागि गर्ने छलफल।
3: यस्तै राष्ट्रपाकै अर्का सांसद जगदीश खरेलले पनि गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै मानसिक स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। उहाँले वर्षमा करिब 7,000 जनाले आत्महत्या गर्ने र ठूलो संख्यामा नेपाली मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्य सम्बन्धीको नीति कानुन र सेवामा सुधार गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।
9: वर्षमा 7,000 मान्छेले आत्महत्या गरिरहेको तथ्याङ्क हामीसँग छ। 25% जनता आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भइरहेको हुन्छ भने अब हामीले होस पुर्याउनु पर्ने बेला हाम्रा नीतिमा, हाम्रा कानुनहरूमा, हाम्रा संरचनाहरूमा, हाम्रा सेवा सुविधाहरूमा अब मानसिक स्वास्थ्यको बहस अब जोडतोडले उठाउनु पर्ने अवस्था आएको छ। यसको लागि सरकार र सम्बन्धित निकाय सबै गम्भीर बन्न जरुरी छ।
1: गृहमन्त्री सुदन गुरुङले नेपालीको मृत्यु प्रकरणमा सरकारले आफ्नो तर्फबाट सम्भव भएसम्म सबै प्रयास गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा स्पष्टीकरण दिँदै उहाँले नेपालीलाई बचाउन श्री एयरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको, आवश्यक अनुमति लिइएको र चिकित्सकको सल्लाह अनुसार उपचारको प्रयास गरिएको जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले सरकारले आफ्नो दायित्वबाट 1 इन्च पनि पछि नहट्ने भन्दै आफूलाई संसद र नेपाली जनतालाई ढाँट्न नआउने बताउनुभयो। उहाँले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनीतिकरण नगर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो। व्हील लक लगाइएको घटनाबारे बोल्दै गृहमन्त्री गुरुङले उक्त कार्य स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको बताउनुभयो। उहाँले संघीय, प्रदेश र स्थानीय गरी 3 तहका सरकारको व्यवस्था रहेको स्मरण गराउँदै घटना भएको स्थानमा ट्राफिक प्रहरीले नभई महानगर प्रहरीले व्हील लक लगाएको भन्दै स्थानीय सरकार कुन दलको नेतृत्वमा छ भन्ने प्रश्न पनि उठाउनुभयो।
10: त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। दुई तहको सरकार त तपाईँहरूसँग छ। यो नियम कानुन हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँले कार्यान्वयन गर्नु नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको।
1: नेकपा सांसद गोपाल शर्माले भने गृहमन्त्रीले संसदमा प्रयोग गरेको घाँटी सुक्ने गरी कराउने भन्ने अभिव्यक्ति सांसद र संसदको अपमान भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको छ। उहाँले सरकारको जवाफ माग्नु सांसदहरूको संवैधानिक दायित्व भएकाले त्यस्तो अभिव्यक्ति उपयुक्त नभएको धारणा राख्नुभयो।
11: सदनले सरकारलाई सदनमै खोज्ने हो, सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो। सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति र संसदप्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस्।
0: राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले गणेश नेपाली मृत्यु प्रकरण विषयमा सरकारको कमजोरी औल्याएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद विष्णु बहादुर विश्वकर्माले सरकारको क्रूरताका कारण नेपालीले आगोमा जल्नु परेको आरोप लगाउनुभयो। उहाँले सरकारकै कारण गणेश नेपालीले आत्मदाह गर्नु परेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभयो।
12: बालेन्द्र सरकारको क्रूरताका कारण हिजो मुगु निवासी गणेश नेपालीले आगोमा जल्नु पर्यो। आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइन्छ। यो क्रूर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो, आज गणेश नेपालीको निधन भइसकेको छ र यो क्रूर सरकारले कुर्सीमा टाँसिरहनु उचित हो कि होइन? यदि नैतिकता छ भने बालेन्द्र सरकारले तुरन्त राजीनामा गरेर सडकमा आओस्।
0: नेकपा एमाले नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कानूनी कारवाही गर्न माग गरेको छ। पार्टी महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै पीड़ित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका हुन्। 25 वर्षीय युवा गणेश नेपालीले गरेको आत्मदाहको घटनाले देशलाई नै स्तब्ध बनाएको एमाले जनाएको छ।
1: मृतक गणेशका आफन्तहरूले न्याय नपाएसम्म सब नबुझ्ने बताएका छन्। उनीहरूले राज्यको लापरवाहीका कारण गणेशको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरूले बेलैमा उद्धार नगरेको र किर्तिपुर स्थित वन अस्पताल लग्नुको साटो वीर अस्पतालमा भर्ना गरेर लापरवाही गरेको आरोप लगाएका छन्। न्याय नपाएसम्म सब नउठाउने आफन्तले बताएका छन्। यता नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण चालक तथा राइडरहरूले आज दिउँसो माइतीघर मण्डलामा भेला भई सरकार र स्थानीय प्रशासन विरुद्ध प्रदर्शन गरेका छन्। उनीहरूले राज्य संयन्त्र गरीब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। विशेष गरी राइड सेयरिङमा आबद्ध युवाहरूले सरकारले ट्याक्स मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन्। यातायात विभागले राइड सेयरिङलाई कानुनी दायरामा नल्याउँदा वैज्ञानिक भाडादर कायम हुन नसकेको र कम्पनीहरूले मनपरी कमिसन लिइरहेको गुनासो गरे।
13: तपाईँको सरकारले चाहिँ क्यास मात्र लाउने, अब राइडरको राइडरलाई चाहिँ धुतेर मात्र खाने, अनि राइडरको लागि चाहिँ हकितको लागि केही पनि नगरिदिने, तपाईँको एउटा रोड व्यवस्थापन नगरिदिने, राइडरको लागि अब एउटा स्टेसन चाहिँ व्यवस्थापन नगरिदिने, अनि तपाईँको यो फाइन लाउने, तपाईँको 25,000 to 1,00,000 रुपियाँ त्यो जरिवाना मात्र तिरेर सबै कुरो सम्भव हुन्छ र सर?
1: प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना खारेज गर्न, काठमाडौँभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन्। उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। नेपालीको न्यायको माग सहित संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेका छन्।
0: राष्ट्रिय मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्लेले नेपाली मृत्यु प्रकरणको दोषीमाथि कारवाही हुनुपर्नेमा आयोग दृढ रहेको बताउनुभयो। प्रवक्ता काफ्लेले विशेष गरी नागरिकहरूको आर्थिक र सामाजिक अधिकार संकटमा परेर यो खालका घटना पटक पटक भएको बताउँदै त्यसको लागि राज्यले नीतिगत रूपमा काम गर्नुपर्ने सुझाव दिनुभयो। थाहा संचार नेटवर्कसँगको कुराकानीमा काफ्लेले राष्ट्रिय मानवाधिकार आयोगको भूमिका जहिले पनि संविधान र कानूनले दिएको कार्यदेश बमोजिम निरन्तर रहने बताउनुभयो।
14: नागरिकहरूको आर्थिक र सामाजिक अधिकार सङ्कटमा र यो खालका घटना पटक भएको हुनाले त्यसको नीतिले राज्यले चाहिँ नीतिगत रूपमा नै र एकदम मायानुसारले गम्भीर रूपमा लिएर काम गर्नुपर्छ। मानव अधिकार आयोगको भूमिका जहिले पनि संविधानकै हाम्रो कानुनले दिएको कार्यदेश बमोजिम हुने हो र त्यो चाहिँ निरन्तर रहन्छ।
1: सर्लाहीको गौडैता नगरपालिकामा एकजनाले आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका 10 का 42 वर्षीय विवेक मण्डलले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। करिब दिउँसो 2:30 बजेतिर उनले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद प्रकाश गौतमले जानकारी दिनुभयो। घरको करिब 200 मिटर पूर्वमा उनले आफूलाई आगो लगाएका हुन्। घटना भएको केही समयमै स्थानीय सहित प्रहरीले उद्धार गरी उनलाई मलङ्गवा अस्पताल लगेका थिए। त्यहाँ सामान्य उपचारपछि उनलाई किर्तिपुर स्थित वन अस्पतालमा ल्याउने तयारी भइरहेको डिएसपी गौतमले बताउनुभयो।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा सुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
16: गुणस्तरीय प्लम्बिङको प्रपर्द नाम मार्बल।
17: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ छानबिन आयोगको सम्पूर्ण कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। अदालतका न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आयोगको क्षेत्राधिकार र संवैधानिक वैधतामाथि गम्भीर प्रश्न उठाउँदै मुद्दालाई व्याख्याका लागि पूर्ण इजलासमा पठाउने निर्णय समेत गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले यो आदेश दिएको हो। निवेदकका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता राधे श्याम अधिकारी लगायतले बहस गर्दै आयोगको गठन संविधान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विपरीत रहेको दावी गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट लिखित जवाब पेश गर्दै नायब महान्यायाधिवक्ता सञ्जीव राज रेग्मी लगायतले आयोगले मुद्दा दायर नगर्ने र केवल छानबिन गरी सिफारिस मात्र गर्ने भएकाले यसले अख्तियारको क्षेत्राधिकार संकुचित नगरेको तर्क गरेका थिए।
0: नेपाली काङ्ग्रेसको संसदीय दलले प्रतिनिधि सभा सञ्चालन नियमावली विरुद्ध दायर गरेको रिटमा असार 31 गतेका लागि पेशी तोकिएको काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरुद्ध रिट दायर गरेको थियो। जेठ सत्रमा सत्तापक्षले बहुमतका बलमा संविधानसँग बाँझिने गरी नियमावली पारित गरेको भन्दै बदरको माग गर्दै काङ्ग्रेसको संसदीय दल अदालत गएको हो।
1: प्रतिनिधि सभाले राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। छलफलमा उठेको प्रश्नको जवाब दिँदै मन्त्री गौतमले मुलुकको सैन्यकरण गर्न यो विधेयक नआएको स्पष्ट पार्नुभयो। उहाँले विद्यार्थीलाई दिइने यो तालिमका रूपमा 2022 सालदेखि सुरु भएको बताउनुभयो। पछि 2027 सालमा यस सम्बन्धी आएको ऐनलाई समय सापेक्ष बनाउन यो विधेयक ल्याइएको मन्त्री गौतमले बताउनुभयो। उहाँले विद्यार्थीमा राष्ट्रभक्तिको भावना जोड्ने विधेयकको उद्देश्य रहेको बताउनुभयो। यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले आआफ्ना धारणा राखेका थिए। बैठकमा यसअघि मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष 2081-82 निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 30 गते बिहान 11 बजे बस्नेछ।
0: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लावसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीको उद्धार तथा त्यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेको बताउनु भएको छ। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले जम्मा 602 जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताउनुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीलाई दिनुभएको थियो। त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: Mikäs bonus pal? Sait patra du 999 mai dish home ko fifa world cup 2026 season pass linohos ra paunuhos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus yadi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa dish home ko customer support 01421766 ma samparka garnuhos
1: Yuhu, Thahasanchar Network, Ratapai Sunday Hunuhuncha, Nepal Parivesh, Samayako Awaz, Samayako Awaz.
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका स्थित 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र 2 अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिन्डर विस्फोट भएको हो।
2: हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष 2082-83 एक वर्षमा लेक लागेर 10 भारतीय नागरिक सहित 16 जनाको मृत्यु भएको छ। प्रदेश अस्पताल चुम्सुमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएका मध्ये 10 भारतीय, 5 नेपाली र 1 मेक्सिकोका नागरिकको पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर निधन भएको हो। गत वर्ष र सोजमा 1-1, कार्तिकमा 3, मङ्सिरमा 2, चैतमा 2, वैशाखमा 4 र जेठ महिनामा 3 जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर समीक्षा कनेलले जानकारी दिनुभयो।
3: खायाम शुरू भएसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ। पर्यटकीय याममा दैनिक 500-600 जनासम्म पर्यटक आउने पदमार्गमा यति बेला दैनिक 5-15 जना मात्रै आउने गरेका छन्। लमजुङको धारापानी स्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्या पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार बर्खायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो। पर्यटकीय यामको अन्त्यतिर दैनिक 50-60 जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन 1-2, कुनै दिन 10-15 जनासम्म मात्र पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो।
2: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट आएको छ। आज नेप्से 1.13 अङ्कले घटेर 2600 बिन्दुमा कायम भएको छ। आजको कारोबारमा आएका मध्ये 120 कम्पनीको सेयर मूल्य बढेको छ भने 135 कम्पनीको सेयर मूल्य घटेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने आज बढेको छ। हिजो 4.61 अर्ब रुपियाँ बराबरको सेयर खरिद बिक्री भएकोमा आज 6.86 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनी भोलि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्ने अपेक्षा गरिएको छ। इरानको समाचार एजेन्सी तस्निमका अनुसार उहाँले आफ्ना बुबा एवं पूर्व सर्वोच्च नेता अली खामेनीका लागि कोमस्थित हजरत मासुमेह दरबारमा भोलि आयोजना गरिने शोकसभाको नेतृत्व गर्ने सम्भावना छ। अली खामेनीको आज मसहदको इमाम रेजा दरबारमा अन्त्येष्टि गरिएको थियो। यसको भोलिपल्ट कोममा शोकसभा आयोजना गर्न लागि हो। युद्ध सुरु भएदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा देखा नपरेकाले मुज्तबाको सार्वजनिक उपस्थितिको लामो समयदेखि अनुमान गरिएको छ। अमेरिका इजरायलले गत फेब्रुअरी 28 इरानमा गरेको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अली खामेनी मारिएपछि उहाँका छोरा मुज्तबा मार्च 9 नयाँ सर्वोच्च नेता बन्नुभएको थियो। त्यसैता उहाँ सार्वजनिक रूपमा देखिनु भएको छैन।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम बीच भिडन्त हुँदैछ। अहिलेसम्म पराजित नभएका यी दुई टोलीबीचको खेल लस एन्जलसमा नेपाली समयअनुसार आज राति 12:45 सुरु हुनेछ। विश्वकपमा स्पेनको रक्षा पंक्ति यति मजबुत देखिएको छ कि अहिलेसम्म कुनै पनि विपक्षी टोलीले स्पेन विरुद्ध 1 पनि गर्न सकेका छैनन्। विश्वकपको इतिहासमा यी दुई टोली तेस्रो पटक आम्ने सामने हुन लागेका हुन्। स्पेन र बेल्जियम बीच हालसम्म 22 अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा स्पेनको पल्ला भारी देखिएको छ। स्पेनले 12 खेलमा जित दर्ता गरेको छ भने बेल्जियमले 5 खेल मात्र जितेको छ, बाँकी पाँच खेल बराबरीमा टुङ्गिएका छन्। विश्वकप इतिहासको कुरा गर्दा यी दुई टोली बीच यस अघि भएका दुई भिडन्तमा दुवैले एक एक जित हात पारेका छन्। सन् 1986 विश्वकपमा बेल्जियमले पेनाल्टी सुटआउटमा स्पेनलाई 5-4 गोल अन्तरले पराजित गरेको थियो। सन् 1990 विश्वकपमा स्पेनले बेल्जियममाथि 2-1 जित दर्ता गरेको थियो। जारी विश्वकपमा स्पेनले 5 खेल खेल्दा 4 जित र 1 खेलमा बराबरीको नतिजा निकालेको छ। अर्कोतर्फ बेल्जियम पनि विश्वकपमा अझैसम्म हारेको छैन। उसले 5 खेलमा 3 जित र 2 बराबरी खेलेको छ। आजको खेलमा 18 वर्षीय युवा स्टार विङ्गर लामिन यामालमाथि सबैको नजर रहनेछ। फरवर्ड मिकेल आरियाज बाल पनि त्यत्तिकै नै अब्बल छन्। मुख्य गरी उनी अफ बल मुभमेन्ट र गोल स्कोरिङमा उत्कृष्ट छन्। जारी विश्वकपमा उनले 4 गोल समेत गरिसकेका छन्। आज बेल्जियमको बलियो डिफेन्स तोड्ने मुख्य जिम्मेवारी यामालकै काँधमा हुनेछ। अर्कोतर्फ बेल्जियम आफ्ना अनुभवी स्टार मिडफिल्डर केभियन डी ब्रुइन र स्ट्राइकर रोमेलु लुकाकुको जोडीको भरमा हुनेछ। तथ्याङ्क र हालको लयलाई हेर्दा आजको खेलमा स्पेनको पल्ला केही भारी हुने अनुमान गरिएको छ। तर बेल्जियमको उच्च लयले खेललाई निकै रोमाञ्चक र कडा स्पर्धात्मक बनाउने निश्चित छ। स्पेनले पोर्चुगललाई प्री क्वार्टर फाइनलमा 1-0 हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो भने यता बेल्जियमले भने आयोजक अमेरिका विरुद्ध 4-1 सहज जित निकाल्दै अन्तिम 8 स्थान पक्का गरेको हो।
3: र नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ए टिमसँग टी20 सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार दुई टिमबीच 3 खेलको टी20 सिरिज हुन लागेको हो। स्कटल्यान्डमा भएको आइसिसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बिसिसिआई सचिव देवजित सैकिया बीच भएको बैठकपछि यो सिरिज तय भएको हो। सिरिज आउँदो डिसेम्बर 9 13 हुनेछ। पहिलो खेल डिसेम्बर 9, दोस्रो खेल डिसेम्बर 11 र तेस्रो खेल डिसेम्बर 13 हुनेछ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: गणेश नेपाली मृत्यु प्रकरणमा सडकदेखि सदनसम्म विरोध, प्रतिपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग, गणेशलाई बचाउन अथक प्रयास गरेको गृहमन्त्रीको प्रष्टीकरण।
2: सर्लाहीमा पनि एकजनाले गरे आत्मदाहको प्रयास, उपचारका लागि काठमाडौँ ल्याउने तयारी, काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु।
3: सम्पत्ति छानबिन जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश, कङ्ग्रेसद्वारा नियमावली विरुद्ध दायर रिटमा असार 31 पेशी।
2: इरानका नयाँ सर्वोच्च नेता मोस्तफा पहिलो पटक भोलि सार्वजनिक हुने, अली खामिनीको शोक सभामा सहभागी हुने सम्भावना।
3: र विश्वकप फुटबलमा आज स्पेन र बेल्जियम

0: दुई मेगा हर्ज स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61-356।
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार।
6: होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: एजेन्सी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आत्मदाह गरेका गणेश नेपालीको मृत्युपछि सडकदेखि सदनसम्म आक्रोश, संसदमा बोल्दै गृहमन्त्री भन्छन्
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई।
0: भाइको ज्यान गएपछि अब सरकारले के गरिदियोस् भन्ने लाग्छ।
2: मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो मात्रै।
0: मृतकका दाई मदन नेपालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनमा रुसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रसियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नाम सहितको सूची बनाएको छ, जसमा कम्तीमा 3500 जना विदेशीले रुसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। तीमध्ये सबैभन्दा धेरै अर्थात् 2300 भन्दा बढी उत्तर कोरियाका छन्। बाँकीमा अफ्रिकी देशहरू, अमेरिका, इक्वेडर र भियतनाम लगायतका देशका छन्। ज्यान गुमाउनेहरूको वास्तविक संख्या यो भन्दा अधिक हुन सक्ने ठानिएको छ। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन्, यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड्काउने काम गर्यो। जहाँबाट डढेलो सुरु भयो त्यसको पश्चिमतर्फ पहाडहरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड्काएन मात्रै त्यसलाई पहाडतर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधी पछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढिरहेको र त्यहाँका 2000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरुष बोइङ 737 जहाज उडेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको रायनियरले ग्रिसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरुष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन WHOले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द्व, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। WHOका अनुसार गएको 2 सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। WHOले उक्त समस्या विशेष गरी डार्फर र कोडोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। काठमाडौँमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सडकदेखि सदनसम्म चर्को आक्रोश निम्त्याएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाडौँको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सडकदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरुङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूक दर्शक बनेको आरोप लगाइन्।
5: शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
4: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
6: स्टन्ट गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकले आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो, र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
4: नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुनले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
7: प्रधानमन्त्रीज्यू नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ, भन्दा यो के राज्यको असफलता हो या गरिब दुखी विपन्न सुकुम्बासीहरू संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो सरकारको, यसमा जवाफ चाहन्छु।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
8: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु, र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भएन त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट एम्बुलेन्स दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो सम्माननीय सभा महोदय।
4: सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्ट्रममा बोल्न पुगेका गृहमन्त्री सुधन गुरुङले नेपालमा र आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
4: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो, तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झन्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अङ्गहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी काठमाडौँ।
0: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै सुरुमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौँ।
2: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेका थियो, 2:30 बजे मलाई फोन आयो, अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो, बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
0: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
2: दाइ त्यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट, अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर र ट्राफिकको कारणले गर्दा भयो दाइ। अनि त्यसपछि त्यो अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यति त्यही 2 शब्द बोल्यो, अरू केही बोलेन।
0: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
2: हजुर।
0: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
2: अब यस्तो छ, अब सिसी फुटेज पनि बाहिर आइरहेछ, अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेका छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आदि काटेर हालेको छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ, अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भन्यो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेका छैन।
0: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
2: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म आफ्नो जिउमा छर्किन्जेलसम्म आगो सलाइ कोरेर जलाउन्जेलसम्म त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। अब त्यो त अब
0: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
2: बाबा मम्मी म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
0: अनि अहिले आमा बुवा तपाईँको परिवार उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
2: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
0: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
2: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडाभन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन।
0: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
2: नै नै भेट्नु त भएको छ, गृहमन्त्रीज्यू आज राति नाइटभरि बस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो।
0: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
2: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन।
0: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेट्या छन् कि छैनन्?
2: हुन त भयो, तर अब उनीहरू उ गर्न खोज्दैछ। मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेको छु।
0: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली। अब एउटा प्रसंग संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कारवाही रोक्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट दुई दुई जना अधिवक्तालाई एमिकस क्युरी अर्थात् अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिस नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोसिस गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीडितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस कायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिल्यै नदेखिएको बताएका छन्। सयौं स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय सञ्चार माध्यमसँग भनेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुदन गुरुङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आग लागीमा परि कम्तीमा 12 जनाको मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले निर्वाचन आयोगको 19वां वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8वां वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18वां वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुदन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरुङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। 3 ताका सरकारमध्ये 2 ताको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरुङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
10: हामीले हिजो अथक प्रयास गरेको प्लेन 3 एयरलाइन्स रेडी गरेको पर्मिसनहरू लिनुपर्छ लिएकै हो तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो पेसेन्टलाई स्टेबलली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस् स्थानीय सरकार कसको विल लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ जोसुकैले गरेको होस् त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने।
9: गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरुङ समय लिएर संसदको रोस्टममा पुगेपछि सुरुमा केही बेर भावुक भई नबोलिकन रोस्टमबाट फर्किनु भएको थियो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्ग बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिमाना बढाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यस्तै आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आषाढ 30 गते मङ्गलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला आदिवासी जनजाति मधेसी दलित उत्पीडित अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गर्ने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैङ्गिक सहभागिता र समावेशता सहितका कार्यक्रमहरू तय गरिएको जानकारी दिनुभयो।
11: त्यसै गरी महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री बादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त गर्न सरकारले समयानुकूल कानुनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले त्यसको जवाबदेहिता सांसद र संसदीय समिति प्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न तत्पर रहेको पनि प्रश्न पार्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आगामी आषाढ 31 गते बुधबार अपरान्ह 1:15 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको प्रश्न पार्नुभयो। सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जन सरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले त्यसको साप्ताहिक अनुगमन समेत मन्त्री परिषदको कार्यालयबाट गर्ने व्यवस्था गरिएको बताउनुभयो। सल्लाहकार शाहले दुवै संघीय संसदमा उठ्ने जनसरोकारका विषयलाई टिपोट र अभिलेखीकरणमा मात्र सीमित नराखी समाधानसम्म पुर्याउने गरी आजैदेखि सक्रिय रूपमा काम गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह पनि गर्नुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि 49,88,00,000 रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराइएको थियो। बैठकमा सहकुलपति एवं मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्य अनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो। बैठकमा उपकुलपति डाक्टर मणिक रत्न साक्यले विश्वविद्यालयमा हाल 2,620 विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालय अन्तर्गत 54 शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सीबीएसई, एसई र आइबीडीपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदले विदेशी सम्बन्धका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनुभयो। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेशका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रतिबद्धता सहित वीरतामोड घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। घोषणा पत्रले संघीय संसद र प्रदेशसभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
12: हेलो,
13: के गर्दैछौ?
12: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
13: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
12: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
13: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
12: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
14: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
11: अब बाकी समाचार। सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्यान्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालय र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने निर्देशन दिनुभएको छ। समयमा लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक सञ्चार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन समेत दिनुभयो। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोक्ने अभ्यास हुँदै आएको हुनाले नियमित सुनवाई साउन 11 गतेबाट हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। प्रवक्ता कोइरालाका अनुसार आगामी साउन 1 गतेदेखि 11 गतेसम्म भने बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा दर्ता तथा सुनवाई हुनेछ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ। मन्दिरका मूल भट्ट भण्डारी, कोषका सञ्चालक परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरू बीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो। तयारी स्वरूप भोलि शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाई गर्न सुरु गर्ने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी आन्डलु सियाको अल्मेरिया प्रान्तको लस ग्यालाडोस क्षेत्रमा आग लागि हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता तथा तीव्र हावाले गर्दा जङ्गली आगो बेदार नगरपालिका मा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। सरकारले आग लागेपछि चेतावनी जारी गरी प्रभावित क्षेत्र तथा नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। अब आर्थिक समाचार।
15: मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड रुपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रु मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37 वार्षिक वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायको इमानदार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले सडक यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालू आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढिरहेको पदमार्गमा वर्षायाम शुरू भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500-600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढेको छ। चालू आर्थिक वर्षमा 4,200 जना पर्यटकले राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। यो संख्या गत वर्षको भन्दा झन्डै 500 जनाले बढी भएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बारासिङ्गा, पाटेबाघ, जङ्गली हात्ती, एकसिगे गैंडा, चितुवा, नीलगाई, जरायो, रतुवा लगायतका वन्यजन्तुको प्रत्यक्ष अवलोकनका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
11: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार अझै बमबाट।
16: स्पेन र बेल्जियम फिफा विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ अमेरिकाको लस एन्जेलसमा आम्ने सामने हुँदैछन्। अपराजित रहँदै क्वार्टर फाइनल पुगेका यी दुई टोली बीचको खेल राति 1:15 सुरु हुनेछ। राउन्ड अफ 32 अस्ट्रियालाई 3-0 सहज जित निकालेको स्पेनले राउन्ड अफ 16 पोर्चुगलमाथि 1-0 कठिन जित दर्ता गरेको थियो। त्यसपछि अन्तिम 32 खेलमा सेनेगल विरुद्ध उत्कृष्ट पुनर्गमन गर्दै अतिरिक्त समयमा 3-2 जित दर्ता गर्यो। त्यस लगत्तै मंगलबार भएको अन्तिम 16 खेलमा बेल्जियमले सह आयोजक अमेरिकालाई 4-1 फ्राकिलो अन्तरले पाखा लगाए। बेल्जियमले पछिल्ला 3 खेलमा 12 गोल गरिसकेको छ। बेल्जियमको अग्रपन्थी फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन। विश्वकपका 5 खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन। बेल्जियमले भने 5 गोल खाइसकेको छ। 2010 विश्वकप विजेता स्पेनका लागि बेल्जियम विरुद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोऱ्याउने पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर पनि हो। सन् 2010 विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा पनि बेल्जियम समूह चरणबाट बाहिरिएको थियो। विश्वकपमा यी दुई टोली बीचको यो तेस्रो भेट हो। सन् 1986 क्वार्टर फाइनलमा निर्धारित समय 1-1 बराबरी पछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढेको थियो। त्यसको 4 समूह चरणमा स्पेन 2-1 विजयी भएको थियो।
11: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5-सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुदन गुरुङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आग लागीमा परि कम्तीमा 12 मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। यसका साथै राति 9 बजेको समाचार सक्यो। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
3: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
1: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
1: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625-73089, 98074-46182 र 98495-95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाको पुँजीगत तर्फको खर्च मध्यम रहँदा चालुतर्फको खर्च उच्च रहेको देखिएको छ। पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक वित्तीय विवरण अनुसार पुँजीगत तर्फ 56.51% खर्च हुँदा चालुतर्फ 83.96% खर्च भएको हो। सार्वजनिक विवरण अनुसार पालिकाको कुल विनियोजित बजेट 94,37,00,000 मध्ये 71,33,00,000 अर्थात् 75.58% खर्च भएको हो। सोरक मध्ये पुँजीगत पूर्वाधार निर्माण सडक भवन तथा अन्य विकास आयोजनातर्फ विनियोजित 29,20,00,000 मध्ये 16,62,00,000 खर्च भएको छ। यस्तै चालु प्रशासनिक खर्च कार्यालय सञ्चालन तलब भत्ता आदितर्फ विनियोजित 62,16,00,000 मध्ये 54,70,00,000 रुपियाँ खर्च भएको छ। विज्ञहरूका अनुसार चालु खर्च बढी हुनु र पुँजीगत खर्च कम हुनु दीर्घकालीन विकासका लागि राम्रो सङ्केत होइन। यसले प्रशासनिक खर्च बढ्दै गएको र विकासमुखी लगानी कमजोर भएको देखाउँछ। राष्ट्रिय निकुञ्ज प्रशासनले जङ्गली हात्ती ध्रुवेको आक्रमणमा परि ज्यान गुमाएका भरतपुर देशका आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको परिवारलाई 21,00,000 रुपियाँ राहत प्रदान गरेको छ। निकुञ्जले प्रति व्यक्ति 10,00,000 रुपियाँका दरले कुल 20,00,000 रुपियाँका साथै क्रिया खर्च बापत 1,00,000 रुपियाँ समेत हस्तान्तरण गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुन र प्रमुख जिल्ला अधिकारी गणेश आर्यले संयुक्त रूपमा उक्त राहत रकम मृतकका श्रीमान पुनु बोटेलाई हस्तान्तरण गर्नुभएको हो। यसबाहेक पीडित परिवारको घर पुननिर्माणका लागि आवश्यक काठ ढुङ्गा र गिटी समेत उपलब्ध गराइने निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। यसै गरी भरतपुर महानगरपालिकाले 4,00,000 रुपियाँ नगद सहयोगका साथै खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएको छ। यसबाहेक नेपाल बोटे समाजले 60,000 रुपियाँ, नेपाली काङ्ग्रेस चितवनले 30,000 रुपियाँ, जिल्ला प्रशासन कार्यालय चितवनले 15,000 रुपियाँ, केरुङ्गा मध्यवर्ती सामुदायिक वनले 50,000 रुपियाँ तथा जिल्ला समन्वय समिति चितवनले 23,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। यस्तै पूर्व मन्त्री विक्रम पाण्डेबाट खाद्यान्न तथा लत्ता कपडा, नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुरले त्रिपाल कम्बल र भाँडाकुँडा, बेलहट्टा हरियाली युवा क्लबले पीडित परिवारका लागि अस्थायी आश्रयस्थल निर्माण गरिदिएको भरतपुर देशका वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो। यसैबीच बोटे आमा छोरालाई मारेदेखि सम्पर्कविहीन रहेको ध्रुवे हात्ती बिहिबार साँझ पखमेगौली नजिक खोरिया मुहान अमलटारी नजिकै नारेटी नदी किनारमा देखा परेको छ। सो हात्तीको अवस्थित पाई पत्ता लगाई दारा छोट्याउन र रेडियो कलर जडान गर्न 4 प्राविधिक टोली खटिएका छन्। राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकारी दिलबहादुर पुर्जापुनले कानूनमा बहुलाएको हात्तीलाई मात्र तोकिएको अधिकारीले मार्ने आदेश दिन सक्ने व्यवस्था रहेको बताउनु भएको छ। हात्तीले कतिजना मानिस मारेपछि त्यसलाई मार्ने अधिकार हुन्छ भन्ने स्वदेश एफएमको प्रश्नमा प्रमुख पुनले कानूनमा संख्या नतोकिएको तर बहुलाएको हात्तीलाई व्यवस्थापन गर्न सकिने बताउनुभयो। ध्रुवे हात्तीलाई सुट एन्ड साइटको आदेश दिन नमिल्ने भन्दै उहाँले भेटिएको बेला डाट गरी रेडियो कलर जोडेर छोड्ने जानकारी दिनुभयो। अर्को चर्चित हात्ती रोनाल्डो भने हाल सौरा क्षेत्रमा भद्र भएर बसिरहेको उहाँले स्पष्ट पार्नुभयो। यसैबीच 2 दिनदेखि सम्पर्कविहीन रहेको ध्रुवे हात्ती बिहिबार साँझ पख मेघौली नजिक खोरिया मुहानमा देखा परेको थियो। बाग्रागैडाको आक्रमणमा परि पूर्ण रूपमा आसक्त भएका माडीका 2 पीडितलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले झनै 5,00,000 रुपियाँ जीविकोपार्जन खर्च सहयोग गरेको छ। बाघको आक्रमणमा परि पूर्ण रूपमा आसक्त भएका माडी 1 सिरुवा निवासी सूर्य महतो र गैडाको आक्रमणमा परि पूर्ण आसक्त हुनुभएका माडी 1 बनकटा निवासी मङ्गली बोटलाई निकुञ्ज प्रशासनले जीविकोपार्जन खर्च उपलब्ध गराएको हो। निकुञ्जका मुख्य संरक्षण अधिकारी दिलबहादुर पुर्जापुन, मध्यवर्ती काउन्सिलका अध्यक्ष शिवजी गायक, निकुञ्जका प्रवक्ता अविनाश थापा, पाँचबाण्डो मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाठक लगायतको टोली बिहिबार पीडित दुवैको घर घरमै पुगी निकुञ्जको पत्र प्रदान गर्दै बैङ्किक विधिबाट सहयोग पठाइएको जानकारी गराइएको थियो। यसअघि वन्यजन्तु पीडितलाई उपचार खर्च र मृतकहरूलाई 10,00,000 रुपियाँ मात्रै प्रदान गरिआएको निकुञ्जले हालै वन्यजन्तुको आक्रमणबाट अशक्त भएका व्यक्तिलाई पनि जीविकोपार्जनमा सघाउन झनै 5,00,000 रुपियाँ दिन सुरु गरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले जानकारी दिनुभयो।
विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ। विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी गुणस्तरीय र सेवाग्राही मैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो। अस्पतालका प्रवक्ता सह प्राध्यापक डाक्टर रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अगाडि बढाइएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवा प्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो। छुट्टा सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारकै क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असार 17 गते राप्ती नगरपालिका साथ वीरेन्द्रनगर स्थित पूर्व पश्चिम राजमार्गमा बा 71/1872 नम्बरको मोटरसाइकललाई बा 7/1739 नम्बरको कारले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भारतको मोतिहारी झाँझर घर भई हाल राप्ती साथ वीरेन्द्रनगर बस्दै आएका 36 वर्षीय मुन्ना कुमार शाह गम्भीर घाइते भएका थिए। उनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा असार 25 गते चिकित्सकले मृत घोषणा गरेका हुन्। राष्ट्रिय खबरहरू सर्लाहीको गडौता नगरपालिकामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। गडौता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको मध्यप्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ। रासपा सांसद अमरेश कुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराउनु भएको छ। उनलाई अहिले हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ। उनी घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन्। घर परिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। उनले आफ्नो शरीरमा आगो लगाउँदा घरमा कोही पनि व्यक्ति नभएको बताइएको छ। अगाडि आत्मदाह प्रयास गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार निधन भएपछि काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन भएको छ। नेपालीको निधन भएको वीर अस्पताल अगाडि उनका आफन्त स्थानीय तथा समर्थकहरू भेला भएर प्रदर्शन गरिरहेका थिए। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारवाही र पीड़ित परिवारलाई न्यायको माग गरेका छन्। अस्पताल परिसर र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। मुगुको सोरु गाउँपालिका एक निवासी नेपालीले बिहिबार काठमाडौँको त्रिपुरेश्वर स्थित दानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। घटनापछि उनको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्विल लक लगाएको थियो। यही घटनाबाट आक्रोशित भएर उनले आत्मदाह गरेको उनका आफन्तको आरोप रहेको छ। गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरुङले 5 सदस्यीय छानबिन समिति गठन भएको जानकारी दिनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्न प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राष्ट्रसभामा काठमाडौँ महानगरपालिकाको नेतृत्वको चर्को आलोचना भएको छ। राष्ट्रसभा सदस्य विष्णुबहादुर विश्वकर्माले महानगर प्रमुख बालेन्द्र शाहको नेतृत्वमा रहेको महानगर प्रशासनको नैतिक जिम्मेवारी रहेको भन्दै राजीनामा माग गर्नुभएको छ। शुक्रबार राष्ट्रसभाको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले आगोले चलिरहेका गणेश नेपालीलाई प्रहरीले मानवीय ढङ्गले उद्धार नगरी अपराधी सरह व्यवहार गरेको आरोप लगाउनुभयो। उहाँले घटनामा संलग्न ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिकाका नगर प्रहरी तथा उद्धारमा खटिएका प्रहरीमाथि कडा कारवाही गर्न माग गर्नुभयो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 बजेट 68.58% कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सरकारले विनियोजित कुल 67,47,83,27,00,00 रुपियाँ मध्ये असार 25 गतेसम्मको अवधिमा कुल 46,27,77,19,928 रुपियाँ खर्च गरेको हो। तथ्याङ्क अनुसार चालु खर्चभन्दा पुँजीगत खर्चको प्रतिशतमा केही बढी देखिएको छ। कर्मचारीको अनुशासन र आचरण सुधार्न डिजिटल निगरानी सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताबखानाले जनाएको छ। कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय किताबखानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेको किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो।
अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सहित चारजना विरुद्ध 72,59,090 रुपियाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2074-75 माछाका भुरा वितरणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्र लाल कड र सुदेश माछा पालन केन्द्रका प्रोप्राइटर राम सुदेश शरण विरुद्ध मुद्दा चलाइएको हो। निकायका वार्षिक प्रतिनिधि सभा बैठकमा पेश भएका छन् प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। मन्त्री गौतमले निर्वाचन आयोगको 1900 प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 प्रतिवेदन 81-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 प्रतिनिधि सभामा पेश गर्नुभएको हो। जनजाति आयोगले नेपालको वर्तमान संविधानमा परिमार्जनको माग गर्दै 25 बुधे संशोधन प्रस्ताव अगाडि सारेको छ। आयोगले पत्रकार सम्मेलन गरेर आफ्ना माग अगाडि सारेको हो। आदिवासी जनजाति मधेसी दलित मुस्लिम र महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न तथा पहिचान र अधिकारले संस्थागत गर्न संविधान संशोधनका लागि आयोगले सरकारसँग माग गरेको हो। एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 नेपालीको उद्धार गरिएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 नेपालीको उद्धार गरिएको बताउनुभयो। परराष्ट्र मन्त्रालय र राहदानी विभागले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउन नयाँ प्रणाली सुरु गर्ने भएका छन्। मन्त्रालयले 2083-89 गतेदेखि सो नयाँ प्रणाली कानुनमा ल्याउन लागेको हो। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी करिब पूरा भएको जानकारी दिनुभयो। प्रणाली परिवर्तनको सुरुवाती चरणमा केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित र सुचारू रहने उहाँले बताउनुभयो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

Swadesh FM, Tirana Bithoklo, 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.5।

पोसाइले मुखियाको छोरोमा धनको चिन्ता छैन नमानेला तार्छु साइले।

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा।

0: 92.2 MHz. मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी.
2: गीतोपदेशको क्रममा आजको प्रशासकालमा स्वदेश एफएमबाट हामीले कार्यक्रम शुभारम्भ गरिरहेका छौँ. परमात्मा श्रीकृष्ण भन्नुहुन्छ, हेर अर्जुन, लोकेस्मिन् द्विविधा निष्ठा पुरा प्रोक्तमयान ज्ञान योगेन साङ्ख्यानाम कर्मयोगेन योगिनाम. परमात्मा यसरी सम्बोधन गर्नुहुन्छ. दुईवटा बाटा छन् लोकमा, एउटा ज्ञान एउटा कर्म, एउटा सिद्धान्त एउटा प्रयोग, लर्निङ एन्ड डुइङ. यसरी हाम्रो अहिलेको आधुनिक शास्त्रले पनि यसैलाई सङ्केत गरेको छ. मैले पहिल्यै भनिसकेँ, आत्मसाक्षात्कार गर्न चाहने व्यक्तिहरू दुई प्रकारका हुन्छन्. एक प्रकारका ज्ञानीहरू हुन् जो अनुभव सिद्ध दार्शनिकहरू छन्, चिन्तन दार्शनिक चिन्तनद्वारा भगवान्लाई बुझ्न खोज्दछन् तिनीहरू. भने अर्का प्रकारका भक्तहरू भक्ति सेवाद्वारा भगवान्लाई जान्ने प्रयास गर्दछन्. यसरी सिद्धान्त र प्रयोग गरिकन दुईवटा निष्ठा भएको कुराहरू भगवान्ले यसरी चाहिँ बताउनु भएको छ. हामीले पहिला पढ्न पर्यो, अनि त्यो पढेको कुरालाई व्यवहारमा प्रयोग गर्नु. व्यवहारमा प्रयोग गरिसकेपछि त्यहाँबाट के चाहिँ अनुभव हामीलाई आउँछ, त्यो अनुभव अरूलाई दिन पर्यो. अनि त्यसैलाई वृद्धजन भएर भनिन्छ. वृद्धजनहरूले, वृद्धजन भनेको ज्ञानीहरू, जसले यी ज्ञानका कुराहरू सिकाउँछ त्यो वृद्ध हो. ज्ञान वृद्ध, वायु वृद्ध, दुई किसिमका बुढा हुन्छन्. त्यो कपाल पाकेर बुढा हुने एक थरी हुन्छन् भने कुरा बुझेर बुढा हुने अर्का थरी हुन्छन्. त्यसरी यही गीताको दोस्रो अध्यायमा पनि यो किसिमको बयान हामीले गरिसकेका छौँ. कर्मयोग वा बुद्धियोग यी दुई प्रकारका पद्धतिको व्याख्या भई भगवान्ले गर्नुभएको छ. यहाँ यस श्लोकमा पनि भगवान् त्यही विषयलाई अझ स्पष्टसँग बताउनुहुन्छ. पदार्थ र आत्माका स्वभावको विशेषणात्मक अध्ययन वा साङ्ख्य योग तथा दर्शन वा व्यवहारिक ज्ञानद्वारा विषय वस्तुलाई बुझ्नु र चिन्तन गर्न चाहने व्यक्तिहरूका लागि यो परिस्थिति यो विधि हो. अर्का प्रकारका मानिसहरू पनि छन्, दोस्रो अध्यायको बयानमा यसको कुरो भइसकेको छ. परमात्मामा भावना गर्छन्, परमात्माप्रति विश्वास गर्छन्, अनि बुद्धियोगद्वारा त्यो परमात्मा वस्तुको याद गरेर आफ्नो जीवनलाई सफल पार्न उनीहरू उद्यत रहन्छन्. यस पद्धतिमा अरू कुनै त्रुटि छैन. यही सिद्धान्तलाई अगाडि स्वीकार गरेर यो बुद्धियोग अथवा ज्ञानयोगका बारेमा परमात्माका वाणीहरूलाई स्वीकार गरेर हाम्रो हामीले जीवनयापन गर्न सक्यौँ मरे भने हाम्रो जीवन सफल भएको मानिनी छ त्यतिखेर। अथ यी दुवै प्रकारका योग विधिहरू धर्म र दर्शनका रूपमा एक अर्काप्रति अन्योन्याश्रित भएका हुन्छन्। दर्शन बिनाको धर्म भावुकता वा धर्मान्धता मात्र हुन जान्छ। त्यस कारणले दर्शन सबैभन्दा ठुलो वस्तु रहेको छ। अब मानसिकताको अन्तिम लक्ष्य अथवा मानिसको अन्तिम लक्ष्य परमात्मा प्राप्ति हो। परमात्मा कहाँ गएर प्राप्ति गर्ने? देवघाट, पशुपतिनाश, मुक्तिनाश गएर त्यो भित्र बसेको परमात्मा चिनिँदैन। तपाईँभित्र बसेको परमात्मालाई चिन्नको लागि शिलाको दर्शन गरेर, जलको स्नान गरेर प्राप्त हुँदैन। गुरु चाहियो, शास्त्र चाहियो। गुरुबाट शास्त्र सुनेर ओहो म त परमात्मा वस्तु, मेरो हृदयको वस्तुलाई बिर्सेर बाहिर संसारमा धावमान भइराखेको रहेछु, मैले गलत गरेको रहेछु भनेर जब मान्छेले एउटा अन्तर्मुख व्यवहार गर्छ, तब उसले त्यो परमात्मा आफ्नो भित्र भएको बुझ्दछ, बुझ अनि त्यसलाई त्यसप्रति अनि उसको विश्वास बढ्छ। भन्नुभएको छ परमात्माले, हेर अर्जुन, म सबैको भित्र प्रवेश गरेर बसेको छु। अहम् आत्मा गुडा के छ सर्वभूता सयस्थित, म तिमी भित्रै बसेको छु। हेर गुडा के छ, सम्पूर्णको भित्र म प्रवेश गरेर बसेको छु भनेर गीता शास्त्रमा भगवान् श्रीकृष्णले भन्दा भन्दै मेरो आत्मामा परमात्मा बसेको रहेछ भन्ने कुरो हामी नबुझेर बाहिर धावमान गरिरहन्छौँ। त्यो मृगको दौडाइ जस्तो हाम्रो दौडाइले कहीँ र पनि शान्ति प्राप्त गर्दैन। त्यस कारणले शान्तिका लागि हामी अन्तर्मुख हुनुपर्दछ भनिकन यहाँ बताइएको छ। यस कारणले यो संसारमा हामी यो संसारलाई प्राप्त गरेर यहाँ रमाइराखेका छौँ। यहाँ एउटा ज्ञान र एउटा दर्शनको क्रियाकलापको बारेमा यहाँ चाहिँ नि हाम्रो प्रसङ्ग चलिराखेको छ। अब यो संसारमा जति हामीले चिन्ता गरे पनि, जति चाहिँ नि परिश्रम गरे पनि, अनि जति प्राप्त हुने कुराहरू परमात्माले यस जन्ममा हामीलाई दिएको छ, त्यो विषय वस्तु त प्राप्त भइहाल्छ। प्राप्त गर्न पर्ने, हामीले उद्योग गरेर जान्न पर्ने कुरो चाहिँ परमात्माको प्राप्ति हो। संसार प्राप्ति त सहजै हुन्छ। संसार प्राप्ति, धन कर्म यहाँ त्यहाँ साराको प्राप्ति चाहिँ परमार्थ, त्यो परमात्माले हाम्रो एउटा प्रारब्ध तयार गरेर त्यसबाट दिइराखेको छ। त्यस कारणले त्यो हुने हार दैव नटार छ, त्यसको लागि चिन्ता गर्नु पर्दैन, भएरै छाड्छ। यो प्रसङ्गमा एउटा उदाहरण म प्रस्तुत गर्छु। रावणले भगवान् ब्रह्माजीसित गएर आफ्नो आयु सोध्यो, म कहिलेसम्म बाँच्छु, मेरो मरण कसरी हुन्छ भनेर यसरी सोधेको थियो। मुनिहार दैव नटार। ब्रह्माजीले भन्नै पर्ने भएर, करलाइदी भएर भनिदिनु भयो, तेरो मरण दशरथको विवाह भएर कौशल्याबाट राम जन्मन्छन्, त्यो रामको हातबाट त मर्छस् भनिकन यसरी भगवान् ब्रह्माजीले रावणलाई भनिदिनु भयो। ओहो, रावणले आफ्नो मरण टार्नको लागि त सजिलै रहेछ भन्ने ठान्यो, बसिराखेको थियो। अनि अयोध्याका राजाले यो कुराहरू थाहा पाएर पनि अनि वरणको लागि जाँदै हुनुहुन्थ्यो। रावणले त्यो डुङ्गालाई पश्चिम जानबाट फर्काएर पूर्वतिर बगाइदियो। तर कौशल्यावतीले किनारामा बसेर गणेशजीको प्रार्थना गरेर सेकी थिइन्। गणेशजीको प्रभावले गरिकन उनले बगाएको दिशाबाट प्रत्यावर्षण भएर जतापट्टि कौशल्यावती बसेर तपस्या गरेकी थिइन् त्यतैपट्टि ल्याइदियो डुङ्गा। र कौशल्यावतीले वरमाला पहिर्याएर दशरथ राजालाई वरण गरेर विवाह भएरै छोड्यो, राम जन्मेरै छोडे, रामबाट रावणको मरण भयो। यसैलाई भन्छ हुनिहार दैव दण्ठार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1
2: सिंगो नेपाल र सारा नेपालीको

0: Studis FM 19.2 MHz.
1: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 19.2 मेगाहर्जमा दिसमिसे बिहान देखि राति अबेर सम्म खबरै खबर खबरै खबर खबरै खबर
2: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक

0: आज विक्रम सम्बत 2083 साल असार 27 गते शनिबार असार कृष्ण द्वादशी सन 2026 जुलाई 10 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सम्पत्ति छानबिन यता स्थितिमा राख्न सर्वोच्चको आदेश। निराश युवा उदासीन सरकार, प्रधानमन्त्री शाहसँग ऊर्जा उत्पादकहरूको छलफल, लयमा फर्किँदै नेपाली चलचित्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पाका महिला सिप सिकेर स्वरोजगार बन्दै शीर्षकको शुभ समाचार।
0: विभिन्न व्यावसायिक तथा सिपमूलक तालिम प्राप्त गरेपछि पाल्पाका महिलाहरू स्वरोजगार बन्दै आर्थिक रूपमा आत्मनिर्भर हुन थालेका छन्। स्वेटर, मोजा, टोपी, मफलर, जुत्ता, चप्पल सिलाई सम्बन्धी तालिमले महिलाहरूलाई आय आर्जनको अवसर सिर्जना गरेको छ। सिप सिक्न चाहने महिलाका लागि यहाँका स्थानीय सरकारहरूले सहयोग गर्दै आइरहेका छन्। स्थानीय महिला, विपन्न वर्ग तथा समुदायलाई लक्षित गरी स्थानीय सरकारले सिप विकास सम्बन्धी तालिमहरू सञ्चालन गरिरहेका छन्। निशुल्क रूपमा पाइने उक्त तालिमले सिप क्षमता अभिवृद्धि हुने र यसबाट उद्यमी बन्न आत्मनिर्भर हुनलाई सघाउ पुग्ने बुझेपछि अधिकांश महिला सिप सिकेर स्वरोजगार बन्दै आइरहेका हुन्। सधैँ जसो मेलापात, चुलो चौको र घर धन्दामै दैनिकी बिताउँदै आएका रामपुरका महिलाहरू 45 दिने होजियारी तालिम पाएपछि गाउँमै स्वेटर, मोजा, टोपी र मफलर बुन्न सक्ने भएका छन्। रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाहरूले स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका हुन्। तालिममा सहभागी सीता रेग्मीले भन्नुभयो, हामीले सुइडा पनि देखेका थिएनौँ। पहिलो दिनमा त निकै अल्मलिएका थियौँ। सिप सिक्ने इच्छा चाहनाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छौँ। उहाँले भन्नुभयो, अब आफूहरूले सिकेर अरूलाई पनि सिकाउने भएका छौँ। उहाँको भनाइ थियो, घरमा बालबच्चालाई स्वेटर, मोजा, टोपी र मफलर बुनेर जाडोमा न्यानो गर्नुका साथै धेरै बुनेर बिक्री वितरण पनि गरी आय आर्जन पनि गर्न सकिने भएको उहाँले बताउनुभयो। रामपुर नगरपालिकाले उप प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरूका लागि 45 दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन्। नगर प्रमुख रमण बहादुर थापाले महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नेपाली खबरमा अब पहिलो पृष्ठका खबर।

0: आदेश गरेको हो। सम्पत्ति विवरण वा निज उपहरको जुरीमा आयोगको गठन सम्बन्धी दुई वैशाखको नेपाल राजपत्रको सूचना बमोजिम छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनी आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ, पेश हुन आएको सम्पत्ति विवरण उपहर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसै उपहर पनि कुनै किसिमको कानूनी कारवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत नियमावली 2074 नियम 49 बमोजिम अन्तरिम आदेश समेत जारी गरिएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल भई अपूरणीय क्षति हुने हुँदा पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलागेसम्म विवरण पेश गर्न बाध्य नपार्न र पेश भइसकेका विवरणमाथि छानबिन तत्काल रोक्न पनि अन्तरिम आदेश दिएको छ। सर्वोच्चले अदालतको सहयोगीका रूपमा दुई विद्वान वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई पठाउन नेपाल बार एसोसिएसन र सर्वोच्च बारलाई आदेश गरेको छ। सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैर कानूनी भएको भन्दै आयोग प्रारम्भदेखि नै खारेज हुनुपर्ने जिकिर गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले 15 वैशाखमा र 19 वैशाखमा दुईवटा छुट्टा छुट्टै रिट दायर गरेका थिए। बुधबार शुरू भएको बहस शुक्रबार सकिएको थियो। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सम्पत्ति विवरण उप छानबिन कार्य यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो। सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो। मोगो जिल्लाको सोरु गाउँपालिका वडा नम्बर 1 का स्थायी बासिन्दा 25 वर्षीय नेपालीले बिहिबार आत्मदाहको प्रयास गरेका थिए। उनको वीर अस्पतालको बर्न आइसियूमा उपचारकै क्रममा शुक्रबार दिउँसो निधन भएको हो। गणेशको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिका वडा नगरपालिका निवासी 35 वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मण्डल काठमाडौँमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। यी दुई घटनाले राज्य सञ्चालकको पछिल्लो अवस्थालाई गिज्याइरहेको छ। गणेश र विवेकको यो कदमले 3 वर्ष अघि बानेश्वर स्थित संसद भवन अघि प्रेम आचार्यले गरेको आत्मदाहको झल्को दिएको छ। 2079 साल माघ 10 गते आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेका थिए। संसद भवन अगाडि आत्मदाह गरेका 36 वर्षीय आचार्यले नेपालको आर्थिक प्रणाली, व्यापारिक सिन्डिकेट र सरकारी नीतिको विषयलाई उनले मृत्युको कारण बनाएका थिए। राज्यले भ्याट शून्य गर्नुपर्ने, उधारोमा सामान किन्न नपाउने व्यवस्था हुनुपर्ने, स्वास्थ्य र शिक्षा सहज हुनुपर्ने लगायतका आधारभूत विषयमा 25 बुँदे माग राख्दै आएका आचार्यको माग राज्यले व्यवस्था गर्दा ज्यान गुमाउनु पर्यो। उनी दिउँसै संसद भवन अगाडि जले, तर सरकारले नागरिकको समस्या बुझेर परिवर्तनको कुनै प्रयास गरेन। व्यवसाय गर्दा गर्दै आफू आर्थिक रूपमा डुबेको र त्यसमा सरकारी नीतिहरू दोषी रहेको आचार्यले मृत्यु पत्रमा लेखेका थिए। ट्राभल एजेन्सीदेखि कृषि उद्योगसम्म चलाउने प्रयास गरेका आचार्यले ठुला व्यापारिक घरनाले उधारो सामान लगेर भुक्तानी नदिएको, राज्यले साना उद्यमीहरूलाई संरक्षण नगरेको र बैङ्कको ब्याजले थिचिएको भन्दै पीडा पोखेका थिए। आचार्यको आत्मदाहपछि काठमाडौँको महानगरपालिकाका तत्कालीन मेयर वर्तमान प्रधानमन्त्री बालेनले लेखेका थिए, यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो। त्यो आत्मदाहका धेरै कारण र थोरै संकेतहरू होलान्, तर सबैभन्दा ठुलो कारण राज्य हो भनेर उहाँले लेख्नु भएको थियो। यसैबीच पछिल्लो 3 वर्षमा 4 सरकार फेरिए, कुर्सीमा बस्ने मानिसहरू फेरिए, तर जनताको पीडा फेरिएन। 2079 निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार थियो। प्रचण्डको नेतृत्वको सरकारको समीकरण परिवर्तन गरेर नेकपा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने, तर उनी प्रधानमन्त्री बनेको 1 वर्षपछि गत भदौ 23 र 24 गते जेन्जी आन्दोलनका कारण ओली सरकार ढल्यो। ओली सरकार ढलेसँगै पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। अन्तरिम सरकारले गराएको निर्वाचन मार्फत करिब 2/3 बहुमतसहितको रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार छ। सरकार र कुर्सी फेरिए पनि नागरिकको जीवनस्तर र समस्या उस्तै रहँदा युवाहरूले आफ्नै जीवन सिद्ध्याउने बाटो रोजिरहेका छन्। मुलुक परिवर्तन हुने र देशभित्रै गरी खान पाउने ठूलो अपेक्षा र आशाका साथ जनताले

0: दुई तिहाई मध्येको बालन सरकारले जनताका जीवन कठिन हुने नीति अपनाएको आरोप खेप्दै आइरहेको छ। यसैबीच गणेश नेपाली मृत्यु प्रकरणलाई लिएर सडक सदन तातेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूले सरकारको आलोचना गरेका छन् भने विपक्षी दलहरूले सरकारप्रति चर्को असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सचेतक ऐनमहरले नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा महरले संसदमै सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए। सरकार जनतालाई बचाउन भन्दा मार्न उद्यत रहेको उनको आरोप छ। निराश युवा उदासीन सरकार आजको मध्याह्न दैनिकमा समाचार छापिएको छ।
1: निजी क्षेत्र केन्द्रित समृद्धि संवादमा अग्रसर रहनुभएका प्रधानमन्त्री वीरेन्द्र शाहले शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग वस्तुगत छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहसँग ऊर्जा क्षेत्रको विद्यमान अवस्था समस्या र तिनको समाधान केन्द्रित छलफल भएको इपानले जनाएको छ। छलफलमा जल विद्युत आयोजना निर्माणका विद्यमान व्यवधान प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावित भूमिका डेटा सेन्टर तथा मल कारखाना निर्माण विद्युत आयोजनाका सार्वजनिक शेयर निष्कासन लाइसेन्स होल्ड गर्ने प्रवृत्तिका विषयमा वस्तुगत संवाद भएको इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भुलुन लामाले जानकारी दिनुभएको छ। महासचिव टीएन आचार्यका अनुसार प्रधानमन्त्री शाहले छ मुख्य विषयमा गम्भीर चासो राख्नु भएको थियो। विद्युत खरिद बिक्री सम्झौता गर्ने तर लामो समय आयोजना निर्माण नगर्ने प्रवृत्ति र त्यसको वास्तविकताबारे प्रश्न राख्नु भएको थियो। त्यसै गरी प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गराउन के कस्तो तरिका सहज हुन सक्छ भन्ने राय प्रधानमन्त्रीले राख्नु भएको थियो। निजी क्षेत्र यी विषयमा अग्रसर हुँदा राज्यलाई हुने लाभ हानिको अवस्थाबारे समेत तथ्याङ्कगत विश्लेषण भएको जनाइएको छ। त्यस्तै पूर्व अध्यक्ष गणेश कार्कीले विगतमा यसखाले उच्च स्तरीय भेटघाटमा माग राख्ने र सबै गर्छु भन्ने आश्वासन लिएर फर्कने अवस्था हुन्थ्यो उहाँले भन्नुभयो, तर यसपटक बुदा बुदामा वस्तुगत कुराकानी भयो, यसले हामीलाई ठूलो आशाको सञ्चार गरेको छ उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण रोजगारी सृजना औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार रहेको बताउनु भएको छ। नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरिएका समस्या अवसर र चुनौतीबारे इपानले उठाएका विषयप्रति सरकारले चासो राखेको छ।
0: आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य समाचार छापिएको छ। त्रिपुर स्थित राहदानी विभाग अगाडि 25 वर्षीय पठाव चालक गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। यसले आजको नेपाली समाज, राज्यका निकाय, युवाको मानसिक अवस्था र विरोधको संस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको वास्तविक कारण के थियो भन्ने कुरा अहिले अनुसन्धानका विषय छ। प्रत्यक्षदर्शीहरूले महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक गरेपछि विवाद भएको, माफी माग्दा पनि लक नखोलिएको, त्यसपछि प्रहरीले धरपकड हानेको र लगत्तै गणेशले आफ्नो शरीरमा त्यसपछि प्रहरीले थप्पड हानेको र लगत्तै गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको दावी गरेका छन्। प्रहरीले भने अनुसन्धान पछि मात्रै तथ्य सार्वजनिक हुने जनाएको छ। घटनास्थलको सिसिटिभी फुटेज र अन्य प्रमाणहरूले मात्र अन्तिम सत्य स्थापित गर्ने छन्। त्यसैले अनुसन्धान अघि कसैलाई दोषी वा निर्दोष ठहर गर्नु उचित हुँदैन। तर एउटा तथ्य निर्विवाद छ, एक युवाले सार्वजनिक सडकमा आफूलाई आगो लगाउने निर्णय गरे र त्यो निर्णयलाई उनको ज्यान लियो। यही बिन्दु र कोणबाट समाजले आत्मपरीक्षण र आत्मसमीक्षा गर्नुपर्ने भएको छ। त्यसो त गणेश नेपाली कुनै अपराधी थिएनन्, उनी रोजी रोटीका लागि बिहानैदेखि पठाव चलाउने सङ्घर्षशील युवा थिए। मोटरसाइकलको किस्ता तिर्नुपर्ने चिन्ता थियो, उनले लोकसेवा परीक्षा पास गर्ने प्रयास गरिरहेका थिए। त्यसबाट पार नलाग्ने विदेश जाने सोच उनको थियो। परिवारमा पत्नी, छोरी, वृद्ध बाबुआमा र दाजुको जिम्मेवारी उनकै काँधमा थियो। आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य खबर छापिएको छ।
1: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले मुलुकभर एउटा गम्भीर प्रश्न खडा गरिदिएको छ। काठमाडौँमा गरिब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ, जसको जवाब सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुदन गुरुङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालय का अधिकारीहरू वीर अस्पतालको